0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ वचन आत्माको तरवार। हामीले पवित्र बाइबललाई आत्माको खुराकी आदि कुराहरूमध्ये हामीले सुनेका छौं, तर पवित्र बाइबलको वचन चाहिँ यो आत्माको तरवार पनि हो भनिकन एफिसीको पुस्तक 6:17 त्यो कुराहरू बताउँदछ। र हामीलाई थाहा छ तरवार भनेको चाहिँ यो जाई लाग्ने हतियार हो, र परमेश्वरको वचन चाहिँ दुष्ट आत्मालाई जाई लाग्ने हतियार भनिकन एफिसीको पुस्तक 6:17 यसो भनेको छ। यस खण्डलाई म पढिदिँदछु र यहाँ यस प्रकारले लेखिएको छ, पवित्र आत्माको तरवार लियो जो चाहिँ परमेश्वरको वचन हो भन्ने चाहिँ यस खण्डमा बताइएको छ। र हिब्रूको पुस्तक 4:12 परमेश्वरको वचन चाहिँ दुई धारे तरवार हो र यो साह्रै धारिलो हुन्छ र यसले ठूलठूलो शक्तिका कामहरू गर्न सक्छ भनेर पनि त्यस खण्डमा बताइएको छ। र तरवार भन्ने बित्तिकै यो युद्धमा चलाइने कुराहरू हो। एउटा सिपाहीले तरवारको विषयमा बुझ्नु भएन, जान्नु भएन र तरवार चलाउन पनि जान्नु भएन भने त्यो तरवार र सिपाहीको बीचमा सम्बन्ध हुँदैन। तरवार भइकन उहाँले चलाउन जान्नुभयो भने उहाँ आफू सुरक्षित हुनुहुन्छ, यानि विजय हासिल पनि गर्नुहुन्छ। तर तरवार चाहिँ छ, एउटा सिपाहीले तरवार चलाउनु भएन, तरवारमा खिया लागेर बस्यो, यानि तरवार दुश्मनहरूले आएर चाहिँ आक्रमण गरिरहेको छ, तर उहाँले चाहिँ तरवार चलाउनु भएन भने उहाँसँग भएको तरवारको अर्थ हुँदैन भनेर पनि हामीले महसुस गर्दछौँ, यानि सबैले त्यही नै भन्दछन्। र दुष्टात्माको तरवार जो अग्निबाण भनेर चाहिँ एफिसीको पुस्तक 6 नै भनिएको छ, यो चलि नै रहेको छ। एक व्यक्तिले अर्को व्यक्तिको हृदय बोलीबाट यानि कुनै पनि कुराहरूबाट चित्त दुखाइरहेको अवस्था छ, विभिन्न प्रकारले फाटो ल्याइरहेको अवस्थाहरू छ, बिमारहरू ल्याइरहेको अवस्थाहरू छ, विभिन्न प्रकारको आपत्ति विपत्तिहरू आइ नै रहेको अवस्थाहरू छ। तर पनि यहाँ जो परमेश्वरका छोरा परमेश्वरको छोरी जसलाई सृष्टिकर्ता परमेश्वरले आफूलाई चिनाउनु भएको छ, क्रुसमा उहाँ मृत्यु भएर मलाई विश्वास गर र मुक्ति र उद्धार म दिन्छु भनेर विश्वास गर्नुभएका कति आत्मिकी छोराहरू छोरीहरूलाई सृष्टिकर्ता परमेश्वरले यो आत्माको तरवार जो वचन चाहिँ उहाँले छोडेर जानुभएको छ। र धरतीमा हामी रहँदाखेरि संकष्ट चाहिँ हुन्छ भनिकन प्रभु येशूले भन्नुभयो। योनाको पुस्तक 16:33 प्रभु येशूले धरतीमा हुँदाखेरि तिमीहरूलाई संकष्ट चाहिँ हुन्छ, तर साहस गर, मैले धरतीलाई जितेको छु भने चाहिँ उहाँले त्यो भन्नुभयो भने हामी धरतीमा हुँदाखेरि संकष्ट हुँदैन भने चाहिँ बताइएको छैन। यहाँ तपाईँ र म जिउँदाखेरि रोग हाम्रो शरीरमा लाग्न सक्छ, हाम्रो पैसा रुपियाँहरू सकिन सक्छ, हाम्रो चित्त दुखाइहरू हुन सक्दछ, हाम्रो व्यापार बन्द, व्यवसाय र जिन्दगी चलाउने कुराहरू यानि पढाइ लेखाइहरू बिग्रिन सक्दछ, र यी विभिन्न प्रकारको संकष्टहरू जीवनमा आउन सक्दछ, फुट हुन सक्दछ, छुट हुन सक्दछ र हृदयको सिसा फुट्न सक्दछ। र यो प्रकारको अवस्था भएर हामी धरतीमा हुँदा हामी जाँदछौँ, तर हामीलाई उहाँको वचनले यो भनेको छ, हिब्रू पुस्तक 13:5, म तिमीहरूलाई कहिल्यै त्याग्ने छुइनँ, म तिमीहरूलाई कहिल्यै छोड्ने छुइनँ भने चाहिँ त्यो प्रतिज्ञा उहाँले आफ्नो वचनमा दिनुभएको छ भने अर्को कुरा चाहिँ उहाँ तपाईँ र मेरो साथमा सदा सर्वदा हुनुहुन्छ, साथै उहाँले आत्माको तरवार जो परमेश्वरको वचन उहाँको वचन हामीलाई उहाँले छोडिदिनु भएको छ। र सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशू भएर आउनु हुँदाखेरि उहाँले कसरी जिउन पर्छ जब जब दुष्ट आत्माले आक्रमण गर्छ, सतावटहरू ल्याउँदछ, परीक्षाहरू ल्याउँदछ, पासोहरू थाप्दछ, त्यो समय कसरी जिउन पर्छ भनेर उहाँले जीवन जिएर पनि त्यो उदाहरण छोडेर पनि उहाँ जानुभएको छ। मत्तयको पुस्तक 4 अध्यायको 1 पददेखि 11 पदमा प्रभु येशूलाई दुष्ट आत्माले परीक्षा गर्यो। दुष्ट आत्माले प्रभु येशूलाई उहाँ भोकाउनु भएको समयमा यो ढुङ्गालाई रोटी बनाएर खानु भनेर चाहिँ उसले त्यस प्रकारले आह्वान गर्यो, तर प्रभु येशूले त्यसको भनाइलाई मान्नु भएन। वचनबाट उहाँ बोल्नुभयो। व्यवस्थाको पुस्तक 8 अध्यायबाट उहाँले भन्नुभयो, यस्तो लेखिएको छ, तिमीहरू भोजनले मात्र जिउँदैनौ तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनबाट तिमीहरू जिउँछौ भनिकन त्यसलाई आत्माको तरवार परमेश्वरको वचन चलाउनु भएर त्यो पहिलो परीक्षामा त्यसलाई उहाँले हराइदिनु भयो। र दोस्रो चोटि फेरि दुष्ट आत्माले प्रभु येशूलाई परीक्षा गर्दाखेरि प्रभु येशूले त्यसलाई आत्माको तरवार परमेश्वरको वचनबाट येशू भनेर हराउनु भयो। शैतान तो मदेखि दूर भइजा, किनभने लेखिएको छ, तैले परमप्रभु आफ्नो परमेश्वरको दण्डौत गर्नु र उहाँको मात्र सेवा गर्नु भनिकन प्रभु येशूले वचन आत्माको तरवारबाट त्यसलाई हराइदिनु भयो। र तेस्रो खण्डमा प्रभु येशूलाई पवित्र नगरको एउटा मन्दिरको शिरमा लगेर राखेर त्यसले प्रभु येशूलाई फेरि यहाँबाट हाम फाल्नुहोस् न, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, स्वर्गदूतहरूले बचाइहाल्नेछन् नि भनेर चाहिँ भन्दाखेरि प्रभु येशूले परमेश्वरको वचनद्वारा प्रतिउत्तरमा येशू भन्नुभयो, तैँले परमप्रभु आफ्नो परमेश्वरको परीक्षा नगर्नु भनेर चाहिँ परमेश्वरको वचन जो आत्माको तरवार हो त्यसलाई चलाउनु भयो। त्यसपछि दुष्ट आत्मा भागेर गयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ प्रभु येशू सृष्टिकर्ता परमेश्वर जो धरतीमा भौतिक शरीरमा आउनु हुँदाखेरि जब जब दुष्ट आत्माले उहाँलाई परीक्षा गर्यो, उहाँले भौतिक शरीरमा हुन भएको बेलामा परमेश्वरको वचन आत्माको तरवार चलाउनु भइकन त्यसलाई हराउनु भयो। र हामीले अहिलेको जिन्दगी जिउँदाखेरि पनि हामीले परमेश्वरको वचन प्रचुर मात्रामा हामीले खाएको हुनुपर्छ, परमेश्वरको वचनबाट हामी धनी भएको हुनपर्छ भनिकन कलेसीको पुस्तकले बताउँदछ। र जब जब दुष्ट आत्माले हामीलाई पासुमा पार्ने कोसिसहरू गर्छ, परीक्षाहरू ल्याउँदछ, त्यो समय दुष्ट आत्मालाई हामीले येशूको नाउँमा परमेश्वरको वचन यानि बाइबलको वचनमा लेखिएका कुराहरू बोलेर हामीले त्यसलाई हराउनु पर्छ। एकजना समुएल नाम गरेको विश्वासी हुनुहुँदो रहेछ, उहाँको अकस्मात गर्दै गरेको जागिर छुटेछ। त्यो पछि उहाँलाई दुष्ट आत्माले डरबाट आक्रमण मनमा गरेछ र अब म के खाने होला, कस प्रकारले गोठाको बाल तिर्ने होला र कस प्रकारले जिन्दगी जिउने होला भन्ने ठूलो पीर उहाँलाई परेछ। तर उहाँले बिहान उठेर यसो बाइबलको फिलिपीको पुस्तकबाट पढ्न हुँदाखेरि उहाँले फिक्री नगर्नु, प्रभु येशूले सबै कुराहरू पुर्याउनुहुन्छ भन्ने पद पाउनु भएर पढ्नु भएपछि उहाँमा एक प्रकारको हृदयमा हिक्मत बढेछ। र जब जब उहाँको दिमागमा दुष्ट आत्माले अब के खान्छस्, अब कसरी जिन्दगी चलाउँछस्, जागिर भएको जागिर छुटिनै हाल्यो, अब पैसा रुपियाँहरू हुँदैन भन्ने चाहिँ भन्दै गर्दाखेरि उहाँले त्यो वचनबाट उत्तर दिन सुरु गर्नुभएछ। साथै मत्तयको पुस्तक 6 अध्यायबाट भोलिको लागि फिक्री नगर्नु भने चाहिँ प्रभुले भन्नुभएको छ भने चाहिँ उहाँले ती कुराहरू आत्माको तरवार परमेश्वरको वचन निकालेर भन्न सुरु गर्नुभएछ, जसको परिणामस्वरूप केही समयपछि पहिलाको भन्दा पनि दोब्बर तलब पाइने जागिर उहाँले पाउनु भएछ। अनि त्यो पछि उहाँको जिन्दगी राम्रो हुन सुरु गरेछ। तर जब उहाँको जागिर छुटेर उहाँले बाइबल अध्ययन गर्न सुरु गर्नुभयो र विभिन्न प्रकारको डर त्रास अशान्तिहरू आउँदाखेरि उहाँले बाइबलको वचनबाट आत्माको तरवार स्वरूप नै उहाँले दुष्ट आत्मासँग फाइट गर्न सुरु गर्नु भएछ। उहाँले परमेश्वरको वचन आत्माको तरवार पनि हो रहेछ भन्ने कुरा उहाँले थाहा पाउनु भएछ र त्यो समयपछि चाहिँ उहाँको एक आत्मिकी जीवन सुरु भएछ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जयमसी, मेरो नाम पदम बहादुर तामाङ, मेरो जन्म घर ओखलढुङ्गा जिल्ला मलुङ गाउँपालिका वडा नम्बर 7, हाल मेरो स्थायी बसोबास ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर 11 र मेरो घरमा अहिले मेरो परिवारमा 8 जना परिवार, 2 जना बुहारी, 2 छोरा, 2 नाता नातिनी अनि हामी श्रीमान श्रीमती र मेरो गवाई यस प्रकार छ। यो नेपालीको 2051 सालमा एउटा गाउँ घरमा एउटा बसिरहेको मान्छे थिएँ र एउटा गरिब परिवारको मान्छे र 2051 सालमा मलाई अचानक यो एक किसिमको बिरामी भइदियो, रोग अथवा बिरामी। त्यो बिरामी चाहिँ यस्तो थियो कि जुन बिरामी चाहिँ यो मेरो छाती सुन्निएर एकदमै अग्लो भएको थियो, यो छुँदाखेरि पनि धेरै अग्लो भएको छाती। अनि त्यो हुँदाहुँदै म घरमा 1-2 महिना कति रेस्ट पनि गरेँ अब, अनि पछि केही नलागेपछि म त्यहाँ एउटा हाम्रो यो मिसन हस्पिटल छ, त्यहाँ यो मिसन हस्पिटल हो, विदेशीहरूले चलाएको मिसन हस्पिटल थियो, अनि त्यहाँ म गएर यसको चेक जाँच गर्दाखेरि उहाँहरूले भन्नुभयो डाक्टर साहबहरूले कि अब तपाईँ काठमाडौँको वीर हस्पिटलमा जानुपर्छ। वीर हस्पिटलमा गइसकेपछि त्यहाँ हामी एउटा चिठी लेख्छौँ र त्यहाँ डाक्टरले तपाईँलाई चेक गरेर के गर्नुहुन्छ उहाँहरूले गर्नुहुन्छ भनेर मलाई त्यो एउटा रिफर एउटा पेपर लेख्नु भएर म त्यसपछि तत्काल परिवारसँग म सरसल्लाह गरेर त्यो बेलाको समयमा थोरै पैसा यहाँ लिएर म उपचारको लागि आएँ जुन वीर हस्पिटलमा, र यहाँ मेरो आफन्तहरू बस्नुहुन्थ्यो काठमाडौँमा र म यहाँ बसेर यहाँ वीर हस्पिटलमा उपचार गर्ने क्रममा डाक्टरले राम्रो सल्लाह दिनुभयो, पहिला अहिले यो तुरुन्तै अपरेसन गर्नुभन्दा पहिला तपाईँले औषधि खाएर आफ्नो यो घटाउने कुराहरू उहाँले गर्नुभयो, यो निको बनाउने कुराहरू। तर पछि हामी म आउने जाने एभ्रीडे, तर म त्यो हस्पिटलमा धाउनु पर्ने थियो एभ्रीडे बिहानको मर्निङ समयमा, अनि औषधि खाइरहनु पर्ने, उहाँले मलाई त्यो चेक जाँच गरिरहनुहुन्थ्यो डाक्टरले, र 1 महिनासम्म म कन्टिन्यू हस्पिटलमा प्रत्येक दिन त्यो हस्पिटलमा हाजिर भएर उहाँले मलाई चेक गर्नुहुन्थ्यो। र त्यो महिनाको अन्तिम दिनमा म हस्पिटलबाट एकदमै फर्किँदै गर्दाखेरि मैले एकजना गाउँको साथीलाई भेट भयो बाटोमा, जुन म बस्ने कोठाको छेउमा आइपुग्नु लाग्दाखेरि, र त्यो समय उहाँसँग भेट भइसकेपछि उहाँले मलाई उहाँकै कोठामा जाउँ भनेर जुन साइकलमा हालेर लानुभयो, र त्यहाँ लगिसकेपछि अनि मेरो त्यो अन्तिम दिनमा चाहिँ अपरेसनको फाइल पनि रेडी गर्नुभएको थियो डाक्टरले, त्यो फाइल रेडी गर्दाखेरि चाहिँ अनि मैले डाक्टरसँग कुरा पनि भएको थियो, म त एकदमै गरिब परिवारको छोरा डाक्टर साहब, यसमा पैसा के कति लाग्छ भन्दाखेरि उहाँले त्यो बेलाको समयमा 50-55 हजार तपाईँको अपरेसन गर्नुलाई पैसा लाग्छ भनेर भन्नुभएको थियो। अनि त्यसपछि म फर्केर आउँदै गर्दाखेरि अनि त्यो मेरो गाउँको साथी एकजना उहाँलाई भेट भयो र उहाँसँग नै म उहाँको कोठामा गएँ। उहाँले कोठामा गइसकेपछि अनि सबै कुराहरू सोध्नुभयो, अनि मैले भने म यसरी बिरामी भएर आएको, म हस्पिटलमा यस्तो तरिकाले अपरेसनको फाइलहरू रेडी गरेको छ, 50-55 हजार अपरेसन लागि लाग्छ भनेर डाक्टर साहबले भन्नुभएको छ भनेर मैले यी कुराहरू उहाँ दिदी भिनाजुलाई भने, जुन मैले सानोमा उहाँलाई दिदी भिनाजु भन्थे, र त्यसपछि उहाँहरूले भन्नुभयो कुरा सुनेपछि, अहिले 50-55 हजार भनेको धेरै ठूलो कुरा हो, त्यस कारणले गर्दाखेरि हामी चाहिँ ख्रिस्टमा येशु ख्रिस्टमा विश्वास गरिसकेको मान्छे हो हामी चाहिँ गाउँबाट आएर, अब तिमीले पनि येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ भनेर उहाँले भन्नुभयो। र त्यो समयमा अलिकति म सिरियसली पनि भएँ, किन भन्दाखेरि अब मैले भर्खर परिवारहरू गाउँबाट छोडेर आएको छु, दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, श्रीमती छोराहरू, छोरा 2 अनि त्यो सम्झे, तर पनि मैले यो आफ्नो रोगलाई यो निको हुन्छ भने म विश्वास गर्छु भनेर उहाँसँग मैले यो कुराहरू गरेर, अनि उहाँले मलाई यो दिन चाहिँ सोमबारको दिन थियो, अनि भोलिपल्ट मंगलबार त्यहाँ उहाँले बोलाउनु भयो, तपाईँ भोलि मंगलबारको दिन यहाँ हाम्रो एउटा संगति हुन्छ, त्यो संगतिमा तपाईँ आउनुपर्छ, भोलि तपाईँ यहाँ प्रभुलाई विश्वास गरेर तपाईँले प्रार्थना गर्नु, तपाईँलाई प्रार्थना गरिदिन्छ, तपाईँ पहिला चाहिँ यो प्रार्थना गरेर कति मान्छेहरू निको भएछ भनेर उहाँले भन्नुभयो, र मैले हुन्छ भनेर एक मनको भएर मैले हुन्छ म येशू ख्रीष्टलाई विश्वास गर्छु भनेर त्यो समयमा म भोलिपल्ट गएँ। 10 बजे त्यहाँ उपस्थिति भए, अनि उहाँहरूले खाना साना सबै त्यहीँ गर्नुभयो, अनि त्यसपछि म शरीरभरि त्यो बेला अब मन्दिरमा आउने जाने हरेक कुराहरू, अब झाँक्री धामी विभिन्न किसिमले मेरो जीवनमा धेरै यो जन्तर बुटीहरू थियो, त्यो समयमा अनि मेरो यो शरीरमा धेरै यो जन्तर बुट्टी विभिन्न थियो, यो विभिन्न झाँस गर्दाखेरि लगाएको चिजहरू अनि मठ मन्दिरबाट लगाएको चिजहरू, अनि उहाँहरूले जुन मंगलबारको दिन थियो त्यहाँ मलाई सबै त्यो उहाँहरूले जुन छुरीले काटेर सबै मिल्काइदिनु भयो, घाँटेको पनि मिल्काइदिनु भयो, यो नारीतिर बानेको पनि मिल्काइदिनु भयो। त्यसपछि उहाँहरूले मलाई प्रार्थना गर्नुभयो, अब येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, येशु ख्रिस्ट बाहेक अरू कोही पनि परमेश्वर छैन भनेर उहाँहरूले भन्नुभएर मैले विश्वास गरेँ। अनि उहाँले प्रार्थना गर्नुभयो, सबैजना लागेर त्यहाँ हुनुहुन्थ्यो, अमेरिकाको पास्टर बुवा हुनुहुन्थ्यो, कोरियाको पास्टर बुवा हुनुहुन्थ्यो, दार्जिलिङको पास्टर बुवा, सिक्किमको पास्टर बुवा हुनुहुन्थ्यो। म अहिले पनि अब देख्यो भने उहाँलाई राम्रो चिन्छु, तर अब त्यति सम्बन्ध चाहिँ भएन। तर त्यतिसम्म भइसकेपछि अनि प्रार्थना गर्नुभयो, र प्रार्थना गरेर म बेलुकी 4 बजे उहाँले मलाई फेरि साइकलमा हालेर कोठामा लिएर राख्नुभयो, र हामी कोठामा, म दिदीको कोठामा बस्थेँ, अनि म एकदमै सुत्नु पनि नहुने थियो, बेडमा यसरी पुरै ढल्केर सुत्नु नहुने पुरै, अनि म एकदमै ठाडो भएर सिरानी पछाडि राखेर पुरै मुढा जस्तै ठाडो भएर बस्नुपर्ने थियो। र अचानक म राति निदाएछु, निदाएर फेरि म बिउजिँदाखेरि करिब 1 बजेको रहेछ, घडी हेर्दाखेरि त्यो 1 बजेको समयमा चाहिँ म सधैँ पहिला जस्तै गरेर साबिकै जस्तो गरेर म सुतेको रहेछु। त्यो समयमा सिरानीमै एकदमै उत्तानो परेको रहेछ, ठ्याक्कै म सुतेछु म, किनभने ठाडो मुढा जस्तो ठाडो बस्नुपर्ने मान्छे म धेरै महिना भइसकेको थियो, त्यो 5-6 महिना भइसकेको थियो मैले त्यो नसुतेको, तर पनि त्यो दिन म अचानक त्यस्तो भएछु। र म उठ्दाखेरि मैले 1 बजे घडी हेरेँ, 1 बजे रहेछ, र म उठेर जुरुक्क उठ्ने मलाई त्यो एकदमै साहस पनि भयो उठ्दाखेरि चाहिँ, अनि त्यो यत्रो सुन्निएको मेरो छाती जुन थियो, यो पेटदेखि माथिको छाती, त्यो सुन्निएको छाती पनि ठ्याक्कै एउटै पनि केही छैन, पहिलाको जस्तो नै भएछ, अनि पहिलाको जस्तो भइसकेपछि मलाई एकदमै उत्सुकता भयो। अनि मैले भने त्यो बेला, ल प्रभु येशु ख्रिस्ट चाहिँ एकदमै साँचो परमेश्वर हुनुहुँदो रहेछ, उहाँमा बाहेक त्यो जीवन रहन्छ भन्ने मैले सोच गरेँ। र अर्को उत्सुकता चाहिँ मलाई के भयो भने, मैले यो चङ्गाई भएको, यो निको भएको कुरा चाहिँ कतिखेर चाहिँ जुन मलाई सुसमाचार सुनाउने जुन साथी हुनुहुन्छ दिदी भिनाजु, उहाँलाई सुनाउनु, र कतिखेर उहाँहरू त्यो पास्टर बुवाहरूसँगको जुन कानमा कतिखेर पुर्याउनु भन्ने किसिमको उत्सुकता भएर आएको थियो। अनि म निन्द्रा लागेन, अनि धेरै म एकदमै छटपट भएर बसेँ, त्यो निन्द्रा नलागेर म चङ्गाई भएको चाहिँ त्यो गवाही त्यो अरूलाई भन्नको लागि, त्यहाँ गएर भन्नको लागि। त्यसपछि मलाई म बिहान उज्यालो भएँ, एकदमै झिसमिसे बिहानै म त्यो उहाँको घरमा पुगेँ, फेरि दिदी भिजन जुन कोरियनहरूको त्यहाँ एउटा फेलोसिपको घरमा भन्नुहुन्थ्यो, त्यहाँ पुगेँ र उहाँहरूसँग मैले यो गवाई बिहानै जाने बित्तिकै, के भयो तिमी त अब यस्तो घरमा, म ठिक भइसक्यो त तिमी आज नै भयो, र उहाँहरू धेरै खुसी हुनुभयो। अनि म त्यहाँ पुगेपछि अनि म यसरी निको भएँ भनेर मैले भनेपछि उहाँले त्यहाँ उहाँहरूको त्यो बेला मोबाइलको यस्तो जमानाहरू थिएन, ल्यान्डलाइन फोनबाट उहाँले त्यो पास्टर गुवालाई जुन त्यो सबैजनालाई उहाँले खबर गर्नुभयो, अब पदम यसरी यसुले उहाँलाई निको बनाइ सक्नु भएछ, अब के गर्ने तपाईँहरू भनेपछि हो वा भनेर सबैजनाले एकदमै धन्यवाद दिएर, अनि त्यही दिन फेरि उहाँहरूले त्यहाँ भेटघाट गर्ने अनि मलाई एकदमै राम्रो सत्कार गर्ने कामहरू गर्नुभयो। अनि त्यसपछि त्यो बुधबारको दिन थियो, अनि बिहिबार शुक्रबार शनिबारको दिन अनि मैले प्रभु येशु ख्रिस्टमा मैले विश्वास गरेँ, ग्रहण गरेँ त्यही दिन। अहिले केही महिना अगाडि, 1 वर्ष भयो होला, 1 वर्ष अगाडिको कुरा हो। अनि मलाई अलिकति शरीर दुखेको जस्तो भयो त्यो समयमा, अनि शरीर दुखेको जस्तो भएर म हस्पिटलमा चेक गर्नु गएँ, अनि भिडियो एक्सरे गर्दाखेरि मेरो पित्त थैलीमा 19 mmको चाहिँ स्टोन अथवा पथरी देखाउनु भयो डाक्टर साहबले। अनि त्यसपछि त्यो देखाइसकेपछि अनि फेरि म 3 महिनापछि फेरि एकचोटि भिडियो एक्सरे गर्नु गएँ, त्यसपछि अनि जाँदाखेरि मेरो 15 mmमा झरेछ, अनि म प्रार्थनामा रहेँ, अनि 15 mmमा झरिसकेपछि अनि फेरि उहाँले अब चाहिँ तपाईँको अपरेसन गर्नुपर्छ, यसलाई झिकेर फाल्नुपर्छ यो पिता यो थैली, नभए गाह्रो हुन्छ भनेर उहाँले फेरि मलाई त्यहाँ एउटा रिफर पेपर पनि गर्नुभयो, रिफर पनि गर्नुभयो जुन मलाई चाहिँ त्यो दिन यो मेडिकल कलेजमा रिफर गर्नुभयो, उहाँले रिफर पेपर बनाउनु भयो एउटा डाक्टर साहबले, जुन सर्जरी डाक्टरले, उहाँले नै त्यहाँ नगर्ने तर त्यो उहाँहरूले चाहिँ त्यसरी अरू अरू हस्पिटलमा पठाउनु हुँदो रहेछ। अनि मैले डाक्टर साहबसँग त्यही बेला भने, होइन म अपरेसन गर्दिनँ डाक्टर साहब भने, किन भनेर, म येशु ख्रिस्टलाई विश्वास गर्छु, म येशु ख्रिस्टमा 3 महिनासम्म मैले प्रभुमा प्रार्थना गरेँ, 15 mmमा झरेछ, अब मेरो येशु ख्रिस्टले यो निको बनाउँछ पूर्ण रूपमा, म यो अपरेसन गर्दिनँ अहिले भनेर मैले उहाँलाई भनिसकेपछि, यो पछि धेरै गाह्रो हुन्छ तपाईँलाई, अहिले उमेर हुँदैन अलिक अपरेसन गरेन भने पछि बुढेसकालमा गएर चाहिँ गाह्रो हुन्छ भनेर भन्नुभयो। अनि त्यसपछि हुन्छ भनेर म फेरि म प्रभुमा रहन्छु, अनि मैले मेरो परिवारहरूले पनि अलिकति मेरो छोराहरूले पनि बुहारीले पनि होइन तपाईँको यो अपरेसन गर्नुपर्छ होला बुवा भन्नुभयो, अनि मैले उहाँहरूलाई पनि परिवारलाई पनि मैले सम्झाएँ, होइन प्रभु येशु ख्रिस्टले हिजो मलाई विगतको दिनमा त्यत्रो निको बनाएर ल्याएको मान्छे आज मलाई चाहिँ यो एउटा पत्थरी हुँदैमा यति आत्तिनु पर्दैन, प्रभुसँग येशु ख्रिस्टसँग हामी एकदमै धैर्यता स्थित रहनुपर्छ, त्यस कारणले गर्दाखेरि यो निको हुन्छ भनेर मैले परिवारलाई सम्झाएर फेरि पछि म केही एक महिनापछि फेरि म हस्पिटलमा गएँ, फेरि भिडियो एक्सरे गरेँ, त्यसपछि मेरो 12 mm झरेछ है, अनि यो चाहिँ प्रभुकै काम भयो, अनि 12 mm झरिसकेपछि अहिले म 3 महिना भयो भिडियो एक्सरे गर्नु गएको छैन, तर मलाई जहाँसम्म लाग्छ यो येशु ख्रिस्टले मेरो प्रभुले निको पारिसक्नु भएको, मलाई दुख्ने गर्ने केही पनि छैन मेरो यो चाहिँ, अनि येशु ख्रिस्टले निको पारिसक्नु भएको भन्ने मैले एकदमै विश्वास गरेको छु, मेरो दुख्ने गर्ने केही पनि हुँदैन, एकदम म स्वस्थ छु सबै कुरा। र म अन्त्यमा अनि यो भन्न चाहन्छु, र मलाई यत्रो जुन मेरो यो रोगलाई निको पार्नुहुने परमेश्वर हुनुहुन्छ येशु ख्रिस्ट, अनि अहिले यो तपाईँहरूले पनि येशु ख्रिस्टको बारेमा कतिजनाले धेरै हिचकिचाउँछन् सुन्नको लागि, अनि धेरै नकारात्मक सोच विचारहरू गर्नुहुन्छ, तर अहिले डाक्टर अनि विभिन्न मानिसहरूको भारहरू पर्छ धेरै संसारमा, तर पनि येशु ख्रिस्ट बाहेक चाहिँ जीवनमा मुक्ति दिने, चंगाई दिने र एउटा आशाको बाटो चाहिँ येशु ख्रिस्ट मात्रै हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि तपाईँहरूलाई पनि मलाई जस्तै यस्तो रोग बिरामीले छुनु भएको होला, प्रभुमा विश्वास नगर्नु भएको होला, र तपाईँहरूले पनि येशु ख्रिस्टमा विश्वास गरेर तपाईँहरूको रोगबाट तपाईँहरू चंगाई हुन चाहनुहुन्छ भने येशु ख्रिस्टलाई तपाईँहरूले आफ्नो व्यक्तिगत रूपमा मुक्तिदाता भनेर तपाईँले जुन विश्वास गर्नुपर्छ, र तपाईँहरूको रोग बिरामीले नै मलाई जसै उहाँले निको पार्नुहुनेछ। र प्रभुलाई धन्यवाद, विशेष गरेर म अन्तिममा धेरै धन्यवाद दिन चाहन्छु हाम्रो यहाँ जुन जीएसी मिडिया सबै टिमलाई र विशेष गरेर गुड न्युज एफएमलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु यो समय दिनुभयो। र अहिले चाहिँ म यो गेसमनि एयरपोर्ट चर्चको एकदमै म नियमित एउटा सदस्यको रूपमा हामी सबै परिवारहरू छौँ। मेरो गवाई म यतिमै समाप्त गर्न चाहन्छु। धन्यवाद। जयमसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
6: र 9818251240 9818251240

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न न बजे कोता
2: सामान नभेटेर बेपत्ता
1: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी पटाउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदैछ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9851074236, 9851074236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40225444
10: र 40225742 40225742।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
16: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
17: आफ्नो जीवनको लागि परमेश्वरको उद्देश्य पछ्याउनुहोस्। जयमसी, आज सोमबार सेप्टेम्बर 7 तारिक भदौ 22 गते। आजको बाइबली खण्ड यर्मियाको पुस्तक 29 अध्यायको 11 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका लागि उन्नतिको निम्ति हुन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। प्रतिकूलता असह्य देखिँदा र अन्य विचलनहरूले यसलाई ओझेलमा पार्ने जोखिम हुँदा समेत आफ्नो उद्देश्य थाहा पाउनु भन्दा बढ़ी सन्तोषजनक कुरा अरू केही छैन। प्राय जब मानिसहरूले उनीहरूमा कुनै पनि कुराको लागि जोश छैन भन्छन्, त्यसको अर्थ उनीहरूले वास्तवमा आफ्नो हृदयमा जे चाहन्छन् त्यो गर्न सक्छन् भन्ने विश्वास उनीहरूसँग छैन। यसैले कसैलाई पनि उहाँलाई उहाँको उद्देश्यबाट टाढा लैजान दिनु भएन। भीड़बाट एकजनाले उहाँलाई भन्यो, गुरू, मेरा दाजुलाई भनिदिनुहोस् र तिनले अंश भण्डा गरिदिउन्। तर उहाँले त्यसलाई भन्नुभयो, मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्न अथवा तिमीहरूको सम्पत्ति बाँडिदिन तुल्यायो? यो कुरा तपाईँले लुकाको पुस्तक 12 अध्यायको 13 र 14 पदमा हेर्न सक्नुहुन्छ। सारमा यहाँ यसुले यसो भनिरहनु भएको थियो, म तिमीहरू दुई बीच मध्यस्थता गराउने सुनवाई गरेर आफ्नो उद्देश्यबाट विचलित हुने छैन। त्यो काम म यहाँ पृथ्वीमा हुनुको मेरो उद्देश्यभित्र पर्दैन। यसुले क्रुसमा आफ्नो जीवन दिनुभएको दिनसम्म पनि धेरै बिरामीहरूलाई निको पार्नुपर्ने थियो र असंख्य अन्य असम्भव परिस्थितिहरू थिए जसलाई उहाँले ध्यान दिनुपर्ने थियो। उहाँलाई थाहा थियो कि उहाँको मृत्यु र पुनरुत्थानको शक्ति मार्फत ती सबैलाई सम्बोधन गर्न सकिन्थ्यो। त्यसैकारण समाधान नभएका समस्याहरूको बावजुद उहाँले आफ्ना स्वर्गीय पितालाई आफ्नो सेवा कार्यको बारेमा साहससाथ यस्तो प्रतिवेदन दिनुभयो, जुन काम

0: रहनु भएको छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: पहिलो थेस्लोनिकी 5:11। एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
6: यो समय हो धन्यवाद बिहानी।
5: जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। परीक्षाको सामना गर्नु भन्ने शीर्षकमा केही उत्साहका कुरा यहाँहरूको लागि म राख्न गइरहेकी छु। पहिलो कोरिन्थी 10:13 पदले भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि उहाँले दिनुहुन्छ। यसोले भन्नुभयो, एकजना मानिस जेरुसलेमबाट एरिहोतिर जाँदैथ्यो, त्यो डाकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। लुका 10:30। एरुसलेमले परमेश्वरको अनुग्रहको स्थानलाई प्रतिनिधित्व गर्थ्यो भने एरिहोले श्रापको, किनकि परमेश्वरले यसका पर्खालहरू भत्काइदिनु हुँदा यहोशूले एरिहोलाई श्राप दिएका थिए। ती दुई सहर जोड्ने बाटो लुटेराहरूले भरिएको थियो। त्यसकारण के त्यो मान्छेको मनसाय त्यो बाटोमा केही यात्रा गरेर एकातर्फ लाग्ने थियो होला? बाइबलले त्यसो भन्दैन, तर एउटा कुरा हामीलाई थाहा छ कि हामीलाई परीक्षाको बाटोमा जानबाट र लुटिनबाट बचाउन परमेश्वरले धेरै प्रयास गर्नुहुन्छ, अनि उहाँको सबै सुरक्षाको प्रबन्ध भए तापनि हामी समस्यामा परिहाल्छौ। सर्वप्रथम तपाईँले उहाँको आत्माको प्रेरणा सुन्न छोड्नुहुन्छ। दोस्रो, तपाईँ समर्पित हृदय साथ निश्चित इच्छाहरूको बारेमा प्रार्थना गर्न इच्छुक हुनुहुन्छ। तेस्रो, तपाईँ एक विश्वसनीय साथीसँग कुरा गर्न इच्छुक हुनुहुन्न जसले तपाईँलाई जवाफदेही बनाउनेछ। चौथो, तपाईँ यस विषयमा बाइबलले के भन्दछ भनी जान्न चाहनुहुन्न। तपाईँले एक पक्षीय रूपमा पवित्र आत्मालाई निभाउने निर्णय गर्नुभएको छ ताकि तपाईँले आफ्नो शारीरिक लालसाहरू पूरा गर्न सक्नुहोस्। याद गर्नुहोस्, बल्छीको टुप्पा

0: मा सधैं सित्तैको खाना हुन्छ, तर परीक्षाले स्वतन्त्रताको प्रतिज्ञा गरे तापनि अन्त्यमा यसको कारण तपाईँले मूल्य चुकाउनुपर्छ। दाउदको अवैध सम्बन्धले उनको परिवारलाई तहस नहस बनायो। वास्तविक स्वतन्त्रता भनेको आफ्नो हरेक भोकलाई तृप्त गर्ने स्वतन्त्रता पाउनु होइन, यो त अस्वस्थ इच्छाहरूको दास बन्न अस्वीकार गर्नु हो। परीक्षा विरुद्धको लड़ाई उत्कृष्ट छ, तर यदि तपाईँले आफ्नो इच्छालाई दमन गर्न मात्रै संघर्ष गर्नुहुन्छ भने अन्तत तिनीहरूले तपाईँलाई थकित तुल्याउनेछन्। यसकारण तपाईँसँग परमेश्वरले चाहेको जस्तो व्यक्ति बन्ने बारे स्पष्ट दर्शन हुनुपर्छ, अनि त्यो व्यक्ति बन्न उहाँको आत्मासँग सहकार्य गर्नुपर्छ भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनम बिदाउन चाहन्छु। जय मसीह, नमस्कार।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वचनमा परमेश्वरको मुहार, प्रस्तोता अभिषेक सुनवारको साथमा।
2: सबैलाई जय मसीह, म अभिषेक सुनवार आज फेरि पनि तपाईँहरूको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आज हामी एउटा अत्यन्तै गम्भीर, व्यावहारिक र आत्मिक विषयमा छलफल गर्न गइरहेका छौं। आज नेपाली क्रिस्चियन कम्युनिटीमा हामीले एउटा दुःखद कुरा देखिरहेका छौं। मण्डलीहरू बढ़िरहेका छन्, संख्यात्मक रूपमा नयाँ संगतिहरू स्थापना भइरहेका छन्, तर के हामी आत्मिक एकतामा पनि बढ़िरहेका छौं? के हाम्रो आन्तरिक सम्बन्ध र एकता उस्तै बलियो छ? केही गम्भीर प्रश्नहरूमा विचार गरौं। किन एउटै विश्वास, एउटै बाइबल र एउटै परमेश्वरलाई मान्ने मानिसहरू बीच गुटबन्दी हुन्छ? किन कहिलेकाहीँ मण्डली वा मिनिस्ट्री ख्रिस्टको सुसमाचार भन्दा बढी कुनै व्यक्ति वरिपरि केन्द्रित हुन्छ? किन पोजिसन, टाइटल, रिकग्निसन र लिडरसिपको विषयलाई लिएर वर्षौंदेखिको आत्मिक सम्बन्धहरू एकै क्षणमा बिग्रिन्छन्? अनि किन कहिलेकाहीँ एउटा सानो डिसएग्रीमेन्ट वा विचारको भिन्नताले सिङ्गो मण्डलीमा ठूलो विभाजन निम्त्याउँछ? यी प्रश्नहरू आजका मात्र होइनन्। आजभन्दा करिब 2000 वर्ष पहिले प्रेरित पावलले कोरिन्थको मण्डलीलाई पत्र लेख्दा पनि त्यहाँ ठ्याक्कै यस्तै समस्याहरू थिए। मण्डली बाहिरको संसारबाट आउने सतावट र विरोध भन्दा पनि डरलाग्दो कुरा, मण्डली भित्रै आन्तरिक फुट र गुटबन्दी उत्पन्न भएको थियो। आजको हाम्रो यस वचनको सबैभन्दा मुख्य निचोड यही हो। मण्डलीको सबैभन्दा ठूलो समस्या बाहिरबाट आउने विरोध मात्र होइन, कहिलेकाहीँ मण्डलीभित्र ख्रिस्टभन्दा मानिस ठूलो बन्नु पनि हो। हामी पहिलो कोरिन्थी 1:10-17 हेर्नु अघि कोरिन्थ मण्डलीको पृष्ठभूमि बुझौं। कोरिन्थ एउटा धनी, बहुसांस्कृतिक र व्यापारिक सहर थियो। त्यहाँको मण्डलीसँग आत्मिक वरदानहरू थिए, ज्ञान थियो र शक्तिशाली प्रभुका सेवकहरूको सेवकाईको अनुभव थियो, तर उनीहरूमा आत्मिक परिपक्वताको ठूलो कमी थियो। पहिलो कोरिन्थी 1:10, हे भाइ हो, हाम्रा प्रभु येशू ख्रिस्टको नाममा म तिमीहरूलाई विन्ती गर्दछु कि तिमीहरू सबै एकअर्कासँग सहमत हो र तिमीहरूका बीचमा केही फुट नहोस्, तर एउटै मन र एउटै विचारमा तिमीहरू पूर्ण रूपले एक हो। पावलले यहाँ सबै एकअर्कासँग सहमत हौ र एउटै मन र एउटै विचारमा पूर्ण रूपले एक हौ भन्दा यसको वास्तविक अर्थ के हो? के यसको अर्थ मण्डलीका हरेक विश्वासीले खानपिन, पहिरन वा प्रशासनिक सानातिना विषयमा एउटै व्यक्तिगत विचार राख्नुपर्छ भन्ने हो त? बिल्कुलै होइन। हामीले यहाँ बिब्लिकल युनिटी र युनिफर्मिटी बीचको अन्तर बुझ्नुपर्छ। युनिफर्मिटी भनेको सबै कुरामा बाहिरी रूपमा उस्तै हुनु हो, तर बिब्लिकल युनिटी भनेको सत्यमा आधारित ख्रिस्ट केन्द्रित एकता हो। यो हाम्रो प्रिफरेन्स वा पर्सनालिटीको एकता होइन, तर क्रुसको सत्य र ख्रिस्टको शिरोत्तम मुनिको एकता हो। अर्को कुरा, सत्यको मूल्यमा शान्ति कायम गर्नु बिब्लिकल युनिटी होइन। विभाजन रोक्ने नाममा गलत शिक्षा, झुटा सुसमाचार वा पापलाई मण्डलीमा स्वीकार गर्नु एकता होइन, त्यो त सम्झौता, कम्प्रोमाइज हो। पावलले यहाँ सैद्धान्तिक सत्यलाई पन्छाएर केवल बाहिरी मिलाप गर भनिरहेका छैनन्। उनी ख्रिस्टको सत्यमा एउटै मन र एउटै विचारको हुनको लागि आह्वान गरिरहेका छन्। पहिलो कोरिन्थी 1:11-12, किनभने हे मेरा भाइ हो, क्लोएको परिवारका मानिसहरूबाट मैले तिमीहरूका बारेमा यो खबर पाएको छु कि तिमीहरूका बीचमा झगडा छ। मेरो भन्नुको अर्थ यो हो कि तिमीहरूमध्ये हरेकले भन्छ म पावलको हुँ, वा म अपोलोसको हुँ, वा म केफासको हुँ, वा म ख्रिस्टको हुँ। क्वाए वा क्लोएको परिवारका मानिसहरूले पावललाई मण्डलीभित्रको विवादको बारेमा खबर पुर्याएका थिए। कोरिन्थी विश्वासीहरूसँग आत्मिक वरदान र ज्ञानको कमी थिएन, तर समस्या के थियो भने ज्ञान भएर पनि उनीहरूमा नम्रता, प्रेम र आत्मनियन्त्रणको कमी थियो। आजको नेपाली मण्डलीको सन्दर्भमा पनि यो कुरा अत्यन्तै लागू हुन्छ। कहिलेकाहीँ हाम्रो समस्या ज्ञानको कमी मात्र हुँदैन। हामीसँग धेरै बाइबल ज्ञान हुन सक्छ, हामीले ठूला ठूला थियोलोजिकल डिग्री हासिल गरेका हुन सक्छौ, तर यदि त्यो ज्ञानसँगै हृदयमा नम्रता र प्रेम देखिँदैन भने त्यस ज्ञानले मण्डलीको निर्माण गर्दैन, बरु घमण्ड बढाउँछ। यसैले पावल पछि पहिलो कोरिन्थी 8:1 भन्छन्, ज्ञानले घमण्ड बढाउँछ। तर प्रेमले उन्नति गराउँछ। सही सिद्धान्त जान्नु अनिवार्य र अत्यन्तै महत्वपूर्ण छ, तर सिद्धान्त जानेको दावी गर्ने मानिसको जीवनमा यदि प्रेम, धैर्य र क्षमा छैन भने उसको ज्ञानले आत्मिक परिपक्वता प्रमाणित गर्दैन। हामीले सत्य र प्रेमको बाइबलीय सन्तुलनलाई सधैँ कायम राख्नुपर्छ। पद 12 अझ गहिरेर हेरौं। कोरिन्थका विश्वासीहरू फरक फरक प्रभुका सेवकहरूका पछाडि लागेर समूह बनाइरहेका थिए। कसैले भने म पावलको हुँ जसले मण्डली स्थापना गरे, कसैले भने म अपोलोसको हुँ जो अत्यन्तै प्रभावशाली र विद्वान व्यक्ति थिए, म अपोलोसको हुँ जो अत्यन्तै प्रभावशाली र विद्वान वक्ता थिए, कसैले भने म केफासको हुँ जो मुख्य प्रेरित थिए, अनि अझ केही आत्मिक घमण्ड गर्नेहरूले भने म त ख्रिस्टको मात्र हुँ जसले कुनै पनि स्थानीय नेतृत्वलाई गन्दैनथे। आज यो मानसिकता हाम्रो आधुनिक नेपाली मण्डलीमा कसरी देखिन्छ? आज हामी सुन्छौँ म फलाना पास्टरको मान्छे हुँ, हाम्रो मिनिस्ट्रीमा डिनोमिनेसन नै सबैभन्दा सही हो, फलानो ठूलो प्रिचरले भनेपछि त्यो नै अन्तिम सत्य हो, वा सोसल मिडियामा कुनै विशेष वक्ता वा प्रचारक प्रतिको अन्धभक्ति। विश्वासीहरूले एउटा प्रभुको सेवकलाई अर्को सेवकको विरुद्धमा उभ्याएर प्रतिस्पर्धा गराइरहेका हुन्छन्। तर यहाँ एउटा महत्वपूर्ण सावधानी बुझौं, हाम्रा पास्टरहरू, शिक्षकहरू र आत्मिक अगुवाहरूलाई आदर सम्मान गर्नु बिल्कुलै सही र बाइबलीय कुरा हो। उनीहरूको शिक्षण सुन्नु र उनीहरूबाट सिक्नु गलत होइन। समस्या तब सुरु हुन्छ जब कुनै सेवक प्रतिको हाम्रो लोयाल्टी र भक्ति स्वयं ख्रिस्ट प्रतिको लोयाल्टी भन्दा ठूलो बन्न पुग्छ। जब हामी ख्रिस्टलाई भन्दा मानिसलाई आफ्नो पहिचानको केन्द्र बनाउँछौ तब मण्डलीमा विभाजन सुरु हुन्छ। 1 कोरिन्थी 1:13, के ख्रिस्ट बाँडिनु भएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिएको थियो? अथवा के तिमीहरूले पावलको नाममा बत्तिसमा लिएका थियो? पावल भन्छन् कि ख्रिस्ट कुनै एउटा गुट वा समूहको निजी सम्पत्ति हुनुहुन्छ? के ख्रिस्टलाई टुक्रा टुक्रा पार्न सकिन्छ र? बिल्कुलै सकिँदैन। ख्रिस्ट कुनै एउटा पास्टरको निजी ख्रिस्ट होइन, उहाँ कुनै निश्चित डिनोमिनेसन, मिनिस्ट्री वा संगठनको पेवा हुनुहुन्न। Ephesians 4:4-6 र Colossians 1:18 स्पष्ट भन्छ, शरीर एउटै छ, प्रभु एउटै हुनुहुन्छ र ख्रिस्ट नै मण्डलीको शिर हुनुहुन्छ। मण्डली कुनै मानिसको राज्य होइन, यो ख्रिस्टको मण्डली हो। आज हामी प्रत्येकले आत्म परीक्षण गर्नु परेको छ, हाम्रो मण्डली वा संगतिको केन्द्र वास्तवमै ख्रिस्ट हुनुहुन्छ कि कुनै मानिस। हामीले सेवकाई गर्दा मानिसको नाम र पहिचान ठूलो बनाइरहेका छौं कि ख्रिस्टको नाम? हाम्रो मिनिस्ट्री वा मण्डलीको प्रगति हुँदा ख्रिस्टको महिमा भइरहेको छ कि हाम्रो व्यक्तिगत प्रतिष्ठा र घमण्ड बढी प्रकट भइरहेको छ? कहिलेकाहीँ मण्डली फुट्नु वा विभाजित हुनुको पछाडि सिद्धान्तको मतभेद मात्र हुँदैन, त्यसको पछाडि पद, अधिकार र रिकग्निसनको लालसा हुन्छ। मण्डलीमा नेतृत्व गर्ने वा सेवा गर्ने इच्छा राख्नु आफैमा पाप होइन, तर म सेवा गर्न चाहन्छु र म पद वा अधिकार चाहन्छु भन्ने कुरामा आकाश पातालको फरक छ। हामीले आफ्नो कलिङलाई सही रूपमा बुझ्नुपर्छ। परमेश्वरको बोलावट भनेको अरूमाथि प्रभुत्व जमाउने वा अधिकार देखाउने लाइसेन्स होइन, टाइटल वा पोजिसन प्राप्त गर्ने छोटो बाटो होइन, पपुल्यारिटी र नाम कमाउने माध्यम होइन, आफ्नो व्यक्तिगत साम्राज्य खडा गर्ने अवसर होइन। कलिङ भनेको त परमेश्वरले सुम्पनु भएको जिम्मेवारीमा नम्र भएर विश्वास योग्यताका साथ सेवा गर्नु हो। प्रभु येशूले Mark 10:42-45 नेतृत्वलाई कसरी परिभाषित गर्नुभयो? उहाँले भन्नुभयो कि संसारका शासकहरूले मानिसहरूमाथि निरङ्कुश अधिकार चलाउँछन्, तर तिमीहरूमा त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ ऊ अरूको सेवक हुनुपर्छ। क्रिस्टियन लिडरसिपको बाइबलीय नमुना पोजिसनबाट पावर प्राप्त गर्नु होइन, तर कलिङ मार्फत सेवा र बलिदान दिनु हो। हामीले समग्रमा हेर्दा मण्डली वा सेवकहरू बीच विभाजन ल्याउने मुख्य कारणहरू के हुन्छ? हामी केही मुख्य कारणहरूलाई हेर्नेछौ। 1, ज्ञानको कमी। बाइबलको सही व्याख्या र अर्थ नबुझ्दा मानिसहरूले आफ्नै व्यक्तिगत विचार वा परम्परालाई अनिवार्य सिद्धान्त बनाएर अरूलाई न्याय गर्छन्। 2, गर्व। म र मेरो बुझाइ मात्र सही, अरू सब गलत छन् भन्ने घमण्डी दृष्टिकोण। 3, प्रेमको कमी। सत्यको रक्षा गर्ने नाममा कठोर बनेर अरूलाई हेप्ने र नष्ट गर्ने व्यवहार। 4, पोजिसन र टाइटलको लालसा। मण्डलीमा सेवा भन्दा पनि पद र मर्यादालाई ठूलो मान्नु। 5, आफ्नो बोलावट नबुझ्नु। परमेश्वरले दिएको आफ्नो भूमिका र स्थानमा सन्तुष्ट नभएर अरूको भूमिका खोज्ने वा ईर्ष्या गर्न खोज्नु। 6, व्यक्ति केन्द्रित मिनिस्ट्री। ख्रिस्टको स्थानमा कुनै पास्टर वा अगुवालाई मण्डलीको केन्द्र बनाउनु। 7, कम्युनिकेसनको कमी। सानातिना असहमति वा असमझदारीलाई आपसमा बसेर नसुल्झाउँदा त्यसले पछि ठूलो विवादको रूप लिनु। आठौं, क्षमा र मेलमिलापको कमी। गल्ती वा चोट पुग्दा नम्र भई क्षमा माग्ने र मिलाप गर्ने भावना नहुनु। अन्तिम पोइन्ट, संसारको लिडरसिप मोडललाई मण्डलीमा ल्याउनु। राजनीति, प्रतिस्पर्धा र फलोअर्स बढाउने संसारिक तरिकालाई मण्डलीमा प्रयोग गर्नु। पहिलो कोरन्थी 1:14-17। म परमेश्वरलाई धन्यवाद दिदछु कि क्रिस्पस र गाइस बाहेक तिमीहरू मध्ये कसैलाई पनि मैले बप्तिस्मा दिइन, नत्र त कसैले भन्नेछ कि मैले मेरै नाममा बप्तिस्मा दिएको थिएँ, किनकि बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्न ख्रिस्टले मलाई पठाउनु भएको। सांसारिक बुद्धिको कुरामा होइन, नत्र त ख्रिस्टको क्रुसको शक्ति व्यर्थ हुनेछ। पावलको यस भनाइलाई गलत रूपमा बुझ्नु हुँदैन। उनी बप्तिस्माको महत्वलाई घटाउँदै वा अस्वीकार गरिरहेका छैनन्। बप्तिस्मा त प्रभु येशूको स्पष्ट आज्ञा हो। पावलको मुख्य उद्देश्य यो थियो कि मानिसहरूले हामीले पावलको हातबाट बप्तिस्मा लियौं भनेर पावलको नाममा आफ्नो गुट नबनाउन्। पावल भन्छन्, सुसमाचारको केन्द्र म वा मेरो मण्डली होइन, ख्रिस्टको क्रुस हो। सेवकहरू परमेश्वरको हातमा केवल साधन हुन्, उनीहरू मण्डलीको केन्द्र वा मालिक होइनन्। साथै यहाँ सांसारिक बुद्धिको विरोध गर्दा पावलले शिक्षा, ज्ञान र बुद्धिमत्ताको विरोध गरेका होइनन्। उनी भनिरहेका छन् कि क्रुसको सुसमाचारलाई मानिसको सांसारिक भाषण कला वा घमण्डले विस्थापित गर्नु हुँदैन। हाम्रो प्रचारको केन्द्र सधैँ ख्रिस्टको क्रुस हुनुपर्छ। त्यसो भए हामी कसरी मण्डलीमा साँचो बाइबलीय र दिगो एकता निर्माण गर्न सक्छौ? हामी केही व्यवहारिक कदमहरूमा ध्यान दिउँ। पहिलो, ख्रिस्टलाई केन्द्रमा राख्ने। हरेक निर्णय, शिक्षा वा सेवकाईको केन्द्र मानिस होइन, ख्रिस्ट हुनुपर्छ। दोस्रो, बाइबलको सही ज्ञान बढाउने। परमेश्वरको वचनलाई सन्दर्भ सहित र सही रूपमा बुझ्ने प्रयत्न गर्ने। तेस्रो, नम्रता विकास गर्ने। आफूलाई अरूभन्दा श्रेष्ठ नठान्ने। चौथो, प्रेम सहित सत्य बोल्ने। सत्यलाई त्यागेर एकता हुँदैन र प्रेम बिनाको सत्यले चोट पुर्याउँछ। पाँचौ, आफ्नो कलिङलाई बुझ्ने। परमेश्वरले आफूलाई जुन स्थान र वरदान दिनुभएको छ त्यसमा विश्वासयोग्य हुने। छैटौं, पोजिसन भन्दा सेवा रोज्ने, पद भन्दा सेवालाई प्राथमिकता दिने। सातौं, बिब्लिकल कम्युनिकेसन प्रयोग गर्ने। मती 18:15-17 अनुसार कुनै असहमति वा गल्ती भएमा पछाडि बसेर कुरा काट्नुको सट्टा सिधै भेटेर मिलाप गर्ने। आठौं, क्षमा र मिलाप खोज्ने। Ephesians 4:1-3 भने झै पवित्र आत्माको एकतालाई शान्तिको बन्धनमा जोगाइराख्न प्रयत्नशील रहने। नौ, अरू सेवकहरूको सफलतामा रमाउने। अन्य मण्डली वा सेवकहरूको आत्मिक फल देख्दा डाहा गर्ने होइन, परमेश्वरलाई धन्यवाद दिने। अन्तिम कुरा, ख्रिस्टको राज्य हेर्ने। आफ्नो सानो गुट वा मण्डली मात्र होइन, ख्रिस्टको सर्वव्यापी राज्यको ठूलो चित्रलाई हेर्ने। प्रिय श्रोताहरू, आजको यस वचनको अन्त्यतिर आउँदै गर्दा हामी सबैलाई विशेष गरी नेपाली मण्डलीका पास्टरहरू, शिक्षकहरू, अगुवाहरू र सम्पूर्ण विश्वासीहरूलाई नम्रताका साथ आफैलाई जाँच गर्न आह्वान गर्दछु। हामी किन नयाँ मण्डली वा मिनिस्ट्री सुरु गर्दैछौ? ख्रिस्टको महिमा गर्न कि आफ्नो नाम र पहिचान बनाउन? हामी किन नेतृत्व वा पोजिसन चाहन्छौ? प्रभुको प्रजाको सेवा गर्न कि अधिकार र मान सम्मान पाउन? हामी किन कहिलेकाहीँ अर्को मण्डली वा पास्टरको आलोचना गर्छौं? सत्यको रक्षा गर्न कि आफ्नो समूहलाई ठूलो र श्रेष्ठ देखाउन? यदि हामीले कहिले कुनै मण्डली वा संगति छोडेका छौं भने के त्यसमा ठोस बाइबलले कारण थियो कि केवल व्यक्तिगत चोट, इगो वा पद नपाएको कन्फ्लिक्ट थियो? अन्त्यमा कुनै पनि विभाजनको निर्णय गर्नु अघि के हामीले नम्र भएर प्रार्थनासहित मिलापको लागि मिलापको बाटो खोज्यौं? याद राख्नुहोस्, मण्डलीको एकताको आधार हाम्रो पर्सनालिटी होइन, हाम्रो प्रिफरेन्स होइन, हाम्रो डिनोमिनेसन होइन र हाम्रो पास्टर पनि होइन। हाम्रो एकताको एकमात्र बलियो केन्द्र प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। पहिलो कोरन्थी 1:13 त्यो गम्भीर प्रश्नलाई फेरि सम्झौं कि ख्रिस्ट बाँडिनु भएको छ र ख्रिस्ट विभाजित हुनुहुन्न। उहाँको जीवित शरीरलाई हामीले आफ्नो व्यक्तिगत घमण्ड, गुटबन्दी र महत्वाकांक्षाद्वारा टुक्रा टुक्रा पार्नु हुँदैन। मण्डलीलाई सही ज्ञान चाहिन्छ, प्रेम चाहिन्छ र सही कलिङको बुझाइ चाहिन्छ। तर यी सबैभन्दा माथि हामीलाई ख्रिस्ट चाहिन्छ। हामी मण्डलीका मालिक होइनौ, हामी ख्रिस्टका नम्र सेवकहरू। हामीले पाएको सेवकाई हाम्रो निजी सम्पत्ति होइन, यो त परमेश्वरले सुम्पिनु भएको जिम्मेवारी मात्र हो। हामीले आफ्नो नाउँ उच्च पार्ने होइन, ख्रिस्टको नाउँ उच्च बनाउन बोलाइएका हौ। हामी पावलका होइनौ, अपोलोसका होइनौ, कुनै मानिसका होइनौ, हामी ख्रिस्टका हौ। त्यसैले हाम्रो नाम होइन, हाम्रो पोजिसन होइन, हाम्रो मिनिस्ट्री होइन, ख्रिस्टको नाम सर्वोच्च होस्। आजको यो वचनलाई अन्तिमसम्म सुनिदिनु भएको लागि धेरै धेरै धन्यवाद। म तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु। हे कृपालु र जीवित परमेश्वर पिता, आज तपाईँको पवित्र वचनको अगाडि हामी आफ्नो हृदयलाई नम्र तुल्याउँछौं। यदि हाम्रा हृदयमा व्यक्तिगत गर्व, पदको लालसा, गुटबन्दी गर्ने सोच, ज्ञानको घमण्ड वा प्रेमको कमी छ भने हामीलाई क्षमा गर्नुहोस्। प्रभु, सम्पूर्ण नेपाली मण्डलीहरूलाई तपाईँको सत्यमा बलियो, प्रेममा एक, सेवकाईमा नम्र र ख्रिस्टमा पूर्ण रूपमा केन्द्रित बनाउनुहोस्। हरेक सेवकले आफ्नो वास्तविक बोलावटलाई बुझ्न सकुन् र आफ्नो सेवकाईलाई निजी राज्य होइन तपाईँको राज्यको सेवाको रूपमा हेर्न सकुन्। सम्पूर्ण प्रार्थना येशु ख्रिस्टको पवित्र र उच्च नाममा, आमेन। आशा छ तपाईँहरूले आजको यो वचनबाट केही आशिष पाउनु भएको छ। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रम बारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसियल मिडियाहरूमा पनि जोडिन सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनवार। यहाँहरूको दिन आशिषमय रहोस्। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हामी सबैजनालाई थाहा छ कि यो संसारमा हामीले जता पनि पापलाई भेट्न सक्छौ। तपाईँ जता ढल्किनुहुन्छ त्यहाँ पाप छ, जता तपाईँ पुग्नुहुन्छ पापै पापले भरिएको संसार तपाईँले महसुस गर्नुहुन्छ। सो यो पापले भरिएको संसारमा हामी इसाईहरू अति नै धेरै बाँच्नुपर्ने कुरा छ, जहाँ शैतानले हामीलाई पटक पटक परीक्षा गर्न सक्छ। हामीलाई चाहिँ नखाने चिजहरू देखाइदिन सक्छ, नबोल्ने चिजहरू हामीलाई चाहिँ बोल्न हामीलाई त्यसले परीक्षा गर्न सक्छ, हामीलाई नहेर्ने चिजहरू त्यसले हामीलाई हेराउनका लागि परीक्षा गराउन सक्छ। सो विभिन्न कुराहरू परीक्षा हामी संसारमै पाउन सक्छौ है। हामीले संसारमा पापै पाप भेटाउन सक्छौ, तर पाप संसारमा छ, डेफिनेटली छ। दुष्टले पनि हाम्रो जीवनमा चाहिँ विभिन्न प्रकारको परीक्षालाई डेफिनेटली लिएर आउँदछ। तर आज हामीले यो सबै कुराहरू हुँदै गर्दाखेरि चाहिँ हाम्रो आत्मालाई चाहिँ, हाम्रो विशेष गरी यो स्पिरिचुअल लाइफलाई चाहिँ हामीले यो कुराहरू आउँदै गर्दाखेरि कन्ट्रोलमा राख्न सकेनौ भने प्रियहरू, यसले हामीलाई बडो बर्बाद गर्ने रहेछ। हाम्रो आत्मालाई चाहिँ हामीले नियन्त्रण गर्न सक्नु पर्यो, यसलाई हामीले कन्ट्रोलमा राख्न सक्नु पर्यो। अनि त्यो कन्ट्रोल चाहिँ कसरी हुँदछ भनेदेखिलाई, जब तपाईँ र म ख्रिस्टको अधीनतामा बस्छौ, तपाईँ र म चाहिँ उहाँको वचन अनुसार जिउँछौ र वचनमा हामी चाहिँ चल्छौ भनेदेखिलाई हामीले आफ्नो हृदय र आफ्नो आत्मालाई हामीले नियन्त्रण गर्न सक्ने रहेछौ। नत्र त भने हामी सजिलै दुष्टको पासोमा परेर हामी बर्बाद हुन सक्छौ। सो त्यही कारणले गर्दाखेरि हाम्रो जीवनमा, विशेष गरेर यो पापै पापले भरिएको संसारमा, तपाईँ र मैले आफ्नो आत्मालाई नियन्त्रण गर्नु बडो आवश्यक छ प्रियहरू। मैले कहिले काहीँ भिडियोहरू हेर्ने गर्छु, तपाईँले पनि फेसबुकतिर कहिले काहीँ देख्नु भएको होला। कतिवटा कन्ट्रीमा चाहिँ विशेष गरी यो खोलाको पानीहरूलाई चाहिँ कन्ट्रोल गरेर त्यहाँ बाँध राखिएको हुन्छ। नेपालमा पनि छ, कोशी ब्यारेजमा मैले देखेको छु, अन्य कुनै कुनै ठाउँहरूमा त्यो बाँध राखिएको हुन्छ नि, त्यसलाई चाहिँ पानी चाहिँ एकतालमा धेरै नजाओस्, ताकि त्यो गएर चाहिँ बर्बाद नहोस् भनेर चाहिँ त्यो बाँध राखिएको छ। अनि उनीहरूले कन्ट्रोल गरेर त्यो पानीको सतहलाई चाहिँ उनीहरूले घटाउने गर्छ, त्यसलाई फ्याँक्ने गर्छ, जस्तो चाहन्छ लोकल म्युनिसिपालिटीले, नगरपालिकाले त्यही अनुसारले त्यो पानीलाई छोड्ने गर्छ। अमेरिकामा पनि त्यस्तो ठुल्ठुलो बाँधहरू छ, जुन चाहिँ त्यसलाई घटाउने बढाउने सबै कुरा चाबी उनीहरूकै हातमा छ। भारतमा पनि छ, मैले देखेको छु टिस्टामा, त्यसको त्यो जुन पनि टिस्टाको त्यो पानी चाहिँ त्यो बाँधको कन्ट्रोलमा छ, अनि उनीहरूले जति चाहन्छ फ्याँक्न, जति त्यसलाई चाहिँ क्लियर गर्न चाहन्छ, रिलिज गर्न चाहन्छ, उनीहरूले आफ्नो तरिकाले रिलिज गरिरहेको हुन्छ। तर धेरै वर्ष अगाडि मैले एउटा यस्तो घटनालाई त्यही टिस्टामा नै मैले सुन्नमा पाएँ, जुन चाहिँ पानीको सतह चाहिँ अधिकतम बढेको कारणले गर्दाखेरि चाहिँ बाँधले पनि भ्याउन सकेन, त्यो बाँध पनि ब्राङ ब्रुङ चाहिँ सबै डिस्ट्रोय भएर चाहिँ हजारौं मानिसहरू घरविहीन भए, हजारौं मानिसहरूको लाइफ नै खतम भएको कुराहरू हामीले न्यूजतिर पनि हामीले सुनिरहेको थियौँ। भर्खरै हुनुपर्छ यो, तर चाहिँ यो बाँधलाई चाहिँ कन्ट्रोल गर्न सकेन भने मात्रै यसरी डिस्ट्रोय गर्ने हो। त्यो बाँध त राखेको छ, त्यसलाई कन्ट्रोल गर्ने बार त राखेको छ, तर यद्यपि त्यो पानीको सतह बढेर गयो भने त त्यो बाँधले पनि केही काम गर्न सक्दैन रहेछ प्रियहरू। सो आज मैले तपाईँलाई बताउन चाहेको प्रियहरू, हामीसँग परमेश्वरको वचन छ, बाइबल हाम्रो हातमा छ, हामी चाहिँ वचन पढ्दा पढ्दै पनि धेरैचोटि दुष्टले हामीलाई चाहिँ विभिन्न प्रकारको परीक्षाहरूलाई लिएर आउँदछ, विभिन्न प्रकारको घिनलाग्दो कुराहरूलाई लिएर आउँदछ। अनि त्यो अवस्थामा चाहिँ हामीले वचनबाट चाहिँ हामीले त्यससँग फाइट गर्नुपर्ने, लडाई गर्नुपर्नेमा चाहिँ हामी चाहिँ त्यतिखेर चाहिँ दुष्टको कुरालाई सुनेर चाहिँ हामी दुष्ने कामहरू गरिरहेको हुन्छौँ, अनि त्यो कुराले हामीलाई नै नाश गरिरहेको हुन्छ, हामीलाई डिस्ट्रोय गर्ने काम गर्दछ। सो आज त्यो हुन नदिनको लागि चाहिँ तपाईँ र मैले आफ्नो आत्माको नियन्त्रण गर्नुपर्छ। दुष्टले त भन्छ तपाईँ र मलाई, ए यो खाँदा केही हुँदैन, ए त्यो गर्दा केही हुँदैन, ए त्यो हेर्दा केही हुँदैन, ए त्यो बोल्दा केही हुँदैन, ए त्यो कुरा गर्दा केही पनि हुँदैन भनेर तपाईँ र मलाई यस्ता विभिन्न परीक्षाहरूलाई लिएर आउँदछ। तर तपाईँ र मैले त्यो सही हो कि गलत हो त्यसलाई छुट्याउन सक्नु पर्यो। धेरैजनाले यसलाई छुट्याउन नसकेको कारणले गर्दाखेरि उनीहरू पापको त्यो जुन पनि हुन्छ नि त्यो दुष्टको हरेक त्यो परीक्षामा परिरहेको हुन्छ। तर मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हामीले पाप के हो, अधर्म के हो, घिनलाग्दो चिज कुन हो, परमेश्वरको विरुद्धको कुरा के हो भन्ने कुरा थाहा गरी गरी पनि हामी चाहिँ पापमा फसौं भनेदेखिलाई प्रियहरू हामीले सोच्नु पर्ने कुरा छ कि हामीले आफ्नो आत्मालाई नियन्त्रण गर्न सकिरहेको छैनौँ, यो कुरा हामीले बुझै हुन्छ। सो त्यही कारणले गर्दाखेरि मैले अघि तपाईँलाई बताए त्यो जति पनि खोलाहरूमा जति नै त्यो बाँध राखे तापनि त्यो पानीको सतह बढेर आएर चाहिँ पानी चाहिँ त्यो बाँध भन्दा माथि गयो भने त्यसको कामै छैन, नियन्त्रण गर्नको लागि त राखेको छ तर त्यसको काम हुँदैन प्रियहरू। सो त्यही कारणले गर्दाखेरि त्यो हुन नदिनको लागि चाहिँ त्यो कन्ट्रोलरहरूले चाहिँ अगाडिदेखि नै त्यो पानीको सतहलाई चाहिँ मिनिमम गरेर उसले रिलिज गरिराख्नु पर्यो। अनि त्यो रिलिज गरिराख्दाखेरि चाहिँ के हुन्छ भने पानीको सतह घट्दै जान्छ अनि जति नै उताबाट पानी आए तापनि त्यसले के डिस्ट्रोय गर्न सक्दैन। तर के हुँदछ भने पानी रिलिज गर्दैन, पानी रिलिज नगरेपछि चाहिँ वात्तै अर्को बाढी आएर चाहिँ त्यो सबै खतम नष्ट गरिदिन्छ। प्रियहरू आज म तपाईँलाई यही कुरा बताउन चाहन्छु, हामी ख्रिस्ट येशूमा छौँ, परमेश्वरमा भएको कारणले गर्दाखेरि हामीले हाम्रो हृदयलाई हामीले सुरक्षित राख्नु पर्यो। शैतानले के कुरालाई लिएर आउँदैछ हामी होसियार हुनुपर्छ। परमेश्वरको वचनले आज हाम्रो हृदयलाई रिलिज गरिराखौँ, परमेश्वरको वचन सर्कुलेट गरिराखौँ हाम्रो हृदयमा, हाम्रो मगजमा परमेश्वरको वचन हामीले हालिराखौँ, खुवाइराखौँ आफैले आफैलाई। यो गर्नाले चाहिँ प्रियहरू तपाईँ र म साँच्चै नै ख्रिस्ट येशूमा तपाईँ र म परिपक्व हुन्छौँ अनि हामीले आफ्नो हृदयलाई नियन्त्रण गरिरहेको हुन्छौँ। नत्र त भने दुष्ट आएर तपाईँ र मेरो बहुमूल्य सम्पत्ति यानि कि तपाईँ र मैले बचाइराखेको विश्वासलाई अङ्गभङ्ग गरिदिन्छ प्रियहरू। त्यही कारणले हामी होसियार हुनुपर्छ। हामी होसियार भएन भने प्रियहरू हामी खतरामा जोखिममा पर्न सक्छौ। त्यही कारणले गर्दाखेरि आज हाम्रो लागि एउटा चुनौतीपूर्ण प्रश्न खडा भएको छ कि तपाईँ र मेरो जीवनमा परीक्षा आउँदै गर्दाखेरि दुष्टको कुरालाई सुन्ने कि परमेश्वरको वचनलाई हेर्ने। धेरैजनाले वचनलाई नहेरेको कारणले, वचनलाई नखोजेको कारणले गर्दाखेरि चाहिँ उनीहरू पापको कुरामा फसिरहेको हुन्छ, परीक्षामा फसिरहेको हुन्छ। किन? किनभने वचन बुझेको छैन, वचन जाने छैन, वचनलाई चाहिँ उनीहरूले चाहिँ वास्तव गरेको छैन नि, वचनलाई नै चाहिँ लापरवाहीको तरिकाले लिँदैछ भनेदेखिलाई उसको जिन्दगीमा उसको जीवनमा खतरा कुरा नआएर कसको जीवनमा आउँछ, होइन? त्यही कारणले हामीले विशेष गरेर आफ्नै हृदयलाई चाहिँ हामीले यो नियन्त्रण गर्नु पर्यो, आफ्नो आत्मालाई नियन्त्रण गर्न सक्नु पर्यो। परीक्षाहरू आउँदैछ, पापको कुराहरू देखाउँदैछ दुष्टले भने भन्न सक्नु पर्यो कि यो प्रभुबाट होइन, तैले मलाई यो कुरा देखाउन पाउँदैनस् भनेर त्यसको हामीले चाहिँ विरोध गर्न सक्नु पर्यो। हामी गलातीको पुस्तक 5:24-25 हेरौँ, बडो राम्रो लाग्छ मलाई खण्ड। तर तिनीहरू जो ख्रिस्ट येशूका हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको बासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। 25 हामी पवित्र आत्माद्वारा जिउँछौ भने त भने आत्माकै अनुसार हिँडौं, आमेन। तर जो ख्रिस्ट येशूको हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको बासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन् भनेर वचनले भन्दछ। अब हामी ख्रिस्टमा छौ भनेदेखिलाई हाम्रो सम्पूर्ण कुराहरू पापमय स्वभाव, पापमय कुरा, अन्धकारको कुरा, घिनलाग्दो र दुसरले ल्याउने नकारात्मक सोच विचारको कुरा विभिन्न थोकलाई चाहिँ हामीले क्रुसमा टाँगिदिएको छौ। तर विडम्बना हामीले क्रुसमा टाँगेर पनि अझै पनि हामीले त्यो स्वभावलाई फिर्ता लिइरहेको अवस्थाहरू छ। आजको दिनहरूमा हामीले हो टाँगिसक्यो, प्रभु येशूले त हाम्रो खातिर हाम्रो लागि क्रुसमा सबै कुरा टाँगिदिनु भयो र जब हामीले प्रभु येशूलाई हृदय र मुखद्वारा हामीले स्वीकार गर्यौं हो सबै कुरा हामीले प्रभुको हातमा जिम्मा दियौं। तर प्रभुलाई स्वीकार गरिसकेपछि बप्तिस्मा लिइसकेपछि पनि हाम्रो जीवन हाम्रो जिन्दगी चाहिँ वास्तवमै अझै पनि थोत्रै नै छ। अझै पनि हामी पापमय कुरामा लालसाको कुराहरूमा यी काम बास्नको कुराहरूमा हामी लागिरहेको अवस्थाहरू हुन सक्छ। मेरो प्रियहरू म तपाईँलाई बताउन चाहन्छु यद्यपि तपाईँ अझै पनि यस्तो कुरामा लागिराख्नु भएको छ भने तपाईँ र मैले सोच्नुपर्छ कि तपाईँ र म ख्रिस्टदेखि टाढा छौ, पश्चातापी जीवनको खाँचो छ। विशेष गरी यो आत्मा नियन्त्रण जब हामी गर्न सक्दैनौ नि प्रियहरू दुष्टले मौका पाउँदछ अनि तपाईँ र मलाई अङ्गभङ्ग बनाइदिन्छ, बुझ्नुभयो? त्यही कारणले यो आत्मा नियन्त्रण भन्ने शब्द नै मलाई एकदमै यो गतिलो शब्द लाग्छ प्रियहरू। कुनै पनि कुरालाई कन्ट्रोल गर्न सकिएन, नियन्त्रण गर्न सकिएन भने बर्बाद हुन्छ प्रियहरू भनेदेखिलाई यो त परमेश्वरसँग जोडिने कुरा छ प्रियहरू, परमेश्वरसँग चाहिँ विशेष उहाँसँगको सम्बन्धमा रहने कुरा छ। अनि यो आत्मालाई नै हामीले नियन्त्रण गरेनौ भने प्रियहरू तपाईँ र म ख्रिस्टदेखि टाढा बन्न सक्छौ। त्यही कारणले गर्दाखेरि हामी होसियार हुनुपर्छ। 25 हेरौँ, हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्माकै अनुसार हिँडौं। हामी पवित्र आत्माद्वारा हिँड्दैछौ चल्दैछौ भनेदेखिलाई आत्माकै अनुसार चलौं। हो हामी भन्छौ वर्षौं वर्षको विश्वासी भाषामा त्यसले मतलब राख्दैन प्रियहरू, यद्यपि तपाईँ र म सैतानले ल्याएको सानो परीक्षामा लड्दैछौ चुक्दैछौ भनेदेखि त प्रियहरू आफै विचार गर्नुहोस्, वर्षौंको विश्वासीले खासै मतलब राख्दैन। तर यहाँनिर परमेश्वरसँग तपाईँ र मेरो त्यो विश्वासको कुरा छ, आज्ञाकारिताको कुरा छ, तपाईँ र म उहाँ प्रति कतिको वफादारी छौ भन्ने कुराको प्रश्न छ प्रियहरू। त्यही कारणले गर्दाखेरि जीवनमा आएको हरेक दुष्टले ल्याएका विशेष गरी जति पनि परीक्षाहरू छन्, तपाईँ र मलाई क्रिस्टदेखि टाढा बनाउने, क्रिस्टदेखि चाहिँ अलग गर्ने चिजहरू छ दुष्टले ल्याउँदैछ भनेदेखिलाई हामीले आफ्नो आत्मालाई नियन्त्रण गरौं, हामीले आफ्नो हृदयलाई चाहिँ विशेष दुष्टलाई प्रवेश गर्नबाट हामीले त्यसलाई रोकौं। धेरैचोटि चाहिँ हाम्रो के हुँदो रहेछ भने ट्राई गर्दा केही पनि हुँदैन, चाख्दा केही हुँदैन, बोल्दा केही हुँदैन, एक गर्दा केही हुँदैन, एकचोटि हेर्नु त हो भन्ने हाम्रो सोचाइ त्यस्तो हुन्छ। तर तपाईँले चाख्नु मात्र भयो भने पनि विचार गर्नुहोस् तपाईँले परमेश्वरको आज्ञालाई तपाईँले भङ्ग गर्दै हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि यो ट्राई गर्ने कुरा तपाईँले बन्दै नगर्नुहोस् प्रियहरू। हामी आत्मिक संसारमा चल्न चाहन्छौ, हामी ख्रिस्ट यीशुको वचन अनुसार जिउन चाहन्छौ भनेदेखिलाई ख्रिस्ट यीशुको इच्छा अनुसार चलौं, अनि पवित्र आत्माको साँच्चै नै इच्छा अनुसार चलौं। आत्मा अनुसार जिउँदैछौ भने आत्मा अनुसार नै हामी हिँडौं, आत्मा अनुसार नै हामी चल्नु पर्छ। आत्माद्वारा तपाईँ र म जिउँदैछौ भनेदेखिलाई आत्मा अनुसार नै चल्नु पर्छ। यो चाहिँ ख्रिस्ट यीशुको तपाईँ र मलाई चाहिँ यो चाहिँ उहाँबाटको चेतावनी हो। अनि आज चाहिँ धेरैजनाको कस्तो हुन्छ भने दुष्टले ल्याएको कुराहरू जति पनि परीक्षाको कुराहरू हुन्छ हो, हेर्दाखेरि त अब रहर लाग्दो देखिन्छ, लोभ लाग्दो देखिएला। तर धेरैजनाको बानी चाहिँ कस्तो हुन्छ भने चाख्दा पनि हुन्छ, बोल्दा केही हुँदैन भन्ने हुन्छ नि। तर हामी चाहिँ ख्रिस्टको सुसमाचार पुर्याउन सक्नेहरू, विशेष गरी हामी वास्तविक स्वर्गको लागि जिउनेहरू, सानोतिनो कुराहरूमा यसरी हामी चुक्दैछौ भने प्रियहरू हामीले विचार गर्नुपर्ने कुरा छ। हामी स्वर्गको लागि जिउनेहरू, हामीले आफ्नो हृदयलाई चाहिँ हाम्रो मगजलाई हामीले सुरक्षित राख्न सक्नु पर्यो। हामीलाई बाइबलले पटक पटक हृदयलाई सुरक्षित राख्ने कुराहरू बताउँदछ। त्यो हुँदै गर्दाखेरि हामी होसियार हुनुपर्छ, दुष्टको हरेक पासोबाट तपाईँ र म बाँच्नै पर्छ। आमेन। अनि यो नै सफल क्रिस्चियन जीवन हो प्रियहरू। वचनले मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष गर्नुभएको छ। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनम उपस्थित भइसकेकी छु र हामी तपाईँलाई प्रत्येक हप्ता कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरू सहित साथ दिँदै आइरहेको छौं र आज पनि एउटा विषयवस्तुमा नाटकीय प्रस्तुति यहाँ समक्ष राख्न गइरहेको छु। तर कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता आज कार्यक्रम बाटुलीका कुरा मार्फत हामी अरूको कुरा काट्ने बानीको विषयमा केही नाटकीय प्रस्तुतिको साथै कार्यक्रम अवधिभर तपाईँलाई दिन गइरहेको छौं र कहिलेकाहीँ हामीलाई लाग्छ मैले त केवल कुरा गरेको मात्रै हो तर त्यही कुरा कसैको मनमा घाउ भन्न सक्छ र आजको विषय वस्तु पनि माया र अजीको बीचमा हुने कुराकानीबाट तपाईँले स्पष्ट बुझ्न गइरहनु भएको छ र शब्दहरूले चाहिँ चोट पनि दिन्छन् अनि जीवन पनि बदल्न सक्छन् भन्ने सन्दर्भमा आज हामी केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं र ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ़ाउँ।

0: ए है सुन न अनि तिमीलाई थाहा छ त्यो रिता दिदीको छोरो फेरि विदेश जान पाएन रे अनि हिजो बजारमा देखेको थिएँ आमा कस्तो टेन्सनमा देखिन्थे ती दिदी त्यही त मैले त पहिल्यै भनेको थिएँ धेरै ठुला सपनाहरू देखेपछि यस्तै हुन्छ भनेर अब हाम्रो अगाडि कति नै फाइ फुर्ती गरेर के नै हुन लागे जस्तो गरेर फरक परेर है आमा कति धेरै थियो चुरी फुरी छोरो विदेश जाने भन्ने कुरामा हेर न हेर त्यही त अनि देखे नि अब भएन नि त विदेश जाने कुराहरू सबै खोइ के समस्या भयो अरे ठप्पै भयो अरे कति पैसाहरू पनि खाएरै खोइ कता कता के भयो अरे भनेर सुनाउँदै हुनुहुन्थ्यो अनुहार त कालो देखाएको थिएँ मैले त आ त्यस्तै त हो नि होइन त्यही भने त आत्ति साह्रै के हो अचम्म हो भने मलाई नि वाक्क लाग्छ हो सारा दुनियाँमा खुब उनीहरूकै मात्र के नै अचम्म है ठिकै भएछ जी भए ठिकै भए अब के गर्नु त माया नानी ओ माया नानी ओहो अझै तपाईँ कतिखेर आइपुग्नु भयो तपाईँ किन झुस्केको तिमी जब तिमीले अरूको जीवनको समाचार पुरै परिरहेको थियो अरूको बारेमा नाना थरी कुरा गरिरहेको थियो नि त्यही बेलामा म परैबाट सुनेर थाहा पाइसकेको थियो बल्ल तिम्रो नजिक आएको या नानी तिर्का अझै पनि यत्तिकै त होइन नि अब सबैले त गर्छन् नि यस्तो कुराहरू मैले नि के नराम्रो भनेको छु र दिदी रिता दिदी के रिता दिदी उहाँको छोरा कति नै चुरी फुरी विदेश जाने भनेर थियो नि जान पाएन अरे क्या अनि बिचारा त्यो दिदीको अनुहार कस्तो भएछ बिचारा कठै बरा भनेर यसो कुरा गरेको क्या अझै पनि अब सबैले गर्ने कुरा सधैँभरि ठिक हुँदैन नानी सबै कुरा ठिक हुन्छ भन्ने पनि छैन ठिक हुँदैन भन्ने पनि छैन यस्तै छ नानी तिमीलाई बाइबलको एउटा वचन सुनाउँछु है तिमीले माइन नगर ल हुन्छ नि अझै हुन्छ भइहाल्छ नि पहिला बस्नु न हौ बस्नु के उभि नै कुरा गर्नुहुन्छ मेरो घरमा आएर ल ल ल ल सुन यफिसीको पुस्तक 4:29 भन्छ कुनै खराब कुरा तिमीहरूको मुखबाट ननिस्कियोस् तर आवश्यक अनुसार अरूलाई बलियो बनाउने कुरा मात्र बोल तिमीले बुझेर ल्यायो नानी
1: हेतेरिका हजी मैले त कसैलाई गाली गरेको होइन नि कुरा मात्रै गरेको हो क्या तपाईँ पनि कुरै बुझ्नुहुन्न यति साह्रो त मलाई बचनेबाट प्रहार त नगर्नु न है
0: होइन नानी होइन प्रहार पनि गरेको होइन गलत नबुझ तिमी कहिले काहीँ कुरा मात्रैले पनि मानिसको आत्मा डुक्छ आत्मा बुझ्यो माया नानी
1: हेत्तिरिका तर मान्छेहरूले पनि त मलाई आफ्नो कुराहरू सुनाउँछन् अनि यस्तो भएछ अरे फलानुको त्यस्तो भएछ अरे भनेर भन्छन् अनि म मात्रै दोषी ठहरिन्छु त म मात्रै नराम्रो अझै पनि त्यस्तो गर्नुहुन्छ क्या मलाई जहिले हेत्तिरिका कस्तो नबुझ्नु भएको तपाईँले मैले मात्र कुरा गरे होइन क्या मैले मात्र नराम्रो भनेकै छैन मलाई पनि त सुनाउँछन् नि फलानले यस्तो गरेर फलानुको त्यस्तो भएर नराम्रो भएर यो भएर त्यो भएर भनेर सुनाउँछन् अनि मै मात्र दोषी ठहरिन्छु त यहाँ कस्तो कुरा गर्नुहुन्छ तपाईँ त छ्या
0: हेर न नानी जुन सम्झाउन खोज्दैछु म तिमीलाई सही बाटो देखाउन खोज्दैछु भोलिको दिनमा समस्या नहोस् भनेर नानी अब आगो फैलिन्छ आगो ल्याउने पनि जिम्मेवार हुन्छ हेर अनि हावा दिने त झन् धेरै जिम्मेवार हुन्छ कुराहरू आउँछ तर कुरा ल्याउने मान्छे त्यसलाई फैलाउने मान्छे त झन् धेरै जिम्मेवार हुन्छ या नानी अब मैले यति भन्दा पनि तिम्रो मनमा मनभित्र केही भएको छैन केही परिवर्तनै आएको छैन भने त के भन्ने नानी म
1: हे अझै पनि के हो हाँसो पो लाग्छ हजुरको कुरा सुनेर यस्तै हो तपाईँ पनि के हो ओहो फेरि कसले मेसेज गर्यो बेलामा एकैछिन ल हजुर ओहो के रे रिता दिदी त रुँदै हुनुहुन्छ अरे
0: ला मैले भनेको कुरा अरूले उहाँसम्म पुर्याएछ कि क्या हो
1: ला रुँदै पो हुनुहुन्छ अरे हेर्नु न मेरो बारेमा के हल्ला फैलियो भनेर यहाँ आफूलाई त्यसै पनि दुःख छ झन् त्यही माथि यस्तो कुराहरू गर्छन् भनेर बिचारा हेत्तिरिका मेरो कुरा सुनेछन् कि क्या हो है
0: नानी ओ नानी के एक्लै फोन हेरेर बरबराएर ल्याएको के भयो यता आऊ न यता आऊ
1: हजुर
0: के भयो भन त सायद मेरो कारणले रिता दिदीलाई साह्रै नराम्रो लाग्यो जस्तो छ। मैले गलती गरेछु कि क्या हो है? हेर नानी, तिमीले त्यो महसुस गर्नु नै परिवर्तनको सुरुवात हो, राम्रो कुरा हो त्यसरी महसुस गर्नु। सबैभन्दा पहिला त अरूको कुरा नगर्नु, नाना भाटी कुरा गरेर कुरा काटेर ल्याउनु, त्यस्तो के भन्छ नि, त्यसो गर्नु नै ठिक होइन। ल, गल्ती भइहाल्यो, त्यसलाई महसुस गरेर ल्याउनु पनि ठुलो कुरा हो नानी। मलाई कहिले काहीँ किन यस्तो हुन्छ होला है अजी, म अरूको कुरा नगरिकन बस्न नै सक्दिनँ क्या। पर बोल्ने बानी छ, फेरि झन्डै माथि अरूको कुरा गर्न पाएन भने त बेलुकाको खाना रुच्दैन जस्तो पनि लाग्छ। म त यो कुरा सुरा गर्ने कुरा काट्ने सङ्घको त बेला बेलामा अध्यक्ष नै हुन्छु कि क्या जस्तो लाग्छ हो अजी। हेर्नु न, कुरा गर्नसम्म गर्न मन लाग्छ, गरिहाल्छु, त्यसपछि यस्तो यस्तो सुन्छु फेरि मन खिन्न भइहाल्छ। हेर नानी, किनभने नि खाली मनले प्राय अरूको जीवनमा चासो खोजेर ल्याउँछ क्या। शान्त मन भनेको परमेश्वरको चाहिँ आवाज खोज्ने मन हो नि त। तर जब खाली हुन्छ नि मन दिमाग, अनि नाना भाटी कुराहरू सोच्यो, नाना भाटी कुराहरू गर्यो, त्यही भएर आफूले आफैलाई परमेश्वरको खोजी गर्ने सन्तान चाहिँ बनाएर ल्याउनु पर्छ या नानी। अब म जवान हुँदाखेरि पनि नि म पनि धेरै कुरा काटेर ल्याउँथे या अरूको धेरै कुरा गरेर ल्याउँथ्यो। एक दिन मैले एउटा बहिनीको बारेमा गलत कुरा फैलाए, पहिला जवानी हुँदा परमेश्वरलाई पनि पाएको थिएन त्यो बेलामा यस्तो ज्ञान बुद्धि कसले दिएर ल्याउने या, त्यो बेलाको कुरा। अनि नि नानी, पछि थाहा भयो उनी त भित्र ठुलो पीडामा रहेछन्, त्यो पीडा मैले बुझेको रहेन रहेछ, त्यसै मैले उनको बारेमा हल्ला पनि फैलाइदियो। त्यो हल्लाले झन् धेरै उनलाई पीडा दिएर ल्यायो। त्यो दिन जब मैले यो सत्यता थाहा पायो त्यो बहिनीको बारेमा, म धेरै रोए या नानी। मलाई नराम्रो लाग्यो किनकि मैले उनको घाउमा मलम होइन नुन छर्केको रहेछ भन्ने कुरालाई चाहिँ मैले महसुस गरेर ल्यायो।
1: हो रजी, अनि त्यसपछि के भयो?
0: त्यो समयमा त मैले के गरेन, तर केही समय पछि मैले परमेश्वरलाई पायो। हो, मेरो मनमा खिन्नता थियो, मलाई नराम्रो लागेको थियो, तर के गर्ने अब भन्ने मलाई थाहा थिएन। तर परमेश्वरलाई पाइसकेपछि फेरि मैले त्यो घटनालाई सम्झ्यो है नानी, त्यो बहिनीलाई भेट्यो नि त, अनि त्यसपछि मैले परमेश्वरसँग माफी माग्यो। अनि एउटा कुरा चाहिँ मैले के सिकेर ल्याए भन्दा, यदि मेरो शब्दले कसैलाई माथि उठाउँदैन भने त्यो शब्द बोल्न नै आवश्यक छैन भन्ने कुरा पनि मैले सिकेर ल्यायो। पछि मैले त्यो बहिनीलाई क्षमा पनि माग्यो नि, सम्बन्ध सुधार्यो। तर पहिला बिना समझले गरेको गल्तीले गर्दा मलाई धेरै समयसम्म नमजा लागेको थियो, त्यही भएर धेरै अरूलाई तल गिराउने भन्दा पनि अरूलाई उचाल्ने कुरा गरेर ल्याउने, त्यो पनि गर्न सक्दैन भने चुप लागेर बस्नु नै ठिक छ या नानी।
2: सुनेकी छौ तिमीले त्यो चर्चको दिदीको बारेमा के? त्यो चर्चको दिदीको बारेमा यहाँ सुन न सुन, अनि कहाँ गएछौ? यसो सुन भनेर यहाँ कस्तो भइसक्यो भित्र। ए माया, कहाँ छौ के, कहाँ छौ?
1: कसैले बोलाए पनि, कसैले मलाई अरूको बारेमा कुरा गर्न सुन्नलाई बोलाए पनि म जान्न हुँदैन। पहिले जस्तो भयो भने त म तुरुन्तै गइहाल्थे। ओहो, हुँदैन।
0: फेरि के कुराहरू होला, कस्तो सुन्न म पनि मन लागिसक्यो, के गर्ने होला।
1: होइन, म जानु हुँदैन। म त्यस्तो अब अरूको कुराहरू गर्ने ठाउँमा, म त्यो कुरा काट्ने ठाउँमा म जानु हुँदैन। म जाँदै जाँदिन हो, म जाँदिन।
2: माफ गर्नु है दिदी, माफ गर्नु, अहिले म त्यो कुरा गर्न चाहन्न। हामी बरु उहाँको लागि प्रार्थना गरौँ न है, तपाईँ पनि प्रार्थना गर्नुहोस्, म पनि प्रार्थना गरिदिन्छु त्यो चर्चको दिदीको लागि। माफ गर्नुहोस् है, म चाहिँ अब आउँदिन त्यहाँ त्यो कुरा गर्न।
3: ओहो, होइन ती बदलिन्छन् कि क्या हो? अरू बेलामा त माया भन्न सक्दो गुटुङ टुङ कुदेर आइहाल्थिन् के, भयो ल सुनौ भनेर।
2: होइन, बदलिछिन् क्यारे,
3: बदलिछिन् जस्तो लाग्यो।
2: ल त नि, म पनि के सुनाउनु त्यस्तो नसुन्नेहरूलाई, कहिले काहीँ चाहिँ फेरि मर्यादै गरेर कसको कुरा गर्न आउँछ टुप्लो। अहिले यसरी बोलाउँदाखेरि पनि च्याठे गएर न हेर न, अचम्म अचम्मै रहेछ। ला मन सुनाउँदिन, बदलिन् जस्तो छ बदलिन्।
0: एकदम राम्रो गर्यो नानी, परिवर्तन सजिलो हुँदैन। पुरानो बानीले बारम्बार टान्छ हामीलाई, कुरा काट्ने बानी, रिसाउने बानी, झुट बोलेर ल्याउने बानी, अनि अरू थुप्रै बानीहरू जो जो हाम्रो पुरानो छ नि, कतिचोटि फेरि पनि त्यही ठाउँ फर्कियौं जस्तो हुन्छ। तर मायाले चाहिँ एकदम तिमीले राम्रो काम गरे आज, तिमीले नि अरूको कुरा गर्ने भन्दा पनि तिमीले आफ्नो मनको शान्तिलाई रोजेको छ या, खुसी लाग्यो नानी।
1: हजुर, मान्छेहरू किन अर्को कुरा गर्ने यति रुचाउँछन् होला है? हुन त म पनि त्यही कुरा काट्ने संघको अध्यक्ष नै हो पहिला, अब एकछिन अगाडिसम्म भनौँ न। अह, अब त मलाई त्यस्तो हुनु छैन। किन यस्तो हुन्छ जस्तो चाहिँ लाग्छ कि मलाई पनि बेला बेलामा मनमा, किनकि अरूको कमजोरी देख्दा आफू ठुलो भएको महसुस हुन्छ नि त नानी। तर परमेश्वरले भने हामीलाई यस्तो कुरा सिकाएको छैन, सबैजना आफ्नो आफ्नो ठाउँमा छ, सबैको आफ्नो आफ्नो राम्रो कुरा पनि छ, कमजोरी पनि छ। सबै कुरालाई स्वीकारेर परमेश्वरले चाहिँ प्रेम गर्नको लागि तिमी हामीलाई सिकाएको छ या नानी। बाइबलमा पहिलो पत्रुस 4:8 के लेखेको छ भन्दा, प्रेमले धेरै पापहरूलाई ढाकिदिन्छ। अब प्रेम गर्छ हामी कसैलाई भने उनीहरूको नराम्रो अनि कमजोरी कुरालाई सबैलाई सुनाएर हिँड्दैन नि नानी। हामीले त उनीहरूको लागि प्रार्थना गर्छ, उनीहरूलाई सम्झाई बुझाई गरेर ल्याउँछ, उनीहरूको लागि राम्रो भलाइ चिटाउँछ नि त। त्यही भएर प्रेमले नै जित्नुपर्छ या नानी। अनि अरूको कुरा गर्नाले त्यस्तो हुन्छ? अरूको कुरा गर्ने गर्नाले त राम्रै हो, तर कस्तो कुरा गरेको छ भन्ने कुराले चाहिँ फरक पारेर ल्याउँछ। उनीहरूको कमजोरीको कुराहरू गरेर हाँस्ने, कुरा काटिएर ल्याउने, बिचारा के भएको छ उनीहरूको जिन्दगीमा है, त्यो कुरालाई चाहिँ याद नगर्ने, उनीहरूको कुराहरू गरेर रमाइलो मान्ने, त्यस्तो कुराले त सम्बन्धलाई फाट्छ त, सम्बन्धलाई बिगारेर ल्याउँछ, विश्वास तोडेर ल्याउँछ या नानी। अनि मन पनि त दुखाउँछ, लामो समयसम्म निको नहुने घाउ चोट लागेर ल्याउँछ नानी। ओहो, सायद मैले पनि धेरैको मनलाई दुखाएको छु होला अझै तपाईँले यो कुरा भन्दै गर्दा त मलाई त्यस्तो महसुस भयो। परमेश्वरले परिवर्तन चाहने मनलाई कहिले पनि अस्वीकार गर्नुहुन्न नानी। त्यही भएर तिमी अब परमेश्वरसँग क्षमा मागेर परिवर्तन भएर जीवन जियो, यो नै सबैभन्दा असल कुरा छ नानी।
4: यसरी नै दिनहरू बित्दै गए, मायाको शब्द बदलिन थाले। पहिले जहाँ आलोचना थियो, अरूको बदखुवाईहरू थियो, अब उत्साहको कुराहरू हुन थाल्यो। पहिले जहाँ कुरा काटिन्थ्यो, अब त्यहाँ प्रार्थना हुन सुरु गर्यो।
1: अजी, आज मैले एउटी दिदीलाई एकदम उत्साह दिएँ नि, बिचारा रुइरहनु भएको थियो अनि भन्नुभयो, तिमीले बोलेको कुराले मलाई बल मिल्यो माया, बल, धेरै धेरै धन्यवाद भन्नुभयो। मलाई कस्तो आनन्द लाग्यो नि, कस्तो मैले हुन्छ नि ठूलो विजय हासिल गरे जस्तै सन्तुष्टि भयो मेरो मनमा।
2: त्यही हो शब्दको असल शक्ति भनेको नानी, कस्तो राम्रो कुरा, खुसी लाग्यो। एउटा कुरा याद गरेर ल्याऊ, जिब्रो सानो हुन्छ तर यसले जीवन उज्यालो पनि बनाउन सक्छ, अन्ध्यारो पनि बनाउन सक्छ। अब म यस्तो व्यक्ति बन्न चाहन्न अजी, जसको शब्दले घाउ होइन आशा दियोस्, म त्यस्तो व्यक्ति बन्न चाहन्छु।
1: वो नानी वो, र यो कुरा तिम्रो जीवनमा मैले देखि पनि रहेको छ। केही समय अगाडि मात्र तिमी यस्तो थिएन नि, अरूको कुरा गरेर समय यत्तिकै खेर फालेर एक गर्नुपर्ने कामहरू नगरेर तिमी कट्टा कट्टा चाहर्दै चाहर्दै कुरा गर्दै हिँड्थ्यो है, यो गलत कुरा हो नानी। अब अहिलेको समयमा फेरि घर घर पुगेर कुरा गर्न पनि आवश्यक छैन, तिमीहरूले बोकेको मोबाइल फोनबाटै घन्टौंसम्म कसको बारेमा कुरा गरेर अरूलाई होच्याएर कमजोरीहरू पोत्याएर निराश हुने गरेर अरूलाई त्यसरी कुरा गरेको पनि मैले सुन्यो देख्यो। मलाई नराम्रो लागेर नै मैले तिमीलाई सम्झन आएको थियो त्यो बेलामा। अहिले तिमी परिवर्तन भएको छ, परमेश्वरको वचनले साक्षी तिमीमा परिवर्तन लिएर आएको छ या नानी। साह्रै खुसी लागेको छ। यसरी नै अरूको जीवन निराश बनाउने होइन, अरूको जीवनमा उत्साह दिने बन्दै जाऊ, यही शुभकामना छ तिमीलाई मेरो तर्फबाट है नानी। हुन्छ नि अझै हुन्छ, धन्यवाद। तपाईँले गर्नुभएको सानो प्रयासले मेरो जीवन बदलियो नि त, वचनबाट उत्साह दिनुभयो, यो ठिक होइन भनेर मलाई सम्झाउनु भयो। कहिलेकाहीँ जीवनमा यसरी सम्झाउने मान्छे पनि चाहिने रहेछ क्या अझै। अब अहिले आउँछन् नि कसको आमा मामा यो भएन त्यो भएन भनेर उत्साहको कुरा गर्न प्रार्थना गरिदिउँ है भन्न भन्दा पनि कसको कुरा गर्न आउँछन् अहिले पनि, तर अह म उहाँहरूसँग समय बिताउँदिन नि, प्रार्थना गरौँ भन्नु, बरु उहाँहरूलाई पनि उत्साह दिन्छु, तपाईँले पनि प्रार्थना गर्नुहोस् है भनेर भन्छ नि। उहाँहरूको लागि म पनि प्रार्थना गर्छु नि अझै, अहिले त म परिवर्तन भएको छु र सबै कुराको लागि म अझैलाई नै धन्यवाद दिन्छु।
2: ल ल नानी, ल परमेश्वरलाई धन्यवाद दियो, यसरी नै अगाडि पर नानी है।
1: हुन्छ अझै, हस् धेरै धेरै धन्यवाद।
4: आदरणीय श्रोता, हामी सबैले कहिलेकाहीँ सायद विभिन्न व्यक्तिहरूको कमजोरी अवस्था परिस्थितिको कुराहरू गरेर समय खेर फालेका छौँ होला। तर आज आफैलाई एउटा प्रश्न सोधौं, मेरो शब्दले मानिसलाई परमेश्वरतर्फ नजिक ल्याइरहेको छ कि चोट दिइरहेको छ? कहिलेकाहीँ मौनता पनि प्रेम हुन्छ, कहिलेकाहीँ प्रार्थना अरूको कुरा काट्ने कुरा भन्दा धेरै शक्तिशाली हुन्छ। कारण यो कुरालाई चाहिँ तपाईँ हामीले विशेष ध्यान पुऱ्याउ। हितोपदेश 18:21 भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, कारण तपाईँ हाम्रो जिब्रोबाट अरूको जीवनलाई बनाउने कुराहरू नै निस्किएको होस्। कारण परमप्रभु परमेश्वर पनि तपाईँ हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ भने यही सन्देश सहित आजको प्रस्तुतिबाट हामीले तपाईँलाई एकदमै उत्साह दिने प्रयास गरेको छौँ। र आजको नाटकीय प्रस्तुति तपाईँलाई कस्तो लाग्यो, तपाईँ आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रभुले सिकाउनु भएको प्रार्थना।
1: हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पवल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, यो संसारमा व्याकुल र दुखी हृदय बोकेर जिउने मानिसहरू धेरै छन्। तिनीहरूका हृदय धेरैवटा कारणले गर्दा व्याकुल भएको छ। ती कारणहरू जे भए पनि हामी निश्चय गरी यो कुरा जान्न सक्छौ कि परमेश्वरले तिनीहरूलाई शान्ति दिन पर्खिरहनु भएको छ, अर्थात् कुरिरहनु भएको छ। तर त्यसका निम्ति मानिसहरू विश्वासद्वारा उहाँको चरणमा आउनु पर्छ, उहाँको नजिकमा आउनु पर्छ। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ। आदिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले मानिसको जीवन खुशी र आनन्दले पूर्ण होस् भन्ने चाहनु भएको थियो। मानिस सन्तुष्टता र शान्तिमा जियोस् भन्ने उहाँले इच्छा गर्नु भएको थियो अनि उसलाई आदन भनिने सुन्दर बगैँचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो शैतानले मानिसको मनमा परमेश्वर प्रति शंका उत्पन्न गरिदियो। परमेश्वरको सृष्टि प्रति उसले नाना थरीका लक्षणहरू लगायो। यसो हुँदा मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने निर्णय गर्यो। हो मित्र, परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण आज मानिसको हृदय दुष्ट भएको छ। त्यो हृदयमा खराब विचारहरू भरिएको छ र त्यो हृदय पापले पूर्ण बनेको छ, पापले भरिएको छ। खराबै कुराले मात्रै त्यो हृदय भरिरहेको छ। मानिसको जीवनमा पापले प्रवेश गरेपछि उसले अब परमेश्वरसँग संगति गर्न सकेन। वास्तवमा परमेश्वरले उसलाई आफूसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, तर पापको कारणले गर्दा ऊ अब परमेश्वरबाट अलग भयो। उसको जीवनका सबै खुशी र आनन्दहरू पनि बिलाएर गए। उसको हृदय छलकपटले भरियो, हृदय अति नै दुष्ट भयो। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र यर्मिया 17 अध्यायको 9 पदमा भनिएको छ, पाप र दुष्टताको कारण मानिस परमेश्वरदेखि अलग भयो, तर परमेश्वरले उहाँको महान प्रेमको कारण उहाँका एकमात्र येशू ख्रीष्टलाई मानिसको पापका निम्ति मर्न संसारमा पठाउनु भयो। मानिसलाई फेरि त्यो सुरुको जीवनमा फर्कने, त्यो सुरुको जीवन प्राप्त गर्ने एउटा नयाँ आशा दियो। त्यो आशा आज धेरै मानिसको निम्ति राखिएको छ। मानिसको हृदयको व्याकुलता हटाएर परमेश्वर त्यो हृदयमा बास गर्न चाहनुहुन्छ। मानिसलाई पापदेखि नाश हुनबाट बचाउन चाहनुहुन्छ। जसको जीवनमा पाप रहेको छ त्यो व्यक्ति परमेश्वरको राज्यमा वा स्वर्गमा प्रवेश गर्न सक्दैन भनी परमेश्वरले स्पष्ट बताउनु भएको छ। पाप के हो त? श्रोता मित्र, हामी विचार गरौं, के गर्दा चाहिँ त्यो पाप हुन्छ? सायद यो प्रश्न तपाईँको मनमा होला। पाप भनेको परमेश्वरको इच्छा विरुद्धमा हुने जुनै पनि विचार, व्यवहार, कार्य वा धारणा हो। यस्ता कुराहरूले मानिसको हृदयलाई अशुद्ध पार्छ। परमेश्वरले मानिसको बाहिरी क्रियाकलापहरूलाई मात्र हेर्नुहुन्न, तर मानिसको हृदयलाई, उसका विचारहरूलाई हेर्नुहुन्छ। परमेश्वरको नजरबाट कुनै पनि कुरा लुकेको छैन र लुक्न पनि सक्दैन। उहाँले सबैतिरका मानिसहरूलाई पश्चाताप गर्ने आह्वान गर्नुहुन्छ, आफ्ना पापबाट फर्कने सल्लाह दिनुहुन्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकताको न्याय गर्नुहुनेछ। मित्र, म तपाईँलाई बताउन चाहन्छु कि यदि मानिसले परमेश्वरको यो आज्ञालाई व्यवस्था गर्यो वा पालन गरेन भने मृत्युपछि ऊ आगोको कुण्डमा फालिनेछ, जहाँ आगो कहिले पनि निभ्दैन। त्यो ठाउँलाई हामी नरक पनि भन्दछौ। परमेश्वरले दिनुभएको आज्ञालाई पालन नगर्दा वास्तवमा हामीले ठूलो दशा बेहोर्नु पर्छ। त्यही कारणले गर्दा आज तपाईँको लागि एउटा मौका दिएको छ। त्यो मौका तपाईँले आज नै उपभोग गरेर आफ्नो पापबाट पश्चाताप गर्नुपर्छ र प्रभु येशू ख्रीष्टमा
विश्वास गर्नुपर्छ। आफ्ना पापको निम्ति पश्चाताप गर्नै पर्छ। आफ्नो पाप हामीले मानिलिनै पर्छ, श्रोता मित्र, स्वीकार गर्नै पर्छ। आफूले गरेको गल्तीलाई गल्ती हो भनेर हामीले भन्नै पर्छ। हामीले यदि कुनै दुष्ट कार्य गरेका छौ भने त्यो पाप हो भने हामीले स्वीकार गर्नै पर्छ। हामीले पाप स्वीकार गर्यौं भने परमेश्वरले हामी भित्र एउटा नयाँ हृदयलाई सृष्टि गर्नुहुन्छ, जुन हृदयले परमेश्वरलाई प्रेम गर्दछ, उहाँको आज्ञा मान्दछ। उहाँको आत्माले मानिसलाई बाहिरबाट दोषी ठहराउँदैन, बरु आत्माले उसको जीवनमा बास गर्नुहुन्छ। आत्माले उसलाई सान्त्वना दिनुहुन्छ, अगुवाई गर्नुहुन्छ अनि बाटो देखाउनुहुन्छ, परमेश्वरका कुराहरू बुझ्न सहायता गर्नुहुन्छ। अनि जब पृथ्वीमा हाम्रो जीवन पूरा हुन्छ तब स्वर्गमा परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ। हो आदरणीय श्रोता मित्र, हामी स्वर्गमा स्वीकार गरिनको निम्ति हामी पापी छौं, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौं, भङ्ग गरेका छौं भन्ने कुरा हरेक मानिसले स्वीकार गर्नै पर्छ। र त्यो डरलाग्दो पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशु ख्रिस्टमा विश्वास गर्नै पर्छ। तर आज धेरै जना मानिसहरू मृत्यु पछि परमेश्वरको साथमा रहन जाने लायकका छैनन्, किनकि उनीहरूको हृदय दुष्टताले भरिएको छ, खराब विचारले भरिएको छ। त्यो दुष्टताको मालिक शैतान हो। दुष्ट शैतानले मानिसको हृदयलाई र त्यो हृदयमा हुने विचारहरूलाई पूर्ण रूपले कब्जा गरेको छ, ओगटेको छ, त्यसलाई पुरै नियन्त्रण गरेको छ। तपाईँलाई थाहा छ, मानिसको हृदयमा धेरै किसिमका दुष्ट आत्माहरूले बास गरेका हुन्छन्, अनि हामीले नचाहेर पनि यो कुरा स्वीकार गर्नै पर्छ कि अहंकार र स्वार्थ पनि दुष्टताको फल हो। अहंकार अथवा घमण्ड एउटा आगो हो मित्र, जसले मानिसको जीवनलाई जलाएर भस्म पार्दछ। मानिसले विभिन्न कुराको घमण्ड गर्छन्, धनको घमण्ड, योग्यताको घमण्ड, जातको घमण्ड, घरानाको घमण्ड, रूपको घमण्ड अनि यस्तै अरू कुराहरूमा घमण्ड गर्छन्। स्वार्थ पनि त्यस्तै कुरा हो, जसले मानिसलाई समाजमा एक्लो बनाउँछ। स्वार्थी मानिसको कोही मित्र हुँदैन, किनकि उसले आफ्नै मात्र फाइदा र भलाई खोजेर जिएको हुन्छ। तपाईँको जीवनलाई यस्ता कुराहरूले ग्रस्त पारेको छ कि? परमेश्वरको वचनले भन्छ, यस्ता कुराहरूका निम्ति हामीले पश्चाताप गर्नुपर्छ। पश्चाताप गर्नु भनेको ती कुराहरू प्रति आफ्नो विचार बदलेर तिनलाई त्याग्नु हो, तिनीहरूलाई छोडिदिनु हो। तपाईँको हृदयको अवस्था आज कस्तो छ मित्र? कस्ता कुराहरू तपाईँको हृदयमा जरा गाडेर बसेका छन्? के तपाईँको हृदयमा भएका कुराहरू परमेश्वरको दृष्टिमा स्वीकार्य छन्? यदि दुष्टता तपाईँको हृदयमा भरिएको छ भने अहिले नै परमेश्वरको चरणमा आउनुहोस्, परमेश्वरको नजिकमा आउनुहोस्, उहाँको समीपमा आउनुहोस्, आफ्नो पाप मानिदिनुहोस्, हृदयमा बसेका खराब कुराहरू निकालेर त्यहाँ परमेश्वरलाई बास गर्न दिनुहोस्। उहाँ कहाँ आउनेहरूलाई परमेश्वरले एउटा नयाँ र आज्ञा पालन गर्ने हृदय दिने प्रतिज्ञा गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म तिमीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। इजकेल 11 अध्यायको 19 पदमा हामीले यस्ता कुराहरू पढ्न सक्छौ। परमेश्वरको यो प्रतिज्ञा तपाईँको निम्ति पनि हो। श्रोता मित्र, आज नै उहाँलाई विश्वास गर्नुहोस् र आफ्ना सबै ती डरलाग्दा कुराहरूबाट, पापमय स्वभावबाट फर्कनुहोस् र तपाईँको जीवनमा उहाँले नयाँ काम गर्नुहुनेछ। यसको लागि तपाईँले रोज्नुपर्छ र भन्नुपर्छ, प्रभु येशु मेरो जीवनमा नयाँ काम गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ
इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: म गायक अबराम राई तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्ण अनुग्रह कृपा र शान्ति। हाम्रो जीवनमा उच्च विचारहरू र इच्छाहरू हुन्छन्, होइन त? जीवनमा केही कमाउने र जम्मा गर्ने इच्छा पनि हुन्छ। तपाईँलाई भएको छ? कुनै नराम्रो कुरा होइन। यसकारण बिस्तारै बिस्तारै जीवनको लक्ष्य धेरै मानिसहरूको जीवनमा धन सम्पत्ति जम्मा जम्मा जम्मा गर्दै जाने एउटा लक्ष्य नै बन्छ। धन जीवनमा निश्चय नै चाहिन्छ, तर धन कमाउनलाई जीवनको लक्ष्य बनाउनु त्यति राम्रो हुँदैन। जीवनमा अरू पनि धेरै कुराहरू छन् जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ, होइन त? म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मेरा श्रोता मित्र, म तपाईँ प्रति धन्यवादी छु। यसरी तपाईँ यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा देख्नुहुन्छ, सुन्नुहुन्छ, प्रतिक्रियाहरू हामीलाई लेख्नुहुन्छ र यी सबै कुराहरूले हामी धेरै प्रोत्साहित भएका छौं। हामीलाई सान्त्वना मिलेको छ, उत्साह मिलेको छ। धन्यवाद। आउनुहोस् सधैँ आज पनि एउटा अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति

एक दिन सर्वशक्तिमान परमेश्वर तपाईँको अघि आउनुभयो र तपाईँलाई आफूले चाहेको वरदान माग्ने आज्ञा दिनुभयो। म सानो छँदा धेरैपल्ट यस्ता सपनाहरू देखेँ, जुन सपनामा मैले थुप्रै थुप्रै पैसाका झोलाहरू बोराहरू बोकेर हिँडिरहेको थिएँ। के गर्ने, अब जीवनको धेरै वर्ष बितेर गइसके, हिजआज यस्ता किसिमका कुनै सपना विपना मेरो अगाडि आउनै छाडिसके। तपाईँ के माग्नुहुन्छ होला? यदि परमेश्वरले तपाईँलाई माग भनेर भन्नुहुन्छ भने के माग्नुहुन्छ होला? सायद तपाईँले धेरैवटा कुराहरू सोच्नुहुन्छ होला, होइन? सायद तपाईँ भन्नुहुन्छ होला, परमेश्वर एकछिन पर्खनुहोस्। सायद कलम कापी लिएर तपाईँ बस्नुहुन्छ होला, विचार गर्नुहुन्छ होला, सायद तपाईँलाई के माग्ने, सम्पत्ति, शिक्षा, आदर, सम्मान, शक्ति, अधिकार, के माग्ने भनेर निर्णय लिन गाह्रो पर्छ होला। झन् यस्तो बेला झट्ट निर्णय गर्नुपर्ने त कति गाह्रो हुन्छ, होइन त? एकदमै गाह्रो पर्छ। बाइबलमा एउटा घटना छ यस्तै, म तपाईँलाई त्यो बताउन चाहन्छु। यस घटनाले हामीलाई जीवनको दर्शन दिन्छ, जीवनको उद्देश्यलाई औंलाउँदछ। यो घटना पवित्र बाइबलको पहिलो राजाको 3:1-15 खण्डमा हामी पाउँदछौ। सोलोमन राजा अघि परमेश्वर प्रकट हुनुभएको छ। यो घटना हामी यहाँ बडो रोचक रूपले प्रस्तुत भएको देख्दछौ। परमेश्वरले सोलोमन राजालाई दर्शन दिनुभयो र उसलाई के चाहिन्छ भनी सोध्नुभयो। सोलोमन राजा पनि परमेश्वरको भक्ति गर्ने व्यक्ति थिए। उनको हृदयमा परमेश्वरको सेवाप्रति सही मूल्यांकन र दृष्टिकोण थियो। राजा सोलोमनले अति अचम्मका जवाब दिनुभयो। तिनको जवाब संसारको कुनै पनि वस्तुसँग सम्बन्धित थिएन। सोलोमनले त परमेश्वरसँग धन सम्पत्ति, मान शक्ति नमागेर ज्ञान बुद्धि पो मागे। तिनको माग परमेश्वरको दृष्टिमा प्रशंसनीय थियो। धन नमागे पनि तिनी संसारमा हेर्नुहोस् त पछि गएर एकदमै धनी व्यक्ति भए। उनको विषयमा त इतिहासका प्राचीन पानाहरूमा पण्डुलिपिहरूमा धेरै कुराहरू लेखिएका छन्। उनको जवाब परमेश्वरलाई त्यस घड़ी यस्तो थियो, यो 7:9-3 अब हे परमप्रभु मेरा परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्रै छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास, यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको माझमा छु जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल र खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र? हेर्नुहोस् त परमेश्वरलाई सोलोमनले के भने। राजा सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निदो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान र निदो गर्न सक्ने मन दिनेछु कि तेरो अघि तँ जस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिले अरू कोही हुने छैन। त्यसबाहेक तैले नमागेका ती कुरा अर्थात धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकाल म राजाहरू मध्ये कुनै पनि तेरो बराबरी हुने छैन। कस्तो जवाब परमेश्वरले राजा सुलेमानलाई दिनुभयो, कति अचम्मको कुरा, होइन त? सही ज्ञानलाई परमेश्वरले प्रेम र आदर गर्नुहुन्छ, किनभने यिनै कुराले मान्छेको चरित्रलाई पनि त निर्माण गरेको हुन्छ। संसारको दृष्टिमा ज्ञानको धेरैवटा स्तरहरू छन्। उच्च शिक्षा पाएर समाजमा प्रभावित व्यक्तिलाई ज्ञानी भनिन्छ, तर सही बुद्धिको स्तर
सांसारिक कुराहरूमा आधारित हुँदैन। यही कुरा पवित्र बाइबलको याकुबको पत्री 3:13-18 खण्डमा हामी पढ्दछौं। तिमीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आत्मनिर्माण गरेको हुन्छ। संसारको दृष्टिमा ज्ञानको धेरैवटा स्तरहरू छन्। उच्च शिक्षा पाएर समाजमा प्रभावित व्यक्तिलाई ज्ञानी भनिन्छ, तर सही बुद्धिको

हृदयमा कठोर ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यलाई झुटा नबनाऊ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो, किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छन् त्यहाँ भाँडभैलो र हर किसिमको भ्रष्ट काम हुन्छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। भर्खरै मैले पाठ गरेको यो कुनै कविता होइन, कुनै श्लोक होइन, यो त पवित्र धर्मशास्त्र बाइबलको याकुबको पत्री 3:13-18 खण्ड हो। परमेश्वरको जीवित वचन। सही ज्ञानको लक्षण नम्रता र शुद्ध चाल चलन हो। यस्तो ज्ञान हामी शिक्षा डिग्रीबाट हासिल गरेर वा घुस दिएर प्राप्त गर्न सक्दैनौ। हिजो आज त घर बसी बसी होइन, यी कम्प्युटरहरू खेलाइ खेलाइकन पनि थुप्रै डिग्रीका प्रमाण पत्रहरू हात पार्न सकिन्छ। हो, पैसा चाहिँ तिर्नै पर्छ। हिजो आजको ज्ञान बुद्धि पनि कति महँगो छ होइन त। घरमा यदि तपाईँका छोराछोरीहरू छन् भने तपाईँलाई राम्ररी थाहा छ कति महँगो छ स्कूलमा नानीहरू पढाउन। अझै उच्च शिक्षाको निम्ति त लाखौं लाख लाख लाख लाख लाख लाख पर्छ त हौ। खै कहाँबाट मानिसले पैसा ल्याउन सक्छन्? अनि त्यही पैसा फेरि क्षतिपूर्तिको निम्ति नाना थरीको काम गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, परमेश्वरको ज्ञान बुद्धि प्राप्त गर्ने सोलोमन राजा यस कुराका स्पष्ट उदाहरण हुन् कि परमेश्वरबाट पाउने ज्ञानको लक्षण नम्रता र शुद्ध जीवन। मानिसको जीवन एउटा मरूभूमि जस्तै हो, सुक्खा मरूभूमि जस्तै। त्यसमा आफै आफ कुनै किसिमको भलाइ उत्पन्न हुँदैन। तर यस किसिमको जीवनमा ईश्वरीय ज्ञान छ भने शान्ति र आनन्द अझै अझै बढ्दै जान्छ। याकुब 3:16-17 भन्दछ, जहाँ डाहार स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाँड भैलो र हर किसिमको भ्रष्ट काम हुन्छ, तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। आमेन। परमेश्वरको वचनले भन्दछ कि यदि हाम्रो जीवनमा ईर्ष्या, डाह, क्रोध, पक्षपात, कपट आदि छ भने त्यो सबै दुष्टता, अन्धकार, संसार र शरीरबाटको हो। यदि यस्तो किसिमको अवस्था छ भने आत्मिक कहलिने मानिसहरूले पनि शारीरिक हतियार प्रयोग गरेको जस्तै हो। परमेश्वर चाहनुहुन्छ हाम्रो जीवनद्वारा ख्रिस्टको प्रेम प्रकट हुनुपर्छ, अरूले हाम्रो जीवनबाट ख्रिस्टको प्रेम प्रकट भएको देख्नुपर्छ। तर जब हामी आफ्नो स्वार्थ पूरा गर्नपट्टि लाग्छौं तब हामीद्वारा शारीरिक कुराहरू प्रकट हुन्छन् र हामी अन्जानमा अन्धकारका हतियारहरू बन्दछौं। परमेश्वरको ज्ञान प्राप्त गरेको व्यक्तिले एउटा निष्कपट जीवन जिउँछ, निर्मल र कञ्चन। निष्कलंक जीवन जिउनु उसको हक अधिकार हुन्छ। परमेश्वरको ज्ञानको दावी गरेर पनि अपवित्र जीवन जिउने व्यक्ति परमेश्वरको आराधक होइन, ऊ त अन्धकारको उपासक हो जसले आफै परमेश्वर भएको दावी गर्छ। यो एउटा गम्भीर कुरा हो। परमेश्वरसित ठिक सम्बन्ध राख्ने व्यक्तिले ऊभित्र बास गर्नुहुने ख्रिस्टको स्वभावलाई पवित्र जीवनद्वारा संसारलाई प्रदर्शन गर्दछ, प्रकट गर्दछ। उसको भित्र जीवनको गहराईमा शान्ति र आनन्द हुन्छ। त्यो उसको अनुहारबाट कता कता कता कता देख्न पनि सकिन्छ। हामीलाई थाहा छ जीवनमा तनाव, अशान्ति भएको कारण कति मानिसहरू आत्महत्या गर्छन्, यहाँसम्म कि आफ्नै चरित्रको पनि हत्या गर्छन्। तर येशूमा विश्वास गर्नेहरूको जीवनमा साँचो गहराईमा शान्ति हुन्छ। उनीहरूको हृदय शान्ति र

आनन्दले भरिएको हुन्छ। यो संसारका छालहरू भन्दा बलियो चट्टानमा उसको भरोसा हुन्छ। डराउनु पर्दैन। परमेश्वरको ज्ञान बुद्धिले भरिएको जीवन प्रेमले भरिएको हुन्छ। त्यस्तो जीवनको उद्देश्य परमेश्वरको आज्ञा पालन गर्ने हुन्छ। परमेश्वर प्रतिको उसको प्रेमको कारण ऊ परमेश्वरको आज्ञा पालन गर्न विवश हुन्छ। उसले मानिसको भन्दा परमेश्वरको भय मान्दछ। उसको जीवनले परमेश्वरको स्वभावलाई प्रदर्शन गरिरहेको हुन्छ। ऊबाट धेरै मानिसहरूले सान्त्वना पाउँछन्। उसको जीवनमा पक्षपात र कपटको कुनै ठाउँ हुँदैन। ज्ञानी गरीब शिक्षित अशिक्षित सबैको निम्ति उसको व्यवहार एक समानको हुन्छ। दुखीहरूलाई देखेर उसको हृदय पग्लन्छ। उसको जीवनबाट सधैँ आत्माका फलहरू प्रदर्शन भइरहेका हुन्छन्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, के तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने होइन र? कुराकानी गर्दा गर्दै एउटा प्रश्नमा आएर म आज टुङ्गिएको छु। हो, तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने हो। परमेश्वरको ज्ञान बुद्धि प्राप्त गरेर उहाँको पछि हिँड्न पाउनु यो धन्यको कुरा हो, यो आशिषको कुरा हो। ख्रिस्ट पछि लागेको जीवन केवल बोली वचनमा मात्र सीमित होइन, तर जीवनको हरेक क्षेत्रबाट हाम्रो जीवन प्रदर्शन हुनुपर्दछ। याद गर्नुहोस्, यो जीवन तपाईँ र मेरो हो। परमेश्वरले सहायता गरून् हामीलाई उहाँको सेवामा अगाडि बढ्न।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ। मन पराइनु र कदर गरिनु बीचको भिन्नता। जयमसी तथा नमस्कार, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 38 यहाँलाई स्वागत छ। तपाईँको जीवनमा यस्ता मानिसहरू छन् जसले तपाईँलाई मन पराउँदछन्, तर तिनीहरूले तपाईँ एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरालाई महत्व दिँदैनन्। कसैमा आफ्नो धेरै समय र हृदय लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा ती व्यक्तिहरूलाई छान्नुहोस् जसले तपाईँलाई कदर गर्दछन्। ती व्यक्तिहरू जसले तपाईँको लक्ष्यहरूलाई आत्मिक रूपमा समर्थन गर्न रोज्दछन्, ती व्यक्तिहरू जसले तपाईँको महत्वाकांक्षालाई चिन्दछन् र प्रोत्साहन गर्दछन्, तिनीहरूले तपाईँभित्र काम गरिरहेको परमेश्वरको आत्मा देख्दछन् र तिनीहरूले नै परमेश्वरले तपाईँलाई दिनुभएको बोलावटलाई सम्मान गर्दछन्। हिब्रूको पुस्तक 10:24 यसरी लेखिएको छ, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। प्रियहरू, तपाईँले कदर गर्नुपर्ने व्यक्ति त्यो हो जसले तपाईँलाई निरन्तर प्रोत्साहन गर्न खोजिरहेको हुन्छ। जब तपाईँ डिप्रेशनको अवस्थामा डुब्न थाल्नुहुन्छ, तिनीहरू नै तपाईँको लागि प्रार्थना गर्न, तपाईँसँग परमेश्वरको वचन साझा गर्न तपाईँको लागि सधैँ हाजिर हुनेछन्। तपाईँको र ख्रीष्टको शरीरको लागि तपाईँ कति महत्वपूर्ण हुनुहुन्छ भनेर तपाईँलाई घरिघरि सम्झाइरहन उनीहरू नै तपाईँको साथमा हुनेछन्। धेरै मानिसहरू छन् जसले तपाईँलाई यो सोच्न लगाउँछन् कि तिनीहरूले तपाईँलाई मूल्यवान ठान्दछन्, तर भित्रभित्रै तिनीहरूले तपाईँलाई सम्मान गर्दैनन्। तपाईँ ती मानिसहरूलाई कसरी चिन्नुहुन्छ? तिनीहरूले तपाईँलाई भनेको प्रशंसाका शब्दहरूमा धेरै ध्यान नदिनुहोस्, बरु तिनीहरूको कार्य हेर्नुहोस् र यो कुरा अवलोकन गर्नुहोस् कि तिनीहरूले तपाईँलाई भनेका प्रशंसाका शब्दहरू उनीहरूले तपाईँसँग गर्ने व्यवहारसँग मेल खान्छ कि खाँदैन। एउटा भनाइ छ कि शब्दहरूभन्दा कामले ठूलो स्वरमा बोल्छ। कसैले तपाईँलाई आफ्नो ओठले साँच्चै राम्रा र सम्मानजनक कुरा भन्न धेरै सजिलो छ, तर तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्दछन्, तिनीहरूले तपाईँलाई कति मूल्यवान ठान्दछन् भन्ने कुरा तिनीहरूले तपाईँप्रति गर्ने व्यवहारबाट निर्धारित हुन्छ। प्रियहरू, जब तपाईँलाई उनीहरूको सहयोगको आवश्यकता पर्दछ, उनीहरूले गर्ने निर्णयहरूलाई ध्यानपूर्वक हेर्नुहोस् कि उनीहरू तपाईँलाई आवश्यक पर्दा आफ्नो बहुमूल्य समय त्याग गर्न तयार छन् कि उनीहरू क्षणिक समयमा नै तपाईँलाई सहयोग गर्न तयार हुन्छन्, वा के तपाईँलाई सुख हुँदा मात्र तिनीहरू तपाईँसँग हुन इच्छुक हुन्छन् र जब तपाईँलाई मद्दत चाहिन्छ तब तिनीहरू हराउँछन्, तिनीहरू गायब हुन्छन्। जब कसैले तपाईँसँग भेट्ने कुरा गर्छ र पछि उनीहरूले त्यो प्रतिबद्धता पूरा गर्दैन भने यसले त्यो व्यक्तिले तपाईँ र तपाईँको समयप्रति आदरको कमी देखाउँदछ। विशेष गरी यदि तिनीहरूले तपाईँलाई पहिले नै बताउन चाहँदैनन् कि तिनीहरूले त्यो भेटघाट राख्ने योजना बनाइरहेका छैनन्। तपाईँलाई साँच्चै महत्व नदिनेहरू नै तपाईँको जीवनमा त्यति बेला मात्र देखा पर्दछन् जब उनीहरूलाई केही चाहिन्छ र उनीहरू सोच्दछन् कि तपाईँले उनीहरूलाई आवश्यक पर्ने मद्दत प्रदान गर्न सक्नुहुन्छ। जब उनीहरू निरन्तर यसरी व्यवहार गर्दछन्, यो एक प्रदर्शन हो कि उनीहरू केवल आफ्नै स्वार्थी इच्छाहरूको बारेमा चिन्तित छन्। फिलिप्पीको पुस्तक 2:3 यसरी भन्दछ, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान। तपाईलाई साँच्चै मूल्यवान ठान्नेहरू ती हुन् जो तपाईँबाट केही पनि कुराको अपेक्षा नगरिकन तपाईँ कहाँ पुग्दछन्। तिनीहरू तपाईँको बारेमा सोधपूछ गर्दछन् किनभने तिनीहरू साँच्चै तपाईँ कस्तो हुनुहुन्छ भनेर वास्ता गर्दछन् र जब तिनीहरूले थाहा पाउँदछन् कि तपाईँ कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ, तिनीहरू तपाईँलाई मदत गर्न उत्सुक हुन्छन्। तपाईँले हालसालै तिनीहरूको लागि गर्नुभएको कामको लागि तिनीहरू साँचो कदर व्यक्त गर्न तुरन्तै तयार हुन्छन्। जसले तपाईँलाई साँच्चै महत्व दिन्छन् उनीहरूले तपाईँसँग समय बिताउन आफ्नो समयलाई प्राथमिकता दिनेछन्। जसले तपाईँलाई महत्व दिँदैनन् उनीहरूले तपाईँलाई निरन्तर आफू धेरै व्यस्त छु भन्ने बहाना दिन्छन्। जब कसैले भन्छ कि म व्यस्त छु, उनीहरूले वास्तवमा के भनिरहेका हुन्छन् भने उनीहरूको जीवनमा अरू केही तपाईँभन्दा महत्वपूर्ण कुरा छ। तपाईँको समय धेरै महत्वपूर्ण छ प्रियहरू, विशेष गरी जब तपाईँ आफ्नो समय परमेश्वरको जनहरूको सेवामा प्रयोग गर्दै हुनुहुन्छ। शैतानलाई ती मानिसहरू मार्फत तपाईँको समय चोर्न नदिनुहोस् जो तपाईँलाई निरन्तर तिनीहरूको लागि काम गर्न हेरफेर गर्न खोजिरहेका छन्। दयापूर्वक ती सम्बन्धहरूबाट अलग हुनुहोस् र तिनीहरूलाई ती व्यक्तिहरूसँग बदल्नुहोस् जो तपाईँबाट लिनुको सट्टा तपाईँको सेवा गर्न चाहन्छन्। इफिसीको पुस्तक 5:21 यसरी लेखिएको छ, ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ईश्वरीय सम्बन्ध तब हुन्छ जब तपाईँ दुवैले एक अर्काको सेवा गर्नुहुन्छ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह। प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आछी नेना दिगु दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। मेपिनगु समस्या या त थगु समस्या जुके बिमते जयमसी जोजो लपा जे अमृता महर्जन स्पार्क माई फेथ यु जीवनिया श्रृंखला भाग 28 के छि सकसित न सुब्या। इमगु इच्छा अनुसार ज्याखम मवबले अप्प मनुतेस मिपिन त दोषी बिउ ले त चाहे बोले थ त चागु धका मिपिन त दोष बिउ सुना न इम त व्यवहार या त कि इमस उमु मनु या त इम त भावनात्मक रूप चोट लागेगु दोष बिगु मिपिन त छित घृणा या व्यवहार यही बोले छिगु प्रति दोष तै बोले इमगु समस्या या त छिगु समस्या जुइके बिमते मुख इमगु व्यवहार या त छिगु दुख त प्रतिक्रिया ब्याधिगु धैगु हेख यो पिनियन मिपि थगु हे विचार वो भावना या जिम्मेवारी का अले सु छन् त चाहे बोले वयाको जीवन या छु जुया सुङ्गुली त चाकल धका स्वीकार्या वो त या त इमगु समस्या कथ स्वीकार्या छिगु मुखु गुब्ले छि त चाया प्रतिक्रिया बिब्ले इम्स छि त गठे व्यवहार या त धका त चाई छि इपी पाखे तपक्क उनी आछि इमगु समस्या थ ना प चुना सुन अथे या यही मते बरु इमगु त या त मतिना वो दया लिसम्ब्यु छादासा छि न अथे हे ख रोमी चिन्युगु अध्याय निगु पत्के धातगु दो आवो निशे तो संसारे पि मनु देस याना गु थे छिम्स याना जुई मते बरु मन या त हिका नुपि मनु त जुया चो थुक थ याना जुसा परमेश्वर यु इच्छा सुख अले भिङ्गु वो या त योगु वो छु ख छिचु छिम्स बालक सिके थुके फै छि सुख वो छि त गथे ता धका मेपिन त कोछी बिमते थो इम त छित गथे याना व्यवहार याई धैगु खे आधारित जुई परु परमेश्वर यु छिगु बारे छु विचार याई धका छिगु नुगा या विचार या त नियन्त्रण टेकीमा वेक छिगु बारे छु विचार याई छि आज जाय पुमख अले छि वया अनमोल मचा ख यो पि नियनमिपि यदि सुयागु जीवन या परिस्थिति या कारण बालागु हि वोल अले परमेश्वर या वचन पाखे सकारात्मक विचार याए त थगु विचार या त गथे याना नियन्त्रण यागु धका म से कल धासा वया त वै दुख जुए अले इम्स वो त मेबिन त पिकाई वो इमगु समस्या ख थो छगु समस्या मखो इपि त चाहि बोले इम्स छन् त बामलाको व्यवहार याना चुन इम त करुणा मतिना वो क्षमा या लिस बिउ ल्य यदि इम्स छि त गुकथ व्यवहार याई धका छि थ त बालागु महसुस याके बिया दिल धासा छि इमगो समस्या या त थ लिसे हे जुना चुना दिगु जुई अछे यामते मनुतेस छि त बामलाको व्यवहार याना सुन धासा वो इमगो समस्या ख रोमी झिन्यगु अध्याय यो नि छगु पत्के धाट गुदु म भिङ्गु नि छिम त त्याके बिमते बरु छिमस भिङ्गु या त त्याके फै यो ओपिनियन मेपी ठुके यसो ख्रिस्ट सित्त म ख वया त मनुते त मत्ती कहे घेरेना त गुख इम्स वया त आलोचना या त इम्स वया त दोष पिल इम्स वया त घृणा या त यसु इम्गु नकारात्मक भावना या त गुब्ले न थलिसे मयङ्कल वी कल कि थुगु समस्या म हो इम्गु समस्या ख अले व थ त निरन्तर मेपिन त मतिना व दया नाप लिस बित अनुमति बिल मत्ती न्यागो अध्याय यो पिपेङ्गु पत्के ध्या त गुदु तर झि छिम त ध्या शत्रु या त माया थ त दुख बिपिनी गुनिति प्रार्थना या थोहे ख वैकल झि त या त आग्रह या न दिगु दु अले आज चाहे पुगु खु धासा झिस को उद्देश्य या त पालन यायगु लै बोले झिगु जीवने आनन्द व शान्ति या भावना कायम या फै रोमी झिन्यगु अध्याय यो झिन्स्यागु पत्के धाटगुदो फुक्क मनु त नाप फया फतले मिले झुया सुनेगु कु त या यो पिनियन मेपी मेपिनीगु नकारात्मक मनोवृद्धि छिगु मनिया शान्ति क्याम मते परमेश्वर छिगु बारे छु दया चुङ्गु धका नुक्लेती छि जीवने गुली आनन्द क्या फै धैगु छिगु थ प्रतिक्रिया दृष्टिकोण निर्धारण याइ मनु त्यस छिद व्यवहार याई बोले उम्स थगु हे कथम जक्क व्यवहार या नाचुनी गुदु धका बिजा याना दिस अले छि थगु हे कथ प्रतिक्रिया ब्या दिस मथिना ओ दया लिसे थोयागु वचन याना दिगुनी छि सकसित न परमेश्वर स्वभावीमा जयमसे यनमिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनी छित यकु यकु सुब्या परमेश्वर छित सवाबीमा जय मसी
4: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
4: के रे नानी त भर्खर 17 की लागि होइन र
5: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
4: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
5: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि एक महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
6: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
7: भव्य स्वागत, नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा। आज म तपाईँको लागि मन छुने एउटा कथा लिएर आएकी छु। अस्ति भर्खरै म रोजन नाम गरेको एकजना युवा भाइसँग टेलिफोनमा कुरा गर्दै थिए। रोजन व्हीलचेयरमा हुनुहुन्छ। वास्तवमा उहाँ वर्षौंदेखि व्हीलचेयरमै हुनुहुन्छ र अब उहाँ साह्रै नै थाकिसक्नु भएको छ। उहाँले अहिले भोगिरहनुभएका केही स्वास्थ्य सम्बन्धी उपचारहरूलाई लिएर मसँग सल्लाह माग्दै हुनुहुन्थ्यो। उहाँ आफ्ना समस्याहरूका लागि थप उपचार गराउन चाहनुहुन्थ्यो। उहाँले मलाई सोझै भन्नुभयो, जनी, म मेरो यो अपाङ्गताबाट साह्रै थाकिसके। म त बस हराउन चाहन्छु। म त केवल येशूले मलाई आफ्नो घर लैजानु भएको चाहन्छु। मैले गहिरो सास फेरे, किनकि म उहाँको पीड़ा महसुस गर्न सक्थे। साँच्चै जब मेरो चारैवटा हात खुट्टा नचल्ने अपाङ्गताको बोझ साह्रै भारी र कष्टकर हुन्थ्यो, तब मैले कति पटक, हे प्रभु येशु, यो बोझ अति नै ठूलो भयो, के मेरो लागि घर फर्किने समय अझै भएको छैन भनेर सोचेकी छु। त्यो म शब्दमा भन्नै सक्दिन, तर मनमा त्यस्तो विचार आउने बित्तिकै मैले त्यसलाई तुरन्तै हटाउनुपर्छ, किनकि मलाई थाहा छ परमेश्वरले मलाई यहाँ राख्नुभएको छ, रोजनलाई यहाँ राख्नुभएको छ। अनि सबैभन्दा ठूलो कुरा, परमेश्वरले आफ्ना पुत्र येशु ख्रिस्टलाई हाम्रा यी दुखाई र समस्याहरूको बीचैमा राख्नुभएको छ। अहिलेको लागि यो सत्य हो। अनि मैले रोजनलाई पनि यही भने कि कष्ट र हानिले हामीलाई स्वर्ग जाने इच्छा जगाउँछ। यो साँचो हो कि भंग भएका शरीर र तोडिएका हृदयहरूले यस संसारबाट हामीले कहिल्यै पूर्ण सन्तुष्टि पाउन सक्छौ वा आफ्ना प्रतिज्ञा पूरा गर्न सक्छ भन्ने आशाहरूलाई तोडिदिन्छन्। तर आफ्ना कठिनाईहरूलाई लिएर हामीले अहो म त कति अभागी रहेछु भन्ने निराशजनक मनोभाव राख्नै हुँदैन। स्वर्गप्रतिको मेरो उत्साह केवल आफ्नो पक्षघातबाट छुटकारा पाएर यहाँबाट टाढा जाने कल्पनामा आधारित इच्छा होइन, न त यो मर्न खोज्ने कुनै आत्मिक इच्छा नै हो। यदि मैले आफ्नो पक्षघातको अवस्थामै प्रभु येशूमाथि भरोसा गर्न सके भने मेरा यी सांसारिक कष्टहरूले मलाई पृथ्वीमा मात्र होइन स्वर्गमा पनि फाइदा पुर्याउनेछन्, जसले मेरो आनन्द, मेरो शान्ति र ख्रिस्टप्रतिको मेरो प्रशंसाको क्षमतालाई अझ फराकिलो बनाउनेछन्। व्हीलचेयरमा भेटिने प्रत्येक व्यक्ति, संघर्ष गरिरहेको प्रत्येक परिवार र आफ्ना अपाङ्गता भएका सन्तानका लागि प्रार्थना गरिरहेका प्रत्येक अभिभावकलाई मैले बाँड्न रुचाउने सन्देश यही हो। रोजरसँग मैले बाँडेको सन्देश पनि यही थियो। मैले उहाँलाई दोस्रो पत्रुस एक अध्यायको बारेमा भने, जहाँ भनिएको छ, यसै कारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूका विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृस्नेह, भातृस्नेहमा प्रेम थप। किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागत साथ प्रवेश मिल्नेछ। के तपाईँलाई त्यो भाग मन परेन जसले भन्छ कि यदि हामी आफ्ना दुखाई र समस्याहरूमा धीरजी भई लागिरह्यौं भने हामीले स्वर्गमा प्रवेश मात्र पाउने छैनौं तर भव्य र आदरपूर्ण स्वागत पनि पाउनेछौं। धैर्य धारण गरेर आफ्नो विश्वासलाई बलियो साबित गर्नेहरूका लागि त्यहाँ एउटा विशेष स्वागत सोचेर राखिएको छ। यो रोजन र उहाँ जस्तै अरूका लागि मात्र होइन तर तपाईँको लागि पनि साँचो इसाई प्रोत्साहन हो। मित्र, मलाई लाग्छ तपाईँ स्वर्गमा प्रवेश मात्र गर्न चाहनुहुन्न, तपाईँ आफ्नो स्वागत भव्य र आदरपूर्ण भएको हेर्न चाहनुहुन्छ। तपाईँको धैर्यताले तपाईँलाई स्वर्गमा एउटा आनन्दित र महिमामय प्रवेश दिलाएको हेर्न चाहनुहुन्छ। यही कारणले गर्दा प्रेरित पावल हामी सबैलाई ख्रिष्टका कष्टहरूमा सहभागी हुँदा आनन्द गर्न भन्नुहुन्छ, ताकि जब उहाँको महिमा प्रकट हुनेछ तब तिमीहरू ज्यादै आनन्दित हुन सक। बुझ्नुभयो, हामी पृथ्वीमा यसकारण आनन्द गर्छौ ताकि स्वर्गमा माथिल्लो दर्जाको आनन्द मनाउन सकौं। मित्र, त्यो महान आनन्द आउँदैछ, त्यसैले कृपया हिम्मत नहार्नुहोस्, आशा नमार्नुहोस्, आत्मिक रूपमा हार मान्ने विचार नगर्नुहोस्। एउटा थाकेको र सामान्य आत्मिक जीवनमा सीमित नहुनुहोस्, विश्वासी भइरहनुहोस्, समस्याहरूमा धीरजी भएर अघि बढ्नुहोस्। रोजनले अहिले जुन निर्णय गर्नुभएको छ त्यही गर्नुहोस्। बिहान उठ्नुहोस्, परमेश्वरको अनुग्रहलाई समात्नुहोस् अनि येशूमाथि पूर्ण रूपमा भर पर्दै आफ्नो दिन शुरू गर्नुहोस्, किनकि एक दिन आफ्ना मुक्तिदाताको मुखबाट स्याबास भन्ने शब्द सुन्नुभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन। स्वर्गमा तपाईँलाई दिइने भव्य स्वागत पनि यस्तै हुनेछ। आमेन।
8: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौँ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: हजुर गुरुआमा।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौं हरेक दिन बिहान 6:55 बजे
3: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा।
2: कार्यक्रम धन्यवाद बिहानी।
4: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
2: आउनुहोस्, हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
4: त्यसैले हामी सबै मिलेर एकै स्वर उचाली भनौं, धन्यवाद।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसुले भन्नुभयो, संसारको ज्योति म नै हुँ। एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: जयमसी, नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरिबसमयका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौं र सुर संगीत सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ। यदि तपाईँ रेडियो मार्फत सुन्दै हुनुहुन्छ भने 105.1 MHz र 105.6 MHzबाट सुनिरहनु भएको छ होला। यदि तपाईँहरूले फेसबुक चलाउनुहुन्छ, तपाईँहरू युजर हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHzमा तपाईँहरूले हाम्रो प्रसारणलाई सुनिरहनु भएको छ होला। यदि तपाईँहरू अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने चाहिँ www.goodnewsfm.com.np हाम्रो अनलाइनमा तपाईँहरूले गुगलमा गएर सर्च गर्नुभयो भने सुनेर साथ दिन सक्नुहुनेछ। र जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ तपाईँहरूलाई एकदमै हृदयबाट स्वागत भन्न चाहन्छु। र कस्तो सुनिरहनु भएको छ गुड न्यूज एफएमको प्रसारण, तपाईँहरूलाई कस्तो लागिरहेको छ, तपाईँहरूले सुन्ने कार्यक्रम मध्येमा तपाईँहरूलाई एकदमै धेरै सुन्ने अथवा तपाईँ धेरै एकदमै आश्वासित हुनुभएको कार्यक्रम कुन हो भनेर पनि तपाईँहरूले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले फेसबुक युजर हुनुहुन्छ भने चाहिँ फेसबुकको पेजमा गएर गुड न्यूज एफएम 105.1 MHzको फेसबुक पेजमा मेसेन्जरमा गएर तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ। तपाईँलाई मनपर्ने कार्यक्रमहरू अथवा तपाईँ आश्वासित हुनुभएका कुराहरू अथवा तपाईँलाई लाग्छ यो चाहिँ यस्तो भइदियो हुन्थ्यो भन्ने लागेको छ भने सल्लाह सुझाव पनि तपाईँहरू दिन सक्नुहुन्छ। व्हाट्सएप नम्बर पनि रहेको छ हाम्रो 9802344646मा पनि तपाईँहरूले हामीलाई फोन अथवा म्यासेज गर्न सक्नुहुनेछ र तपाईँहरूले कल पनि गर्न सक्नुहुनेछ। हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 4770754 पनि तपाईँहरूले कल गर्न सक्नुहुनेछ। र अहिलेको समय भनेको एकदमै भनौँ न दुईवटा मौसम टाइपको छ होइन। हिजो आज चाहिँ पानीको मौसम पनि छ, अलिअलि गर्मी कम हुँदै चिसोतिर हामी लाग्दैछौँ र हाम्रो देशको परिस्थिति अलिकति फरक छ। अहिलेको समयमा सिजन अलिक फरक प्रकारले हामी महसुस गरिरहेका छौँ होइन। गएको केही वर्षदेखि यो भदौ असोजमा चाहिँ एकदमै बाढीहरू, पहिरोहरू, एकदमै पानीको एकदमै धेरै प्रवाहहरू भइरहेको र हामी आफै पनि हेल्थमा पनि अलिकति इफेक्टेड छौँ भने अलिकति प्राकृतिक रूपमा पनि प्रकोपहरूको हामीले धेरै सामना पनि गरिरहेका छौँ। गएको एक दुई वर्ष अगाडि हुनुपर्छ काठमाडौँमा पनि एकदमै डुबान परेर धेरै क्षति भएको थियो भने अहिलेको समयमा चाहिँ रसुवा उतातिर चाहिँ त्रिशुलीतिर होइन एकदमै धेरै क्षति पुगेको, धेरै व्यक्तिहरूले आफ्नो परिवारहरू गुमाउनु भएको, धेरै घरबार विहीन हुनुभएको अवस्थाहरू छ। हामी प्रार्थना गरिरहेका छौँ अनि हाम्रो आफ्ना ठाउँबाट हामीले सक्ने सहायता पनि गरिरहेका छौँ भन्ने हामी विश्वास गर्दछौँ र हाम्रो देशलाई एकदमै प्रभुले सुरक्षा दिनुहुनेछ, दिइरहनु भएको छ र यो विपत्ति पनि उहाँले देखिरहनु भएको छ। यो विपत्तिलाई सम्हाल्नुहुने र त्यो टुक्रिएको हृदयमा मलमपट्टी लगाउनु हुने पनि परमेश्वर नै हुनुहुन्छ भने हामी जान्दछौँ। कतिपटक हामी मानिसहरूले गर्न नसक्ने कुराहरू पनि छन्, हाम्रो क्षमताभन्दा बाहिरका कुराहरू पनि छन्, त्यो समयमा हामीले हार गुहार गर्ने भनेको हाम्रो परमेश्वरलाई नै हो। र सुर संगीतमा हामी एउटा गीत राख्ने गर्छौँ, त्यो गीत कसले गाउनु भएको, शब्द रचना कसको हो, गायक हुनुहुन्छ भने कुन गायक हुनुहुन्छ, गायिका हुनुहुन्छ भने कुन गायिका हुनुहुन्छ भनेर चाहिँ हामी प्रश्न राख्ने गर्दछौँ र त्यो प्रश्नको उत्तर चाहिँ तपाईँले अप्सनमा पाउनुहुन्छ। एउटा अप्सन राइट आन्सर हुन्छ तर हामी सुरुवातमा राइट आन्सर भन्दैनौँ, तर तपाईँले चाहिँ आफै थाहा पाउनुपर्ने हुन्छ। र राइट आन्सर मिलाउने मध्ये एकजनालाई चाहिँ हामी विनर बनाउँछौँ र यहाँले रिचार्ज कार्ड अथवा गिफ्ट ह्याम्पर पाउनुहुन्छ। भ्यालीभित्र हुनुहुन्छ भने तपाईँले आफ्नो गिफ्ट ह्याम्पर चाहिँ कलेक्ट गरिदिनु होला भन्ने अनुरोध पनि गर्न चाहन्छु। वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीले स्पोन्सर गर्नुभएको छ र हाम्रो देशलाई हरेक समय नै परमेश्वरले सम्हाल्नुपर्छ, सम्हालिरहनु भएको छ। यो परिस्थिति कसरी भयो, किन भयो भन्ने हामी त्यो कारण हामी जान्दैनौँ, होइन कसैले पनि जान्दैनौँ। हामीलाई साधारण कारण के थाहा छ भन्दाखेरि पानीको फ्लो बढी भयो अथवा हिम पहिरो गयो अथवा पानीको बाँड फुट्यो, त्यो कारणले गर्दा चाहिँ खोला किनारमा रहेका बस्तीहरू जुन चाहिँ पुस्तौं पुस्तादेखि बसिरहेको थियो त्यो बस्ती, यो नयाँ बस्ती होइन, यो चाहिँ कतिजनाको हामी कुराकानीहरू सुन्दै गर्दा 2200 वर्ष अगाडिदेखिको अथवा हाम्रो पुस्तौं पुस्तादेखि जिजुबाजेदेखि त्यहाँ बस्नुहुन्थ्यो, यो चाहिँ नयाँ होइन भन्दै हुनुहुन्छ, होइन। त्यो कारणले गर्दा त्यस्तो रिक्स भएको एरिया पक्कै थिएन होला अघि पछिको समयमा, तर त्यो ठूलो पहिरो अथवा बाढीको कारणले गर्दा त्यहाँको बस्ती जसरी गएको छ। अनि यो समयमा चाहिँ हामी एउटै कुरा गर्न सक्छौँ, हाम्रो देशलाई सम्हाल्नु हुने प्रभुसँग हामी प्रार्थना गर्न सक्छौँ। यही देश भक्ति बोकेको एउटा गीत छ, मेरो देशलाई सम्हाल प्रभु, बैरीहरूको हातबाट अथवा भनौँ कुनै पनि संकष्टबाट चाहिँ सम्हाल्नुहोस् प्रभु भन्ने एउटा एकदमै अनुरोध सहितको एक गीत रहेको छ। यही गीतलाई आजको शीर्ष गीत बनाएका छौ र यो गीतमा कसको स्वर रहेको छ, गायकको स्वर रहेको छ, तर कुन गायकको भन्ने आजको प्रश्न। अप्सन एमा हुनुहुन्छ जगदीश समाल, बीमा हुनुहुन्छ विज्ञान बराइली, सीमा हुनुहुन्छ सन्तोष तिरवा, एउटा अप्सनलाई तपाईँले छान्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ। यही गीतलाई शुरूआतमा हामी राख्न चाहन्छौ, गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति हामी आउनेछ।

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता आउनु भएको छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी, नमस्कार म्याम।
0: हजुर जय मसी, हजुरलाई स्वागत छ।
1: हजुर, म हरिबोल बुढाथोकी सुन्दरीजलबाट।
0: हजुर चिनी, हजुर आरामै हुनुहुन्छ?
1: आरामै छु म्याम।
0: हजुर, अनि हजुरहरूकोतिर कस्तो छ सेवा सङ्गतिहरू सबै कुराहरू?
1: प्रार्थना गरिरहेको छौँ, सङ्गति नै सुचारु नै छ। जे होस्, परमेश्वरको अनुग्रहले राम्रै छ।
0: हजुर, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
1: म प्रश्नको उत्तर पनि दिन्छु गेस गरेर, होइन?
0: अनि
1: यो समय सान्दर्भिक एउटा बाढी पीडितलाई समर्पित कविता छ, सुनाउने हो?
0: ए हजुर, एकदमै सुनाउनुहोस् न। हजुर
1: हजुर
0: हजुर हस्,
1: म पहिला कविता सुनाउँछु।
0: 2083
1: साल भदौ 10 दिन आयो काल भनेर भुटेको छ, क्षण भरमै लियो हजारौंको ज्यान, हजारौंको सिउँदो खोसी हो, हजारौंले सहारा विहीन बनायो, भोटेको सी किन बहुलायौ तिमी, ऐतिहासिक बेत्रावती बजार बगरमा परिणत गरिदियो, धान धन्न बालेन सरकार पाएर उद्धारमा कुनै कमी हुन दिएनौ, तिम्रो रौतो रूप हामीले इतिहासमा कहिल्यै पाएका थिएनौ, तिमी यसरी झुक्क्याएर आयौ आकाशमा कुनै संकेत दिएनौ, अकल्पनीय तरिकाले तिम्रो ताण्डव नृत्य देखेर संसारलाई विक्षिप्त र स्तब्ध बनायो, अब कहिल्यै पनि यसरी नआऊ भोटेकोशी, तिमीलाई यो भयानक रूपमा स्वागत छैन, भोटेकोशी तिमी भदौ 10 बिहान किन निर्दयी भयौ, हामीसँग बाढी रोक्ने सामर्थ्य त छैन, न त भत्किएको घर उठाउने काँध नै छ, तर केवल देश सम्झिँदा भिज्ने आँखा र टाढैबाट रसुवा नुहाएको अगालिरहने मन, तर मलाई थाहा छ त्यो आँसु पतासँग मिसिएर हिमालको निधारसम्म पुग्नेछ, कसैको आँगनमा बाढीले ढकढक्याउँदा घरभित्र आमा बुवाको मुटु काप्यो होला, कसैको गहना छुटेको होला, कसैको सपना नदीसँगै बग्यो होला, भोटेको सीमा आएको बाढी भन्दा म भित्रको ठूलो बाढी छ, हिजो जहाँ धानका बालहरू हावासँग नाच्थे आज त्यही खेत बगरमा परिणत भएको छ, बाढीले मृत्युको अक्षर लेखेको छ, भोटेको सी तिमी किन यति निर्दयी भयो, आज मेरो जन्मभूमिको आकाश रोएको छ, नदीको भेलसँगै मेरो मन पनि भावुक भएको छ, हिजोसम्म मुस्कुराएका ती बस्तीहरू, मानिसको हाँसोले गुन्जिएका ती आँगनहरू आज भग्नावशेषमा परिणत भएका छन्, कसैको घर बगायो, घरसँगै सपना बगायो, कतै आज आफ्ना प्रियजनको खोजीमा आँखाहरू कुनै चमत्कार होला कि भनेर 13 दिनसम्म अझै बाटो हेरिरहेका छन्, भोटेकोशी त्रिशुली तिमी त हाम्रो जीवन थियौ, तिम्रो काखमा बेत्रावती हाम्रो सभ्यता थियो, पहाड़देखि मैदानसम्म बग्ने मायालु नदी थियो, तर गत भदौ 10 बिहान 8:45 रौद्र रूप देखायौ, किन यति धेरै आँसु आफ्नै किनारामा छोडेर गयौ, तर मेरो मन त्यही छ, ती उजाड बस्तीहरूमा आफन्त खोजिरहे आँखाहरूमा, आमाको काख खोजिरहेका शिशुहरूमा, आफ्ना प्रियजनको खबर पर्खिरहेका हरेक मुटुको धड्कनमा, हे प्रकृति तिमी मेरो देशमा एक पछि विपत्ति लिएर आउँछौ, 72 भूकम्प, त्यसपछि कोरोना, अहिले फेरि बाढी, तिमी त आमा हौ भोटेकोशी, जगत जननी हौ, यति कठोर निर्मम भएको सुहाउँदैन, तिमीलाई आफ्नै सन्तानमाथि यसरी ताण्डव रूपमा खनिनु पटक्कै सुहाएन तिमीलाई, तर भदौ 10 किन यति उग्र रूप रौद्र रूप देखायौ, किन यति धेरै आँसु आफ्नै किनारमा छोडेर गयौ, हराएका 4 जीवनहरू फर्काउन सके पनि बाँचेका मानिसहरूले बाँच्न साहस थियो, उजाड भएका घरहरूमा फेरि उज्यालो छाओस्, फेरि आशाको किरण पलाओस्, आफन्त गुमाएका तिम्रो एक सन्तानले आफूले आफैले सितेर आत्महत्या गरे भन्ने खबर सुनियो, अब यस्तो कहिल्यै पनि नहोस्, प्राकृतिक विपत्तिले भत्काएका घरहरूमा फेरि उजाड भएका बस्तीहरू फेरि पुनर्स्थापना हुन सक्छन्, रूखमा पालुवाहरू पलाउन सक्छन्, तर गुमाइसकेका जीवन कहिल्यै पनि फर्केर आउन सक्दैनन्, त्यसैले मेरो देश नराम्ररी दुखेको छ, यस विनाशकारी बाढीमा परि ज्यान गुमाउने हजारौं दिवंगत आत्मालाई भावपूर्ण श्रद्धाञ्जली छ, शोकाकुल परिवारमा गहिरो समवेदना छ, उहाँहरूको आफ्नो प्रियजन गुमाउनुको पीड़ा सहन सक्ने शक्ति भगवानले प्रदान गरिन्, बाढीका कारण बेपत्ता हुनुभएका व्यक्ति सकुशल भेट्युन्, मृत्यु र जीवन के छ थाहा नपाएका आफन्तलाई कि सास कि लास पहिचान गर्ने शक्ति देऊ, सुरक्षा कर्मीको अदम्य साहसप्रति सलाम छ। पीड़ामा परेका सबैमा रक्षा गर भगवान, शोकमा परमेश्वर, शोकमा डुबेका सबै नातिनु, आशाको दीप बाल्न वर्तमान सरकार कटिबद्ध छ। यो सरकारलाई सबैबाट सहानुभूति र सहयोग पनि प्राप्त भएको छ। नातिनुहोस् बाढी पीड़ितहरू हजुरको साथमा सरकार छ। मेरो स्थानीय निकाय समेत बाढी पीड़ितको साथमा छ। ट्विन विस्थापित गर्नुपर्छ भन्ने भनाइमा पनि आज बाढी पीड़ितको क्षेत्रमा त्यो ट्विनको सहाराले पुर्याएको यथार्थलाई त्यो भन्ने व्यक्तिको भनाइ पनि अदूरदर्शी रहेछ कि भन्ने भनाइ स्थापित भएको छ। बाढी पीड़ित तपाईँहरूलाई जिन्सी र केही प्रतिशत नगद नै दिए पनि हुन्छ। करोड़ौं अरब रूपियाँ जम्मा भइसकेको छ, त्यसको यथार्थ परिचालन हुनुपर्छ। नमस्ते, जय मसी।
0: हजुर, एकदमै धेरै धन्यवाद। देशभक्ति बोकेको एकदमै अहिलेको समसामय एकदमै पीड़ालाई केही हदसम्म एकदमै उत्साह मिल्ने खालको एकदमै यथार्थ कुरालाई तपाईँले उनेर एकदम राम्रोसँग प्रस्तुत गरिदिनु भयो। एकदम हृदयबाट धन्यवाद। कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर, अप्सन ए भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। अहिलेलाई भने छुटौँ है त। जयमसी। हजुर, जयमसी। उहाँहरू त्यो अरिबोल बुढा थोकी थियो, सुन्दरी जलबाट फोन गरेर साथ दिनुभएको थियो। अप्सन ए जगदीश समाल भन्नुभएको छ। र हजुरहरूलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ? हजुरहरूले अप्सन ए अथवा बी अथवा सीलाई छान्न सक्नुहुनेछ। हाम्रो टेलिफोन नम्बर, हाम्रो वाट्सएप नम्बर एकदमै खुल्ला रहेको छ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: जयमसी। हजुर
0: हजुर, जयमसी अर्जुनजी, स्वागत छ हजुरलाई।
2: हजुर, धन्यवाद। हजुर
0: हजुर, आरामै हुनुहुन्छ?
2: म एकदम आरामै छु। हजुरलाई कस्तो छ?
0: हजुर, म चाहिँ अलिअलि अस्वस्थ पनि छु, अलिकति चिसो चिसो लागिरहेको छ मलाई चाहिँ। र अर्जुनजी, के छ
2: सिक्किमी लागेको?
0: हजुर हजुर।
2: ए हुन्छ, आफ्नो स्वास्थ्य केयर गर्नुहोस् है, चाँडै निकाल्नुहोस्, हामी प्रार्थनामा सम्झिनेछ अवश्य नै।
0: हजुर, एकदमै धेरै धन्यवाद हजुरलाई। हजुरहरूले सम्झिरहनु भएको छ, प्रार्थना गरिदिइरहनु भएको छ, यो कुराको लागि म एकदमै धन्यवादी छु। अनि हजुरहरूको सेवा सङ्गतिहरू अनि सिक्किमतिरको हालखबर के छ हजुर?
2: सिक्किमतिरको हालखबर एकदम ठिकै छ, कहिले पानी आउँछ, कहिले घाम लाग्छ, सेवा सङ्गतिहरू एकदम राम्रो भइरहेछ। अब पवित्र महासभाको दिनहरू नजिकै आउँदैछ है, धेरै काम कुराहरू छ, सर्चमा पनि यही तयारीमै छ हामी पनि भन्नुपर्छ।
0: तपाईँहरूको तयारी एकदम राम्रो होस्, आशिषमय रहोस् भन्ने हाम्रो प्रार्थना रहेको छ। र आजको प्रश्न हजुरको लागि भन्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
2: हजुर, प्रश्न मैले सुनिसके अहिले भर्खरै, हाम्रो हरिबोल बुढा थोकेज्यूले पनि एकदमै मिठो कविता प्रस्तुत गर्नुभयो है।
0: हजुर,
2: भन्छु नि, एकदमै भावुक खालको कविता है, मन
0: पर्यो। अर्जुनजी पनि कविता भन्नुहुन्छ कि?
2: त्यस्तो कविता त छैन, अब यो नेपाल देशको अहिलेको स्थिति हेर्दा चाहिँ है धेरै दुःख लाग्छ मलाई पनि है। धेरैजना अब हराइजानु भएको छ, विपत्ता हुनुभएछ, अझै पनि है भेटेको छैन कतिको लासहरू होइन।
0: त्यो हेलो हेलो, हजुर अर्जुनजी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्दै थियौँ हामी, कुरा पूरा नहुँदै फोन डिस्कनेक्ट भएको छ। र फेरि पनि अर्जुनजी तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हेलो, ज्ञानुजी, जयमसी।
0: हजुर जयमसी, हजुर स्वागत छ, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: एकदम हृदयदेखि धेरै धेरै धन्यवाद छ, म अहिले सुनसरीबाट
0: एडमन्डजी। हजुर एडमन्डजी, हजुर आरामै हुनुहुन्छ?
3: एकदम कुशल मंगलै छु, तपाईँ लगायत होल गुड न्युज एफएमको के छ खबर साबर?
0: हजुर हामी पनि ठिकै छौँ, ठिकै छौँ भन्नुपर्छ, अहिलेको परिस्थिति त्यस्तै नै छ। र तपाईँहरूको सुनसरीतिर कस्तो छ?
3: सुनसरीतिर त अब त्यस्तो त अब त्यो पश्चिममा भए जस्तो त्यो छैन त्यस्तो अवस्था, तर अब मौसम चाहिँ त्यस पश्चात चाहिँ प्रतिकूल भइरहेको छ क्या, मौसम एकदम धुम्मा हुने, पानी परिदिने बा भइहाल्छ कि भन्ने, केही केही यहाँ अगुवा कुराहरू पनि आइरहेछन् कि, त्यो हेरेर मान्छे डराई पनि राख्नु भएको छ, तर केही हुँदैन। अब त्यस्तै हो नि, अब कतिखेर के हुन्छ, अब प्राकृतिक प्रकोप हो भन्न सकिँदैन, अब हाम्रो हातमा पनि त हुँदैन नि त,
0: होइन,
3: तर आफू सतर्क भएर बस्नु चाहिँ पर्छ।
0: एकदम, तपाईँहरूकोतिर पनि ठुलो खोला छ?
3: छेउछाउ छ खोलाहरू त
0: ए हजुर हजुर दिउँसो हामी प्रार्थनालाई याद गर्नेछौ र हजुरले भनेको जस्तै प्राकृतिक विपत्तिहरू प्राकृतिक कुराहरूमा चाहिँ हाम्रो पक्कै पनि हात छैन होइन कतिवटा जोगाउने हाम्रो हात छ होला कतिवटा हामी सावधान हुने कुराहरू होला हाम्रो मानिसले हामीले भ्याएसम्म गर्ने हो त्योभन्दा पछाडिको सबै कुरा परमेश्वर नै हुनुहुन्छ
3: हजुर
0: हजुर आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ
3: पर्दैन मलाई म त सुरुदेखि सुनिरहेको छु कि मलाई राख्नु पर्दैन जे होस् म चाहिँ अप्सन ए जगदीश समाल भन्छु
0: हजुर जगदीश समाल भन्नुहुन्छ एकदम धेरै धन्यवाद सहभागिताको लागि एकदमै खुसी लाग्यो धेरै धेरै धन्यवाद छिटो है त अहिलेलाई
3: हुन्छ हजुर हस् ल बाई बाई
0: हजुर बाई जयमसी हजुर उहाँ हुनुहुन्थ्यो एडमन पराजुलीज्यू सुनसरीबाट फोन गरेर साथ दिनुभएको थियो कोही स्वाद आउनु भएको छ हामी उहाँलाई स्वागत गर्नेछौ हेलो हेलो
4: हेलो
0: हजुर अर्जुनजी स्वागत छ हजुरलाई फेरि पनि
4: हजुर धन्यवाद
0: हजुर आरामै हुनुहुन्छ
4: हजुर आरामै छु हजुर अलिकति नेटवर्कको समस्याले बात गर्दा गर्दै भयो
0: सुरुवातमा चाहिँ अप्सनै सोध्नु पर्यो कुन चाहिँ अप्सन भनेर अनि त्यस पछाडि कुरा गर्नु पर्यो
4: अप्सन ए बताउन चाहन्छु हजुर
0: हजुर अप्सन ए जगदीश समाल भन्न चाहनुहुन्छ
4: हजुर हजुर
0: हजुर एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो हजुर अरू केही छ अर्जुनजी
4: अरू अब नेपाल देशको लागि निरन्तर प्रार्थना गरिरहेछौ हजुर पनि चाँडै निको हुनुहोला है भन्न चाहन्छु
0: म ठिक नै छु अलिअलि गाडीमा समस्या भइरहेको छ चिसो लाग्यो होला सायद पानी एकदम नन स्टप परिरहेको छ यतातिर प्राय जसो समयमा पानी नै परेको छ बेलुका घर जाँदा पनि पानी नै परिरहेको हुन्छ बिहान अफिस आउँदा पनि प्राय पानी पर्छ त्यो कारणले गर्दा होला र प्रार्थनामा याद गरिदिनु भएको लागि एकदम धेरै धन्यवाद हामी पनि तपाईँको लागि प्रार्थनामा याद गर्नेछौ अर्जुनजी धेरै धन्यवाद छुटौँ है त अहिलेलाई हजुर हेलो हजुर अर्जुनजी हुनुहुन्थ्यो सिक्किमदेखि हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो अहिले भने अलिकति कम्प्लिट भएको कुरा जस्तो लाग्छ उहाँले अप्सन पठाएर जानुभएको छ अरू बाँकी कुरा त हामी पछि गर्ने हुनेछौँ कोही श्रोता त आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
5: हेलो गुड मर्निङ हजुर
0: हजुर गुड मर्निङ हजुरलाई स्वागत छ कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ
5: भक्तपुरबाट श्रीराम दाहाल
0: हजुर श्रीरामजी हजुर आरामै हुनुहुन्छ
5: म आराम छु म्याडम अब देशमा दुःख परेको छ
0: हामी प्रार्थना गरिरहेका छौँ हाम्रो देशको लागि होइन अब आफ्नो ठाउँबाट सकेको सहायता पक्कै पनि तपाईँहरूले पनि गरिरहनु भएको छ
5: हजुर पक्कै पनि
0: हजुर श्रीरामजी आजको प्रश्न हजुरले सुनिसक्नु भएको छ
5: सुनिन्छु म्याडम अप्सन ए भन्न चाहन्छु
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ एकदम धेरै खुसी लाग्यो हजुरले फोन गरेर साथ दिनुभयो अहिले भने छुटौँ है त हजुर
5: नमस्ते
0: हजुर नमस्कार हजुर उहाँ भक्तपुरबाट श्रीराम दाहालज्यू र हामीलाई फोन गरेर साथ दिनुभएको थियो हजुरहरूले पनि फोन गरेर साथ दिन सक्नुहुन्छ कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ अप्सन ए बी अथवा सीमा चाहिँ तपाईँहरूले छान्न सक्नुहुन्छ कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
6: हजुर नमस्कार
0: हजुर नमस्कार हजुर स्वागत छ हजुरलाई प्युठानबाट पर्वतबाट राधा राम आचार्यज्यू हजुर आरामै हुनुहुन्छ
6: एकदम हजुरहरू
0: हजुर हामी पनि आरामै छौँ र हजुरहरूकोतिर सबै ठिक नै छ होला
6: हजुर हाम्रोतिर ठिकै छ
0: हजुर अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर अप्सन ए भन्न चाहनुहुन्छ एकदम धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो छुटौँ है त अहिलेलाई हजुर उहाँ हुनुहुन्थ्यो राधा राम आचार्यज्यू पर्वतदेखि फोन गरेर साथ दिनुभएको थियो र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
7: हेलो नमस्ते
0: हजुर नमस्कार हजुर ऋषि राम पाण्डेज्यू
7: हजुर
0: प्युठानबाट हजुर आरामै हुनुहुन्छ हजुर हामी पनि ठिकै छौँ अनि हजुरहरूकोतिर कस्तो छ प्युठानतिरको हालखबर
7: हजुर आजको मौसम भन्नुपर्दा पानी परेछ हल्का हल्का
0: त्यस्तै ए हजुर सिजन पनि त्यस्तै नै छ अहिले होइन अनि ऋषि रामजी हजुर आजको प्रश्न राख्नुपर्छ कि हजुरको लागि उत्तर बताउनुहुन्छ
7: अप्सन ए भन्छु
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ एकदम खुसी लाग्यो धेरै धन्यवाद छुटौँ है त यसलाई नमस्कार हजुर हजुर, उहाँहरू ती प्युठानदेखि ऋषि राम पाण्डेज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन ए बताउनु भएको छ। अप्सन एमा हुनुहुन्छ जगदीश समाल, बीमा हुनुहुन्छ विज्ञान बराइली, सीमा हुनुहुन्छ सन्तोष थिर्वा, र मेरो देशलाई समाल प्रभु भन्ने आजको गीतको बोल रहेको छ। एकदम समसामयिक हामी हाम्रो देशको लागि, स्वास्थ्य देशको लागि कामना गर्छौं। हाम्रो देश स्वास्थ्य हुनुपर्छ भन्ने हाम्रो एकदमै इच्छा छ, अनि देश स्वास्थ्य हुनुको लागि हरेक कुना काप्चा हरेक ठाउँहरू स्वास्थ्य हुनुपर्छ। यो देश समयमा भइरहेको विपत्तिको लागि हामी प्रार्थना गरिरहेका छौँ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, हजुर दैमसी, हजुर स्वागत छ उत्तमजी, हजुर आरामै हुनुहुन्छ?
8: हजुर म सन्चै छु, तपाईँलाई कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक छु। अनि हजुर धादिङतिर हुनुहुन्छ तपाईँ? यतै हुनुहुन्छ?
8: होइन म यो अहिले तेस्रो हप्ता म यतै हुन्छु, तेस्रो हप्तामा प्रभु हुनुहुन्छ।
0: ए हजुर,
8: दोस्रो चाहिँ उता हुन्छु।
0: हजुर हजुर, धादिङतिर अनि तपाईँहरूकोतिर सबै ठिक छ?
8: हजुर सबै ठिकै छ, अब देशको परिस्थिति
0: हजुर हो नि
8: त्यस्तै छ होइन, सुखी परिवार अनि दुःख पीडामा चिन्तामा परेकाहरूको लागि निरन्तर हामी प्रार्थना गरौँ होइन।
0: हजुर हो नि हो नि हो नि हजुर, प्रार्थना नै
8: सकेसम्म हामी केही दिन केही गर्न सकिन्छ भने त्यहीँ जाउँ होइन।
0: हजुर हो नि,
8: अब सकिँदैन भने यहाँबाट प्रार्थना गरिदिउँ, आर्थिक सहायता गरौँ होइन, सान्त्वनालाई प्रार्थना गरौँ।
0: हजुर हो नि, एकदम असल कुरा। र उत्तमजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर?
8: राख्नुपर्छ
0: हजुर। आजको गीतको बोल रहेको छ मेरो देशलाई सम्हाल प्रभु भन्ने गीतको बोल रहेको छ। यो गीत गाउने गायकको नाम आज हामीले सोधेका छौँ। अप्सन एमा हुनुहुन्छ जगदीश समाल, बीमा हुनुहुन्छ विज्ञान बराइली, सीमा हुनुहुन्छ सन्तोष तिर्वा। जगदीश समाल भन्न चाहनुहुन्छ? हजुर एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, अहिलेलाई भने सुटौँ है त हजुर।
8: हजुर हस् धन्यवाद।
0: हजुर दैमसी, दैमसी हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटीज्यू, हामीलाई माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो जयमसी, हाम्रो अमिताजीलाई एकदमै स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
9: एकदम आरामै छु
0: अमिताजी।
9: कतै हराएको छैन
0: हजुर, फोन मात्रै नलागेको होला सायद।
9: फोनमा पनि लाग्नै पर्ने हो, म घरमै छु।
0: ए हजुर घरमै हुनुहुन्छ र फोन लागेरै अहिले हामी कुराकानी गरिरहेका छौँ होइन। अमिताजी आरामै हुनुहुन्छ?
9: आरामै छु
0: हजुर। र गुड न्युज एफएम सुन्दै हुनुहुन्छ?
9: एकदमै मेरो प्रेरणाको स्रोतै गुड न्युज एफएम हो, यही गुड न्युज एफएमबाट म यहाँसम्म आइपुगेको छु।
0: धन्यवाद
9: यो गुड न्युज एफएम सञ्चालन गर्नुहुने हाम्रो पास्टर टेकदार सरलाई एकदमै मेरो हिजोदेखि नै धन्यवाद दिन चाहन्छु।
0: हजुर हो नि, र अमिताजी हामी पनि तपाईँप्रति धन्यवादी छौँ। तपाईँले भन्नुभयो गुड न्युज एफएम मेरो प्रेरणाको स्रोत, अनि गुड न्युज एफएमको प्रेरणाको स्रोत चाहिँ तपाईँहरू हुनुहुन्छ र सम्पूर्ण टिमहरू पनि हुनुहुन्छ, हाम्रो आदरणीय सरहरू हुनुहुन्छ होइन। एकदमै धेरै धेरै धन्यवाद अमिताजीलाई पनि, यति लामो समयदेखि यति मिठो तरिकाले हामीलाई साथ दिइरहनु भएको छ। हामी प्रार्थना एउटै छ, हाम्रो अमिताजीले हामीलाई सधैँभरि साथ दिइरहनु भएको होस्।
9: साथ दिइरहनेछु
0: हजुर, एकदमै धेरै धन्यवाद। हामी पनि तपाईँहरूलाई साथ दिन दिइरहन सकौँ, गुड न्युज एफएमले साथ दिइरहन सकोस्। एकदमै धेरै धन्यवाद अमिताजी, एकदम मिठा कुराकानी भए। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर जगदीश समाल नै भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद अमिताजी फोन गरेर साथ दिनुभयो, अहिलेलाई भने छुटौँ है त हजुर। हजुर उहाँ हुनुहुन्थ्यो पाटनबाट अमिता महर्जनज्यू, र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो जय मसी, हजुरलाई स्वागत छ धर्मेन्द्रजी।
10: धन्यवाद छ धेरै धेरै तपाईँलाई।
0: हजुर एकदम ठिक छ, भन्दा पनि ठिकै छ भन्नुपर्छ अहिलेको समयमा। हामी चाहिँ ठिकै छ,
10: तपाईँलाई
0: रुगा लाग्यो भन्नाले
10: कामना छ है।
0: हजुर एकदमै धेरै धन्यवाद तपाईँहरूको प्रार्थनाद्वारा लगभग म ठिक भइसकेको छु. कहिले काहीँ यसो घाँटीहरू दुख्ने चाहिँ भइरहेको छ पानीको कारणले गर्दा.
10: अब मौसम पनि चेन्ज भइरहेको छ त्यही
0: भएर. हजुर हजुर हो नि. अनि हजुरहरूकोतिर सबै ठिकै छ?
10: हाम्रो त पनि ठिक छ. अब बादल लागेको छ, पानी अलि परेको छैन, हिजो परेको थियो.
0: हजुर शीतल भइरहेको होला त्यसो भए.
10: गर्मी छैन, मौसम ठिकै छ आज भोलि.
0: हजुर हजुरहरूको तराईतिर चाहिँ यस्तै मौसम नै ठिक हुन्छ होला.
10: हजुर हजुर अहिले त एकदम मौसम राम्रो छ. हजुर
0: हजुर हजुर. र धर्मेन्द्र दिदी हजुर खाना खाना बाँकी नै छ, तपाईँले खानुभयो?
10: म पनि यहाँ लाएर राखेछु, अब फोन पनि ट्राई गर्दै थिएँ, आउनु यता खाना खाना.
0: हजुर हुन्छ नि, एकदमै धेरै धन्यवाद. कुनै समय त्यो समय पनि परमेश्वर दिनुहुन्छ होला धर्मेन्द्र जीसँग बसेर खाना खाने हामी गुड न्यूज एफएम परिवारलाई त्यो अवसर पनि दिनुहुन्छ होला हामी आशा
10: गर्छौँ. उता काठमाडौँतिर आएपछि म आउँछु.
0: एकदमै स्वागत छ गुड न्यूज एफएममा. तपाईँ आउनुहोला, यही नम्बरमा फोन गर्नुहोला, लोकेसन सोध्नुहोला कहाँ पर्छ भनेर हामी तपाईँलाई बताउनेछौ. अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
10: मेरो पनि त्यही ए नम्बरको राखिदिनुहोस्.
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो. छुटौँ है तपाईँलाई. जय मसी हजुर. हजुर एकदमै धेरै धन्यवाद. उहाँ धर्मेन्द्र पासवानजी अप्सन ए बताएर जानुभएको छ. कोही स्वाद आउनुभएको छ. आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
11: हेलो दिदी नमस्कार.
0: हजुर नमस्कार. हजुर उमेश रेग्मी ज्यूलाई स्वागत छ. हजुर आरामै हुनुहुन्छ?
11: आरामै छु. म उमेश रेग्मी विराटनगरको भान्सारीबाट.
0: हजुर एकदमै उमेशजीको भोइसै फरक छ, साउन्डै आउने तरिकै फरक छ, हामी चिनिहाल्छौँ.
11: त्यसको लागि धन्यवाद भन्छु म.
0: हजुर हामी सबैजना फरक फरक छौ नि त होइन?
11: आफ्नो आफ्नो तरिकाबाट आउँछ,
0: आफ्नो विशेषताहरू छ, अनि त्यो विशेषतामा हामी लगभग चिन्छौ. तर कहिले काहीँ चाहिँ नाम अलिकति मनमा आउने मुखमा नआउने हुन्छ कि, त्यो मात्रै हो.
11: होइन कहिले काहीँ त्यो पनि हुन्छ. अनि कहिले काहीँ जस्तो म नि अब आज मेरो अब यो मैले आवाज बोलिरहेको छु होइन, कुनै बेला अब घाँटीमा समस्या होइन रुगाखोकी आयो भने आवाज चेन्ज हुन्छ होइन, तर त्यो चाहिँ हुन्छ कहिले काहीँ.
0: हजुर त्यसको लागि तपाईँहरूले पनि धेरै ठुलो लगानी गर्नु भएको छ हजुरहरूलाई चिन्नको लागि. यसरी तपाईँहरू हामीसँग कुराकानी गरिरहनु भएको छ होइन, फोन गर्नुहुन्छ समय मिलाएर, अनि त्यो कारणले गर्दा पनि हामीलाई चिन्न सजिलो हुन्छ. उमेशजी हजुरको व्यवसायहरू सबै कुरा ठिक छ होला अहिले?
11: ठिकै छ. हिजो पानी पर्यो 3:30 बजेदेखि होइन,
0: ए हजुर,
11: अनि बिहान पनि हल्का सिमसिम पर्यो, अहिले ठण्डा छ मौसम चाहिँ.
0: ए हजुर एकदमै राम्रो मौसम रहेछ तराईको लागि, एकदमै राम्रो मौसम रहेछ. अनि उमेशजी आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
11: होइन मैले हेरिसकेँ, अप्सन ए नै भन्छु.
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो. छोटो है तपाईँलाई. हजुर नमस्कार.
11: ल आजको दिन शुभ रहोस् सबैको
0: पनि. हजुर धेरै धन्यवाद. हजुर नमस्कार. हजुर उहाँ हुनुहुन्थ्यो विराटनगरदेखि उमेश रेग्मीज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो. र अप्सन ए बताएर जानुभएको छ, मेरो देशलाई सम्हालेछु. हाम्रो अहिलेको समयमा हरेकको मुखबाट पके पनि परमेश्वरसँग प्रार्थना यही नै छ, हाम्रो देशलाई, हाम्रो देशको एकदमै आदरणीय व्यक्तित्वहरूलाई परमेश्वरले सम्हाल्नु भएको होस् भन्ने छ. एकदम प्रिय व्यक्तिहरूको लागि हामी प्रार्थना गरिरहेका छौँ. कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो.
12: हेलो.
0: हजुर जयमसी स्वागत छ हजुरलाई. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर पुष्प कुमारज्यू. हजुर आरामै हुनुहुन्छ? हजुर एकदमै खुसी लाग्यो. अनि गोदावरीतिरको मौसम कस्तो छ?
12: ठिकै समय मैले पानी परिरहेको छैन.
0: गोदावरीतिर त जाडो पनि लाग्न थालिसक्यो होला है अलिअलि?
12: हजुर हजुर ठिक ठिकै जाडो जाडो छ.
0: एकदम राम्रो ठाउँमा हुनुहुन्छ, काठमाडौँमै हुनुहुन्छ, तर एकदमै प्राकृतिक पनि सुन्दरता भएको एकदम चिसो चिसो मौसम हामीलाई चाहिँ एकदम घुम्न आउन मनपर्छ गोदावरी चाहिँ. तर अलिकति टाढा भएको कारणले गर्दा त्यति धेरै आउनु चाहिँ पाएको छैनौ. र
12: समय मिलाएर आउनु न.
0: हजुर पुष्पजी अनि आजको कार्यक्रम सुन्दै हुनुहुन्छ?
12: सुन्दैछु.
0: हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर?
12: जगदीश
0: समाल अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो. छुटौँ है तपाईँलाई. हजुर दाइमसी. हजुर उहाँ त्यो गोदावरीबाट पुष्पजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन ए बताएर जानुभएको छ. र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ. कोही हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
13: नमस्कार.
0: नमस्कार, स्वागत छ. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर?
13: म सबिन तामाङ खटाङबाट.
0: सबिनजी, हजुर आरामै हुनुहुन्छ?
13: हजुर एकदम आरामको छ. हजुरहरूलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै ठिक छौँ. अनि खोटाङतिरको अहिले के चाहिँ सिजन छ, काम के गर्दै हुनुहुन्छ?
13: काम खासै केही छैन भनौँ, यस्तै हो, प्रोग्राम सुन्दै बसिबसा.
0: हजुर अहिलेको चाहिँ बसी बसाइको समय रहेछ, रमाइलो समय रहेछ, रेस्ट गर्ने समय रहेछ है.
13: हजुर
0: हजुर सबिनजी, अनि गुड न्युज एफएम सुनिरहनु भएको छ?
13: हजुर सुनिरहेको छु मैले फेसबुक लाइभबाट.
0: हजुर एकदमै खुसी लाग्यो. र सबिनजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर अप्सन बताउनुहुन्छ?
13: हजुर मैले अप्सन ए भने.
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद हजुरलाई फोन गरेर साथ दिइरहनु भएको छ, यसरी नै साथ दिनुहोला. र अहिले भने छुटौँ है त. हजुर नमस्कार.
13: नमस्ते.
0: हजुर उहाँ नि त्यो सबिन तामाङ जिउ खोटाङबाट फोन गरेर साथ दिनुभएको थियो. जगदीश समाल अप्सन ए भन्नुभएको छ. कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो.
14: हेलो दिदी, जयमसी.
0: हजुर जयमसी, स्वागत छ हजुरलाई.
14: दिदी म महेन्द्र बोलेको, रूपन्देहीबाट. महेन्द्र राई.
0: हजुर महेन्द्र जी, हजुर आरामै हुनुहुन्छ?
14: हजुर हजुर दिदी, म एकदम आरामै छु दिदी.
0: कुन ठाउँ भन्नुभयो? रूपन्देहीबाट. रूपन्देहीको हालखबर के छ?
14: एकदम ठिक ठाक छ दिदी, भन्नुपर्छ.
0: हजुर हजुर र धर्मेन्द्र जी एकैतिर हो?
14: हजुर हजुर, उहाँको र मेरो घर नजिक 2 किलोमिटरको फरक हो.
0: ए चिन्नुहुन्छ कि चिन्नुहुन्न एकअर्कालाई?
14: हजुर हजुर
0: चिन्नु पनि हुन्छ एकअर्कालाई.
14: हजुर हजुर एकदम मजाले चिन्छु, पुरोकालीन हुन्छ डेली.
0: ए एकदमै खुसी लाग्यो, तपाईँहरू साथी साथी हुनुहुँदो रहेछ अनि गुड न्युज एफएममा फोन गर्नुहुन्छ. एकदमै खुसी लाग्यो महेन्द्रजी. अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? एक नम्बर भनेर भन्न चाहनुहुन्छ, अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै खुसी लाग्यो महेन्द्रजी फोन गरेर साथ दिनुभयो. अहिले भने छुट है त.
14: हुन्छ दिदी.
0: हजुर भाइमसी उहाँ नै त्यो महेन्द्र रायज्यू रूपन्देहीबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो. र यसरी नै तपाईँहरूले पनि फोन गरेर साथ दिन सक्नुहुन्छ. र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो.
15: हजुर
0: जयमसी, स्वागत छ. कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
15: हजुर म अर्जुन थापा हो है, निजगढबाट.
0: हजुर अर्जुनजी निजगढबाट. निजगढ भनेको तराईतिर नै पर्यो.
15: हजुर बारा जिल्ला हो.
0: बारा जिल्लामा निजगढबाट बोल्दै हुनुहुन्छ, एकदम खुसी लाग्यो. स्वागत छ हजुरलाई, पहिला पनि गर्नु भएको थियो?
15: हजुर धन्यवाद, कहिले गर्थे एकदुचोटि.
0: ए हजुर एकदमै खुसी लाग्यो फेरि पनि सम्झिनु भएको लागि. अनि आजको प्रश्न हजुरले राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
15: हजुर मैले अनलाइनबाट सुनिरहेको छु, म पनि एक नम्बर लक गर्छु है म पनि.
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि. अहिले पनि छुटौँ है त हजुर.
15: जयमसी.
0: हजुर उहाँ हुनुहुन्थ्यो अर्जुनजी निजगढबाट फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए भनेर जानुभएको छ. र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो. जय मसी, हाम्रो सङ्गीताजी हुनुहुन्छ.
16: हजुर हिजो पालोमा पायो पालो पाएन, आज चाहिँ पाए, धन्यवाद.
0: हजुर हजुरलाई पनि एकदम धेरै धन्यवाद, हरेस नखाइकन एकदमै डायल गरेको गरी गर्नुभएको लागि एकदमै धेरै धन्यवाद. हजुर ती हात कति सुन्दर, जसले चाहिँ मोबाइलमा थिचेको थिचे त्यही पनि गुड न्युजमा यहाँ कुराकानी गर्नको लागि होइन. हजुर अनि आरामै हुनुहुन्छ सङ्गीताजी? हजुर सङ्गीताजीको चाहिँ त्यहाँनिर अलिकति टावर राम्रोसँग टिप्दैन, क्या अरे अलिक कट भएर आउँछ. अब हाम्रो सङ्गीताजी चाहिँ अग्लो ठाउँमा सर्नु भएको होस् भन्ने हाम्रो प्रार्थना छ. अलिक क्लियरली कुराकानी गर्न पाइएन हामीले, एकदमै आधी आधी कुराहरू मात्रै आइरहेको छ. अनि कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ
16: भन्नु न?
0: प्रश्न भन्नु पर्यो. मेरो देशलाई समाल यसु भन्ने गीतको बोल कसले गाउनु भएको? जगदीश समाल, विज्ञान बराइली, सन्तोष सिर्वा. हजुर अप्सन ए भन्नुहुन्छ हजुर एकदमै धेरै धन्यवाद खुसी लाग्यो तर कतिवटा कुराहरू राम्रोसँग सुन्न सकिएन कतिवटा कुरा राम्रोसँग सुन्न सकियो परमेश्वर धेरै आशिष नै भएको सायला भने छुट्टो है त सङ्गीताजी
16: धन्यवाद
0: जयमसी हजुर उहाँ हुनुहुन्थ्यो लोकन्तलीबाट सङ्गीता रिमाल अप्सन ए बताए जानुभएको छ केही समय छ अब भने हामीसँग फटाफट फोन गर्नुभयो भने दुईजना श्रोतासँग म कुराकानी गर्नेछु आउनुहोस् हामी कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो
17: हजुर गुड मर्निङ नमस्ते
0: हजुर गुड मर्निङ रमाजी बोल्दै हुनुहुन्छ
17: हजुर शक्ति पनि
0: हजुर आरामै हुनुहुन्छ रमाजी
17: हजुर ठिकै छु अनि
0: हजुर हामी पनि ठिकै छौँ अनि आजको प्रश्न सुन्दै हुनुहुन्छ
17: हजुर
0: हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर अप्सन ए भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद रमाजी फोन गरेर साथ दिनुभयो छुटौँ है तपाईँलाई नमस्कार हजुर उहाँ हुनुहुन्छ रमा सापकोटाज्यू धनकुटाबाट फोन गरेर साथ दिनुभएको थियो र यसरी तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ हामीले अप्सनमा राखेका छौँ जगदीश समाल अप्सन एमा बीमा विज्ञान बराइली सीमा सन्तोष तिरवा हुनुहुन्छ कुन चाहिँ अप्सन तपाईँलाई राइट लाग्छ मेरो देशलाई समाल प्रभु भन्ने गीतको बोलमा कुन गायक हुनुहुन्छ भनेर कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
18: जय मसी म्याम
0: जय मसी स्वागत छ गुन्डाबाटको बोल्दै हुनुहुन्छ
18: म सीतापाइलाबाट कृष्णजी बोलामी बोल्दछु
0: म्याम हजुर कृष्णजी चाहिँ सीतापाइलाबाट बोल्दै हुनुहुन्छ हजुरलाई स्वागत छ आरामै हुनुहुन्छ
18: आराम छु म्याम आराम छु हजुरलाई के कस्तो छ
0: हजुर म पनि एकदमै ठिकै छु भन्नुपर्छ र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर मेरो देशलाई समाल प्रभु भन्ने गीत चाहिँ कसले गाउनु भएको हो अप्सन एमा जगदीश समाल बीमा हुनुहुन्छ विज्ञान बराइली सीमा हुनुहुन्छ सन्तोष तिरवा हजुर अप्सन ए भन्न चाहनुहुन्छ एकदमै धेरै खुसी लाग्यो धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो अहिले भने छुट्टाउँ है त हजुर जयमसी हजुर उहाँ हुनुहुन्थ्यो कृष्णजी तपाईँलाईबाट र फटाफट फोन गर्नुभयो भने हामी एकजनासँग कुराकानी गर्नेछौ र त्यस पछाडि भने हामी फोन कल लिने छैनौ आउनुहोस् आजको अन्तिम कलरसँग हामी कुराकानी गर्नेछौ हेलो हजुर नमस्कार हजुर स्वागत छ कुन्ठाबाटको बोल्दै हुनुहुन्छ हजुर एकदमै सानो स्वर आयो साउन्ड एकदम सानो आयो के नाम भन्नुभयो हजुर सुरजी सुरजी आरामै हुनुहुन्छ हजुर एकदमै ठिक छ हामीलाई पनि ठिक ठिकै छ भन्नुपर्छ धादिङतिरको हालखबर के छ हजुर हजुर तपाईँहरूको धादिङबाट चाहिँ त्रिशुलीहरू नजिक पर्यो ए हजुर र सुरजी आजको कार्यक्रममा रहेको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ अप्सन ए भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद खुसी लाग्यो फोन गरेर साथ दिनुभयो यसरी साथ दिँदै गर्नुहोला अहिले भने छुट्टौँ है त हजुर नमस्कार हजुर सुरजी धादिङबाट फोन गरेर साथ दिनुभएको थियो र भने म फोन कल लिने छैन छोटो एउटा संगीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने आजको राइट एन्सर र विनरको नाम लिएर म आउने नै छु

देशभक्तिपूर्ण गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आज हामीले यही गीतलाई शीर्ष गीत बनाएका थियौं। हामी प्रार्थना गर्छौं यही गीत अनुसार हाम्रो देशलाई परमेश्वरले सम्हाल्नु भएको होस्, ती व्यक्तिहरूलाई सम्हाल्नु भएको होस्, ती प्रियजनहरूलाई सम्हाल्नु भएको होस्। उहाँहरूको निम्ति तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ एकदम निरन्तर प्रार्थना गर्नुहोस्। तपाईँहरूले सक्ने सहायता, देख्नुभएको आवश्यकता, तपाईँसँग भएका कुराहरूबाट तपाईँहरूले पनि गर्न सक्नुहुन्छ, किनकि भलाइ गर्न नथाको भनेर परमेश्वरले भन्नुभएको छ। र त्यही आह्वान हामी पनि गर्दैछौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आज हामीले यही गीतलाई शीर्ष गीत बनाएका थियौं। हामी प्रार्थना गर्छौं यही गीत अनुसार हाम्रो देशलाई परमेश्वरले सम्हाल्नु भएको होस्।

तपाईँहरूले यदि कसरी कहाँ गर्न सकिन्छ भन्ने कुराहरू छ भने पनि तपाईँहरूले सम्बन्धित निकायहरूमा सोधेर पनि गर्न सक्नुहुन्छ, आफ्नो मण्डलीहरूबाट छरछिमेकीहरूसँग सोधेर होइन, तपाईँहरूले विभिन्न मिडियाहरूसँग सम्पर्क राखेर पनि आफूले गर्नुपर्ने सहायताहरू तपाईँहरूले यो समय गर्न सक्नुहुनेछ। यति सानो सहायता नबन्नुहोला, थोपा थोपा मिलेर नै समुद्र बन्छ होइन, सानो सानो सहायताको पनि आवश्यकता छ। त्यो कारणले गर्दा हामीले हाम्रो सरकारलाई, हाम्रो देशलाई पनि सहायता गर्नुपर्छ। एउटै निकायले मात्रै गर्न सक्दैन भनेर पनि यो गीतले भनेको जस्तै प्रार्थनासहित तपाईँहरूले सहायता गर्नुहोला। र यो गीतमा स्वर दिनुभएको थियो अप्सन एमा हुनुभएको जगदीश समालज्यूले, र आज सबैजनाले नै अप्सन ए भन्नुभएको छ। तपाईँहरू सबैजना विनर हुनुहुन्छ मेरो लागि, तपाईँहरूले एक घण्टाको अवधिलाई एकदमै आशिषमय बनाइदिनु भयो। र अलिकति मौसम चेन्जेबल पनि छ, केही परिवर्तन पनि हुन्छ होला, यो यति ठुलो बाढी गएको छ, यति ठुलो परिवर्तन भएको छ होइन, डिजास्टर भएको छ, त्यसको पनि केही इफेक्टहरू देशमा पर्छ होला पक्कै पनि। त्यो कारणले गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला, सुरक्षित रहनुहोला, अरूलाई पनि कसरी सुरक्षा हुन्छ भनेर प्रार्थना र सहायता गर्नुहोला भन्ने उत्साह दिँदै, र आजको विनर भन्नुपर्दा चाहिँ हामीलाई निजगढ 12 फोन गरेर साथ दिनुभएको थियो अर्जुनजी, यहाँलाई एकदम बधाई छ, आजको विनर हुनुहुन्छ यहाँ। र यहाँले टाढा हुनुभएको कारणले गर्दा रिचार्ज कार्ड पाउनु भएको छ, नजिक हुनुहुन्छ काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने चाहिँ तपाईँले वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीको पण्डलमा गएर पनि आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्न सक्नुहुन्छ। र यदि हुनुहुन्न भने सम्भव छैन भने हामी रिचार्ज कार्ड पठाइदिनेछौँ। सम्पूर्ण श्रोतालाई एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु, र गुड न्युज एफएमको अन्य प्रसारणलाई पनि सुनेर यसरी नै साथ दिनुहोला, सहभागी हुनुहोला भन्दै आजको कार्यक्रमबाट विदा हुनुभन्दा अगाडि प्राविधिक मित्रलाई पनि धन्यवाद दिई कार्यक्रम सुर संगीतबाट म ज्ञानो विदा हुन चाहन्छु। तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
2: देख्नु भएन औषधी हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ
3: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्दागिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 9841 53 54 02 9841 53 54 02 र 9810 33 64 06 9810 33 64 06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
5: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ अब बन्नुपर्छ र बनाउनै पर्छ
6: हो तर उठ्नका लागि सहारा चाहिन्छ उठाउनका लागि बल बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि
5: अनि यी सबै कहाँ पाउने त दाई
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ त्यो हो कार्यक्रम मुक्तिको मार्ग
5: कार्यक्रम मुक्तिको मार्ग
6: हो कार्यक्रम मुक्तिको मार्ग जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग जहाँ छ जीवनको उत्तर।
7: यसले भन्नुभयो यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेस।
2: सबैलाई साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत तपाईँले सुन्न चाहनुभएका मिठा मिठा भजन गीत संगीतहरू हामी तपाईँलाई सुनाएर साथ दिँदै आइरहेको छौं। र आज पनि तपाईँलाई कुनै भजन गीतहरू एकदमै सुन्न मन लागिरहेको छ र आफ्ना प्रियजनहरूलाई सुनाउन डेडिकेट गर्न चाहनुहुन्छ भने अवश्य पनि कार्यक्रममा फोन गर्न सक्नुहुनेछ, साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446 र कार्यक्रम गुड न्यूज कार्यक्रममा चाहिँ विशेष गरिकन हामी तपाईँको रोजाइमा रहेका गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिने गर्दछौ। एउटा मिठो गीतबाट कार्यक्रमलाई म शुरूआत गर्न चाहन्छु, फोन गर्दै गर्नुहोला, गीतपछि म उपस्थित हुनेछु।

0: नगिने मिठाई गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो, हजुर संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम राम्रो।
0: आमेन आमेन। हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: मैले अबराम सरले गाउनु राम्रै भजन उधार पाएका सुधार्न अविश्वासी।
0: हजुर, र कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: सबलाई धन्यवाद, अनि हजुरलाई नै सुनाउन जान्छु। अबराम सर, ज्ञानु मेम है, अनि सुजन सर, अनि असन्ध्या त्यहाँ भएको सबैलाई, अनि हाम्रो कुनै त्याफाम परिवार जति पनि पम्फा गोपाली, पम्फा रोका, अनि विद्या दिदी, अनि त्यहाँ भएको माया मगर है, सबै सिक्किमबाट सबैबाट गाउने के अरे सुन्नु हुनेलाई सबैलाई एकमुष्टमा है, यीशु भक्त सबैलाई म सुनाउन जान्छु। प्रभुले प्रशस्त आशीर्वाद दिनुभएको होस्, अनि लामो आयु पनि दिनुभएको होस्, सुस्वास्थ्य राख्नुभएको होस्, रोग ज्ञान कष्ट बाधा केही पनि नलागेको होस्, सबै नानालाई है, पूर्व पश्चिम उत्तर दक्षिण सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको छ, म यही भन्न चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद सङ्गीताजी, र सङ्गीता रिमालजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो
1: हेलो
0: हजुर, जय मसी।
1: जय मसी हजुर,
0: अर्जुनजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, पक्कै पनि
0: हजुर। र आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम आरामै छु। हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। र अर्जुनजी, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: हजुर, यो मैले निश्चय गरेको छु भने राखिदिनुहोस् न हजुर।
0: एकदमै एकदमै, यो मिठो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, सर्वप्रथम हजुरलाई अनि गुडनेस एफएम होल्ड युनिटलाई भन्न चाहन्छु
0: धन्यवाद।
1: अनि जति पनि फोन गर्नेवाला हुनुहुन्छ, फोन गरेर जानुभयो, फोन गर्नेवालै हुनुहुन्छ, सबैको लागि सुनाउँछ हजुर।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, खुसी लाग्यो। अहिलेलाई छुटौँ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट। मैले निश्चय गरेको छु रमाउन यसोमा बोलको निकै नै मिठो भजन गीत उहाँले छान्नु भएको छ र यो भजन गीतको साथ हामी तपाईँलाई पनि दिन चाहन्छौ।

0: निकै मिठो भजन गीत तपाईँको निम्ति राख्यौं अर्जुन प्रधानजीको रोजाईमा र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: बहिनी, जय श्री बहिनी,
0: जय श्री। हाम्रो पुनाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म आरामै छु, अहिले सन्चै छु।
0: हजुर, प्रभुलाई धन्यवाद भएको। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: गीत मैले भनिया छु भित्रै है,
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: अन्त बहिनी हजुरहरूलाई सुनाउँछु, बहिनी पुनम बहिनी हजुरलाई, अनि सम्पूर्ण चाहिँ गुरुङ परिवारलाई सबैलाई नछोडिकन, अनि अब हाम्रो अहिले जो जति सुन्दै हुनुहुन्छ मण्डलीबाट, मेरो मण्डलीबाट उहाँहरू सबैलाई, अनि छोरी महर्जन के गर्दै हुनुहुन्छ उहाँलाई पनि, अनि सबैलाई सुनाउँछु, अनि विशेष गरी अहिले गरेर फोन गरेर जानुभयो जो जति सबैलाई सुनाउँछु, अनि फोन पनि नलाग्ने के भएको हो भने धेरै ग्रहको यो फोनमा बिजी भयो के, अनि त्यही कारणले अहिले पनि पटक्कै लागेन। धन्यवाद छ, अनि चन्द्रमा बहिनीलाई सम्झिन्छु, पम्फा बहिनी, अनि सबैलाई सम्झिन्छु, सबैलाई नछोडिकन, अनि जो जति देश विदेश जताततै सुन्दै हुनुहुन्छ सबैलाई, अनि कसको पछि लाउनु छ र पनि हामी परमेश्वरकै पछि हो है। यो गीतबाट पनि म आशिष हुन्छु। हुन्छ बहिनी, सबैलाई धन्यवाद, जयमसी।
0: हजुर, हुन्छ, धन्यवाद। श्रीमती हाम्रो पुना थापाजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको हामी गीतको साथ तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो हाम्रो सुमनजी, हामी एकदमै ठिक छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै एकदमै ठिक ठाक छु, एकदमै एकदमै प्रभुको अनुग्रह कृपाले हजुरको प्रार्थनाको कारण हाँसेको छु, बाँचेको छु। धेरै धेरै हजुरहरूलाई पनि धन्यवाद, मेरो निम्ति प्रार्थना गर्नुहुन्छ, वास्ता फिक्री गर्नुहुन्छ, हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि परमेश्वरलाई पनि धन्यवाद दिन चाहन्छु। अनि पुनः बहिनी खानापिना भयो?
0: हजुर, खानपिन भइसक्यो सुमनजी। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: सन्चार सुविस्त के हुनुहुन्छ पनि?
0: हजुर सर, ठिक छ,
1: सुनिरहेको छु।
0: हजुर एकदमै आरामै छ, सबै ठिक छ सुमनजी। धेरै धेरै धन्यवाद यहाँको प्रार्थनाको लागि। र गीततर्फ जाउँ सुमनजी, तपाईँले कुन गीत रोज्नु भएको छ आज?
1: गीत त मैले छानिसकेको छु, तिम्रो मायाले भन्ने अनि हजुरलाई सुनाउन चाहन्छु।
0: धन्यवाद,
1: सुनाउन चाहन्छु सम्पूर्ण सम्पूर्ण अहिले भर्खरै कन्ट्याक्ट गरेर जानुहुने अनि फेरि आउँदै हुनुहुने मित्रहरूलाई सम्पूर्णलाई देश विदेशमा भएको चारै दिशा चारैपट्टि हुनुभएका सम्पूर्ण अब नाम लिएर धेरै काम लाग्छ, नाम लिन चाहदिनँ, सम्पूर्ण सम्पूर्णलाई सुनाउन चाहन्छु। अनि एकदमै एकदमै परमेश्वरले आशिष दिएको होस्, आशिष मिलेको होस् यस गीतद्वारा भन्न चाहन्छु। एकदमै एकदमै तपाईँले सुस्वास्थ्य रहनुहोला, हाँसी खुसी रहनुहोला भन्नुको साथसाथै सम्पूर्णलाई यो गीत म प्रस्तुत गर्न चाहन्छु बहिनी।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद छ सुमनजी। र यसलाई छुटौँ हामी, जयमसी
1: जयमसी बहिनी, धन्यवाद।
0: हजुर हाम्रो सुमन राईजी हुनुहुन्थ्यो र उहाँको रोजमा रहेको यो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: तिम्रो निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो हाम्रो सुमनजीको रोजाइमा र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो जय मसी पुनम मेडम.
0: जय मसी जय मसी. हाम्रो कुमार राईजी बोल्दै हुनुहुन्छ.
1: हजुर हजुर हजुर एकदमै
0: आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै आरामै छु. यहाँ काम गरिरहेको छु कि एकछिन कामलाई छोडिराखेर पनि एकछिन यता गुदिसिरहेछु फर्किँदै गरेको नि मेडम.
0: एकदम धन्यवाद, धेरै धेरै धन्यवाद. खुसी लाग्यो कुमारजी. र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: भजन चाहिँ यो बाइबल हातैमा भन्ने भजन मेडम.
0: हजुर, कसलाई सुनाउन चाहनुहुन्छ मिठो भजन गीत?
1: यो भजन चाहिँ हजुर मेडमलाई नै पहिलोचोटि गेस गर्न चाहन्छु. अनि हाम्रो ज्ञानु मेडमलाई अघि पनि प्रोग्रामहरू मैले लिनु पाइनँ, एकदमै कामको बिजीले गर्दा, र म एकछिन सक्ने बेलामा मात्रै सुनि हो सुन्नु पायौँ. त्यही कारणले गर्दाखेरि अहिले यो जति यसमा चाहिँ एकदमै यहाँ बस छोडिराखेर पनि यहाँ अहिले आइरहेको छु. र अहिले एकदमै यो ब्रह्म सर, दाजुङ सर, यहाँ डुक्का सबै सरहरू सबैलाई सुनाउन चाहन्छु मिडमहरूलाई है. अनि हाम्रो सुमन साथी उहाँ अघि बोली भन्नुभएको आएका थिए, उहाँलाई पनि भजन सुनाउन चाहन्छु. माता विश्वकर्मा साथीलाई, यीशु भक्तजी साथीलाई पनि सुनाउन चाहन्छु. अनि हाम्रो चन्द्रमाया नानालाई पनि सुनाउन चाहन्छु, पम्पा नानालाई सुनाउन चाहन्छु, पम्पा गोपाली बहिनीलाई सुनाउन चाहन्छु. अनि हाम्रो सिक्किमबाट अर्जुन प्रधान उहाँ पनि अघि बोलिरहनु भएको थियो, उहाँलाई पनि सुनाउन चाहन्छु. सबै सबै श्रोताहरू सबै भनेर भन्न चाहन्छौँ. र बुद्धिस्टमा एकदमै जोड्ने सबै श्रोता साथीहरू सबैलाई सुनाउन चाहन्छु भजन भन्दै. अनि अनि मेरोलाई पनि एउटा प्रश्न गर्नु पर्यो, र यो भरे प्रोग्राम लास्ट पछि चाहिँ नि मेरम भिडियो कल गर्नु गर्दा हुन्छ नि मेडम? हजुर
0: हजुर, हाम्रोमा हजुर भिडियो कलको चाहिँ अलिकति व्यवस्था छैन नै भन्नु पर्ला कुमारजी, एकदम माफ गर्नुहोला. भिडियो कल गर्न अलिकति असुविधा छैन. हामी यसरी नै कार्यक्रममा चाहिँ कुराकानीहरू गर्न सक्छौ. र धेरै धेरै धन्यवाद है हजुरलाई, धेरै धेरै धन्यवाद तपाईँले जिज्ञासा राख्नु भएको लागि. र अहिलेलाई चाहिँ छुटौँ हामी कुमारजी. जय मसी. हजुर, हाम्रो कुमार राईजी हुनुहुन्थ्यो, यता गाङटोक इन्डियाबाट हुनुहुन्छ उहाँ चाहिँ. र उहाँले साह्रै मिठो भजन गीत रोज्नु भएको छ. यही गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ.

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो,
1: जयमसी म्याम।
0: जयमसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु, हजुरले कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन भजन गीत संगीतहरू सुन्न चाहनुहुन्छ?
1: हेर न हेर सृष्टिको सुन्दरता।
0: हजुर, यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई अनि मित्रलाई, त्यसै गरी पम्फा गोपाली, सुमन राई, कुमार राई, अर्जुन प्रधान, विश्वभक्त मर्जन, उत्तम शिवाकोटी, अनि पावल राई, पावल थापा, टेकबहादुर दाहालज्यू, अनि त्यसै गरी सुमन राई, पम्फा गोपाली, भन्नाज्यू, अनि दुर्गा, सावित्री खड्का लगायत सबैलाई, र श्रोताहरू हुनुहुन्छ अहिले गुन्द्री एफएम सुनिराख्ने, उहाँहरू सबैलाई सुनाउन चाहन्छु, डेडिकेटेड गर्न चाहन्छु।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ हामी छुटाउँ, जय मसी। र हरिबोल बुढाथोकीजीको रोजाइमा रहेको यो मिठो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो भजन गीत तपाईँको निम्ति राख्यो र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर, जय मसी।
0: जय मसी हजुर, चित्रजी बोल्दै हुनुहुन्छ? हजुर, सन्चै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ र आज कार्यक्रम मार्फत कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ? हजुर, र यो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सम्पूर्ण परिवारले सुनाउन चाहन्छु।
0: धन्यवाद।
1: फोन गरेमा हुन्छ, सुनिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई चाहन्छु र ब्रह्मगर भनेर जतिजना चिन्नुहुन्छ, प्राणाम सम्झिनुहुन्छ, उहाँहरू सम्पूर्णलाई नै सुनाउन चाहन्छु। हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। अहिले छुट्टौँ हामी, जय मसी। हजुर, चित्र मगरजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको यो मिठो गीत हामी तपाईँको लागि राख्न चाहन्छौँ।

0: निगेनेमेट गीत तपाईँको निम्ति राख्यौं र चित्र मगरजीको रोजाईमा रहेको गीतको साथ हामीले तपाईँलाई कार्यक्रम मार्फत दिएको छौं र कार्यक्रम रिफ्रेशबाट चाहिँ हामी यसरी नै मिठा मिठा भजन गीत संगीतहरू त्यो पनि तपाईँको रोजाईमा कार्यक्रम मार्फत राख्दै आइरहेको छौं। फोन लाइनमा गइ हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी हजुर।
1: जय मसी दिदी।
0: हजुर, तपाईँ यता थानकोटबाट बोल्नुहुन्छ? दिपकजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु हजुरलाई नि।
0: एकदमै ठिक छौँ हामी। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: उनको कोरातको चोटले भन्ने।
0: हजुर, यो भजन कसलाई सुनाउन चाहनुहुन्छ?
1: विशेष गरी तपाईँलाई
0: धन्यवाद,
1: अनि फोन उठाउने दाईलाई, अनि सबैजना विश्वासीहरूलाई सुनाउन चाहन्छु दिदी।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद दिपकजी। अहिलेलाई छुटौँ हामी। जय मसी।
1: जय मसी दिदी।
0: हजुर, दिपक कुमार लामी छानेजी हुनुहुन्थ्यो, एउटा थानकोटबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ, श्रोता विदा माग्नुपर्ने बेला भइसकेको छ। र एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ आज फोन गरेर कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै दिपकजीको रोजाइमा रहेको यो निकै नै मिठो अर्थपूर्ण भजन गीत तपाईँ सम्पूर्ण श्रोताको निम्ति राख्दै कार्यक्रम रिफ्रेशबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार। Thank you.

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: सुन्न नबजे कोटा
3: सामान नभेटेर बेपत्ता
2: होइन। सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वाल छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9851074236, 9851074236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
4: अब प्रस्तुत छ कार्यक्रम गुड न्युज टॉक शो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टकसोमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज टकसोमा हामी विशेष गरिकन प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं तर आज मैले कुनै पनि व्यक्तिसँग कुराकानी गर्न त्यो अवसर मलाई मिलेन तर केही छैन म यो अवसरलाई यसरी सदुपयोग गर्न चाहन्छु तपाईसँग कुराकानी गरेर र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट

जहिले पनि भिजन भएको व्यक्ति मात्र सफल लिडर बन्न सक्छ। हामी लिडर बन्न त सबैलाई मनपर्छ, होइन? कतिको कस्तो स्वभाव हुन्छ भने नि, कोही मान्छे कुनै पनि क्षेत्रमा उन्नति प्रगति उसले गर भने नि हामीलाई त्यही मान्छे बन्न मनपर्छ क्या। तर होइन, म को हो र मैले के गर्न सक्छु भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ नि। जस्तो म सुन्दै थिएँ बच्चाहरूको, जस्तो धेरैजना अब सगरमाथा चढ्नुहुन्छ नि त, अनि एकजना कलाकार हुनुहुन्छ कविता नेपाली भन्ने, उहाँको इन्टरभ्यू हेर्नुभएछ क्या। अब उहाँ त डान्सर पनि होइन, इन्डियामा पनि जितेको रहेछ, नेपालमा पनि जितेको रहेछ, अनि त्यसपछि सगरमाथामा पनि चढेको रहेछ भनेर उहाँले इन्टरभ्यू हेर्नुभएको रहेछ क्या। त्यो बच्चाले मलाई भन्दै थियो, म त भविष्यमा गएर त्यो सगरमाथा चढ्ने कलाकार हुनुहुन्छ नि कविता नेपाली जस्तो बन्छु भनेर भन्दै हुनुहुन्थ्यो क्या। अनि भन्न खोजेको कुरा के भने, भिजन भएको व्यक्ति मात्र सफल लिडर बन्न सक्छ क्या। जब तपाईँ सगरमाथाको टुप्पोमा चढेको आफूलाई देख्नुहुन्छ नि, अनि तपाईँ सक्नुहुन्छ। तर ए त्यो चढ्यो म पनि चढ्न सकिहाल्छु नि भन्ने तरिकाले होइन क्या। तपाईँभित्र म सगरमाथा चढ्छु भन्दा पनि मैले सगरमाथा चढ्नै पर्छ भन्ने त्यो तपाईँको मनमा हृदयभित्र छ भने तपाईँ गर्न सक्नुहुन्छ। यसले त चढ म त के भन्ने तरिकाले कहिले पनि सकिँदैन, अरूको देखेर होइन क्या। तपाईँमा भित्रैबाट त्यो जोस, त्यो जागर तपाईँ र ममा छ भने हामी गर्न सक्छौ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ र भिजन भएको व्यक्ति मात्र एउटा सफल लिडर बन्न सक्छ क्या। जस्तो मलाई लाग्छ, म कुनै पनि पार्टीमा त आबद्ध छुइनँ, तर मलाई भित्री रूपमा मलाई यो पार्टी चाहिँ एकदम, पार्टी भन्दा पनि एकजना व्यक्ति हुनुहुन्छ, त्यो व्यक्ति अति नै मनपर्छ मलाई। म त्यो व्यक्तिको बारेमा भन्दिनँ, तर उहाँमा यस्तो क्षमता छन्, त्यो एउटा लिडरमा हुनुपर्ने नि सबै कुरा छ क्या। जस्तो कुरा पनि उहाँले सहन सक्ने क्या, होइन, त्यो चाहिँ लिडरमा मात्रै हुन्छ। र उहाँले कहिले पनि यसलाई म बदला लिन्छु, जुन मान्छेले मलाई यस्तो गरेको त्यो देखेन क्या। साँचो लिडरलाई नि बदला लिने त समय नै हुँदैन नि, कहाँ बदला लिँदै हिँड्न मिल्छ र, होइन। जसको भिजन भएको मान्छेले त भिजनलाई मात्रै हेर्छ नि, एउटा दर्शनलाई मात्रै हेर्छ नि। ए मलाई यसले भनेको थियो, यसलाई यहाँ बदला लिन्छ, त्यसलाई यहाँ त्यहाँ बदला लिन्छ भन्दा मान्छेलाई बदला लिँदा लिँदै उसको आधी उमेर जान्छ। त्यो भएर दर्शन र भिजन भएको मान्छेले बदला पनि लिँदैन, आफ्नो दर्शन र भिजनलाई हेरेर ऊ अगाडि बढ्छ। त्यो भएर तपाईँ र ममा पनि त्यो प्रकारको दर्शन र भिजन छ भने सानोतिनो कुरामा अल्झिने होइन क्या हामी। ए मलाई एउटाले यस्तो भन्नु अरे, उस्तो भन्नु अरे। अनि मैले एउटा इन्टरभ्यू हेरिरहेको थिएँ एकजना कलाकारको, उहाँ सबै हेर्नुहुन्छ अरे, तर कमेन्ट चाहिँ हेर्नुहुन्न अरे क्या। किनभने कमेन्टमा कस्तो हुन्छ भने, आधी मान्छेले सपोर्ट गराए हुन्छ, आधी मान्छेले बेचेत गराए हुन्छ, अनि के हेर्नु त्यो कुरा, होइन। त्यो भएर म कमेन्ट हेर्ने बित्तिकै मलाई एकदमै रिस उठ्छ, मान्छेले यस्तो यस्तो कमेन्ट गराए हुन्छन्, तर म हेर्दिनँ। कमेन्ट गर्ने मान्छेहरू चाहिँ काम बेकारका मान्छेहरू हुन्, राम्रो मान्छेले जहिले पनि राम्रो कमेन्ट गर्छ, खराब मान्छेले जहिले खराब कमेन्ट गर्छ। र तपाईँ र म कस्तो मान्छे भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। अनि उहाँको कुरा सुन्दै थिएँ म, उहाँ एकदमै नेपालको चर्चित व्यक्ति हुनुहुन्छ, तर उहाँले म कमेन्ट हेर्दिनँ भन्दाखेरि छक्क परे म, किनभने मलाई कमेन्ट हेर्ने टाइम नै छैन, होइन। त्यहाँ हेऱ्यो भने त्यो जाल जस्तै हो, होइन, जाल जब फिजाइन्छ हानिन्छ नि, होइन, समुद्रमा होस् या माछा हुने ठाउँमा, त्यहाँ माछा मात्रै कहाँ पर्छ र, त्यहाँ त विषालु सर्पहरू पनि हुन्छ, विषालु, होइन, विषालु हुन्छ नि, त्यो पानीभित्र धेरै कुरा विषालु हुन्छ नि। अनि त्यो जाल तान्दा कहाँ ढुङ्गा पनि पर्या हुन्छ, माटो पनि पर्या हुन्छ। त्यो भएर कमेन्ट बक्स भनेको चाहिँ त्यस्तै हो, त्यो भनेको कमेन्ट बक्स भनेको जाल हानेको हो, जालभित्र जे पनि पर्छ बास त्यसलाई पल्टाएर मलाई यसले यस्तो भनौँ भनेर, कतिको फेरि स्वभाव यस्तो हुन्छ, ए यसले मलाई यस्तो भन्यो कि भनेर नम्बर पत्ता लगाएर के गरेर, होइन, उसलाई थर्काउने यस्तो पनि देखिन्छ। तर कतिलाई थर्काएर सक्नुहुन्छ, एकजनालाई थर्काउनुहुन्छ, पचासजनाले फेरि तपाईँलाई कमेन्ट गरिहाल्छन्, अनि जिन्दगी गएन, रिप्लाई दिँदा दिँदै जान्छ जिन्दगी। त्यो भएर तपाईँ साँचो लिडर हो भने भिजन भएको व्यक्ति मात्र सफल लिडर बन्न सक्छ, जसले आफ्नो भिजनलाई हेरिराख्छ, अगाडि पछाडि हेर्दैन। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103604006, 98103604006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98147680002, 98147680002
8: र 98182512040, 98182512040।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो,
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे। हाम्रो ग्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
2: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ LR स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
5: र फोन नम्बर 01513010 छ, 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, LRI स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

एकचोटि व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र जहिले पनि असल चरित्र लिडरमा हुनुपर्छ। चरित्र भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। यसलाई हामीले धेरै मेहनत गरेर कमाउँछौ तर कुनै पनि घटनाले अथवा लोभले त्यो चरित्र किसिममा होइन डाउन हुन सक्छ। त्यो भएर तपाईँ र मैले जस्तोसुकै परिस्थिति आए पनि चरित्रलाई चाहिँ जोगाइराख्नुपर्छ। यो चाहिँ मलाई यस्तो सम्पत्ति लाग्छ होइन, कसैले चोरेर पनि लाँदैन, कसैले खोसेर पनि लाँदैन। त्यो भएर यो सम्पत्ति, चरित्र भन्ने सम्पत्ति चाहिँ धेरै बहुमूल्य छ। मान्छेले हेर्ने दृष्टिकोण फरक हुन्छ नि त होइन। एकजना मान्छे उहाँ एकदमै अब के भयो भने त्यस्तै परिस्थितिले उहाँ चोर बुर्नु भयो क्या, एकचोटि चोर्नु भयो, केही चोर्नु भयो। अनि फेरि केही समयपछि मैले चोरेँ, मैले गल्ती गरेँ भनेर एउटा क्षमा पनि माग्नुभयो सामूहिक रूपमा। तर त्यो मान्छेलाई जहिले पनि मान्छेले के भने, ऊ त्यो चोर होइन, सुत्रिसक्यो, चोर्ने कुरै छोडिसक्यो। हेर्नुहोस् त, त्योभन्दा अगाडि उसलाई हेर्ने नजर कति राम्रो थियो नि होइन, इमान्दार राम्रो केटा होइन, भलात्मिक केटा। जब चोर भयो नि, एकचोटि उसले मिस्टेक गर्यो, कसैको पैसा चोर्यो, अनि त्यो चोरको ट्याग लाग्यो क्या। हेर्नु त, त्यो भएर यो चरित्र चाहिँ जोगाउनु एकदमै महत्वपूर्ण कुरा छ। भोलि तपाईँ र मलाई पनि मान्छेले ए त्यो आयो होइन, अहिले देख्छौँ नि हामी, ए त्यो चोर आयो होइन, अथवा त्यो भ्रष्टाचारी आयो होइन, विभिन्न प्रकारका देख्छौँ क्या हामीले। त्यो भएर तपाईँ र मैले लोभले नै हो मान्छेलाई चरित्र हत्या गर्ने भनेको, लोभले हो मान्छेलाई। धेरै लोभ लाग्छ, सम्पत्तिको लोभ लाग्छ, केटीको लोभ लाग्छ, गाडीको लोभ लाग्छ, धेरै कुराको लोभ लाग्छ क्या मान्छेलाई। तर लोभले चाहिँ नि तपाईँ र मलाई यस्तो ठाउँमा लान्छ नि, हामी त्यहाँबाट निस्कन धेरै गाह्रो हुन्छ। त्यो भएर चरित्र शक्तिशाली छ, चरित्र बहुमूल्य छ, यसलाई जोगाइराखौँ भन्न चाहन्छु। र जहिले पनि असल लिडरमा एउटा कुरा के हुनुपर्छ भने क्षमता हुनुपर्छ, सिक्न सक्ने, लर्निङ होइन। म सिक्छु, म कुनै पनि मान्छे मैले सिकेर सकेँ है, अब सिक्नु पर्दैन, म पूर्ण भइसकेँ भन्ने हुँदै हुँदैन क्या मान्छेलाई। त्यो भएर जहिले पनि एउटा असल लिडरले सिक्नुपर्छ होइन। म एनी टाइम सिक्नको लागि तयार छु भन्ने कुरा चाहिँ असल लिडरमा जहिले पनि हुनुपर्छ होइन। एउटा मान्छे गयो अरे, साधारण मान्छे गयो एउटा सब्जेक्टमा सिकायो, हे यस्ताले, त्यो कहिले पनि हुँदैन। मैले देख्छु क्या मान्छेहरू एउटा बाइबल कलेजले अर्को बाइबल कलेजलाई क्रिटिसाइज गर्ने क्या, ए त्यो कलेजको त्यसको त मान्यतै छैन। त्यो कहिले पनि नगर्नु हजुर, तपाईँलाई पनि अरूले त्यस्तै भन्छन् होइन। क्रिटिसाइज नगरौँ, किनभने जुन कलेज छ नि आफ्नो ठाउँमा त्यसको विशेषता आफ्नै छ। तर अरूको बदनामी, अरूको क्रिटिसाइज, यो यस्तो त्यो त्यस्तो भन्ने, तपाईँ न्यायकर्ता होइन क्या, हामी न्यायकर्ता होइनौँ, न्यायकर्ता बन्न नखोज्नुहोस्। मेरो चाहिँ, म चाहिँ, मेरो मण्डली चाहिँ यस्तो उस्तो त्यो गर्न नखोज्नुहोस्। त्यो त सानो मण्डली छ, मान्छे पनि छैन, यस्तो त्यो नभन्नुहोस्। मण्डली परमेश्वरको र क्रिटिसाइज गर्ने अधिकार तपाईँलाई छैन र मलाई पनि छैन होइन। परमेश्वरको मण्डली परमेश्वरले सम्हाल्नुहुन्छ। अनि कतिलाई क्रिटिसाइज गर्न एकदमै मनपर्छ, नगर्नुहोस्, त्यो परमेश्वरलाई पटक्कै मन पर्दैन होइन। यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

भिजन र दर्शन भएको व्यक्ति कहिले सुत्न सक्दैन, तर भोलिपल्ट बिहान शक्ति वा जोशले भरिएर उठ्छ। जहिले पनि यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्दछ, भिजन र दर्शन भएको व्यक्ति नि कहिले सुत्न सक्दैन। ऊ रातमा तीन चोटि जागेको हुन्छ कि मैले भोलि यो गर्नुपर्छ, मेरो यो छ त्यो छ है। उसलाई कामले दर्शनले बोझले कहिले सुत्न दिँदैन। ती मानिसहरू यसरी सुत्छन्, दिनमा पनि सुत्छन् रातमा पनि सुत्छन्, जोसँग न भिजन छ न दर्शन छ। त्यो भएर तपाईँ र मसँग के छ? भिजन र दर्शन छ। त्यो भएर तपाईँ र म कहिले सुत्न सक्दैनौ नि। अनि हामी भोलि बिहानै उठेर शक्ति र जोसमा भरेर उठ्छौं, किनकि मैले आज के गर्नु छ। र जहिले पनि आफूभित्र हामी सम्झिन्छौँ म केही होइन, म केही गर्न सकिनँ भन्ने हुन्छ क्या। तर तपाईँ र म भित्र नि एउटा यस्तो अस्तित्व छ, त्यो लिडर भन्ने अस्तित्व छ, म गर्न सक्छु भन्ने क्षमता छ, त्यसलाई चाहिँ हामीले बाहिर निकाल्नुपर्छ क्या। तर त्यसलाई मर्न दिनुभयो भने चाहिँ केही पनि गर्न सकिँदैन। त्यो भएर त्यो लिडरलाई, त्यो म गर्न सक्छु भन्ने भित्र छ नि एक प्रकारको त्यो सम्भावना, त्यसलाई जहिले पनि अगाडि आउन दिनुपर्छ। हामी त्यसलाई दबाएर राख्नु हुँदैन, म यो गर्छु त्यो गर्छु त्यसले भनिरहन्छ, तर हामी त्यसलाई मौका दिँदैनौँ, त्यसलाई काम गर्ने मौका दिनुपर्छ। कसैभित्र जति साहस हुन्छ नि त्यसै अनुसार उसको जीवन घट्छ या बढ्छ। तपाईँसँग साहस छ, तपाईँसँग हिम्मत छ, तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। तर तपाईँसँग साहस छैन, हिम्मत छैन, तपाईँ अगाडि होइन घट्ने मान्छे हो। तर तपाईँ र मसँग एउटा महत्त्वपूर्ण के छ भने हामीसँग हिम्मत पनि छ, साहस पनि छ, सबैभन्दा ठूलो कुरो परमेश्वर पनि हुनुहुन्छ भने हामी पछाडि हट्ने होइन, हामी के गर्ने? अगाडि बढ्ने हो। त्यो भएर यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँ र म भित्र नि एउटा म भन्ने छ, त्यसलाई चिन्नुहोस्। त्यो म भन्ने मान्छे कति भित्रको कुरा हो, कति शक्तिशाली छ, कति ज्ञानी छ, कति सम्भावना छ, त्यसलाई देखिन्छ क्या। त्यो भएर तपाईँहरूमा जहिले पनि म एउटा लिडर हो, म भित्र सम्भावना छ भन्ने कुरालाई मर्न दिनु हुँदैन। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ र मैले जोस हाम्रो जीवन नभई नहुने कुरा नै राखे कार्यक्रममा, र तपाईँ जति जति प्रभुको काममा आफूलाई डुबाउनुहुन्छ तपाईँभित्र त्यति नै बढी शक्ति पैदा हुन्छ। त्यही भएर तपाईँ र म जहिले पनि परमेश्वरमा समर्पित हौ, हामी परमेश्वरलाई सोच्ने भनौँ होइन। खाली समय कतिचोटि हामी नराम्रा कुराहरू सोचेर बिताउँछौ, तर खाली समय प्रभुसँग प्रार्थना गरेर बिताउँ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिले लगाउन बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्यूज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
7: मरेको के हो?
4: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ उठाउ, लगिहालो लगिहालो।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।
1: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी तपाईँलाई सोमबार 1 बजेदेखि 2 बजेसम्म साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत मीठा मीठा भजन गीतहरू सँगसँगै हामी वचनहरूबाट पनि तपाईँलाई उत्साह दिने गर्दछौं र आज भने लगभग 1 घण्टाको समय अवधिभर हामी तपाईँसँग रहनेछौ। कार्यक्रम अन्तिम समय सुनेर साथ दिनुहोला र एउटा गीतबाट यो समय कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

त्यही नै सुमधुर अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी बच्चनहरूबाट उत्साहसँगै यस्तै मिठा मिठा गीत संगीतको साथ तपाईँलाई कार्यक्रम मार्फत दिइरहेको छौं र तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। पहिलो कोरिन्थीको पुस्तक 10:13 पदमा यसरी लेखिएको छ, मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। धर्मशास्त्रमा चाहिँ सैतानलाई परीक्षा गर्ने र दोष लगाउने भनिएको छ र पहिले चाहिँ उसले तपाईँलाई परीक्षा गर्नेछ र जब तपाईँ असफल बन्नुहुन्छ तब उसले तपाईँलाई दोष लगाउनेछ। तपाईँले परमेश्वरको नजरमा आफूलाई मूल्यहीन र अयोग्य भएको महसुस गरेको उसले चाहन्छ, तर तपाईँ त्यस्तो हुनुहुन्न किनकि हाम्रो प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो र पनि पाप रहित हुनुहुन्थ्यो। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं भनेर हिब्रूको पुस्तक 4:15-16 पदले बताउँदछ। जब तपाईँ असफल बन्नुहुन्छ तपाईँ विश्वास साथ परमेश्वर कहाँ जान सक्नुहुन्छ। उहाँले तपाईँलाई क्षमा मात्रै दिनुहुने छैन तर अर्को पटक परीक्षा आइपर्दा त्यसमाथि विजय हुन मदत गर्न सक्षम तुल्याउने अनुग्रह प्रदान गर्नुहुन्छ। हामी सबैले परीक्षाको सामना गर्छौ, यो जीवनको अपरिहार्य भाग हो। धेरै वर्षदेखि प्रभुसँग हिँडेका विश्वासीहरूले पनि यसको सामना गर्छन्। तिनीहरूको परीक्षाको क्षेत्रहरू चाहिँ तपाईँको भन्दा फरक हुन सक्छन् तर सैतानले हामी मध्ये कसैलाई पनि छोट दिँदैन। तथापि तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ। यसमाथि विजय पाउनको लागि चाहिँ एउटा पहिलो चरण चाहिँ सही कुरा भन्न शुरू गर्नु हो। बाइबलले भन्दछ हेतु उपदेश 18:21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले चाहिँ त्यसको फल खानुपर्छ। तपाईँको शब्दले तपाईँले बोल्नु भएको कुरालाई जीवन दिन्छन्। त्यसकारण परमेश्वरको वचन बोल्न शुरू गर्नुहोस्। येशूले भन्नुभयो, मैले तिमीहरूलाई शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। लुका 10:19 पदमा हामीले यो कुराहरू पाउँदछौ र आज त्यो प्रतिज्ञा दावी गर्नुहोस् किनकि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यो पूरा गर्नको लागि उहाँले तपाईँलाई शक्ति पनि दिनुहुनेछ। यसरी परमेश्वरको प्रतिज्ञा स्वीकार र घोषणा गरेर तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ।

निर्णय मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ भन्ने शीर्षकमा नै रहेको छौं। र पहिलो कोरिन्थी 10:13 पदले भन्दछ, मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। एम्प्लिफाइड बाइबल क्लासिक संस्करणले चाहिँ यसो भन्दछ, यसकारण जसले खड़ा छु भन्ने सोचेको छ, जसले आफ्नो मन स्थिर छ र बलियो गरी उभिएको छ भन्ने ठान्छ, त्यो होशियार होस्, नत्र त त्यो लड्नेछ। मानिसलाई आइपर्ने अर्थात मानिसले सामना गर्न सक्ने अनि मानवीय अनुभवसँग परिचित परीक्षा बाहेक पाप गर्न लगाउने जाँच, चाहे त्यो जसरी आओस् वा त्यसले जोता लगोस्, तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य, उहाँको वचन र उहाँको कृपालु स्वभावप्रति हुनुहुन्छ र जसले तिमीहरूलाई चाहिँ तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुने छैन, तर तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो, सुरक्षित अवतरण गर्ने माध्यम पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। पहिलो कोरिन्थी 10:12-13 चाहिँ हामीले कुराहरू पाउँदछौ र यहाँ उम्कने भन्ने शब्दहरूले तपाईँलाई परीक्षाबाट छुट दिने प्रतिज्ञा गर्दैनन्। शैतान जसलाई परीक्षा गर्ने भनिन्छ कहिले हार मान्दैन वा एकै दिन विदामा बस्दैन, तर परमेश्वरको लक्ष्य तपाईँ जहाँ कमजोर हुनुहुन्छ तपाईँलाई त्यही बलियो बनाउनु हो। यसकारण तपाईँलाई उहाँको प्रतिज्ञा छ कि तपाईँ सक्षम र बलियो बन्न सक्नुहुन्छ कि धैर्यपूर्वक सहन सक्नुहुन्छ। अघि बढ्नुहोस्, जब तपाईँ प्रभुमा बलियो बन्दै जानुहुन्छ तपाईँले संघर्ष गरिरहनुभएका परीक्षाहरू पनि क्रमशः कमजोर हुँदै जानेछन् र तिनीहरूले आफ्नो आकर्षण गुमाउनेछन् अनि तपाईँ विजयमा जिउन थाल्नुहुनेछ। यसरी होशियार रहेर अनि परमेश्वरमा भर परेर तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ भन्ने शीर्षकमा नै छौं हामी। हिब्रूको पुस्तक 2:18 भन्छ, किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। यदि तपाईँ परीक्षामाथि विजय पाउने बारे गम्भीर हुनुहुन्छ भने तपाईँले गर्नै पर्ने पाँचवटा कामहरू चाहिँ यस प्रकार रहेका छन्। पहिलो भनेको चाहिँ छनौटहरू गर्नु अघि ती छनौटहरू र परिणामहरूबारे सोच्नुहोस्, बुद्धिले सधैँ अगाडि हेर्छ। दोस्रो भनेको तपाईँले परीक्षाको प्रतिरोध गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्नुहोस्, किनकि तपाईँले सक्नुहुन्छ। र पहिलो योहन्ना 4:4 भन्दछ, मेरा साना बालकहरू तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। तेस्रो कुरा भनेको चाहिँ तपाईँले पहिले परीक्षामा पर्दा कस्तो महसुस गर्नुभयो सम्झनुहोस्। दोष, निन्दा, लाज यी शैतानका मनपर्ने हतियारहरू हुन्। जब तपाईँ तिनीहरू सामु हार मान्नुहुन्छ फेरि खड़ा हुन कठिन हुन्छ। चौथो भनेको चाहिँ आफूलाई सजिलै लड्न सक्ने अवस्थामा नराख्नुहोस्। यदि तपाईँ आफ्नो रूपियाँ पैसाको प्रबन्ध गर्न संघर्ष गर्दै हुनुहुन्छ भने बजारतिर नजानुहोस्, वा तपाईँ केही किन्न सक्नुहुन्न भने अनलाइन किनमेल पनि नगर्नुहोस्। यदि तपाईँ अश्लील सामग्रीसँग संघर्ष गर्दै हुनुहुन्छ भने तपाईँको जीवनबाट यसको स्रोतलाई नै हटाइदिनुहोस्। पाँचौं कुरा भनेको प्रत्येक विजयको उत्सव मनाउनुहोस्, तर यसको श्रेय परमेश्वरलाई अवश्य दिनुहोस्। तपाईँ परीक्षामा नपर्ने अवस्थामा कहिल्यै पुग्नुहुने छैन, तपाईँ लड्नुहुने छैन भन्ने ठान्न सजिलो छ, तर जब त्यो हुन्छ तपाईँले आफैलाई शत्रुको लागि एक सजिलो निशाना बनाउनुहुन्छ। तपाईँको जीवनको हरेक क्षेत्रमा विजयको लागि तपाईँले उहाँमा भरोसा गरेको परमेश्वर चाहनुहुन्छ। भेड़ाहरू प्रतिरक्षाविहीन जनावरहरू हुन्, तिनीहरूसँग लड्ने क्षमता हुँदैन। जब तिनीहरू बगालबाट टाढा जान्छन् तिनीहरूलाई ब्वाँसोले खाइदिन्छ, त्यसकारण गोठालोको नजिक रहनुमै तिनीहरूको सुरक्षा छ भन्ने कुरा चाहिँ तिनीहरूले सिकेका छन्। अनि त्यही कुरा तपाईँको लागि पनि लागू हुन्छ। यहाँ एउटा प्रतिज्ञा छ जसमा आज तपाईँ खड़ा हुन सक्नुहुन्छ। दोस्रो पत्रुस 2:9 भन्दछ, भक्तलाई परीक्षाबाट बचाउन प्रभु जान्नुहुन्छ, यसरी प्रभुको नजिकै रहेर तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुनेछ।

निकै मिठोगी तपाईँको निम्ति राख्यौं र परमेश्वरको भलाइले भक्तिमा डोर्याउँछ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। रोमी 2:4 पदले भन्दछ, परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ। सुगन्धित तेलले भरिएको संगमरमरको सिसी लिएर यीशुलाई तेल लगाइदिने स्त्रीलाई तपाईँ सम्झनुहुन्छ। बाइबलले यसो भन्छ, उहाँलाई निम्तो गर्ने फरिस्तीले यो देखेर मनमा नै यसो भन्न लागे, यिनी अगमभक्त हुँदा हुन् त यिनलाई छुने को र कस्तो स्त्री हो भनी यिनले जान्ने थिए, किनकि यो त पापी नै हो। मानव निर्मित धर्मले यी स्त्रीलाई तिनको विगतको कारण निन्दा गर्यो, तर यीशुले तिनलाई शुद्ध पार्नु भयो र पूर्ण बनाउनु भयो। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै छन् क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई, तर जसलाई धेरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्दछ। यीशुलाई थाहा थियो यी स्त्रीले के गरेकी थिइन्, तर उहाँको अनुग्रहले तिनको जीवनलाई छोएपछि तिनी के बन्न सक्छन् भन्ने कुरा पनि उहाँलाई थाहा थियो। वास्तवमा तपाईँका सबै पापहरूको लागि तपाईँलाई क्षमा गरिएको छ भन्ने कुरा तपाईँले जति धेरै बुझ्नुहुन्छ तपाईँले प्रभुलाई उति नै धेरै प्रेम गर्नुहुन्छ। परमेश्वरको क्षमाले पापपूर्ण जीवनशैलीमा डोर्याउँदैन, यसले त प्रभु यीशुको महिमा गर्ने जीवनतर्फ डोर्याउँछ। परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ। पश्चाताप भन्ने शब्दको अर्थ फनक्क घुम्नु र परमेश्वरको भन्दा विपरीत काम गर्नु हो। दोषले धर्मी जीवन सृजना गर्दैन, तर परमेश्वरको अनुग्रह र हामी प्रतिको भलाइको ज्ञानले यस्तो धर्मी जीवन जिउन सम्भव बनाउँछ। सिमन फरिसीले सोचेको थियो कि परमेश्वरबाट उसको अनुमोदन उसको काममा आधारित थियो, त्यसैकारण ऊ स्वधर्मी बन्यो। तर यीशुले उसलाई सोच्नुभयो, सच्याउनुभयो, जसलाई थोरै क्षमा गरिन्छ त्यसले धेरै प्रेम गर्दछ। परमेश्वरले तपाईंलाई धेरै र कतिपटक क्षमा गर्नुभएको छ भन्ने कुरा जब तपाईँलाई थाहा हुन्छ, तपाईँले उहाँलाई प्रेम गर्नुहुन्छ र आफूले गर्ने सबै कुरामा तपाईँले उहाँलाई प्रसन्न तुल्याउन चाहनुहुन्छ।

त्यही नै म चाहिँ गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकबाट हामी चाहिँ तपाईँलाई मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साह पनि राखिरहेको छौ र तिनीहरूले हात राख्नेछन् भन्ने शीर्षकमा मर्कुस 16 17 18 पदले यसरी भन्दछ, मेरो नाउँमा तिनीहरूले रोगीहरूमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। यहाँ यीशुले चाहिँ हामीलाई दिनुभएको महान आज्ञाको चाहिँ प्राय व्यवस्था गरिएको अंश हो, मेरो नाउँमा तिनीहरूले रोगीहरूमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। अनुसन्धानले पत्ता लगाएको छ कि छुवाईमा भाइरससँग लड्ने, तनाव कम गर्ने, निन्द्रा बढ़ाउने र चोटपटकबाट छिटो निको हुन मदत गर्ने शक्ति हुन्छ। एउटा अध्ययनले पत्ता लगाएको छ कि हप्तामा 3 पटक 30 मिनट मसाज गर्नाले 34% तनाव कम गर्छ। मानवीय तहमा पनि स्पर्शको शक्ति एउटा अचम्मको कुरा हो, तर जब तपाईँले यसमा परमेश्वरको शक्ति जोड्नुहुन्छ यसले केही अलौकिक कुराको लागि बाटो खोल्छ। र पब्लियसको बुबा ज्वरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए र तिनको लागि प्रार्थना गरे र आफ्नो हात तिनीमाथि राखे र तिनलाई चाहिँ निको पारे भनेर प्रेरित 28:8 हामी पाउँदछौ। बिरामीहरू वा सेवा कार्यमा बोलाइएकाहरूमाथि हात राख्नु नयाँ करारको चर्चमा नियमित अभ्यास थियो अनि यसो गर्नको लागि तपाईँ कुनै अभिषिक्त सेवक हुनु पर्दैन। यसुले भन्नुभयो विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछ मर्कुस 16:17। यदि तपाईँ ख्रिस्टमा आफ्नो भरोसा राख्ने विश्वासी हुनुहुन्छ भने तपाईँ योग्य हुनुहुन्छ कि परमेश्वरले हामी बिना यसो गर्न सक्नुहुन्थ्यो? अवश्य, तापनि उहाँले हामीलाई उहाँको शक्तिको वाहक हुने विशेषाधिकार दिनुभएको छ। कसैमाथि हातमा हात राख्दा तपाईँले दुई काम गर्नुहुन्छ। तपाईँ त्यो व्यक्तिसँग परिचित बन्नुहुन्छ अनि तपाईँले उसलाई केही कुरा प्रदान गर्नुहुन्छ। कसलाई थाहा छ? बिरामीको लागि प्रार्थना गर्ने, बोलाइएको कसैलाई समर्पण गर्ने वा कसैलाई काँधमा हात राखी प्रोत्साहन दिने जस्ता बाइबलीय ढंगले काम नगरेको कारण हामीले कति आश्चर्यजनक क्षणहरू गुमाएका छौं। यसकारण यस्तो अवसरहरू आउँदा तिनको सदुपयोग गर्नुहोस् अनि तपाईँले आश्चर्य कर्म भएको देख्नुहुनेछ।

निकै नै सुमधुर गीत तपाईँको निम्ति राख्यौं र यस्तै मीठा मीठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिने प्रयास गरिरहेको छौं हामी र उहाँको शक्तिको असीम महानता अनुभव गर्नु भन्ने विषयमा केही कुराहरू चाहिँ तपाईँको लागि म राख्न गइरहेको छु। एफिसिएको 18 र 19 भन्छ, म प्रार्थना गर्दछु कि हामी विश्वास गर्नेहरूको निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। गौरवान्वित आमा बुबाहरूले जस्तै हाम्रो स्वर्गीय पिताले पनि हामीले उहाँको शक्तिद्वारा र उहाँको महिमाको लागि चाहिँ असम्भव कुराहरू गरेको मन पराउनुहुन्छ र जब तपाईँ उहाँको शक्तिमा बलियो भरोसामा जिउनुहुन्छ तपाईँले त्यस्तो कामहरू गर्नुहुनेछ जुन काम सामान्यतया गर्न सकिँदैनन्। जब तपाईँ यसको बारेमा सोच्नुहुन्छ हामी आफैमा र आफ्नै शक्तिमा परमेश्वरलाई प्रेम गर्न सक्दैनौ, हामी उहाँप्रति प्रेम सृजना गर्न सक्दैनौ, हामीले हाम्रो लागि उहाँको प्रेमलाई प्रतिक्रिया मात्रै दिन सक्छौ। यो थाहा पाउँदा हामीलाई स्वतन्त्र तुल्याउँछ। धर्मले परमेश्वरको लागि काम गर्ने कुरामा जोड़ दिन्छ, तर साँचो ईसाईत्व चाहिँ क्रूसमा क्रूसले हाम्रो लागि जे गर्नुभयो त्यो ग्रहण गर्नु हो। हामीले परमेश्वरको लागि जे गर्छौं त्यो त उहाँले हाम्रो लागि जे गर्नुभएको छ त्यसको प्रतिबिम्ब हो र त्यसप्रति प्रतिक्रिया हो। हामी सबै आश्चर्य कर्म मन पराउँछौ, तर हामी त्यस्तो आश्चर्य कर्म चाहिने परिस्थितिमा रहन मन पराउँदैनौ। तर आश्चर्य कर्मको लागि यो चाहिँ अवश्य पनि आवश्यक कुरा हो। तपाईँले तबसम्म परमेश्वरको शक्ति अनुभव गर्न सक्नुहुने छैन तबसम्म अवश्य पनि तपाईँले चाहिँ त्यसको आवश्यकता पर्ने परिस्थितिमा चाहिँ आफूलाई पुर्याउनुहुन्न। र यदि तपाईँ उहाँको आत्माले भरिपूर्ण हुन चाहनुहुन्छ भने उहाँको शक्ति चाहिने परिस्थितितर्फ चाहिँ कदम चाल्नुहोस्। आफ्नै शक्ति र बुद्धिमा हासिल गर्न नसकिने र परमेश्वरद्वारा निर्देशित सपनाको पछि लाग्नुहोस्। त्यसकारण त पाउलले यसो लेखे, म यो प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् अनि हामी विश्वास गर्नेहरूको निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो जो उहाँले ख्रिस्टमा पूरा गर्नुभयो जब उहाँले ख्रिस्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। र आज परमेश्वर तपाईँले आफ्नो जीवनमा उहाँको शक्तिको असीम महानता अनुभव गरेको चाहनुहुन्छ।

लेकिन हामी टोकी तपाईँको निम्ति राख्यौं र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं श्रोता र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई एकदमै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजी सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक

0: संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती छको दुई एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गाउन भाडामा, गाउन भाडामा, हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
11: र 9818252040, 9818252040।

0: विश्वासको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मालोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन
1: नमस्कार सेनसेविका दिदी
2: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
2: हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यीशुले भन्नुभयो संसारको ज्योति म नै हुँ
6: गुड न्यूज एफएम 105.1
7: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय

साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.6 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा कार्यक्रम नयाँ उदय प्रत्येक सोमबार 2-3 बजीसम्म हामी यस कार्यक्रममा आउने गर्छौं। केवल एक घण्टाको निम्ति हामी आउने गर्छौं। मिठा मिठा गीत संगीतको साथमा परमेश्वरले दिनुहुने जीवनका उदयका कुराहरू, आशाका कुराहरू, मृत्युपछिका अनन्त जीवनका कुराहरू बाइबलमा रहेर हामी कुराकानी गर्ने गर्छौं। र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको शुरूआतमा प्रज्वल राम तेन्लिङ आउनुभएको निकै नै मिठो गीत सुनाउँछु।

हजुर, प्रज्वल रान्तिकको आवाजमा निकै नै अर्थपूर्ण भजन मैले सुनाएँ श्रोता मित्र। सास रहन्जेल प्रेम गर, सास रहन्जेल क्षमा गर, यही दुई कुरा गर्न नसक्दाखेरि हामी आज बिग्रिएका छौं, हामी आज नाश हुँदैछौं, अप्ठ्यारो परिस्थितिमा छौं भन्न मिल्छ। किनभने हामी प्रेम गर्नै सक्दैनौ, होइन, हामी क्षमा गर्न सक्दैनौ, किन नसकेको होला, यो मन किन यति साह्रो भएको होला, होइन, हामीलाई यो लाग्दछ। परमेश्वरले हामीलाई मानिसलाई भूमिको माटोबाट बनाउनु भयो अनि उहाँले सुन्दर देख्नुभयो र असल लाग्यो उहाँले गर्नुभएको सृष्टिलाई। तर पतनपछि चाहिँ माटोमै फर्किजाने प्रण परमेश्वरले गर्नुभयो, एउटा किसिमको श्राप दिनुभयो। उहाँले भन्नुभयो किनकि तिमी माटो हौ, माटोमै फर्केर जानुपर्छ भनेर। हामीले उत्पत्तिको पुस्तक तीन अध्यायमा ती सबै कुराहरू देख्दछौ श्रोता। त्यसैले तपाईँ र म त माटो त हौ, हामीले घमण्ड गर्नु बेकार छ। हामी हाम्रो जीवन अहिले प्रज्वलजीले भन्नुभएको जस्तो सासुर रन्जेल क्षमा गर, माटो भएर के कुरामा हामीले फुर्ति लगाउने, के कुरामा चाहिँ हामीले अहम्ता साँच्ने, होइन, हामी चाहिँ माटो हौ, सबैसँग मिलेर बस्नुपर्छ, होइन। परमेश्वरको इच्छा भएन भने यो जीवन रहन सक्दैन नि त। त्यसैले गर्दा परमेश्वरको सामर्थ्य र इच्छाले मात्रै मेरो जीवन चलिरहेको छ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन। किनभने जब यो एकमुठी सास परमेश्वरले लिनुहुन्छ अनि म रहने छैन भन्ने कुरा चाहिँ कहिले पनि बिर्सन हुँदैन। र हामी प्रत्येकजना जसले चाहिँ येशु ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गरेका छौं, ती व्यक्तिहरूले चाहिँ मलाई के लाग्छ भने प्रत्येक दिनै मर्न जरुरी छ। प्रत्येक दिनै यो भन्नुपर्छ कि आज प्रभु आउनुभयो भने म आज नै उठाइने योग्यको हुनुपर्छ, होइन, हामीले त्यो भन्नुपर्छ। जस्तै तपाईँ र मेरो चालचलन कस्तो छ, आज हामी भोलिका कल्पनाहरू गरेर ठुल्ठूला योजनाहरू बनाएर बसिरहेका हौला, तर प्रभुले भन्नुभएको छ म जब आउँछु अनि तिमी मेरो साथमा जानेछौ। त्यसैले गर्दाखेरि येशु ख्रिस्ट आज आउनु भने आज नै तयारी, भोलि आउनु भने भोलि नै तयारी। हरेक दिनको प्रिपेरेसन मानिसमा चाहिन्छ, धार्मिक हुनुपर्छ। हरेक दिन, हरेक दिन प्रभुलाई मनपर्ने जीवन हामीले जिउनुपर्छ। त्यसैले गर्दा आइतबारको दिन म राम्रो थिएँ, सोमबार चाहिँ अब प्रभु आउनुभयो भने जान्छु कि जान्न भन्ने एउटा स्योर नभएको जीवन चाहिँ परमेश्वरले मन पराउनुहुन्न। र हामी जहिले पनि तयार हुनुपर्छ, आखिर माटै त हौ, होइन, प्रभुले एक दिन हामीलाई बोलाउनु भयो भने जानुपर्ने हुन्छ। र त्यसैले गर्दा यी सबै कुरा यो सम्झेर कि आज प्रत्येक दिनको तयारी तपाईँ र मैले गर्नुपर्छ। आज मेरी छोरी कलेजमा पढ्दैछिन् अनि धेरै होमवर्कहरू देख्छु, होइन, अनि त्यो टास्कहरू देख्दाखेरि मलाई नै अत्यास लाग्छ, कसरी पढ्छन् होला यिनीहरूले, यिनीहरूले अलिकति जटिल विषय लिएर पढ्दाखेरि कति गाह्रो हुँदो रहेछ जस्तो लाग्दछ, होइन। आज तपाईँ र मेरो जीवनमा परमेश्वर दिनुभएका टास्कहरू धेरै छन् तर हामी गर्न चाहँदैनौ। यदि गरेनौ भने त सफलता हामीले प्राप्त गर्न सक्दैनौ नि त, होइन। कलेज स्कूलमा जब एक्जामिनेसन हुन्छ त्यतिखेरको तयारी भनेको एउटा छुट्टै हुन्छ। जतिखेर पनि जे क्वेसन आए पनि म चाहिँ सफल हुन सक्छु भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सन हुँदैन, त्यो मनमा हेका राख्नुपर्छ। यहोशूलाई पनि परमेश्वरले भन्नुभयो व्यवस्थाको वचन चाहिँ तेरो ओठमुखबाट हट्नु हुँदैन, नत्र भने तैँले सफलता पाउने छैनस्। यदि हटेन भनेदेखि त जहाँ गए पनि सफल हुनेछस् र तैँले सफलता पाउनेछस् भनेर यहोशूलाई परमेश्वरले भन्नुभयो। किनै यहोशूलाई भनिएको वचन तपाईँ र मेरो लागि पनि हो। त्यसैले तपाईँ र मेरो प्रिपेरेसन चाहिँ एकदम राम्रो हुनुपर्छ, तयारी हुनुपर्छ। आज प्रभु आउनुभयो भनेदेखि अहिले ठिक्क 2:18 गरेको छु मेरो स्टुडियोको घडीमा। अब यो समय नै प्रभु आउनुभयो भनेदेखि म तयार छु कि छैन भन्ने प्रश्न मैले आफूले आफैलाई गर्नुपर्छ। किनभने तपाईँको जीवनलाई जाँच्ने आफै नै हो अनि परमेश्वरले र तपाईँले बाहेक आफ्नो जीवनलाई कसैले पनि भित्रबाट जाँच्न सक्दैन। र सासन सन्जेल क्षमा गर एकदमै मन परेको भजन मैले आज तपाईँ माझ प्रस्तुत गरेको हुँ। जीवन के छ र सास र हुन्जेल चाहिँ सबैसँग राम्ररी बोल्ने, मिठो बोल्ने, प्रेम बाँड्ने नै हो नि त, है। हामीलाई पहिलो कुरिन्थीको पुस्तक 13 अध्यायले प्रेमका धेरै कुराहरू दिनुभएको छ, तर ती प्रेमका कुराहरू पढ्ने बेलामा हामी मजाले पढ्छौं र अरूको निम्ति लागू गराउन खोज्छौं, तर आफ्नो जीवनमा कति अवस्थामा लागू भएको हुँदैन। र क्षमा र प्रेम गर्न चाहिँ कति गाह्रो भइरहेको हुन्छ हामीलाई, मलाई नै, मेरो आफ्नै केसमा पनि त्यस्तो भइरहेको हुन्छ। प्रभुलाई हामीले भनौँ यस्तो जीवन हाम्रो नहोस्, हाम्रो मन चाहिँ सबैलाई प्रेम गर्ने, सबैलाई क्षमा गर्ने होस् भनेर भन्नुपर्दछ। हामीले उपदेशको पुस्तक 12 अध्यायको 1 पदलाई हेर्यौँ भने पनि दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्दैछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर भनिएको छ। र
सम्झना परमेश्वरको कहिले गर्ने भन्दाखेरि जहिले पनि गर्ने, तर पनि जसरी तपाईँ युथ हुनुहुन्छ भने विशेष गरी युवाहरूको लागि यहाँ लेखिएको छ, युवा युवतीहरूको निम्ति तिमीहरूको युवा अवस्थामा नै परमेश्वरलाई सम्झना गर। युवा अवस्थामा चढाएको बलिदान एकदम जोसिलो होइन, युवा अवस्थामा चढाएको बलिदान चाहिँ एउटा ग्रहण योग्य हुन्छ भनेर भन्न सकिन्छ। किनभने जब मानिसहरू पाको हुन्छन्, बुढेसकाल लाग्दछ, रोगले च्याप्दछ, त्यतिखेर भने जस्तो तरिकाले परमेश्वरलाई महिमा दिन सकिरहेका हामी हुँदैनौँ नि त होइन। हाम्रो शरीरले, हाम्रो आत्माले, प्राणले जान्छु भनेको ठाउँमा जान पाइँदैन, अनि मनमा के दुविधाहरू लिएर चाहिँ आराधना गरिरहेका हुन्छ। कति अवस्थामा मन त लाग्छ कहाँ पुग्ने, तर के गर्नु, खुट्टो लाग्दैन, हात चल्दैन होइन, अङ्गहरू सुस्त छन्। त्यसैले गर्दा युवावस्थाको आराधनालाई परमेश्वरले धेरै मन पराउनुहुन्छ। मलाई एकदम खुसी लाग्छ जब हामी जवान जवानी मिलेर क्वायर ग्रुपमा उभिएर परमेश्वरको महिमा गर्छौं। हे प्रभु, आज यो संसारमा हिँड्ने सबै युवा युवती यसरी क्वायर ग्रुपमा आइदिएदेखि कति असर हुने त्यो संसार भने जस्तो हामीलाई पक्कै लाग्छ। श्रोता, तपाईँलाई लाग्छ, मलाई लाग्छ, किनभने यो संसार स्वर्ग भएको हामी देख्न चाहन्छौँ। यो संसार परमेश्वरको वचनले ढाकिएको हुन त एक दिन परमेश्वरको महिमाले ढाक्नेछ भनेर भनिएको छ, तर त्यो महिमाले ढाक्ने समय त्यो अवस्था हामी हेर्न चाहन्छौँ होइन। त्यसैले गर्दा आज नेपाल देशका लागि प्रार्थना गर्ने धेरै व्यक्तिहरू छन्, संसारको निम्ति प्रार्थना गर्ने मान्छेहरू धेरै हुनुहुन्छ। त्यसैले गर्दाखेरि आज हाम्रो जीवन केही छैन, अब दुःखको समय आउँछ, वृद्धावस्था आउँछ होइन, हामी एउटै उमेर समूहमा रहिरहँदैनौँ, हाम्रो बल तागत त्यतिकै रहिरहँदैन, हाम्रो क्षमताहरू त्यतिकै भइरहँदैनन्। जब म अहिले बोलिरहेको छु, यतिकै बोल्ने तागतहरू मेरो भोलि नहुन सक्छ। त्यसैले गर्दा आज गरिएको काम पनि परमेश्वरले लेखा लिनुहुन्छ, मलाई त्यसमा ढुक्क छ। तर भोलि गएर पनि वृद्धावस्थामा पनि परमेश्वरको महिमा गर्न पाउनु चाहिँ हाम्रो लागि सौभाग्यको कुरो हो, तर परमेश्वरको हातमा छ हाम्रो जीवन, हामी केही पनि जान्दैनौँ होइन। त्यसैले गर्दा युवाहरूले गरेको आराधना परमेश्वरले अचम्मै मन पराउनुहुन्छ। र यहाँ युवा भनेर किन तोक्नुभयो, युवा अवस्थामा नै तिमीहरूले आफ्नो सृष्टिकर्ताको सम्झना गर। हो श्रोता, आज तपाईँ युवा हुनुहुन्छ, कुन उमेर समूहको हुनुहुन्छ, परमेश्वरको महिमा त सबैले गर्नुपर्छ, तर पनि आज उपदेशक पुस्तक 12 अध्यायको एक पदले विशेष गरी युवा युवतीहरूलाई फोकस गरिरहेको छ। र त्यसैले गर्दा मलाई के लाग्छ भने युवा युवतीले चढाएको आराधना स्तुति अझ जोसिलो, अझ पूर्णता त्यसमा होइन, हामी एकदम असल तरिकाले चढायौँ भनेदेखि चाहिँ सुन्न सुगन्ध भन्ने एउटा कुरा छ नि त होइन। र त्यसैले गर्दाखेरि आज युवा के युवती हामी सबैजना प्रभुसँगै हिँड्ने व्यक्ति बन्नुपर्छ भन्दै रवि थापाज्यूले गाउनुभएको भजन तपाईँसँगै हिँड्दै जानेछु म भन्दै सुनाउँछु।

लागि पनि अर्थपूर्ण भजन हामीले सुनेका छौँ श्रोता। उपदेशक बाह्रको छले भन्दछ, चाँदीको तार चुनिन अघि, सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा टुक्रा पारिन अघि, र कुवामा पाँग्रो मसाइन अघि, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरका हातमा जान अघि उहाँको नै सम्झना गर भनिएको छ। र व्यर्थ व्यर्थ सबै कुरा भनेर उपदेशकले लेख्दछन्। यो उपदेशक को पुस्तक लेख्ने व्यक्ति चाहिँ सोलोमन राजा हुनुहुन्छ, जसलाई परमेश्वरले एकदमै महान बुद्धि विवेक दिनुभएको थियो र उहाँले सबै कुरा व्यर्थ हो भनेर भन्नुहुन्छ। र यत्रा महान व्यक्ति अनि परमेश्वरले भन्नुहुन्छ सबै कुरा व्यर्थ हो भने तपाईँ र म चाहिँ संसारको निम्ति मरिमेट्न चाहिँ ठिक हुँदैन। हामीले परमेश्वरलाई महिमा जुनसुकै अवस्थामा पनि दिन रेडी हुनुपर्छ, तयार हुनुपर्छ, चाहे हामी जुनसुकै अवस्थामा पुगौं। अयुबलाई सम्झौं, अयुबले धेरै दुःख भोगे होइन, त्यस्ता धेरै व्यक्तिहरूले आज प्रभुका चेलाहरूले असल तरिकाले मृत्युवरण गर्नु भएन, प्रभुको खातिर नै उहाँहरूको जीवन एउटा शहीदको रूपमा अर्पण गर्नुभयो। आज त्यस्ता कुराहरू सम्झौं, ठिकै छ हाम्रो जीवन जस्तो भए पनि परमेश्वरलाई महिमा दिन जन्मेको हो, मैले परमेश्वरको महिमा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। र हामीलाई बुढेसकालका कुराहरू पनि गर्दछ उपदेशक पुस्तक बाह्र अध्यायले, चाँदीको तार चुनिन अघि, सुनको कचौरा फुटाइन अघि, के श्रोता तपाईँले बुझ्नुभयो, माटोको गाग्रो पँधेरामा टुक्रा टुक्रा पारिन अघि, कुवामा पाङ्रो भसाइन अघि। र आज चाँदीका तार चुनिन अघि अनि सुनको कचौरा फुटाइन अघि परमेश्वरले तपाईँले मेरो नसालाई यति राम्रो बनाउनु भएको छ, एउटा सुन्दर अनमोल शरीर बनाउनु भएको छ। यसायाको पुस्तकमा भन्नुहुन्छ तिमीहरू मेरो नजरमा अनमोलका हो। परमेश्वरले एकदम सूक्ष्म तरिकाले हाम्रो शरीरलाई बनाउनु भयो र सुन्दर सुन्दर हाड हड्डीले सजाउनु भयो, नसाहरू दिनुभयो, ती जस्तै चाँदीका तार जस्ता, सुनका तार जस्ता, यी सबै कुराहरू एक दिन टुट्नेछन्, सबै कुराहरू कमजोर हुनेछन् भन्ने कुरा चाहिँ उपदेशकले जान्दथे। अनि यहाँ लेखिएको छ जमिनबाट आएको धुलो जमिन नै फर्कन अघि। योभन्दा अगाडि पनि म केही पढ्दछु, अघि मैले भर्खरै पढेको वचन फेरि पनि पढ्छु एकचोटि। दुःखको समय र वृद्धावस्था आउन अघि नै जब तिमीले भन्दैछौ यिनमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर युवाहरूलाई फोकस गरेको कुरा फेरि पनि पढे। दुईमा भनिएको छ, सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षा पछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू कामदछन्, बलिया मानिसहरू झुक्दछन्, जब जाँत पिर्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्दछन्, झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्। र यो हाम्रो इन्द्रियहरूलाई वर्णन गरिएको छ। जब जाँतो पिँदै स्त्रीहरू भन्नाले हाम्रा दाँतहरू कमजोर हुन्छन्, जब वृद्धावस्था आउँदछ हामीले खान्छु भनेका कुराहरू खान पाउँदैनौ। कति मानिसहरूलाई मकै भटमास एकदमै मनपर्छ होइन, बाल्य अवस्थादेखि नै खाँदै आएको हो, त्यो पौष्टिकताको रूपमा पनि खाइन्छ होइन। तर अहिले जुन वृद्धावस्थामा आएर पुरानो समयको झल्को लिएर अहिले खान्छु भन्दा सक्नुहुन्न नि त हाम्रा वृद्धा वृद्धाहरूले होइन, र हामी हाम्रो अवस्था पनि त्यस्तै हुन्छ। त्यसले गर्दा जाँतो पिँदै स्त्रीहरू दाँत छ कि आँत छ भनेर मैले सुनेको थिएँ, जब दाँत बलियो छ भनेदेखि आँत पनि मानिसको बलियो हुन्छ, किनभने उसले जुनसुकै कुरालाई पनि चपाएर सन्तुलित तरिकाले चपाएर चाहिँ त्यसबाट भिटामिन लिन सक्छ। राम्ररी चपाइएन भने डाइजेसन पनि राम्रो हुँदैन भनेर भनि भन्दछ नि डक्टरले पनि। त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो जाँतो कमजोर हुन अगाडि त्यसैले यो जाँतोलाई पनि हामीले बलियो राख्न चाहिँ जान्नुपर्दछ श्रोता। र जाँतो पिँदै स्त्रीहरूको आवाजहरू बन्द हुन्छन् र हामीलाई आँगन पनि पर्दैछ जस्तो लाग्दछ, अनि एक किसिमले कानका श्रवण शक्तिहरू कम भएको हुनाले चिरबिर चराको आवाजहरू पनि बन्द हुन्छन्, हामी सुन्न सक्दैनौँ, र किनभने चराहरू त कराइरहेका हुन्छन्, उनीहरूको यो दैनिक कार्य नै हो, उनीहरू कराइरहेका हुन्छन् तर हामी सुन्दैनौँ, किनभने हामी कहाँ छौँ, बिग्रा अवस्थामा छौँ। त्यसैले गर्दा हाम्रा इन्द्रियहरू कमजोर भएका छन् यो समय, त्यसैले गर्दा हाडे बदामको बोट सेतै फुलेर फक्रन्छ भनेर भनिएको छ, हाम्रा कपालहरू पनि सेतै फुल्छन् होइन, र हाम्रो हामीलाई हेर्दाखेरि मनपर्ने सुन्दरताहरू नै हाम्रो हराइसकेको हुन्छ। त्यसैले उपदेशकको पुस्तक साह्रै मनपर्छ होइन, यो चाहिँ जीवनको एउटा कालखण्डको कुरा हो। जब हामी यो ठाउँमा पुग्छौँ त्यसपछि चाहिँ हामीले काम गर्न सक्दैनौँ। कति मानिसले के भन्छन् भने जब वृद्धावस्था हुन्छ अनि प्रभु मलाई चलाउनुहोस् भन्दाखेरि कसरी प्रभुले चलाउनुहुन्छ र होइन, वृद्धावस्थामा भएको मानिस आफै चल्न सक्दैन, प्रभुले कसरी चलाउनुहुन्छ। त्यसैले युवा अवस्थालाई किन फोकस गरिएको छ, युवा अवस्थाको आराधनालाई किन परमेश्वरले मन पराउनु भएको छ भन्दा
हो तिमीहरूले युवा अवस्थामा नै परमेश्वरका सम्पूर्ण हात हतियारहरू धारण गरेर प्रभुलाई पाउनुपर्छ अनि प्रभुका कामहरू गर्नुपर्छ भन्ने कुरा चाहिँ उपदेशकले भन्दछन्। यो एकदमै सत्य कुरा पनि हो र त्यसैले गर्दाखेरि रोहित थापाज्यूको आवाजमा मैले जसरी गीत सुनाए तपाईँसँगै हिँड्दै जानेछु म आज तपाईँ र मैले येशूसँग हिँड्न जान्नुपर्छ सिक्नुपर्छ तालिमहरू लिनुपर्छ बाइबल पढेर र त्यस्तै मेरो हृदयमा लियाउँछु गहिरो तृष्णा भनेर एडियन देवानले पनि भन्दै हुन्छ र हामी प्रत्येकजनाको यस्तो एउटा तृष्णा हुन्छ प्रभुसँगै हिँड्ने होइन दिनभरि कसरी बिताउने त्यो गीतले भन्दैछ सुनौ है त

0: Praise God. Hallelujah. Prabhu, hamro aradhana lai karyakram huna dekhi bachaunus. Hamro aradhana lai euta program ma simit huna dekhi bachaunus. Hami din bhari tapailai khushi parna chahanchhau. Hami din bhari tapailai prasanna parna chahanchhau. Hami din bhari
1: आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका छौँ श्रोता मित्र. दिनभरि हामीले कसरी हाम्रो समयलाई बिताउन चाहन्छौँ भन्ने कुराहरू गरिएको छ अनि मलाई पनि एकदमै मनपर्छ यो भजन, किनभने दिनभरि तपाईँको प्रशंसा गर्दै रहन चाहन्छु भन्ने व्यक्ति त आज पाउन गाह्रो छ नि त, होइन? परमेश्वरमाको बाटोमा हिँड्नलाई गाह्रो छ. संसारले आज हामीलाई बोलाइरहेको छ हरेक अवस्थामा, अनि गाह्रो छ. संसारसँग एकै चालको भएर हिँडिरहेको समयमा परमेश्वरको बाटोमा हिँड्न चाहिँ सजिलो छैन. हामीलाई परमेश्वरले माटोसँग सम्बन्धित बनाइदिनु भएको छ, सम्बन्ध गाँसिदिनु भएको छ, किनभने माटो चाहिँ हाम्रो मानवता र सीमितताको वर्णन पनि गर्दछ माटोले. किनभने माटो चाहिँ अलिकति पानी पर्यो भने पनि भत्किएर जान्छ, होइन? त्यो त्यसको अस्तित्व पनि रहँदैन. त्यसैले गर्दा त्यस्तो कमजोर मानिसहरू हौ हामी भन्ने कुरा चाहिँ परमेश्वरले हामीलाई हामी धुलोबाट बनेका हौं भन्ने कुरा उत्पत्तिको पुस्तकले बताउँछ. र त्यसको मतलब चाहिँ हाम्रो शरीर अस्थायी र कमजोर अनि सीमित छ भन्ने कुरा चाहिँ हामीले बिर्सन हुँदैन. धुलोको अर्थ हामी पृथ्वीको अंश हौं र पृथ्वीको प्रकृतिको हिस्सा पनि हौ हामी, र हामी आफैले जीवन सिर्जना गर्न सक्दैनौ भनिएको छ. त्यसले गर्दाखेरि परमेश्वरले तपाईँ र मलाई चाहिँ यस्तो जीवन दिनुभएको छ जुन जीवन चाहिँ माटो हो, तर यही माटोलाई परमेश्वरले कति धेरै प्रेम गर्नुभयो है. धेरै प्रेम गर्नुभएको हुनाले परमेश्वर कुम्हारले भनेर हामीलाई मनपर्ने भाँडो बनाउनुभयो. हामी परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छौ. येशु ख्रीष्टको समयको एउटा कुरा गर्न मलाई मन लाग्यो. जुन बिथानिया बिथानी भन्ने ठाउँ थियो, त्यहाँ चाहिँ प्रभु येशु ख्रीष्ट जब यरुसलेम जाँदाखेरि, यरुसलेम आउनुभन्दा अगाडि बेथानीमा बास बस्नुहुन्थ्यो, त्यो ठाउँलाई साह्रै नै मन पराउनुहुन्थ्यो प्रभुले. किनभने त्यहाँ लाजरसको घर थियो, मार्था र मरियम पनि त्यहाँ थिए, र साह्रै मन पराउनुहुन्थ्यो त्यो घरलाई. किन मन पराउनुहुन्थ्यो भन्दाखेरि त्यहाँ चाहिँ प्रभुको सत्कार हुन्थ्यो, प्रभुलाई मिठा मिठा खानेकुराहरू बनाएर दिँदथे, होइन? अनि प्रभुको सत्कार हुन्थ्यो, अनि प्रभुले बोलेका वचनहरू त्यहाँ सुन्ने व्यक्तिहरू थिए, अनि प्रभुलाई एकदम ध्यान दिएर सुन्ने व्यक्तिहरू भएको हुनाले त्यो ठाउँ मन पराउनुहुन्थ्यो. अनि बिथानी ठाउँ चाहिँ यति राम्रो हो कि जहाँ चाहिँ एउटा सम्मान, होइन, पाहुनाको सत्कार, सबै कुराहरू भएको, परमेश्वरको वचन सुन्ने मानिसहरू सबै भएको हामी एउटा पूर्णता देख्छौँ. त्यसैले गर्दा तपाईँ र मेरो जीवन पनि आज एउटा बिथानी जस्तो हुनुपर्छ. सबैजना मानिसहरूले सत्कार पाउने, होइन, सबैजना मानिसहरूले जीवनको बाटो देख्ने, हाम्रो जीवनलाई हेरेर र हामीबाट केही सिक्ने मौकाहरू मानिसहरूले पाउन सकुन्. हामी त्यस्तो किसिमको एउटा बेथानी जस्तो भनेर चाहिँ मानिसहरूको निम्ति काम गर्नुपर्छ भन्ने पनि हो श्रोता मित्र. र आज युवा अवस्थाका कुराहरूलाई बढी फोकस मैले गरिरहेको छु, र युवा अवस्थामा चाहिँ हाम्रो मन अनायासै कहाँ कहाँ पुगिरहेको हुन्छ. कहिलेकाहीँ संसारको हुरीले उडाउँछ, होइन, संसारले कहाँ पुर्याउँछ, कसो पुर्याउँछ, अनि फेरि पनि प्रभुको वचनले तानेर ल्याएर हामीलाई फेरि ठिक ठाउँमा ल्याउँछ. त्यसैले गर्दा हामी जतासुकै उडिहिँड्नु हुँदैन, संसारको हुरीमा चाहिँ हामी रोमलिन हुँदैन, हामी आत्मिकी बनेर जीवन जिउनुपर्छ. कतै तपाईँले पनि संसारले तानिरहेको छ कि, यो जेम्स डुङमेनको आवाजमा निकै मिठो गीत सुनौ, त्यसपछि आफ्नो जीवनलाई कन्ट्रोल गर्ने, संयममा राख्ने कुराहरू सिकाउन त यस गीतबाट.

शान्तिको सास फेर्दैछु निकै नै अर्थपूर्ण वचन हामीले सुन्यौँ। गुड न्युज एफएमको वर्षाउन कार्यक्रम नयाँ आउँदै सुन्दै हुन्छ श्रोता। समय दौडिरहेको छ र हामीले आज जवान जवानीको निम्ति एउटा उत्साहका कुराहरू पनि गरिरहेका छौँ र हामी माटो हौ भन्ने कुराहरू पनि गरिरहेका छौँ। माटो हौ त कस्तो हुनुपर्छ, हामीमा घमण्ड हुनुहुँदैन, अनि हामी आखिर धुलो त हौ, परमेश्वरको इच्छा भयो भने मात्रै हामी बाँच्न सक्छौ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सन हुँदैन। हामीलाई उत्पत्तिको पुस्तक 2:7 माटो हौ हामी भनेर बारम्बार भन्दछ, किनभने परमेश्वरको माले हुनुहुन्छ। कहिले काहीँ जीवनको आगो पनि, जीवनमा आगो पनि आउन सक्छ, तर त्यसले हामीलाई बलियो बनाउँछ भन्ने कुरा पहिलो पत्रस 1:7 हेर्यौं भने पनि थाहा पाउँछौ। अनि त्यो माटोको भाँडो बनाउनको निम्ति चाहिँ आगोमा फुलिनुपर्छ, पिटिनुपर्छ, कुटिनुपर्छ, आकार बनिनुपर्छ। कहिले काहीँ जीवनमा कष्ट, दबाव, असफलता छ भने त्यो कुमालेको हातमा परेको हुनसक्छ, अथवा कुमालेले चाहिँ त्यो आकार दिनलाई गरेको हुनसक्छ। हामीले कहिले काहीँ सोध्छौ किन यस्तो भइरहेको छ, तर कुमालेलाई अन्तिम आकार थाहा हुन्छ। र कुमालेको माटोमा हातमा परेको माटो चाहिँ कहिले पनि खेर जाँदैन, र कुमालेको हातमा परेको माटो कहिले व्यर्थ हुँदैन। त्यसले गर्दाखेरि तपाईँ र मेरो जीवनमा आएका हरेक दुःख पीड़ाहरू परमेश्वर कुमाले हुनुहुन्छ, अनि प्रभु येशूले चाहिँ तपाईँ र मलाई बनाउन चाहनुहुन्छ। त्यतिखेर ठोकठाक गर्दाखेरि दुख्न सक्छ हामीलाई, होइन, परिस्थितिहरू हाम्रो बिग्रिन सक्छ, कमजोर हुन सक्छ, अनि हामी त्यतिखेर महसुस कमजोर गर्छौ। तर हामीले यो पनि सम्झनुपर्छ कि परमेश्वरले मलाई बनाउँदै हुनुहुन्छ, उहाँको उपयोगको निम्ति, प्रयोगको निम्ति उहाँले चाहिँ मलाई बनाउँदै हुनुहुन्छ। म पक्कै पनि असल बनेर निक्लनेछु र उहाँको राज्यको निम्ति काम लाग्नेछु भन्ने कुरा हामीले कहिले पनि बिर्सन हुँदैन। धन्यवाद छ श्रोता मित्र, तिनीहरू सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद फेरि पनि दिन चाहन्छु। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नयाँ हुँदैबाट म भनी बिदा लिन्छु। धन्यवाद, जय श्री।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। यहाँहरूको लागि आजको प्रवचन सेवामा मैले मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यस प्रकारले हामी पाठ गर्नेछौ। यहाँ यसरी लेखिएको छ, पत्रुसको घरमा आउनु भएपछि यीशुले तिनकी सासूलाई ज्वरोले थलिएर पसरिएको देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो, अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो। आदरणीय श्रोताहरू, यो खण्डलाई हामीले पाठ गर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको छुवाई र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ भन्ने मुख्य विचारलाई ध्यान दिनेछौ। यीशुको छुवाई र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ। यस खण्डमा पत्रुसको सासूलाई ज्वरोले थलो बसाएको थियो। पत्रुसको सासूलाई ज्वरोले थलो बसाइसकेको अवस्थामा कठिन अवस्थालाई यहाँ देख्न सकिन्छ। पत्रुसको घरमा यीशु आउनु भएपछि यीशुले तिनको सासूलाई ज्वरोले थलिएर पसरिएको देख्नुभयो र यो अवस्था गाह्रो थियो र पत्रुसलाई गाह्रो भएको अवस्था हामी यहाँ देख्छौ। ज्वरोले मानिसलाई थलो बसाल्छ, ज्वरोले मानिसलाई अप्ठ्यारोमा पार्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। जब ज्वरो आउँछ, ज्वरोले एउटा व्यक्तिको जीवनमा एकदमै कठिन अवस्थालाई सृजना गर्दछ र उसलाई गाह्रो हुन्छ र पत्रुसको सासूलाई पनि ज्वरोले गाह्रो भनाइराखेको अवस्थामा यीशु प्रभु त्यहाँ जानुभयो। त्यसपछि यीशु प्रभुले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो। यीशु प्रभुले छुनु भएपछि ज्वरोले छोडेको कुरा यहाँ हामी देख्छौ। आदरणीय श्रोता, यीशु ख्रिस्टले जब छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्महरू हुन थाल्छ। जब यीशु प्रभुले कुष्ठ रोगीलाई छुनु भयो तब त्यही घडी कुष्ठ रोगले त्यो व्यक्तिलाई छोड्यो र निको भएको घटना पनि हामीले सुनिरहेका छौ। र यो घटना पनि यीशु ख्रिस्टले छुनु भएर नै निको भएको अवस्था हामी देख्छौ। यीशुको छुवाई कति महत्वपूर्ण छ। यीशु ख्रिस्टलाई छुनका निम्ति मानिसहरू एकदमै त्रिषित, एकदमै चाहना गरिरहेको अवस्थाहरू थियो त्यो बेला, किनभने यीशुले छोइदेऊ, यीशुले छोइसकेपछि मानिसहरू निको हुन्छन् भन्ने उनीहरूको विश्वास थियो। र यीशु प्रभुले छुँदाखेरि त्यहाँनिर आश्चर्य कर्म भएको कुरा पनि हामी देख्छौ। तिनी जब यीशु ख्रिस्टले पत्रुसको सासुलाई जब छुनुभयो तब ज्वरोले त्यसलाई छोड्यो। अब यो कुरा पत्रुसकी सासुले ज्वरोबाट छुटकारा चङ्गाई पाइसकेपछि यो अचम्मको घटना, यो अचम्मको यो आश्चर्य कर्म यीशुको छुवाईद्वारै निको भएकोले गर्दाखेरि पत्रुसकी सासुले प्रभु यीशु ख्रिस्टलाई पछ्याइन् र तिनी उठिन् र उहाँको सेवा गरिन्। तिनी उठिन् र उहाँको सेवा गरिन्। आदरणीय श्रोता, यीशु प्रभुले मानिसहरूलाई चङ्गाई दिनुहुन्छ र चङ्गाई दिइसकेपछि धेरै मानिसहरूले यो चङ्गाईलाई व्यवस्था पनि गरेको हुन्छ। चङ्गाई भइसकेपछि उनीहरू यीशुलाई बिर्सेर जान्छन् र त्यसपछि चङ्गाई पाइसकेपछि त्यति भए उनीहरूलाई पुगेको महसुस गर्छन्। तर यहाँ हामी के गर्न, यहाँ के देख्न सक्छौ भने पत्रुसकी सासुले यीशु ख्रिस्टको सेवा गरेको कुरा यहाँ देखिन्छ। यीशु ख्रिस्टको सेवा गर्नु भनेको चाहिँ उहाँको आराधना गर्नु, उहाँलाई महिमा दिनु, उहाँलाई प्रशंसा गर्नु, उहाँको आज्ञा पालन गर्नु, उहाँले जस्तै मानिसहरूलाई सेवा गर्नु, यो सबै कुराहरू उहाँको सेवासँग सम्बन्धित छन् र उहाँ यीशु ख्रिस्टको सेवा गर्नका लागि उनी उठिन्। यो कुरा सारा समुदायमा यो प्रचार प्रसार भएको कुरा हामी यहाँ देख्छौ। जब यो घटना घट्दै गर्दाखेरि अर्को चाहिँ यहाँ उहाँले तिनको हात छुनुभयो, ज्वरोले तिनलाई छोड्यो अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए। भूत लागेकाहरूलाई पनि यीशु कहाँ ल्याइयो, धेरैजनालाई यीशु कहाँ ल्याएको कुरा हामी यहाँ देख्छौ। भूत लागेका मानिसहरू, आज धेरै मानिसहरूलाई भूत लागेको कुराहरू हामी देख्छौ। जब भूत लाग्छ तब भूतले ती मानिसहरूलाई अधीन गराउँछ। भूतले मानिसहरूलाई अधीन गरिसकेपछि मानिस नभएर भूत प्रेतले मानिसलाई चलाइराखेको हुन्छ र भूत प्रेत भन्ने कुरा हाम्रो समाजमा, हाम्रो समुदायमा यो राम्रो कुरा होइन। भूत प्रेत लाग्नु राम्रो होइन र भूत प्रेतले अधीन गर्नु, भूत प्रेतले चलाउनु त्यो कुरा कदापि राम्रो होइन। किनभने मानिस मानिसै भएर जिउनु पर्छ, मानिसलाई परमेश्वरले मानिस भनेर सम्बोधन गरेर मानिस भनेर परमेश्वरले उच्च स्थानमा राखेर मानिसले चाहिँ सबै प्राणीहरूमाथि अधिकार गरून् भनेर सृष्टि गर्नुभएको उच्च प्राणी हुन्। त्यसै कारण भूत प्रेतले चलाउनु हुँदैन मानिसहरूलाई, मानिसले अधीन गर्ने हो सबै कुरालाई। त्यसै कारण यहाँनिर भूत लागेका धेरैजनालाई यीशु कहाँ ल्याइयो र भूत लागेका मानिसहरूलाई छुटकारा दिनका निम्ति यीशु प्रभुले वचन प्रयोग गर्नुभयो। उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नु भयो भनेर यहाँ लेखिएको छ। यीशु प्रभुको वचन शक्तिशाली छ। यीशु प्रभु अधिकारपूर्ण भएको व्यक्ति हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ, स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नु हुने परमेश्वर हुनुहुन्छ। उहाँले जब बोल्नुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन थाल्छ। जब उहाँले बोल्नुहुन्छ त्यहाँनिर अचम्मका कामहरू हुन थाल्छ, चङ्गाई हुन थाल्छ, भूतहरू निस्किन थाल्छ। किनभने यीशु प्रभु धेरै शक्तिशाली अनि उहाँ चाहिँ सारा विश्वलाई सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। त्यसै कारणले भूतहरूले पनि यीशुको आज्ञालाई पालन गर्दछन्। यीशुले भनिसकेपछि भूतहरू निक्लिनु पर्छ, भूतहरू भाग्नु पर्छ, यिनीहरूको कुनै अधिकार छैन। आदरणीय श्रोता, आज हाम्रो समुदायमा हाम्रो समाजमा भूत प्रेतले मानिसलाई खाइराखेको, भूत प्रेतले मानिसहरूलाई बिगारिराखेको, भूत प्रेतले मानिसहरूलाई गलत बाटोमा प्रयोग गरिराखेको अवस्थाहरू हामीले पनि देखिरहेका छौँ। र यीशु ख्रिस्टको समयमा धेरै भूत लागेका मानिसहरू यीशु कहाँ ल्याइएको थियो र यीशुले उनीहरूलाई निकाल्ने काम गर्नुभयो। यीशु प्रभुले मानिसको जीवनबाट भूत प्रेतहरूलाई निकाल्ने काम गर्नुभयो र मानिसलाई स्वतन्त्र र मानिसलाई मानिस भएर जिउनका लागि प्रभु यीशु ख्रिस्टले सहायता गर्नुभयो। त्यति मात्रै होइन, यहाँनिर धेरै बिरामीहरू पनि थिए। जति बिरामीहरू थिए त्यहाँ ती सबैलाई प्रभुले निको पार्नुभयो, यीशुले निको पार्नुभयो। जतिजना बिरामीहरू थिए सबैलाई उहाँले निको पार्नुभयो। उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो भनेर पुरानो करारमा अगमवाणी बोलिएको थियो। यीशु प्रभुको बारेमा पुरानो करारमा धेरै वर्ष पहिलादेखि नै यीशु प्रभु यो संसारमा आउनुहुनेछ र उहाँले हाम्रो दुर्बलताहरू लिनुहुनेछ, हाम्रो रोगहरू उठाइ लानुहुनेछ भनेर यो पहिल्यै यीशुको बारेमा बोल्नु भएको थियो, अगमवाणी बोलिएको थियो। अगमवक्ताहरूलाई परमेश्वरले प्रयोग गर्नुभएको थियो यीशु प्रभु यो संसारमा मानिस जातिलाई सेवा गर्न, मानिस जातिको दुर्बलताहरू आफैले बोक्न र रोगहरू निको पार्न यीशु प्रभु यो संसारमा आउनुहुनेछ भनिकन अगमवाणी गरिएको थियो। आदरणीय श्रोता, आज यीशु ख्रिस्ट त्यही व्यक्ति हुनुहुन्छ जसले हाम्रा दुर्बलताहरू लिनुहुन्छ, हाम्रो रोगहरू उठाइ लानुहुन्छ र यहाँनिर भनेका छन् उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो। र यसरी यीशु ख्रिस्ट आज पनि तपाईँ र हाम्रो जीवनको लागि यो महत्वपूर्ण छ। उहाँ आज यो संसारमा आउनुको कारण चाहिँ हाम्रो दुर्बलताहरू लिनको लागि। हामी कमजोर छौँ, मानिस सीमित प्राणी हो, मानिसलाई सहायता चाहिन्छ, मानिसलाई बल चाहिन्छ, मानिसलाई छुटकारा चाहिएको छ, मानिसहरूलाई सहायता चाहिएको छ। येशु ख्रिस्ट यो संसारमा ती हाम्रा दुर्बलताहरू लिनको निम्ति आउनु भएको कुरा स्पष्ट देखिन्छ र हाम्रो रोगहरू उठाइ लानु हुने उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, के हजुरहरूको जीवनमा आज यो वचन सुन्दै गर्नु हुँदाखेरि तपाईँको जीवनमा पनि यी सबै समस्याहरू छन् कि हजुरहरूको जीवनमा पनि यो समस्याले ग्रसित भएर कसले मलाई यो कठिन अवस्थाबाट छुटकारा दिएला, कसले मलाई विजय दिएला, कसले मलाई सहायता गर्ला, म कठिन अवस्थामा छु, म बिरामी छु, म दुर्बल छु र मेरो जीवनमा भूत प्रेतहरूले दिन रात सताइरहन्छन् र मेरो जीवनमा यी रोगहरू घटी कमीहरू छन् भनेर यदि आज हजुरहरू यो समस्यामा हुनुहुन्छ भने, यो पीडामा बसिरहनु भएको छ भने, जसरी पत्रुस के सासुलाई येशु प्रभुले छुनुभयो र ज्वरोबाट छुटकारा दिनुभयो, चङ्गाई दिनुभयो, धेरै भूत लागेकाहरूलाई येशु कहाँ ल्याउँदाखेरि ती भूतहरूलाई उहाँले निकाल्नुभयो र धेरै बिरामीहरू येशु कहाँ ल्याएका थिए र तिनीहरूलाई पनि येशुले निको पार्नुभयो। उहाँ निको पार्ने परमेश्वर हुनुहुन्छ, उहाँ आनन्द जीवन दिने परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ। र आज यदि यहाँहरूलाई येशूको खाँचो छ, येशूले मलाई पनि सहायता गर्नुभएको होस्, मेरो दुर्बलताहरू उहाँले उठाउनु भएको होस्, मेरो रोगहरू उहाँले निको पार्नु भएको होस् भनेर यदि यहाँहरूले येशूको खोजी गर्नुहुन्छ भने येशू यही हुनुहुन्छ, उहाँ तपाईँको लागि उद्धार गर्न मुक्ति दिन यहाँ हुनुहुन्छ। आउनुहोस्, येशूमा छुटकारा सँगै पाउनुहोस् र येशूमा विश्वास गरेर सबै बन्धनहरूबाट छुटकारा पाउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यति नै राख्न चाहन्छु। फेरि परमेश्वरले समय दिनुभयो भने अर्को समय फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9851038516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी लिएर प्राविधिक मित्र सुजना महप्राम उपस्थित भइसकेका छौं। अब भने केही समय म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। र नेपालीले जुन भदौ 10 गते एकदमै ठूलो विपदको सामना गर्नु पर्यो, किन यस्तो भइरहेको छ? नसोचेका कुराहरू किन भइरहेको छ? नसोचेको ठाउँमा भुइँचाल आइरहेको छ, नसोचेको ठाउँमा चट्याङ परिरहेको छ, नसोचेको ठाउँमा बाढ़ी गइरहेको छ। धेरै विज्ञहरूले भन्नुभयो यस्तो प्रकारको बाढ़ी समुद्रको छारहरूमा आउँछन् होइन, जसलाई सुनामी भनिन्छ। तर यो जुन ठाउँमा समुद्र छैन त्यो ठाउँमा समुद्र जस्तै गरेर जुन बाढ़ी आयो, यसले यति धेरै मान्छेलाई विस्थापित गर्यो, धेरैलाई टुरो बनायो, धेरैलाई विधवा बनायो, धेरैलाई विदुर बनायो। परिस्थिति एकदमै जटिल छ। जब त्यो ठाउँमा गएर हामी स्थलगत रिपोर्ट गर्छौं, हेर्छौं, देख्छौं, सायद नरुने मान्छे कोही पनि हुँदैन। सरकारले त यतिसम्म गरिरहेको छ, दिनदिनै प्रत्येक घरमा कतै जिउँदो मानिसहरू भेटिन्छ कि भनेर रात दिन नखटी काम गरिरहेको छ। र कहीँ कतै 10 दिनपछि, 11 दिनपछि, 12 दिनपछि मान्छेहरू भेटिरहेको छ। कस्तो गाह्रो भयो होला है, हामीलाई एकैछिन पानी नहुँदा छटपटिन्छौ। मान्छे 10 दिन 11 दिनसम्म पानी नखाई नखाई ओढारमा कसरी रात बिताएर। यो अचम्म र उद्वेगको घटना नेपालले सामना गर्नु पर्यो, तर हामी लड्ने छैनौ, हामी उठ्नेछौ। अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा मेरो देशलाई समारोह सुनौ।

यो अर्थपूर्ण संगीत पछि भने बाढ़ी पहिरोबाट हामी कसरी बच्न सक्छौ? आज यही कुरा मलाई राख्न मन लाग्यो। अझै पनि म देख्छु, मलाई दुःख लाग्छ, मलाई डर लाग्छ। भीरमा घरहरू देख्छु, खोलाको किनारमा घरहरू देख्छु, फेरि यस्तै घटनाहरू आउने त होइन? यो कुराले निकै नै चिन्तित र पीड़ामा राखेको छ हामीलाई। र तपाईँ र म जब खोलाको किनारमा बस्छौ नि, एकदमै होसियार हुनुपर्छ। के हुने रहेछ त? कुनै पनि घटनाले कुनै पनि पार सिकाएर गएकै हुन्छ। देख्छौ हामी यति ठूलो बाढ़ी आए कसैले सोचेको थियो? मान्छेहरू पनि निस्केनन्, सरकारले सूचना सुनाइरहेको थियो। अनि गएको साल पनि यसरी सूचना सुनाइएको थियो, अरे सानो बाढ़ी आयो गयो, यस्तै त होला नि भन्ने भयो नि त मानिसलाई। तर मान्छे निस्किन अपेर गरिरहेको थियो, कतिले सुने कतिले सुनेनन्। तर एउटा कुरामा चाहिँ म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, जुन बाढ़ी आयो नि त्यो बाढ़ी राति आइदिएको भए के हुन्थ्यो होला? ओहो, सोच्न पनि नसकिने कैयौं मानिसहरू मर्थे। तर परमेश्वरलाई धन्यवाद, ठूला ठूला विपत्तिहरू परमेश्वरले राति आउन दिनुभएको छैन। जस्तै 72 सालको भूकम्प, जस्तै यो बाढ़ी, यसले पनि मान्छेलाई भाग्न सक्ने एउटा बाटो त देखाइदिएको थियो नि त। त्यही बाढ़ी राति आएको भए के हुन्थ्यो तपाईँ हामी सोचौं त? त्यो भएर त्यो घटनाले यति ठूलो पार सिकायो, ल है अब चाहिँ खोलाको भागमा नबसौं है, खोलाको वरिपरि नबसौं है, कुनै पनि बेला जे पनि हुन सक्ने रहेछ नि त, होइन? जस्तो पत्तीको तार हुन्छ नि, त्यो तार नाङ्गो छ, हामीले छुयौं भने हामीलाई के हुन्छ? करेन्ट लाग्छ नि, होइन? हो, त्यो भएर करेन्ट नलागोस् भन्नकै लागि त्यो तारको वरिपरि बाक्लो प्लास्टिकले होइन भेरेको हुन्छ नि त। त्यस्तै हामीले आफूलाई आफूले सुरक्षित ठाउँमा राख्नु पर्यो। हामी एकदम बहुमूल्य छौँ नि, केही छैन। हाम्रो घर गयो होला, हाम्रो जमिन गयो होला, फेरि बनाउन सकिन्छ, केही छैन। तर यो जीवन फेरि फेरि पाउन सकिन्छ त? सकिँदैन। धेरै प्रियजनहरूले आफन्तहरू गुमाउनु भएको छ, दिनदिनै घटनाहरू मन रुन्छ, तर के गर्नु, हामीले आफूलाई सम्हाल्नै पर्छ। जति रुए पनि, जति निराश गरे पनि ती मानिसहरू फर्केर आउँदैनन्। त्यही भएर आफूलाई डरो बनाऊ, आफूलाई स्ट्रङ बनाउनुहोस्, दुई पाइला अगाडि बढाउनुहोस्। अब हामी हार्दैनौँ, हामी जित्ने हो। यतिखेर यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण संगीत पछि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र बाढीबाट बस्ने भारी वर्षा भइरहेको बेला खोला नदी खोल्सा र पुल नजिक नजानुहोस्। पानी बढ्दै गएमा तुरन्तै उचाइ भएको सुरक्षित ठाउँमा जानुहोस्। बाढीको पानीमा हिँड्ने वा मोटरसाइकल गाड़ी चलाउने प्रयास नगर्नुहोस्। पानीको गहिराईलाई हामी अनुमान अथवा मापन गर्न सक्दैनौ। बिजुलीका तार वा डुबेका विद्युतीय उपकरणहरूबाट टाढा रहनुहोस् किनभने करेन्ट लाग्न सक्छ। आवश्यक औषधि खाने पानी टर्च मोबाइल पावर ब्याङ्क महत्वपूर्ण कागजात तयार गर्नुहोस्। पहिरोबाट बस्ने लगातार भारी वर्षा हुँदा भिरालो जमिन पहाड़को फेदी र पहिरो गएको ठाउँमा नजिक नबस्नुहोस्। जमिन चिरिनु रूख बिजुलीको पोल ढल्किनु ढुङ्गा खस्नु वा असामान्य आवाज आउनु पहिरोको संकेत हुन सक्छ। यस्तो संकेत देखेमा सामान लिन फर्किनुभन्दा तुरन्त सुरक्षित खुल्ला उचाइ भएको स्थानतर्फ जानुहोस्। पहिरोले बाटो बन्द गरेको अवस्थामा जबरजस्ती पार गर्ने प्रयास नगर्नुहोस्। सबैभन्दा महत्वपूर्ण स्थानीय प्रशासन सुरक्षा निकायले सुरक्षित ठाउँमा जान ढिला नगरी जानुहोस् र आपतकालीन अवस्थामा नेपाल प्रहरी 100 वा एम्बुलेन्स 102 सम्पर्क गर्नुहोस्, किनकि यी नम्बरहरू पनि एकदमै आवश्यक छ हाम्रो जीवनमा। र यी घटनाहरूले अथवा आज मैले जुन पढेका कुराहरूले पनि तपाईँ र मलाई सचेत गरेको छ। अबको सरकारले सायद मलाई लाग्छ भीरमा पहिरो जाने ठाउँमा र नदीको वरिपरि अब सरकारले घर बनाउन अनुमति दिँदैन जस्तो लाग्छ मलाई, किनभने यसले त ठूलो क्षति हुन्छ नि। आफ्नो प्रियजनहरू गुमाउनुपर्छ, मानवीय क्षति त धेरै गाह्रो हो नि, बिर्सनै सकिन्न। अझै पनि प्रियजनहरू बेपत्ता छन्, कहाँ छन्, के गाह्रो अवस्था छ। न साइरेन छ, होइन साइरन बज्दैन नि, होइन विदेशी देशमा होइन कुनै युद्ध हुन लाग्यो, कुनै बाढी आउन लाग्यो भने, भूकम्प आउन लाग्यो भने साइरन बज्छ, मान्छेहरू सुरक्षित गन्तव्य स्थानसम्म पुग्न सक्छन्। तर हाम्रो देशमा अबको सरकारले पक्कै पनि यी कुरालाई मध्यनजर राख्छ र आउने दिनहरूमा मलाई लाग्छ मानवीय क्षति हुने छैन। अब समय डिजिटलको छ, एआईको समय छ, अब पनि हामी पुरानै पारामा फर्क्यौं भने ठूलो क्षति नेपाली जनताले भोग्नुपर्छ। नेपालमा बनाइएका पुलहरू एकदमै पुरानो भइसकेको छन्। विभिन्न ठाउँमा हेर्नुहोस् पुलहरू एकदमै जीर्ण अवस्थामा छ। ती पुलहरूलाई सरकारले चाँडोभन्दा चाँडो पुननिर्माण गर्नुपर्छ, नयाँ अलिक आधुनिक पुलहरू बनाउनुपर्छ। सायद नबगाओस्, सायद नडुबोस्। अब आउँदो वर्षमा जति नै ठूलो बाढी आए पनि नेपालीको मानवीय क्षति हुन नसकेको होस्। अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ तपाईँको

यो अर्थपूर्ण संगीत पछि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र देख्न सक्छौ मानिसहरू अझै पनि कतिजनाले राहत पाउनु भएको छैन, सरकारलाई राहत यति आइसकेको छ राख्ने ठाउँ छैन, तर कति पीड़ित व्यक्तिको हातमा अहिलेसम्म पनि एउटा चाउचाउ पनि परेको छैन भन्ने हामीले सुनेका छौं। तर सरकारलाई दोष दिएको होइन मैले, तर कसैले व्यक्तिगत रूपमा जसरी पनि लान्छ भने त्यसलाई चाहिँ रोक्न मिल्दैन, किनभने त्यो दिने हृदय भएका मानिसहरूलाई उहाँहरूले जहाँसुकै लगेर दिउँ, कसैले पनि नरोकौं। र विभिन्न ठाउँमा होइन रोक्ने कामहरू भएका छन्, यो चाहिँ राम्रो काम होइन। हामी नेपालीको मन कोमल मन हो, अरूलाई दिने मन हो, अरूको दुःख बुझ्ने मन हो, अरूको दुःखमा रुने मन हो, त्यो भएर नेपाली मनलाई कठोर नबनाऊ भन्न चाहन्छु। र अब भने प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मस्ती, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: 40225444
5: हिमाडोल ज्वेलर्स हामी कहाँ

0: नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: जय मसीह, म ज्वाला श्रेष्ठ। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत छ कार्यक्रम सरगम।
1: नमस्कार, गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज फेरि पनि कार्यक्रम सरगमको साथमा हामी आएका छौं। सुजनजी र म प्राविधिक क्षेत्रबाट मलाई सहायता गर्दै हुनुहुन्छ र हामी एक घण्टाको अवधिभरि चारदेखि पाँच बजेसम्म तपाईँमा आज हुनेछौं। निकै मिठा मिठा भजनहरू लिएर आएका छौं। कार्यक्रम सरगम सांगीतिक कार्यक्रम भएको हुनाले विशेषत हामी भजनहरू नै सुन्ने गर्छौं र यसमा कहिलेकाहीँ हामी एल्बमबाट धेरै भजनहरू सुन्छौं, कहिलेकाहीँ ख्रिष्टीय भजन पुस्तकबाट पनि सुन्ने गरेका छौं। आज पनि हाम्रो रोजाईमा कर्णदास पढ्नुभएका छ, उहाँको स्वरमा सजिएको निकै मिठा मिठा भजनहरू तपाईँमा आज प्रस्तुत गर्दैछौं भन्दै सुरुवातमा यो भजनबाट सुरु गर्छौं।

श्रोता मित्र, प्रभु यीशुले भन्नुभयो, म तिमीलाई कहिले पनि छोड्दिन, कपाल फुलेको अवस्थामा पनि छोड्दिन, म बुढेसकालको अवस्थामा पनि छोड्दिन भन्नुभएको छ। फन्दासज्यूको आवाजमा आज हामीले निकै मिठा अर्थपूर्ण भजनहरू सुन्ने मौका पाइरहेका छौँ। हामीसँग धेरै उहाँले गाउनुभएका भजनहरू छन्। अब हामी अर्को भजन यो समय सुन्दैछौँ।

साँच्ची नै शोभा। साधारण अर्थमा संगीत भनेको स्वर, ताल, लय र ध्वनिलाई मिलाएर भावना वा विचार व्यक्त गर्ने कला भए पनि बाइबलको दृष्टिकोणबाट हेर्दा संगीत गहिरो विषय हो। परमेश्वरको स्तुति गर्ने माध्यम पनि हो र परमप्रभुको निम्ति नयाँ गीत गाओ भनेर जसरी भजन सङ्ग्रह 96 एकले भन्दछ, यो चाहिँ परमेश्वरको स्तुति गर्ने माध्यम हो। र अर्को कुरा चाहिँ हृदयको भावना व्यक्त गर्ने माध्यम, जस्तै खुशी, दुःख, धन्यवाद, आशा आदि गीतबाट व्यक्त गर्न सकिन्छ। आराधनाको माध्यम गीत र बाजा मार्फत परमेश्वरको महिमा गर्न सकिन्छ, भजन 150। साँच्चै नै आराधना पनि गीतको माध्यमबाट हुन्छ, जहाँ चाहिँ परमेश्वर खुसी हुनुहुन्छ। सत्य सिकाउने माध्यम पनि हो संगीत चाहिँ। भजन र आत्मिक गीतले परमेश्वरका कुराहरू सम्झन र सिक्न मदद गर्छ भनेर कलसी 3 स्वरले पनि भन्दछ। र मनलाई शान्त र उत्साहित बनाउने माध्यम पनि त संगीत नै हो। र यो सबै कुरा चाहिँ बाइबलमा एकदम गहिरो तरिकाले भनिएको छ। संगीतद्वारा परमेश्वरलाई हामीले महिमा दिइ पनि रहेका छौं। कर्णदासको आवाजमा कार्यक्रम सरगम मार्फत निकै मिठा मिठा भजनहरू सुनिरहेका छौं हामी। अर्को भजन यो समय म सुनाउँछु।

आजको सताभित्र यसु ख्रिस्टसँग संगति गर्दै संगतमा अगाडि बढ्नु चाहिँ एकदम राम्रो कुरो हो। 343 नम्बर ख्रिस्टीय भजनमा लेखिएको छ, सिकाउनु संगत गर्न तपाईँको दिनदिनै हे मेरो नाथ। यसुसँग दिनदिनै हिँड्नुपर्छ र हामीले चाहिँ खिटले भनेको जस्तो उहाँसँगको संगत चाहिँ हाम्रो लागि एकदम उपयुक्त र धार्मिक पनि छ। हामी कार्यक्रम स्वर्गमा यस्तै मिठा मिठा गीतहरू सुनिरहेका छौं। खण्डदासज्यूको आवाजमा अर्को भजन यो समय हामी सुन्दैछौं।

एउटा अर्थपूर्ण वचन थियो, मनको पीड़ा पोखी यसलाई हाँसोसित खुसी साटे। एकदम अर्थपूर्ण वचन छ श्रोता मित्र, जब हामी रोइरहेका हुन्छौं यीशु ख्रीष्ट कहाँ पुग्दाखेरि उहाँले हाम्रा आँखाका आँसुहरू पुछिदिनु भयो। त्यसैले त आज हामी आनन्दित छौं, खुसी छौं र परमेश्वरलाई महिमा दिन्छौं। आज हामी छुट्याइएका जातिहरू, हामीलाई जीवन दिनुहुने परमेश्वरले छुट्याउनु भएको जातिहरू हौ। त्यसैले गर्दा आज उहाँलाई हामी महिमा प्रशंसा संगीतबाट पनि दिन्छौं। कार्यक्रम सरगममा यस्तै मीठा वचन सुनाउने क्रममा आज हामीले खनदासको आवाजमा सुनाइरहेका छौं निकै मीठा वचनहरू। यो समय एउटा वचन फेरि पनि म राख्दछु।

श्रोतामित्र कृष्णभूमिमा निकै अर्थपूर्ण भजन बजिरहेको छ, यसै हेर भजनलाई म छोड्दै विदा हुन चाहन्छु। सूर्य र साथ दिनु सम्पूर्ण श्रोतालाई धन्यवाद, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर काठमाडौँ।
4: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।

0: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाइ?
0: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग
0: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
2: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
3: सुन्नु न बजे कोटा
4: सामान नभेटेर बेपत्ता।
3: होइन सामान चाहिँ के चाहिँ ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
6: र फोन नम्बर 01513010 छ। 01513010 छ।
5: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9141768602, 9141768602
6: र 9818252240, 9818252240।

0: FM 105.1 MHz.
1: यसले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
2: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।

0: हेलो नमस्कार, जय मसी गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई ट्युन गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा तपाईँहरू समक्ष उपस्थित भइसकेको छु र अबको 6 बजेसम्म हामी तपाईँसँग रहनेछौ र मलाई आज पनि साथ दिनको लागि प्रविधिमा हुनुहुन्छ सुजनजी र हामी दुईजना तपाईँसँग रहनेछौ र तपाईँले पनि गएको दिनहरूमा जस्तै भाग लिन सक्नुहुनेछ र यदि आज मात्र तपाईँले हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ भने छोटो जानकारी म तपाईँ समक्ष राख्न चाहन्छु। हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौं, 3 विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी। र अप्सन ए, बी, सीमा तपाईँले एउटा टिपाउन सक्नुहुनेछ अथवा गेस गर्न सक्नुहुनेछ र हाम्रो कार्यक्रममा 4 श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता विजेता बन्नुहुनेछ र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरी अर्को रहेको छ हाम्रो प्राविधिक मित्र सुजनजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। उहाँले नम्बर छान्नुहुनेछ, त्यो नम्बरमा पर्नुहुने श्रोताले सही जवाफ टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र अर्को रहेको छ जो आज प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, भाग लिनुहुन्छ र मेसेज गर्नुहुन्छ होइन, तपाईँहरूबाट गोला प्रथा गरिकन सही जवाफ टिपाउनुहुनेहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी 4 श्रोताहरू विजेता बन्नुहुनेछ र तपाईँ भाग लिनको लागि सबैभन्दा शुरूमा कल गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754017777 रहेको छ र वाट्सएपको लागि नम्बर रहेको छ 9803444646 रहेको छ, 9803444646 रहेको छ। यसमा तपाईँले टेक्स्ट मेसेज पनि गर्न सक्नुहुनेछ अथवा तपाईँले कल पनि गर्न सक्नुहुनेछ अनलाइन मार्फत, है, सिधै कन्ट्याक्ट नम्बरमा चाहिँ होइन तर अनलाइनमा हुनुहुन्छ भने चाहिँ तपाईँले यो वाट्सएपको नम्बर प्रयोग गर्नुभएर तपाईँ भाग लिन सक्नुहुनेछ र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने चाहिँ 9806066337 रहेको छ र तपाईँले यी 3 नम्बरहरू प्रयोग गर्नुभएर कार्यक्रममा भाग लिन सक्नुहुनेछ। अब भने म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रम भाग 342 प्रश्न प्रकार रहेको छ, नुवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो, नुवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो, अप्सन एमा रहेको छ 220 वर्षको हुँदा, अप्सन बीमा रहेको छ 130 वर्षको हुँदा, अप्सन सीमा रहेको छ 600 वर्षको हुँदा। अप्सन एबीसीमा तपाईँलाई कुन सही लाग्छ, तपाईँले भाग लिन सक्नुहुनेछ र तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ। अप्सन एमा रहेको छ 220 वर्षको हुँदा, अप्सन बीमा रहेको छ 130 वर्षको हुँदा, अप्सन सीमा रहेको छ 600 वर्षको हुँदा। यतिखेर पहिलो टेलिफोनको सम्पर्कमा आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो दादा, नमस्ते।
0: नमस्कार हजुर, कहाँ को बोल्दै हुनुहुन्छ?
1: मिरानगरबाट लक्ष्मी रेग्मी।
0: लक्ष्मीजी कस्तो हुनुहुन्छ हजुर तपाईँ? खुसी लाग्यो, अनि खाजा खानुभयो?
1: हजुर खाइसकेको।
0: हजुर प्रश्न सुन्न पाउनुभयो तपाईँले?
1: हजुर।
0: अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ? अप्सन सी टिपाउनु भएको लागि धन्यवाद। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् लक्ष्मीजी, छुटौ। उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र म अर्को श्रोतालाई स्वागत गरिहाल्नेछु। 2 नम्बरको श्रोता हुनुहुन्छ। हेलो।
2: हेलो हजुर, सुन्दै हुनुहुन्छ मेरो आवाजलाई?
0: तपाईँको आवाज चाहिँ सुनिरहेको छ, अलिकति साङ्केतिक आवाजहरू चाहिँ, तर मेरो आवाज तपाईँले सुन्नुभयो कि भएन होला है? ए हजुर हजुर, ल चितलाङबाट हुनुहुन्छ जस्तो लाग्यो पम्फाजी।
3: पक्कै पनि हो नि सर, हजुर कस्तो हुनुहुन्छ?
0: हामी एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि चितलाङतिरको हालखबर के छ?
3: यता त पानी परिरहेको थियो अघि, अहिले चाहिँ रहेछ, एकदमै कुहिरोहरू आइरहेछ। मौसमको हालखबर त त्यस्तै छ सर।
0: हजुर बताइदिनु भयो धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो?
3: बताइदिनु न, मैले त सुनेकै छैन, फोन लागिहाल्यो अहिले।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, अब पानी पनि परिरहेको रहेछ है तपाईँकोतिर, अनि यस्तो छ प्रश्न चाहिँ, नुवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो, अप्सन एमा रहेको छ 220 वर्षको हुँदा, अप्सन बीमा रहेको छ 130 वर्षको हुँदा, अप्सन सीमा रहेको छ 600 वर्षको हुँदा।
3: अप्सन सी भन्न चाहन्छु सर।
0: मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्।
3: हुन्छ सर। जय मसी।
0: हजुर, जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो पम्पा गोपाली हुनुहुन्थ्यो चितलाङबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर तपाईँ आउन चाहनुहुन्छ भने तपाईँले पनि कल गर्न सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र वाट्सएप नम्बर रहेको छ 9803446646 रहेको छ। र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806666376 रहेको छ है। तर यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
4: नमस्कार हजुर। जय मसी।
0: नमस्कार हजुर, जय मसी। हजुर, कस्तो हुनुहुन्छ?
4: एकदम ठिक छ सर। हजुरहरू आरामै हुनुहुन्छ नि?
0: हजुर, हामी एकदमै आरामै छौँ, कुशल छौँ, स्वस्थ छौँ। अनि प्रश्न सुन, मैयाजी बोल्दै हुनुहुन्छ है?
4: हजुर सर, पक्कै पनि मैया नै हो, नयाँ बजारबाट।
0: हजुर, अनि प्रश्न सुन्न पाउनुभयो?
4: हजुर सर, मैले सुनेको छु।
0: हजुर, अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
4: अप्सन सी भन्छु सर।
0: मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौ।
4: नमस्कार।
0: जय मसी। नमस्कार। उहाँ हुनुहुन्थ्यो मैया परियार हुनुहुन्थ्यो, नयाँ बजारबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब पालो तपाईँको रहेको छ, तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा वाट्सएप मार्फत आउनुहुन्छ श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
5: हेलो दाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेशजी कस्तो हुनुहुन्छ?
5: म ठिकै छु, म उमेश रेग्मी, बुढीगङ्गा तिन भान्सकारी, विराटनगरबाट।
0: ल, खुसी लाग्यो। अनि नयाँ नौलो खबर के छ तपाईँको?
5: नयाँ नौलो त हिजो बेलुका पानी पर्यो होइन, चार साढे तीन चार बजेदेखि बेलुका साँझसम्म, अनि बिहान हल्का पर्यो, ठन्डै छ आजको मौसम चाहिँ। मेरो पनि ठिकै छ।
0: ल, बताइदिनु भयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो?
5: सुने, अप्सन सी भन्छु।
0: हजुर, अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो उमेशजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, विराटनगरबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। राम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ उहाँ पनि, र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पाँचौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि पो बोल्दै हुनुहुन्छ? उपासनाजी कस्तो हुनुहुन्छ तपाईँ? ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ, नुवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो? अप्सन एमा रहेको छ 220 वर्ष, अप्सन सीमा रहेको छ 130 वर्ष, अप्सन सीमा रहेको छ 600 वर्ष।
6: मलाई पनि अप्सन सी नै
0: राखिदिनु। हस्, मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो उपासनाजी, आउँदै गर्नुहोस्। छुटौ। हस, नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर वाट्सएप मार्फत आउनुहुने छैटौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
7: हजुर नमस्कार।
0: नमस्कार हजुर, राधारामजी बोल्नुभयो? हजुर, आरामै छ राधारामजी। अनि तपाईँ कस्तो हुनुहुन्छ?
7: म पनि ठिकै छु।
0: ल, खुसी लाग्यो। अनि राधारामजीले प्रश्न सुन्न पाउनुभयो?
7: हजुर, एकदम।
0: हजुर, अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
7: मैले
0: अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो राधारामजी, आउँदै गर्नुहोस्। छुटौ। उहाँ हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो पर्वतबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने सातौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
8: हजुर,
0: जय मसी हजुर, साराजी बोल्नुभयो?
8: हजुर,
0: कस्तो हुनुहुन्छ, कतातिर हुनुहुन्छ?
8: अहिले त हामी यहाँ चर्चमै बसेका छौँ, चर्चमै छौँ।
0: ल, बताइदिनु भयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
8: मैले प्रश्न हजुरले राखेको छ, म भन्छु।
0: हजुर, प्रश्न चाहिँ यस प्रकार रहेको छ, नुवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो? अप्सन एमा रहेको छ 220 वर्षको हुँदा, अप्सन बीमा रहेको छ 130 वर्षको हुँदा, अप्सन सीमा रहेको छ 600 वर्षको हुँदा।
8: अप्सन सी भन्न चाहन्छु हजुर।
0: हस, मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो साराजी, आउँदै गर्नुहोस्। छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानु भइसकेको छ र यतिखेर वाट्सएप मार्फत आउनुहुने आठौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर हजुर, उहाँको फोन होल्डमा बसिसकेको छ र फेरि तपाईँले ट्राई गर्न सक्नुहुनेछ भन्न चाहन्छु र यतिखेर अर्को श्रोतालाई म स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ आठौं नम्बरको श्रोता। हेलो
6: हजुर, सुनिलजी जयमसी।
0: हजुर जयमसी हजुर, उत्तमजी बोल्दै हुनुहुन्छ। कस्तो हुनुहुन्छ तपाईँ?
6: म सन्चै छु, तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो?
6: हजुर मैले के खाएँ
0: ल बताइदिनु भयो, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले? प्रश्न त आज यस प्रकार रहेको छ, नोआ कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो? अप्सन एमा रहेको छ 220 वर्ष, अप्सन बीमा रहेको छ 130 वर्ष, अप्सन सीमा रहेको छ 600 वर्ष। हस् मैले अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो उत्तमजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो, माता तीर्थबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब पालो तपाईँको रहेको छ 4770754 रहेको छ र यतिखेर वाट्सएप मार्फत आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। नौ नम्बरको श्रोता हुनुहुन्छ। हेलो
9: हेलो
0: जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर अमिताजी बोल्दै हुनुहुन्छ।
9: धन्यवाद, चिन्नुभयो?
0: हजुर चिने। अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
9: एकदम ठिक छु, हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि नयाँ नौलो खबर के छ बताइदिनुहोस् न।
9: नयाँ नौलो सबै ठिक भइरहेको छ।
0: ल ठिक छ उसो भए, अनि प्रश्न सुन्न पाउनुभयो? हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो अमिताजी, आउँदै गर्नुहोस् छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो पाटनबाट, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र दशौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु यतिखेर। हेलो
10: फोन पनि लागेन मेरो, अल मनलाई परे। आजको प्रश्नको उत्तर मैले अप्सन सी चुज गरे।
0: जयमसी हजुर, रश्मिलाजी कस्तो राम्रो राम्रो शब्दको मालाहरू गाँसेर आउनुहुन्छ है, तपाईँलाई हृदयदेखि धन्यवाद। हजुर मैले अप्सन सी टिपाएँ है त रश्मिलाजी, ल आउनुभयो धन्यवाद, आउँदै गर्नुहोस् छुटौँ। हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानुभएको छ र कार्यक्रममा भाग लिनको लागि गर्नुपर्ने संघर्षको बारेमा बताउँदै उहाँले अप्सन सी पनि टिपाएर जानुभएको छ। र यतिखेर भने एघारौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
11: हेलो
0: हजुर, सुरजजी
11: हजुर
0: कस्तो हुनुहुन्छ?
11: सन्चै छु हजुरलाई?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो?
11: खाजा खाइसके।
0: हजुर अनि प्रश्न सुन्न पाउनु भयो तपाईँले?
11: प्रश्न अप्सन सी भन्छु।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो र सुरजजी आउँदै गर्नुहोस् छुटौँ। हस् उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने बाह्रौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
12: नमस्ते, राजु काभ्रा विराटनगर।
0: नमस्कार हजुर, राजुजी कस्तो हुनुहुन्छ? हजुर ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, नोआ कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो? अप्सन एमा रहेको छ 220 वर्षको हुँदा, अप्सन बीमा रहेको छ 130 वर्षको हुँदा, अप्सन सीमा रहेको छ 600 वर्षको हुँदा। हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो खुसी लाग्यो, राजुजी आउँदै गर्नुहोस् छुटौँ। हस् उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर भने म तेह्रौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर कहाँदेखि को बोल्दै कहाँदेखि को बोल्दै हुनुहुन्छ?
13: म सिद्धिबाट रेना थापा बोलेको दाई, आरामै हुनुहुन्छ तपाईँ?
0: हजुर नैनाजी आरामै छौँ हामी, अनि खाजा खानुभयो?
13: मैले खाइसके, हजुरले खानुभयो?
0: हजुर हाम्रो पनि भइसक्यो भन्नुपर्छ। अनि नैनाजीले प्रश्न सुन्न पाउनु भयो त?
13: हजुर म एन्सर
0: एन्सर कुन भन्नुभयो?
13: छ सय
0: वर्ष भन्न चाहनुहुन्छ? सिटी पाएँ है त मैले कार्यक्रममा।
13: हजुर
0: हुन्छ, धन्यवाद। कार्यक्रम आउनु पर्ने नैनाजी, आउँदै गर्नुहोस् छुटौँ।
13: धन्यवाद।
0: हजुर उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई। र यतिखेर सुजनजीले टेलिफोन सम्पर्कमा आउनुहुने 14 नम्बरको श्रोतालाई स्वागत गर्नको लागि मलाई संकेत दिनु भइसकेको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
14: जय
0: मसी सर। जय मसी हजुर, रूपन्देहीबाट बोल्दै हुनुहुन्छ, नाम बताइदिनुहोस् न।
14: हजुर धर्मेन्द्र हो म, रूपन्देही।
0: धर्मेन्द्रजी कस्तो हुनुहुन्छ?
14: एकदम सन्चै राम, हजुरलाई सर के कस्तो छ भनिदिनु?
0: हामी पनि एकदमै सन्चै छौँ भन्न पर्छ। अनि खाजा खानुभयो?
14: खाजा त सर अहिले खाएको छैन, अब एकछिनमा खान्छु। फोन ट्राई गर्दै थिएँ, सुन्दै थिएँ कार्यक्रम, त्यही भएर अहिले
0: हजुर हाम्रो भइसक्यो। ल ठिक छ, एकदमै धन्यवाद, खाजा नखाई नखाई भाग लिनुभयो। अब खाजा कार्यक्रम सकिएपछि खाजा मजाले स्वादिलोसँग खानुहोस् न है त, स्वाद लिकन। हुन्छ धेरै धन्यवाद। अनि धर्मेन्द्रजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
14: हजुर
0: सर, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट, र हामी हाम्रो कार्यक्रममा अप्सन सिटी पाएर जानुभएको छ र निरन्तर आउनुहुने श्रोताहरू मध्येमा उहाँ पनि हुनुहुन्छ र निरन्तर आउनुहुने श्रोताहरूप्रति हामी कृतज्ञ छौं। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
15: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गोविन्दजी कस्तो हुनुहुन्छ तपाईँ?
15: ठिक छु हजुर।
0: अनि प्रश्न सुन्न पाउनुभयो?
15: मैले सुने अप्सन सी।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो गोविन्दजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर उहाँ हुनुहुन्थ्यो पर्वतबाट, गोविन्द आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर 16 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, उहाँको फोन लाइन काटिएको छ आफै, त्यसैले तपाईँले फेरि ट्राई गर्न सक्नुहुनेछ। तर यतिखेर भने म वाट्सएपमा आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ 16 नम्बरको श्रोता। हेलो
16: हेलो, जय मसी हजुर।
0: जय मसी हजुर, अर्जुनजी आउनुभयो?
16: हजुर हजुर हजुर।
0: अनि अर्जुनजी कतातिर हुनुहुन्छ होला आज भोलि?
16: हजुर अहिले सिक्किमतिरै छ भन्नुपर्छ। हजुर
0: सिक्किमतिरै हुनुहुन्छ है?
16: हजुर।
0: अनि नेपाल आउने योजनाहरू के कस्तो हुँदैछ तपाईँको?
16: हजुर हुँदैछ, त्यसको लागि तयारीमै छु, अब आइन्छ अलिक दिनमा भन्नुपर्छ। हजुर
0: हजुर, ल ठिक छ, राम्रोसँग तयारी गरेर आउनुहोस् भन्न चाहन्छु। अब नेपालमा त बाढी, रसुवाको बाढीले तपाईँहरूलाई तर्साइरहेको होला होइन, नतर्सिनुहोस्। अनि काठमाडौँमा त त्यस्तो बाढी आएको छैन। अनि अर्जुनजी प्रश्न सुन्न पाउनुभयो तपाईँले?
16: हजुर प्रश्न सुने, मैले अप्सन सी भन्न चाहन्छु। हजुर
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो अर्जुनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
16: हुन्छ हजुर, जय मसी हजुर।
0: जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान हुनुहुन्थ्यो, सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र यतिखेर भने म 17 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
17: हेलो सर।
0: हजुर जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
17: पुष्प कुमार पहाडी।
0: पुष्पजी कस्तो हुनुहुन्छ तपाईँ?
17: एकदम आरामै छ सर।
0: ल खुसी लाग्यो। अनि खाजा खानुभयो?
17: हजुर खाएको छ। तपाईँले?
0: हामीले पनि खाइसक्यो भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
17: हजुर सुनेको सर।
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
17: अप्सन एबिसी
0: 600 वर्ष। मैले अप्सन सी टिपाइदिए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ। जय मिश्री हजुर, उहाँ हुनुहुन्थ्यो पुष्प कुमार पहरी हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भएको छ, गोदावरीबाट हुनुहुन्थ्यो उहाँ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। अब भने म 18 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
18: हजुर, नमस्ते, गुड इभिनिङ।
0: हजुर नमस्कार, हजुर गुड इभिनिङ। खोटाङबाट आउनुभयो हाम्रो सबिनजी।
18: हजुर पक्कै पनि।
0: कस्तो हुनुहुन्छ तपाईँ?
18: हजुर एकदम आराम कुशल। हजुरहरूलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ, कुशल छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो?
18: हजुर भइसक्यो।
0: हजुर आज मैले प्राय श्रोताहरूलाई खाजा खानुभयो भनेर सोधिरहेको छु है, माफ गर्नुहोस्, त्यस्तो अप्ठ्यारो नपरेकोस्। अनि सबिनजी प्रश्न सुन्न पाउनु भयो त?
18: हजुर मैले सुनिरहेको छु अप्सन सी भने।
0: हस् मैले अप्सन सी टिपाएँ सबिनजी, खुसी लाग्यो आउनुभयो, आउँदै गर्नुहोस् छुटाउँ।
18: नमस्ते।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 19 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
19: हेलो जयमिश्री दाई।
0: हजुर जयमिश्री हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शान्तिजी। हजुर धादिङदेखि भन्नुभयो? ल कार्यक्रममा आउनुभयो खुसी लाग्यो। अनि शान्तिजीले प्रश्न सुन्न पाउनु भयो त? हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो शान्तिजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जयमिश्री हजुर, उहाँ हुनुहुन्थ्यो धादिङबाट हुनुहुन्थ्यो, शान्ति गुरुङ हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। तर उहाँ आइसक्नु भएको छ, उहाँ हाम्रो प्राविधिक मित्रले मलाई अनियरमा पठाउँदै हुनुहुन्छ र उहाँ चाहिँ 20 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
20: नमस्ते।
0: नमस्कार हजुर। नमस्कार, प्युठानदेखि आउनुभयो है, जे होस् तपाईँको आवाज गुन्जिरहन्छ है, कहिले काहीँ आउनु भए पनि।
20: हजुर हजुर, कहिले काहीँ आउँछु, यसो अलि धेरै लामो समयपछि आएपछि केही चाख हुन्छ कि भन्दाखेरि।
0: हजुर त्यो पनि हो हुन त है, तर हजुरले भन्नुभएको विनरको लागि भन्नुभएको होला, तर विनर चाहिँ गोला प्रथाबाट हुने भएको कारणले गर्दाखेरि होइन, त्यही कारणले गर्दाखेरि। अनि जे होस् सम्झेर आउनुभयो खुसी लाग्यो। अनि नयाँ नौलो खबर के छ प्युठानतिरको अनि तपाईँको?
20: ठिकै छ, यतातिरको सबै जनजीवन सामान्य रहिरहेको छ, अब शीतल मौसम छ, पानी जति परेको छैन, घाम पनि जति लागेको छैन, जस्तो छ।
0: हजुर ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ है?
20: हजुर हो।
0: ल मैले नाम पनि मिस्टेक भनेन छु, ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
20: सुन्न पाएको छैन, म त अलिकति काम गरिरहेको छु, त्यही पनि ट्राई गरिरहेको छु।
0: ल धन्यवाद। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, म तपाईँको लागि राख्न चाहन्छु। नोआ कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो? अप्सन एमा रहेको छ 220 वर्ष, अप्सन बीमा रहेको छ 130 वर्ष, अप्सन सीमा रहेको छ 600 वर्ष। अप्सन सी भन्नुभयो?
20: ए
0: हस् मैले अप्सन ए टिपाए, कार्यक्रममा आउनुभयो खुसी लाग्यो। ऋषिरामजी आउँदै गर्नुहोस्, माया नमार्नुहोस् छुटाउँ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो प्युठानबाट हुनुहुन्थ्यो, ऋषिराम पाण्डे हुनुहुन्थ्यो र उहाँ चाहिँ हाम्रो कार्यक्रमको सुरुवाती चरण एपिसोडहरूमा चाहिँ निरन्तर आउनुहुने श्रोता हुनुहुन्थ्यो र अहिले चाहिँ कहिले काहीँ कहिले 6 महिना पछाडि कहिले धेरै समय पछाडि आउनुहुन्छ, तर पनि उहाँले चाहिँ भ्याउनु भएको बेलामा आउनुहुन्छ, माया मार्नु भएको छैन र खुसी लाग्छ यसरी पहिलाका श्रोताहरू आउनुहुँदाखेरि। र यतिखेर टेलिफोन सम्पर्कमा वाट्सएप मार्फत आउनुहुने म श्रोतालाई स्वागत गर्न चाहन्छु, उहाँ हुनुहुन्छ 21 नम्बरको श्रोता। हेलो
21: हेलो जयमिश्री हजुर।
0: जयमिश्री हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
21: म त ललितपुरबाट सामुएल लोहनी बोलेको।
0: ललितपुरबाट सामुएल लोहनी?
21: हजुर
0: हजुर। सामुएलजी कस्तो हुनुहुन्छ? तपाईँ धेरै पछि आउनुभयो है तपाईँ पनि।
21: हजुर सर,
0: कतातिर व्यस्त हुनुहुन्थ्यो होला है? ल धन्यवाद, समय छुट्याएर आउनुभयो मिलाएर, अनि हाम्रो कुराकानी नभएको धेरै भयो जस्तो लाग्यो है। ल अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
21: म अप्सन सी भन्न चाहन्छु, गेस गर्न चाहन्छु।
0: हस्, पहिला अप्सन सी भनेर तपाईँले गेस गर्नुभएको अप्सन टिपिसकेको छु। कार्यक्रममा आउनुभयो सामुएलजी, आउँदै गर्नुहोस्। छुटाउँ जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सामुएल लोहनी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब पालो तपाईँको रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हजुर सर, नमस्कार है। नमस्कार।
0: नमस्कार हजुर, भक्तपुरबाट बोल्दै हुनुहुन्छ?
1: होइन सर, होइन होइन, म सीता पाइलाबाट कृष्णजी बोलामी बोल्दैछु।
0: कृष्णजी हजुर हजुर, मैले चाहिँ भक्तपुरबाट हाम्रो दाहाल सर हुनुहुन्थ्यो, त्यही भएर तपाईँको जस्तो जस्तो आवाज सुनेको भएर।
1: श्री राम दाहाल।
0: हजुर हजुर
1: हजुर हजुर,
0: हजुरको चाहिँ के भन्नुभयो, नाम बताइदिनुहोस् फेरि।
1: मेरो कृष्णजी बोलामी।
0: हजुर कृष्ण, कृष्णजी अनि कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छु सर, एकदम ठिक छ। अनि हजुरलाई के कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो तपाईँले?
1: प्रश्न मैले सुन्नु भएको छैन सर, एकचोटि भनिदिनुहोस् न।
0: आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, नोवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो? अप्सन एमा रहेको छ 220 वर्ष, अप्सन बीमा रहेको छ 130 वर्ष, अप्सन सीमा रहेको छ 600 वर्ष।
1: 600 वर्ष सी
0: भन्न चाहे सर मैले। हस् मैले अप्सन सी पाएँ। कार्यक्रममा आउनुभयो कृष्णजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ।
1: हस् सर, नमस्कार।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो कृष्ण बलामी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर अब पालो तपाईँको रहेको छ र टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, तपाईँको नाम पनि सम्झेको, फेरि बताइदिनुहोस् न, फेरि मिस्टेक पर्ला जस्तो लाग्यो। सौगातजी हजुर, कस्तो हुनुहुन्छ? हामी पनि एकदमै आरामै छौँ। अनि प्युठानदेखि हुनुहुन्छ?
2: होइन, उदयपुरबाट।
0: सरी, उदयपुर, मैले उदयपुर भन्न लाग्छ, प्युठान भन्न पुगेछु, माफ गर्नुहोस्। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
2: हजुर।
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? मैले अप्सन सी टिपाएँ। कार्यक्रम आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटाउँ। हस्, उहाँ हुनुहुन्थ्यो सौगात तामाङ हुनुहुन्थ्यो, उहाँ उदयपुरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर भने म 24 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
22: हेलो, जयमसी
0: हजुर। हजुर, तपाईँ पनि धेरै पछि आउनुभयो, तर नाम बताइदिनुहोस् न। शान्ताजी, अनि आज चाहिँ तपाईँ घरमा संगति आज नपरेको हो?
22: हजुर, सङ्गतिमा नभएको सर आज, त्यही भएर कार्यक्रममा फोन गरेको।
0: हजुर, जे हो, सङ्गति नहुँदा चाहिँ तपाईँले सङ्गतिमा नजानुहुँदा कार्यक्रममा भाग लिनुहुन्छ भन्ने कुरा चाहिँ मलाई याद छ, तपाईँले भन्नुभएको।
22: हजुर सर, 5 बजी आउने रहेछ कि, फेरि म त कहिले 6 बजी हुन्छ होला भनेर सुन्छु, अनि सुन्दा चाहिँ सकिसकेको हुँदो रहेछ कार्यक्रम, है, मैले मिस गरिरहेको हुन्छु।
0: हजुर, हामीले पनि एकदमै तपाईँलाई सम्झिरहेका हुन्छौ र पनि आउनुहुन्छ कहिले काहीँ, र ठिक छ, एकदमै हामीलाई खुसी लाग्छ, गर्व लाग्छ तपाईँहरू आउनुहुँदा। अनि प्रश्न सुन्न पाउनु भयो त शान्ताजी तपाईँले?
22: हजुर, प्रश्न मैले यहाँ सुनिसकेँ भन्नुपर्छ, फेसबुकबाट पढेको हेरेको
0: थिएँ,
22: फोन पनि ठ्याक्कै लाग्यो है।
0: हजुर,
22: अनि अप्सन सी 600 वर्ष भन्न चाहन्छु र म चाहिँ।
0: हजुर हस्, मैले अप्सन सी 600 वर्ष भनेर टिपाई दिए। कार्यक्रममा आउनुभयो शान्ताजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ।
22: हुन्छ, धन्यवाद। जयमसी।
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो शान्ता सुनवार हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र यतिखेर 25 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, उहाँ वाट्सएप मार्फत आउनुहुने श्रोता हुनुहुन्छ। हेलो
23: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
23: तारा रेग्मी, विराटनगरबाट।
0: ताराजी, कस्तो हुनुहुन्छ तपाईँ?
23: हजुर सन्चै।
0: ल, खुसी लाग्यो। अनि प्रश्न पाउनु भयो त तपाईँले?
23: हजुर।
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
23: अप्सन सी।
0: हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस्। छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा सुजनजीले हुनुहुन्छ भन्नुभएको छ, 26 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: जय मसी कुमार सर, जय मसी।
0: हजुर जय मसी हजुर, मेरो नाम चाहिँ सुनिल हो हजुर। ठिक छ, सुनिल कुमार भनेर बुझ्नु भए पनि भयो जस्तो भयो। अनि प्रश्न सुन्न पाउनु, तपाईँको नाम बताइदिनुहोस् न।
3: म जयमानन्द, अहिले जाउला खेलदेखि।
0: जय मानन्द जी, अनि खाजा खानु भयो तपाईँले?
3: भइसक्यो सर।
0: ल धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो तपाईँले?
3: मैले सुने सी टिपन चाहन्छु।
0: मैले अप्सन सी टिपन
3: भर्खर हाम्रो कृष्ण बनामी दाजुले पनि फोन गर्नुभयो, खुसी लाग्यो। उहाँ हाम्रो एकदम साथी हुनुहुन्छ, उहाँले मेरो अस्ति मोबाइल हराएर नम्बर उहाँको पाएको छैन, उहाँले सकेसम्म फोन गर्नु भनेर हजुरले यसो सूचना दिनु होला, सुनिरहनु भयो होला।
0: हजुर हाम्रो कृष्ण बलामीजी अन्त।
3: हजुर हजुर
0: हजुर हजुर, तपाईँको नम्बर त उहाँसँग छ होला उसो भए?
3: उहाँसँग छ, उहाँ मेरो चाहिँ अस्ति मोबाइल
0: हराएर उहाँको नम्बर चाहिँ तपाईँसँग छैन?
3: छैन हजुर।
0: ए हस् हुन्छ, उहाँले सुन्नु भएको छ भने तपाईँले भन्नुभए अनुसार नै उहाँले गर्नुहुनेछ है त। ल धन्यवाद। उहाँ हुनुहुन्थ्यो जय मानन्द हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र सानो सूचना पनि आफ्नो एकदमै मिल्ने साथीको लागि छोडेर जानुभएको छ। उहाँले भन्नुभएको छ हाम्रो कृष्ण बलामी चाहिँ एकदमै साथी हो, तर मेरो मोबाइल हराएको कारण बिग्रेको कारण के भन्नुभयो, जे उस समस्या आयो, समस्या आएको कारणले गर्दाखेरि उहाँको नम्बर डिलिट हुन पुग्यो, अनि यदि कृष्णजीले सुन्दै हुनुहुन्छ भने कल गर्नुहोस् भनेर भन्दै हुनुहुन्थ्यो है त। र अब भने यतिखेर टेलिफोन सम्पर्कमा कोही हुनुहुन्न, तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको घडीमा काठमाडौँको टाइम रहेको छ, यो चाहिँ काठमाडौँ स्थित अनाम नगरको टाइम रहेको छ 5 बजे र 49 मिनट गएको छ। त्यस कारणले गर्दाखेरि हामीले अब केही फोन कल र मेसेजहरू हामीले अझै लिन भ्याउँछौ, त्यसैले तपाईँ आउन सक्नुहुनेछ। र यतिखेर भने म 27 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: सर म रूपन्देहीबाट, सर म महेन्द्र बोलेको।
0: महेन्द्र जी कस्तो हुनुहुन्छ तपाईँ?
4: सर म एकदम ठिक ठाक छु भन्नुपर्छ।
0: ल खुसी लाग्यो, अनि रूपन्देहीतिर खालखबर ठिक छ होला है?
4: एकदम एकदम सर एकदम।
0: अनि महेन्द्र जी तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
4: हजुर हजुर।
0: अप्सन एबीसीमा कुन टिपन चाहनुहुन्छ? सी नम्बर है। ल धेरै धन्यवाद, कार्यक्रम आउनुभयो महेन्द्रजी, आउँदै गर्नुहोस्। उहाँ हुनुहुन्थ्यो महेन्द्र चमार हुनुहुन्थ्यो रूपन्देहीबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, र वाट्सएपको लागि नम्बर तपाईँ समक्ष राखिरहेको छु 98024446 रहेको छ। र यतिखेर 28 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, उहाँ हुनुहुन्छ टेलिफोन सम्पर्कमा। हेलो
5: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जिता लामा भन्नुभयो?
5: दोलखाबाट मन्जिता लामा।
0: हजुर दोलखाबाट आज पहिलोचोटि आउनुभयो?
5: हजुर।
0: ल तपाईँ पहिलोचोटि आउनु भएको जस्तो लाग्यो हाम्रो कार्यक्रममा है?
5: हजुर।
0: हाम्रो कार्यक्रमको नियम अनुसार भाग 342 पुग्दै गर्दाखेरि तपाईँ पहिलोचोटि आउनु भएको, म दुई हात फैलाएर हाम्रो सुजनजी र म मिलेर स्वागत गर्न चाहन्छु है तपाईँलाई। आउने दिनमा पनि आउन सक्नुहुनेछ, हामी नयाँ श्रोतालाई चाहिँ हात फैलाएर स्वागत गर्छौँ। हुन त तपाईँले आवाज मार्फतमा सुन्नुहुन्छ, हामीले साँच्चै हात फैलाइरहेका हुन्छौँ है स्टुडियोभित्र। अनि मन्जिताजी प्रश्न सुन्न पाउनु भयो त तपाईँले? अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? हस् मैले अप्सन सी राखिदिए, र कार्यक्रममा आउनको लागि चाहिँ प्रत्येक सोमबार 5:30-6 बजेको टाइम तपाईँले यस्तो सम्झिराख्नुहोस् अनि यो कार्यक्रममा आउन सक्नुहुनेछ है त। छुटौ हामी। उहाँ हुनुहुन्थ्यो मन्जिता लामा हुनुहुन्थ्यो, दोलखाबाट हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो उहाँ। र उहाँसँग कुराकानी गर्दा गर्दै मैले पम्फा रोकाजीको मेसेज टिपिसकेको छु, र उहाँले उहाँको नाउँ चाहिँ मैले 29 नम्बरमा राखेको छु, र उहाँले अप्सन सी टिपाउनु भएको छ। उहाँ हुनुहुन्छ भक्तपुरबाट है पम्फाजी, तपाईँलाई धेरै धन्यवाद। तपाईँको नाउँ 29 नम्बरमा छ, तपाईँले टिपाउनु भएको अप्सन सी मैले टिपिसकेको छु। यतिखेर 30 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
7: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कमलाजी तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ?
7: हजुर।
0: ल कमलाजीलाई पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त तपाईँलाई। ल आउने दिनहरूमा आउन सक्नुहुनेछ। अनि कमलाजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो। अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्।
6: हस्
0: उहाँ हुनुहुन्थ्यो कमला तामाङ पाण्डे हुनुहुन्थ्यो, माफ गर्नुहोस्, कमला पाण्डे हुनुहुन्थ्यो प्युठानबाट, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। हामी धेरै धन्यवाद दिन चाहन्छौ। र उहाँसँग कुराकानी गर्दा गर्दै प्राप्त भएको मेसेज मैले टिपेको छु। अश्विन तामाङ हुनुहुन्छ खोटाङबाट, र उहाँले अप्सन सी टिपाउनु भएको छ मेसेज मार्फत है। र तपाईँलाई धेरै धन्यवाद। तपाईँको नाउँ चाहिँ 31 नम्बरमा मैले राखेको छु, र 32 नम्बरमा हुनुहुने टेलिफोन सम्पर्कमा हुनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, जयमसी हजुर, अर्जुन जी बोल्दै हुनुहुन्छ, थापा अर्जुन।
8: हजुर, एकदम एकदम है, म निजरबाट है, अर्जुन थापा,
0: थापा अर्जुन। ल, मैले तपाईँको नाउँ टिपे, अनि निजगढतिरै हुनुहुन्छ?
8: हजुर हजुर
0: हजुर। अनि प्रश्न सुन्न पाउनुभयो?
8: हजुर, मैले सुनेर बसिरहेछु, अब अप्सन सी नै हो, म पनि सी नै हुन्छु है, अप्सन सी।
0: हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अर्जुनजी आउँदै गर्नुहोस्। जयमसी हजुर, उहाँ हुनुहुन्छ अर्जुनजी हुनुहुन्छ, र उहाँले अप्सन सी टिपाउनु भएको छ, र उहाँले गएको हप्ता चाहिँ थापा अर्जुन भन्नुहोस् मलाई भन्नुभएको छ, त्यसैले मैले थापा अर्जुन भनिहाले, निजगढबाट हुनुहुन्थ्यो। र हामी धेरै धन्यवाद दिन चाहन्छौ। अब सुजनजी, हामी फोन कल लिने छैनौ, उहाँले पनि फोन कल आए पनि म अनियरमा पठाउँदिन भनेर भन्नुभएको छ, र जतिजनाको छुटेको नाउँहरू छ उहाँले मलाई अनियरमा पठाइसक्नु भएको छ, र म त्यो चाहिँ म वाचन गर्नेछु। तर यो गीत म तपाईँ समक्ष राख्न चाहन्छु, सुजनजीले आफ्नो रोजाइमा रहेको एकदमै राम्रो गीत राख्नु तयारी गर्दै गर्नुहुँदाखेरि चाहिँ एउटा मेसेज चाहिँ म टिप्न चाहन्छु। 33 नम्बरमा हुनुहुन्छ, नमस्कार, म शर्मिला तामाङ खोटाङबाट भन्नुभएको छ, अप्सन सी भनेर टिपाउनु भएको छ। शर्मिलाजी, तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा मेसेज मार्फत भाग लिनुभएकोमा, र मैले तपाईँको मेसेज टिपिसकेको छु, र तपाईँको नाउँ चाहिँ 33 नम्बरमा छ है त। र यतिखेर यो गीत तपाईँ समक्ष राख्न चाहन्छु, छुटेको नाउँ र विजेताको नाउँ लिएर म आउनेछु, र सही जवाब पनि तपाईँलाई बताउने नै छु।

हजुर, यो सुमधुर गीतपछि पुनः स्वागत गर्न चाहन्छु तपाईँलाई। र अब छुटेको नाउँहरू तपाईँ समक्ष म बताउन जाँदैछु। व्हाट्सएप मार्फत भाग लिनुहुने श्रोता हुनुहुन्थ्यो सञ्जित गुइडेल हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी पाउनु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र त्यसै गरी हुनुहुन्छ, उहाँको नाउँ चाहिँ 34 नम्बरमा छ भने 35 नम्बरमा हुनुहुन्छ राजु दुतराज हुनुहुन्छ, उहाँले आफ्नो सिटी पाउनु भएको छ। र 36 नम्बरमा हुनुहुन्छ सुजन भुजेल हुनुहुन्छ, उहाँले आफ्नो सिटी पाउनु भएको छ। 37 नम्बरमा हुनुहुन्छ लक्ष्मी प्रधान हुनुहुन्छ, उहाँले सिटी पाउनु भएको छ। 38 नम्बरमा हुनुहुन्छ विजय महर्जन हुनुहुन्छ, उहाँले आफ्नो सिटी पाउनु भएको छ। 39 नम्बरमा हुनुहुन्छ सृष्टि गुरुङ हुनुहुन्छ, उहाँले आफ्नो सिटी पाउनु भएको छ। र आजको कार्यक्रममा मैले तयार पारेको थिएँ प्रश्न, नुवा कति वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो। अप्सन एमा रहेको थियो 220 वर्ष, अप्सन बीमा रहेको थियो 130 वर्ष, अप्सन सीमा रहेको थियो 600 वर्ष। अब कुन चाहिँ सही जवाफ हो भन्दाखेरि मैले यो प्रश्नलाई तयार पारेको थिएँ, तपाईँले टिप्न सक्नुहुनेछ। उत्पत्तिको पुस्तक 7 अध्यायको 6 पदबाट मैले तयार पारेको थिएँ। उत्पत्तिको पुस्तक 7 अध्यायको 6 के लेखिएको छ भन्दाखेरि, नोआ 600 वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो। भनेपछि सही जवाब कुन हो भन्दाखेरि अप्सन ए होइन, अप्सन बी पनि होइन, अप्सन सी सही जवाफ रहेको छ। जसले अप्सन सी टिपाउनु भयो तपाईँलाई हृदयदेखि धन्यवाद। र अब भने तपाईँहरू मध्येबाट को विजेता बन्दै हुनुहुन्छ एकछिन कुर्नुहोस्। र अब जसले अप्सन ए र सी बी भनेर टिपाउनु भयो, गेस गर्नुभयो, अर्कोचोटि पनि ट्राई गर्नुहोस् भन्न चाहन्छु। अर्को 6 पदबाट मैले तयार पारेको थिएँ। उत्पत्तिको पुस्तक 7 अध्यायको 6 के लेखिएको छ भन्दाखेरि, नोआ 600 वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो। भनेपछि सही जवाब कुन हो?

0: मार्फत भागिरहनु श्रोताहरू हुनुहुन्थ्यो भने सबैभन्दा शुरूमा हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन सी टिपाउनु भएको छ कल गर्नु भएर र उहाँ चाहिँ हाम्रो कार्यक्रमबाट स्वत विजेता बन्नुभएको छ है र अब भने सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट विजेता घोषणा गर्दाखेरि चाहिँ गोला प्रथामा नाम परेको छ उहाँ आज पनि भाग लिनुभएको रहेछ तर सामाजिक सञ्जाल मार्फत पनि भाग लिनुभएको रहेछ गोला प्रथा गर्दाखेरि उहाँको नाम आएको छ उहाँले अप्सन सी टिपाउनु भएको छ राजु दूतराज हुनुहुन्छ राजु दूतराजजी तपाईँले तपाईँका मेसेन्जर मार्फत नै मेसेज गर्नुहोस् भन्न चाहन्छु ल किनकि मिस्टेक नहोस् भनेर तपाईँ विजेता बन्नुभएको छ राजु दूतराजजी अनि अब भने प्राविधिक मित्रले मलाई अन्यमा 24 नम्बर पठाउनु भएको छ है 24 नम्बरमा को हुनुहुन्छ भन्दाखेरि उहाँले अप्सन सी टिपाउनु भएको छ शान्ता सुनवार हुनुहुन्छ तपाईँ विजेता भन्नुभएको छ हाम्रो प्राविधिक मित्र सुजनजीको तर्फबाट र अब भने जो आज प्रत्यक्ष रूपमा कल गर्नुभएको छ तपाईँहरूबाट गोला प्रथा गरिकन म एउटा नम्बर तार्न गइरहेको छु र मेरो हातमा नम्बर परिसकेको छ 28 नम्बर परेको छ उहाँले सही जवाब सी टिपाउनु भएको छ उहाँ चाहिँ दोलखाबाट हुनुहुन्छ उहाँको नाम रहेको छ मन्जिता लामा तपाईँलाई धेरै धेरै बधाई छ हजुर कार्यक्रम सकिएपछि हाम्रो प्राविधिक मित्र सुजनजीलाई तपाईँले नम्बर टिपाउनुहोस् तपाईँहरूले र ब्यालेन्स पाइसक्नु भइसकेपछि पनि पाइसकेको जानकारी तपाईँले दिनुहुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु कार्यक्रम सुनेर साथ दिनुभयो भाग लिएर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदा हुन चाहन्छु आउने हप्ताको एपिसोड भाग 343 भेट्ने बाचा गर्दै
1: टाइम चेक यति बेला साँझको 6 बज्यो

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनु भएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र साथ प्रस्तुत यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रेसवता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग साक्षात्कार गराउनु रहेको छ। आदरणीय श्रोता सोही उद्देश्य अनुरूप आज पनि हामी अबको करिब आधी घण्टासम्म तपाईँको बीचमा कुराकानी गर्न आइसकेका छौँ। श्रोता यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई कस्तो लाग्छ जस्ताको तस्तै तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौँ। आदरणीय श्रोता अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमलाई आरम्भ गर्न गइरहेका छौँ एउटा सुमधुर भक्ति गीतको साथ र गीतपछि हामी आउने नै छौँ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। तदनुसार श्रोता, हामीले गत हप्ता हेर्दै थियौ कि हामीलाई मुक्ति र उद्धार भन्ने कुरा किन चाहिन्छ भन्ने विषयमा चर्चा गरिरहेका थियौ। र साँच्चै नै हामीले उद्धार पाउनु पर्छ, हामीलाई मुक्तिको खाँचो छ। यदि हामीले मुक्ति र उद्धार पाउन सकेनौ अथवा पाउनबाट चुक्यौं भने पक्कै पनि हाम्रो आत्मा नरकमा पर्न सक्दछ। त्यही कारणले गर्दा हामी हाम्रा पापहरू क्षमा पाउनु पर्छ र हामीले मुक्ति पाउनु पर्छ भन्ने विषयलाई हामीले हेर्दै थियौं। तदनि श्रोता, हामीले गत एपिसोडहरूमा के हेर्यो, किन हामीलाई मुक्ति चाहिन्छ भन्ने कुराको कारण के थियो भन्ने विषयमा म तपाईँको बीचमा छोटकरीमा पुनरावृत्ति गराउन चाहन्छु। जुन रहेको छ, पहिलो कुरा, हाम्रो आत्मा बाँचेको छैन, यसकारणले गर्दा हामीलाई मुक्ति आवश्यक छ। दोस्रो, हामीहरू श्रापले दबिएका छौं र हामी परमेश्वर बिना जिरहेका छौं र हामी पापमा लागिरहेको कारण अनि दियाबलसको अधीनमा भइरहेको कारण हामीले यी सब कुराबाट मुक्ति पाउनु पर्छ भन्ने विषयमा हेरेका थियौं। भने त्यसपछि हाम्रो जीवन चाहिँ परमेश्वरबाट अलगिएका छौं, जो चाहिँ आत्मिक मृत्यु हो, अनि जस चाहिँ हामी दियाबलसको नियन्त्रणमा रहेको कारण हामी उहाँका नियमहरू उल्लङ्घन गर्छौं र यसकारण हामीलाई मुक्ति चाहिन्छ भन्ने विषयमा हेरेका थियौं। भने अर्को, पापमय प्रवृत्तिमा केन्द्रित जीवन भएको कारण हामी मृत्युतर्फ उन्मुख भइरहेका छौं र परमेश्वरतर्फको शत्रुता बढ़िरहेको छ, यसकारण हामीलाई मुक्ति चाहिन्छ भन्ने विषयमा हामीले हेरेका थियौं। त्यसै गरी तिनीहरू अर्थात् मानिसहरू मानसिक रूपमा उत्पीडित भएर बोझले दबिएका छन्, जसको आत्माले कहिले पनि आराम गरेको छैन, जसका पापमय प्रवृत्तिको कारण जीवनमा चिन्ता, बोझ र गुनासो र भ्रष्टताले भरिएको छ, दुष्टले दिएको पीड़ा र दुर्भाग्यले भरपूर्ण भएको जीवन भएको कारण मानिसले मुक्तिको आवश्यकता पर्छ भन्ने विषयमा हामीले हेरेका थियौं। भने अर्को, दुष्ट र खराब सोचको परिणाम स्वरूप अपवित्रताले भरिएको जीवन भएको हुनाले गर्दा हामीलाई मुक्ति चाहिन्छ। अर्को, हामी सबै प्रकारका शारीरिक कष्टले भरिएका छौं, आत्मिक समस्याहरू पनि छ, हामीसँग कष्ट र श्राप पनि छ। हाम्रो पापको क्षमा ख्रिस्टद्वारा हुने भएको हुनाले गर्दा पनि हामीलाई ख्रिस्टको मुक्तिको आवश्यकता रहेको कुरा हामीले सुनेका थियौं। र त्यसै गरेर हाम्रो यो संसारमा कुनै पनि आशा र भरोसा छैन, त्यसकारणले गर्दा न्यायको वास्ता नगरी हामी मानिस जाति शारीरिक अभिलाषा अनुसार असत्यलाई त्यागेर स्वेच्छाले झुटा तर्फ हामीले कदम बढाएको कारण हामीलाई मुक्ति र उद्धार चाहिन्छ भन्ने विषयमा हेरेका थियौं। र अर्को, संसारमा मृत्युपछि आशा नभएको कारणले गर्दा त्यो आशा पाउनको लागि हामीले मुक्ति पाउनु पर्छ र हामी अनन्तको निशानातिर बढ्नु पर्छ भन्ने विषयमा हामीले हेरेका थियौं। श्रोता, त्यसै गरेर हाम्रा सन्ततिहरू पनि पूर्ण रूपले असफल भएका छन् र श्रापको बन्धनमा छन्। हामी नबचाइएका मूर्तिहरूको पूजा गर्नु एउटा विध्वंसको माध्यम भएको कारणले गर्दा यो तथ्यबाट बच्नको लागि, यसको परिणामबाट बच्नको लागि हामीले मुक्ति चाहिन्छ र हामीले मुक्ति पाउने बाटो पहिलाउनको लागि नै हामीलाई मुक्ति चाहिन्छ, होइन? त्यसै गरेर परमेश्वरले हाम्रा सबै पापहरू सबै ख्रिस्टद्वारा समाधान गर्नुहुने भएको कारणले गर्दा हामीलाई मुक्ति र उद्धार चाहिन्छ भन्ने विषयमा हामीले हेरेका थियौँ। भने आज चाहिँ हाम्रो सारा जीवनमा जति पनि समस्याहरू छ, त्यस कारणले यी सबै समस्याहरू चाहिँ शैतानद्वारा दुष्टद्वारा ल्याइएको कारणले गर्दा परमेश्वरले ख्रिस्टद्वारा यी समस्याको समाधान गरिदिनु हुने भएकोले हामीलाई मुक्ति र उद्धारको खाँचो पर्दछ भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ। आदरणीय श्रोता, दियाबलसबाट ल्याएका समस्याहरू के हुन्? सबैभन्दा पहिला त हाम्रो पिता पुर्खादेखि नै उसले पापको बीजारोपण गरिदियो। उत्पत्ति 3 अध्यायमा त्यसले हाम्रा पहिलो पुर्खा आदम र हब्बालाई छक्कायो, भकायो र मानिस जातिमा आफ्नो मृत्यु र अधिकार हाल्न सफल भएको हामी पाउँदछौ। त्यसपछि हामी देख्दछौ कि मानिसको जीवनमा समस्याहरू घट्नुको सट्टा दिन प्रतिदिन बढ़िरहेकै हामी देख्दछौ। मानिस अब परमेश्वर प्रतिको अनाज्ञाकारिता मात्र होइन, अब ऊ आफ्नै स्वरूपमा बनिएका आफ्नै मानिसहरूको हत्या गर्नतर्फ पनि बढ्छ, चोरी गर्नतर्फ पनि बढ्छ, झुटो बोल्नतर्फ पनि बढ्छ, सबै कुराहरू गर्नतर्फ बढ्छ। र साथसाथै परमेश्वरको शत्रु दियाबलसँग सम्बन्ध गाँस्नको लागि पनि अग्रसर हुन्छ। यही कारणले गर्दा मानिस जातिमा अब आत्मिक रूपमा परमेश्वरसँग सम्बन्ध तोडियो, आत्मिक जीवन मरेतुल्य भयो र अब शारीरिक जीवनमा त्यसको असर देखियो। आज मानिसहरू गरिब छ, रोगी छ, निराश छ, मरणको चक्रमा बाँधिएको छ। किन? किनभने उनीहरूले सृष्टिकर्ता परमेश्वरको आज्ञालाई नमानेको कारणले गर्दा यी सब भएको हो। सृष्टिकर्ता परमेश्वरको आज्ञा कहाँ छ? त्यो चाहिँ पवित्र धर्मशास्त्र बाइबलमा पाउन सकिन्छ। प्रेसरता एउटा विश्वव्यापी तथ्य चाहिँ के हो भन्दा हामी सबै पापी छौं, यसकारण गर्दा हाम्रो पापको क्षमा हुनुपर्छ र हामीलाई मुक्तिदाताको खाँचो छ भनेर मानिलिनु हो। जसले यी कुराहरू मान्दैन उसले सृष्टिकर्ता परमेश्वरलाई झुटा ठहराउँछ र जसले सृष्टिकर्ता परमेश्वरलाई झुटो ठहराउँछ त्यसपछि उसले मुक्ति र उद्धारको कहिले पनि महसुस गर्न सक्दैन। प्रेसरता उसले सृष्टिकर्ता परमेश्वरलाई नै झुटा ठहराउँदैछ भने अब उसले कसमाथि चाहिँ विश्वास गर्ला र उसको विश्वास कस्तो होला? श्रोता, यो हामीले सोच्नु पर्ने कुरा हो र यही कारणले गर्दा मानिस सबैको बावजुद पनि परमेश्वरको प्रेम र अनुग्रहले उचाइ पाप र अधर्मबाट बचाइनको लागि यीशु यस संसारमा आउनुभयो र जसले उहाँको एकलौटे पुत्र प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्छ तब उसका सारा पापहरू जो आदम र हब्बादेखि आएका थिए ती सबै पापहरू क्षमा हुनेछन्। श्रोता, यसकारणले गर्दा तपाईँ हामीले क्षमा प्राप्त गर्नको लागि पनि मुक्ति उद्धार र पाप क्षमाको बाटो हामीलाई आवश्यक छ। श्रोता, पहिलो यूहन्ना 3:8 भन्दछ, यदि कसैले पाप गरेको छैन भन्दछ भने त्यसले परमेश्वरलाई झुटो ठहराइरहेको हुन्छ भनेर उल्लेख गरिएको छ। हजुर श्रोता, पहिलो यूहन्ना 3:8 लेखिएको कुरा म तपाईँको पढ्छु। जसले पाप गर्छ त्यो दियाबलसको, किनकि दियाबलस त सुरुदेखि नै पाप गर्दै आइरहेको छ। दियाबलसको कामहरू नष्ट पार्न परमेश्वरको पुत्र प्रकट हुनुभएको हो भनेर उल्लेख गरियो। अनि पहिलो यूहन्ना 3:10 के भन्छ? परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो? यसैबाट प्रष्ट हुन्छ, जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन र त्यो शक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन भनेर उल्लेख गरियो। आदरणीय श्रोता, दियाबलस को हो? दियाबलस त झुटको पिता हो भनेर यूहन्ना 8:44 भन्दछ। यसरी लेखिएको छ, प्रभुले भन्नुभएको, तिमीहरू आफ्नो पिता दियाबलसका हौ र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प रहेको छ। त्यो त सुरुदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन, किनकि त्यसमा केही सत्य छैन। जब त्यसले झुट बोल्छ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनकि त्यो झुट हो र झुटको पिता हो भनेर यीशुले भन्नुभएको छ। आदरणीय श्रोता, अब जसले पाप र अधर्म गर्छ ऊ कसको भयो? दियाबलसको भयो। आदरणीय श्रोता, त्यसकारणले गर्दा हामीले दियाबलसका कामहरूबाट मुक्त पाउनको लागि, त्यसको प्रभावबाट बच्नको लागि पनि हामीलाई मुक्तिदाता चाहिन्छ। 3:9 भन्छ, परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनकि त्यो परमेश्वरबाट जन्मेको हो भनेर लेखिएको छ। प्रेसरता, अब यदि तपाईँले आफूले आफूलाई नयाँ जन्म पाएको हुँ भनेर ठान्नुहुन्छ भने तपाईँ हामीले अब चाहिँ पाप कर्मलाई जानी बुझेर कहिले पनि अँगाल्नु हुँदैन। श्रोता, दियाबलस कस्तो चिज हो? उसले यीशु ख्रीष्टलाई समेत परीक्षा गरेको हामी पाउँछौँ। मत्ती 4:10 आएर यीशुलाई परीक्षा गर्ने दुष्टले तपाईँ र मलाई परीक्षा नगर्ला भन्न सक्दैन। यीशुलाई पापमा फसाउने दुष्प्रयास गर्ने दुष्ट दियाबलसले तपाईँ हामीलाई त्यो पापमा फसाउने दुष्प्रयास नगर्ला भन्न सक्दैन। श्रोता, हिब्रू 2:14 यसरी लेखिएको छ, किनकि छोरा छोरीहरू मासु र रगतको सहभागी भएको हुनाले उहाँले पनि त्यही स्वभाव धारणा गर्नुभयो लिनुभयो ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात दियाबलसलाई उहाँले नष्ट गर्नुभएको छ भन्ने गरिन्छ। यसर्थ दियाबलस तपाईँ हामीलाई नाश गर्नेवाला हो र हामीले उसको दासत्वबाट मुक्ति पाउनुपर्छ भन्ने कुरा हामीले कहिले पनि बोल्नु हुँदैन। श्रोता, हामीले अगाडि हेर्दै जाने हो भने लेखेको छ, अब जतिले यीशु ख्रीष्टलाई ग्रहण गरे अर्थात् यीशु ख्रीष्टलाई ग्रहण गर्नु भनेको पाप स्वभावलाई त्यागेर नयाँ स्वभावलाई धारण गर्नु हो र नयाँ स्वभावमा धारण हुनु भनेको यीशुलाई विश्वास गर्नु हो। त्यसकारणले यूहन्ना एकको बारेमा छ, जति जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेर उल्लेख गर्नु। तपाईँले परमेश्वरको सन्तान हुने अधिकार पाउनु भयो कि भएन? श्रोता, यदि तपाईँ परमेश्वरको सन्तान हुने अधिकार पाउनु भएको छ भने सम्झनुहोस्, तपाईँको निम्ति स्वर्ग र तपाईँले पाउनुभएको मुक्ति त्यो गुमेको छैन। तर यदि तपाईँले स्वर्गमा प्रभु यीशु ख्रीष्टको जीवनको पुस्तकमा नाम लेखाउन असमर्थ हुनुभएको छ भने तपाईँ सम्झनुहोस्, तपाईँको निम्ति धेरै गाह्रो दिन आउनेवाला छ। यसकारणले गर्दा हामीले ख्रीष्ट येशूलाई विश्वास गर्नु पर्दछ। आदरणीय श्रोता, पहिलो यूहन्ना 2:9 पदले भन्छ, जसले आफू ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै अन्धकारमा नै छ भन्छ। अर्थात् परमेश्वरले जसरी संसारलाई प्रेम गर्नुभयो हामीले पनि अरूलाई प्रेम गरेको उहाँ चाहनुहुन्छ। यो उहाँको आज्ञा हो। हामीले देख्छौ त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन भने। दाजुभाइ र परस्पर प्रेम हुनु अति आवश्यक छ यदि हामीले ख्रीष्ट येशूलाई विश्वास गरेका छौं भने। पहिले उनी 4:8 भनेको छ, प्रेम नगर्नेले परमेश्वरलाई चिन्दै चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ भनेर भनेको छ। आदरणीय श्रोता, तपाईँ हामीले परमेश्वरलाई चिनेका छौं भन्ने कुराको प्रमाण के त? तपाईँ र मैले परमेश्वरलाई चिनेका छौं भन्ने प्रमाण त यो कि हामी एक अर्कालाई प्रेम गर्ने गर्दछौ। आदरणीय श्रोता, यसलाई हामी यसरी पनि बुझ्न सक्दछौ कि यो चाहिँ एक प्रकारले स्वाङ रच्ने ढुङ्गीहरू जो चाहिँ ओठले विश्वासी भन्ने तर पाप र अधर्ममा लिप्त रहनेहरूको लागि खुला चुनौती हो भनेर हामी भन्न सक्दछौ। आदरणीय श्रोता, यहाँ एउटा दृष्टान्त तपाईँको निम्ति राख्न मन लाग्यो। संयुक्त राज्यको ट्रेजरी विभागमा विशेष समूहका मानिसहरू थिए जसका काम नक्कली मुद्रा पत्ता लगाउनु थियो। स्वाभाविक रूपमा यी मानिसहरूलाई नक्कली नोट देख्न चिन्न सक्षम हुनु पर्दथ्यो। तिनीहरूले नक्कली नोटहरू कसरी चिन्न सिक्छन्? अनौठो कुरा, तिनीहरूलाई नक्कली पैसाको जाँच गर्न घण्टौं बिताएर तालिम दिइँदैन, बरु तिनीहरूले वास्तविक कुराको अध्ययन गर्छन्। तिनीहरू वास्तविक नोटहरूसँग यति परिचित हुन्छन् कि तिनीहरूलाई हेरेर वा प्राय छोएर मात्रै नक्कली नोट पहिचान गर्न सक्छन्। यही दृष्टिकोण हामी यो खण्डमा पाउन सक्छौ जसले हामीलाई चेतावनी दिन्छ कि आज संसारमा नक्कली इसाईहरू जति पनि छन् दियाबलसका सन्तानहरू। तर दियाबलसका सन्तानहरूको दुष्ट विशेषतायुक्त सूचीबद्ध गर्नुको सट्टा धर्मशास्त्रले हामीलाई परमेश्वरको सन्तानको स्पष्ट वर्णन दिन्छ। दुई बीच भिन्नता छ। यस अध्यायको मुख्य पद चाहिँ हाम्रो यूहन्ना 3:10 हो र परमेश्वरको साँचो सन्तानले धार्मिकता अभ्यास गर्छ र मतभेदहरूका बावजुद अन्य ख्रिस्टियनहरूलाई प्रेम गर्छ। आदरणीय श्रोता, र धार्मिकता अभ्यास गर्नु र भाइलाई प्रेम गर्नु निसन्देह नयाँ विषयहरू होइनन्। यी दुई महत्वपूर्ण विषयहरू यस पत्रमा हामी देख्न सक्दछौ। पहिलो न 3:1-24 यसको दृष्टिकोण अलिकति पृथक भए तापनि पहिलो दुई अध्यायहरूमा संगतिमा जोर दिएको थियो। तर परमेश्वरसँग संगतिमा रहने इसाई धार्मिकतामा अभ्यास गर्नेछ र भाइलाई प्रेम गर्नेछ भनिएको छ। तर 1:3-5 सन्तान हुनुमा जोर दिएको छ किनभने क्रिस्टियन परमेश्वरबाट जन्मेको हो, उसले धार्मिकताको अभ्यास गर्नेछ र भाइहरूलाई प्रेम गर्नेछ। परमेश्वरबाट जन्मेको भन्ने यो विचार ती अध्यायको एउटा आधार हो। श्रोता, जब हामीले यसलाई हामी सही विश्लेषण गर्दछौ कि हामी कस्ता कुराहरूको दासत्वमा छौं र हामीले कस्ता कुराहरूबाट आफैलाई मुक्त पार्नुपर्छ भन्ने कुराहरू सिकाउँदछ। श्रोता, यहाँ यो पाठले भन्छ, जो उहाँमा रहन्छ उसले पाप गर्दैन, जसले पाप गर्छ उसले उहाँलाई देखेको नै छैन न उहाँलाई चिनेको नै हुन्छ। परमेश्वरबाट जन्मेको कोहीले पनि पाप गर्दैन र पाप गर्न सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको हो भनेको छ। पाप गर्नु भनेको निरन्तर र जीवनशैलीको रूपमा पाप गर्नु हो। यसले कहिले काहीँ हुने पापलाई जनाउँदैन। यो स्पष्ट छ कि कुनै ख्रिस्टियन पाप रहित छैन भन्न सकिन्छ। तर परमेश्वरले अपेक्षा गर्नुहुन्छ कि साँचो विश्वासीले कम पाप गरोस् र बानी पारेर पाप गरिरहनु हुँदैन भन्ने कुरो। बाइबलमा उल्लेख गरेका हरेक महान व्यक्तित्वहरूले कुनै न कुनै समयमा पाप गरे। अब्राहमले पनि आफ्नो पत्नीको बारेमा झुट बोलेका थिए, उत्पत्ति 12:10-20। मोसेले आफ्नो क्रोध गुमाएर परमेश्वरको आज्ञा उल्लङ्घन गरे। गल्ती 20 को 7 देखतिर पत्रुसले तीन पटक प्रभु येशूलाई अस्वीकार गरे मत्ती 26 को 69 देखि 75 तर यी मानिसहरूको स्थायी अभ्यास पाप थिएन यो तिनीहरूको जीवनमा एउटा घटना मात्र थियो जुन तिनीहरूको सामान्य बानीको पूर्ण विपरीत थियो र जब तिनीहरूले पाप गरे तिनीहरूले स्वीकार गरे र तुरुन्तै परमेश्वरसँग क्षमा मागेर पश्चाताप गरे उद्धार नपाएको व्यक्ति चाहे उसले आफूलाई क्रिस्चियन भन्ने दावी गरे पनि तर वास्तवमा ऊ झुटा हुन्छ उसले बानी परेका पापहरूमा जीवन बिताउँछ पाप विशेष गरी अविश्वासको पाप हो उसको जीवनमा सामान्य कुरा हो यो चाहिँ एफिसी 2:1-3 भन्दछ उसँग आकर्षित गर्नको लागि कुनै दिव्य स्रोत छैन उसको विश्वासको दावी यदि छ भने ऊ वास्तविक होइन यही भिन्नता पहिले हुन 3:1-10 देखाइएको छ साँचो विश्वासी बानी परेको पापमा बाँच्दैन उसले पाप गर्न सक्छ तर कहिलेकाहीँ गलत काम तर उसकोले पापको अभ्यास गर्दैन त्यसलाई स्थायी बानी बनाउँदैन आदरणीय श्रोता भिन्नता यो कि साँचो क्रिस्चियनले परमेश्वरलाई चिन्छ झुटो क्रिस्चियनले परमेश्वरको बारेमा कुरा गर्छ र धार्मिक क्रियाकलापमा संलग्न हुन सक्छ तर उसले साँच्चै परमेश्वरलाई चिन्दैन र ख्रिस्टमा विश्वास पनि गरेको हुँदैन ख्रिस्टमा विश्वासद्वारा परमेश्वरबाट जन्मेको व्यक्तिले परमेश्वर पिता परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मालाई चिन्छ र किनभने उसले तिनीहरूलाई चिन्छ ऊ आज्ञा पालनको जीवन बिताउँछ र ऊ पापको अभ्यास गर्दैन यहोन्नाले हामीलाई पवित्र जीवनको लागि तीन कारणहरू दिन्छन् पहिलो परमेश्वर पिताले हामीलाई प्रेम गर्नुहुन्छ पहिले उनले 3:1-3 परमेश्वरको हामी प्रति प्रेम अद्वितीय छ यसरी अनुवाद गर्न सकिन्छ हेर पिताले हामीलाई कस्तो अनौठो र संसारमा भन्दा बाहिरी प्रेम दिनुभएको छ जब हामी उहाँका शत्रुहरू थियौं परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र आफ्नो पुत्रलाई हाम्रा लागि मर्न पठाउनु भयो मुक्तिको सम्पूर्ण अद्वैत योजना परमेश्वरको प्रेमबाट सुरु हुन्छ धेरै अनुवादकहरूले 1:1 एउटा वाक्यांश पाउँछन् कि हामी परमेश्वरको पुत्रहरू भनियौं र हामी छौं परमेश्वरका पुत्रहरू भन्नु हामीले बोकेको केवल उच्च ध्वनि भएको नाम मात्र होइन यो एउटा वास्तविकता हो हामी परमेश्वरको सन्तान हौ संसारले यो रोमाञ्चक सम्बन्धलाई बुझ्ने आशा गर्दैन किनभने यसले परमेश्वरलाई बुझ्दैन ख्रिस्टद्वारा परमेश्वरलाई चिन्ने व्यक्तिले मात्र परमेश्वरको सन्तान भनिनुको अर्थलाई बुझ्न सक्दछ यहोन्ना 3:1 हामीलाई बताउँछ कि हामी के हौं र पहिले यहोन्ना 3:2 हामीलाई बताउँछ कि हामी के हुनेछौं हजुर यहाँको सन्दर्भ निसन्देह ख्रिस्टको आफ्नो मण्डलीको निम्ति आगमनको समयलाई जनाउँछ यो पहिले यहोन्ना 2:8 पवित्र जीवन बिताउनको लागि प्रोत्साहनको स्वरूप उल्लेख गरिएको थियो र अब यो दोहोर्याइएको छ परमेश्वरको हामी प्रतिको प्रेम नयाँ जन्ममा मात्र रोकिँदैन यो हाम्रो जीवनभरि निरन्तर रहन्छ र हामीलाई येशु ख्रिस्टको फिर्तीसम्म पुर्याउँछ जब हाम्रा प्रभु प्रकट हुनुहुन्छ सबै साँचो विश्वासीहरूले उहाँलाई देख्नेछन् र उहाँ जस्तै हुनेछन् फिलिप्पी 3:20-21 यसको अर्थ निसन्देह तिमीहरूले स्वर्गको लागि उपयुक्त नयाँ महिमाको शरीर पाउनेछन् तर प्रेरितहरू यहाँ यसै रोकिँदैनन् उहाँले हामीहरूलाई बताउनु भएको छ कि के हामी के हौं र हामी के हुनेछौ अब यहोन्ना 3:3 उहाँले हामीलाई बताउनुहुन्छ कि हामीले के हुनुपर्छ येशू ख्रिस्टको फिर्तीमा ध्यान राख्दै हामीले आफ्नो जीवनहरू शुद्ध राख्नुपर्छ यी सबै कुराहरू हामीलाई पिताको प्रेमको सम्झना गराउनको लागि हुन् किनभने पिताले हामीलाई प्रेम गर्नुभयो र आफ्नो पुत्रलाई हाम्रो निम्ति मर्न पठाउनुभयो हामी परमेश्वरको सन्तान हौ किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँ चाहनुहुन्छ कि हामी एक दिन उहाँसँगै बाँचौं मुक्ति पाऊ र सुरुदेखि अन्त्यसम्म परमेश्वरको प्रेमको अभिव्यक्ति हो जो चाहिँ हामी परमेश्वरको अनुग्रहद्वारा बचाइएका छौं तर हाम्रो मुक्तिको व्यवस्था परमेश्वरको प्रेममा उत्पत्ति भएको थियो किनभने हामीले पिताको प्रेम अनुभव गरेका छौं र हामीलाई पापमा बाँच्ने कुनै इच्छा छैन आदरणीय श्रोता पाप गर्ने अविश्वासी आफ्नो सृष्टिकर्ताको विरुद्धमा पाप गर्ने प्राणी हो पाप गर्ने ख्रिस्टियन आफ्नो पिताको विरुद्धमा पाप गर्ने सन्तान हो अविश्वासीहरूले व्यवस्थाको विरुद्धमा पाप गर्छन् विश्वासीहरूले प्रेमको विरुद्धमा पाप गर्छन् यसले हामीलाई बाइबलले प्राय दोहोर्याइरहने वाक्यांश अर्थ सम्झना प्रभुको भय मान यो वाक्यांशले परमेश्वरको सन्तान यस्ता आतंकित वातावरणमा बाँचिरहन्छन् भन्ने सुझाव दिँदैन, किनकि परमेश्वरले हामीलाई भयको आत्मा दिनुभएको छैन। बरु यसले संकेत गर्छ कि परमेश्वरका सन्तानले आफ्नो पितालाई श्रद्धा गर्छन् र जाना जानी उहाँका आज्ञाहरू उल्लंघन गर्ने वा उहाँको धैर्यको परीक्षा लिने छैनन्। आदरणीय श्रोता, किशोरहरूको एक समूहले पार्टीको आनन्द लिइरहेका थिए र कसरी सुझाव दियो कि तिनीहरू राम्रो समय बिताउन एउटा निश्चित रेस्टुरेन्टमा जाऊ, म चाहन्छु कि तिमी मलाई घर लैजाऊ। जेनले आफ्नो डेटलाई भनिन्, मेरा आमा बाबुले त्यो ठाउँलाई स्वीकृत दिँदैनन्, तिम्रा बुबाले तिमीलाई चोट पुर्याउँछन् भन्ने डर लाग्छ। ती मध्ये एउटा केटीले व्यङ्ग्यात्मक रूपमा सोधिन्, होइन, जेनले जवाफ दिन, मलाई डर छैन कि मेरो बुवाले मलाई चोट पुर्याउनुहुन्छ, तर मलाई डर छ कि मैले उहाँलाई चाहिँ चोट पुर्याउन सक्छु होला। उनको सिद्धान्त बुझिन् कि परमेश्वरको साँचो सन्तानले जसले परमेश्वरको प्रेम अनुभव गरेको हुन्छ र त्यो प्रेमको विरुद्धमा उसले पाप गर्ने इच्छा राख्दैन। परमेश्वरको पुत्र हाम्रो लागि मर्नुभयो, यूहन्नाले यहाँ येशूको भविष्यमा प्रकट हुने कुराहरू बताउँदछन्। उहाँको विगतमा प्रकट हुनतिर फर्कन्छन्, जब प्रकट शब्दको अर्थ देखा पर्न हो, र यूहन्नाले येशू किन आउनुभयो र मर्नुभयो भन्ने दुई कारण थियो, पहिलो हाम्रो पापहरू हटाउन र दोस्रो शैतानका कामहरू नष्ट पार्न। परमेश्वरको सन्तानले पाप गर्नु भनेको उसले येशूले क्रुसमा गर्नुभएको कार्य के गर्नुभयो भन्ने कुरा बुझ्दैन वा कदर गर्दैन भन्नु संकेत हो। यसकारणले गर्दा हाम्रा पापहरू हटाउन उहाँ प्रकट हुनुभयो र जसमा हामी सहभागी हुनु अत्यन्तै आवश्यक छ। श्रोता, यदि भन्दै अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605, रामनगर, काठमाडौँ, नेपाल। अवस्थ श्रोता, यिनै ठेगानाको साथसाथै पनि आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्र साथ प्रस्तुत जनाथन गिरी अर्को कार्यक्रमसम्मको आज्ञा चाहन्छौ। अवस्थ, जय बसी।
1: गुड न्यूज एफएम 105.1। अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाउ। हाम्रो यी अध्ययनहरूको यात्रामा चाहिँ निरन्तर रूपमा हामीले भजन संग्रहको पुस्तकबाट चाहिँ आशिषमय अध्ययनको यात्रालाई चाहिँ अगाडि बढ़ाइरहेका छौं भने आजको अध्ययनमा हामी कुन चाहिँ अध्ययनमा अथवा के कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौ त्यस बारेमा थोरै हामीलाई बताइदिनुहोस् न
2: भाइ। आज हामी भजन संग्रह 137 अध्यायको 1-4 पदहरूलाई लिएर अध्ययन गर्नेछौ। यी पदहरूले बेबिलोनको निर्वासनमा रहेका इसरायलीहरूको गहिरो पीड़ा, आफ्नो मातृभूमि प्रतिको प्रेम र कठिन परिस्थितिमा भएको आत्मिकी संघर्षलाई प्रस्तुत गर्दछन्।
1: साँच्चै नै तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा यो महसुस गरेको छु कि मानिस आफ्नो घर, आफ्नो देश र आफ्नो आत्मिक पहिचानबाट चाहिँ टाढा हुनु कति गहिरो दुःख अनुभव चाहिँ गर्दछ।
2: हो नि त भाइ, आजको अध्ययनमा पनि यस्तै कुराहरू छन्। इजरायलीहरू बेबिलोनको नदीको किनारमा बसेर सियोन अर्थात एरुसलेमलाई सम्झिरहेका छन्। उनीहरूको हृदय अत्यन्त भारी छ र उनीहरूले आँसु झार्दै आफ्नो हराएको स्वतन्त्रता र परमेश्वरको मन्दिरलाई सम्झिरहेका छन्।
1: तपाईँले जति पनि यी कुराहरू बताउनुभयो, मलाई लाग्दछ कि यो केवल भौतिक देशको कुरा मात्र होइन, आत्मिक रूपमा परमेश्वरबाट टाढा भएको अनुभूति पनि हो जस्तो मलाई लाग्दैछ।
2: ठिक त्यही हो भाइ, सियोन केवल भूगोल होइन परमेश्वरको उपस्थिति र आराधनाको प्रतीक पनि हो। त्यसैले उनीहरू भन्छन्, हामी कसरी विदेशी भूमिमा परमप्रभुको गीत गाउन सक्छौ। यसले देखाउँछ कि साँचो आराधना केवल बाहिरी व्यवहार होइन हृदयको गहिरो सम्बन्ध पनि हो भन्ने तथ्यलाई।
1: भनेपछि दाइ, त्यसो भए यी पदहरूले दुःखको बीचमा पनि विश्वासको पहिचान र परमेश्वरको धार्मिकताको गहिरो प्रेम चाहिँ देखाउँदछन्, होइन त?
2: हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, कहिले काहीँ जीवनले हामीलाई टाढा र अन्जान परिस्थितिमा, अन्जान देशमा पुर्याउँछ, तर हाम्रो आत्मिकी पहिचान र परमेश्वर प्रतिको प्रेम हामीले कहिले बिर्सनु हुँदैन। त्यसैले आउनुहोस्, यही आशिषमय कुरालाई यो आजको हाम्रो अध्ययनको यात्रामा थाहा गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 1-4 पदबाट देख्न गइरहेका छौं। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधिको इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाड़ी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। इजिकेल बाबेलमा थिए, तर उसले त्यहाँ कैदी यानी बन्धुवाहरूको बारेमा अगमबाड़ी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए, तर उनी चाहिँ राजमहलमा थिए, अन्य जाति शासकहरूको निम्ति अगमबाड़ी गर्दै। हामी उसबाट ती कैदी वा बन्धुवाहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौ। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानी पुरानो नियमका राजाहरूको दुई पुस्तकहरू र इतिहासका दुई पुस्तकहरू जुन ऐतिहासिक पुस्तकहरू भनिदछ, तिनीहरूले खाली हामीलाई बाबेलको कैद वा बन्धुवा र यरुसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेमिया र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरुसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हाँ मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाईँ यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाईँ यी मानिसहरू आफ्ना आवेगहरू, मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू यहाँ रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय एक पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौं। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा के हो। तिनीहरू जान्दछन् कि दासहरूको क्याम्पमा पालमा समय बिताउनु कस्तो हुन्छ। मित्र, बेबिलोनका नदीहरू नै त्यो स्थान हो जहाँ तिनीहरूलाई खेदो सतावट गरिए, तिनीहरूलाई दुःख दिए, कष्ट दिए, जहाँ तिनीहरूले दासको काम गर्दथे, जहाँ तिनीहरूले अत्यधिक रूपमा कष्ट दुःख भोगे, बेबिलोनका नदीहरू। प्रश्न खडा हुन्छ, तिनीहरू त्यहाँ के गरिरहेका छन्? वास्तवमा त्यहाँ तिनीहरू रहने कुनै काम थिएन। परमेश्वरले प्रतिज्ञाको मुलुकमा तिनीहरूलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे, उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्ने प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरू बेबिलोन वा बाबेलको नदीहरूमा के गरिरहेका छन्? निश्चय नै यहाँ उल्लेखित बेबिलोनका नदीहरू नहरहरू हुन्, खनिएका, मानिसले खनेका नहर। म सोच्दछु कि आज सबै बाइबल शिक्षकहरू यो कुरामा पूर्ण सहमत छन् कि यिनै मानिसहरूले टाइग्रिस र इफ्रातस नदीबाट ती नहरहरू खनेथे। ती नहरहरू जमीनमा सिंचाईको लागि खनिएको थियो। यिनै यहुदी, इसरायली कैदी वा बन्धुवाहरूले त्यो मरुस्थल बंजर मुलुकमा सूर्य उदयदेखि सूर्य अस्ताईसम्म कठोर परिश्रम गरे नहर खन्ने काममा। भनिएको छ बेबिलोनका नदीहरूका किनारमा बसेर, ओ यो गहिरो हतोत्साह, उदासीको तस्वीर, खिन्नताको कस्तो तस्वीर यो हो। बेबिलोनका नदीहरूका किनारमा बसेर तिनीहरूले अरू के गर्न सक्थे भन्दा सियोनलाई सम्झँदै हामी रोयौं। तिनीहरू रोइरहेका थिए, ओ कस्तो तस्बिर यहाँ छ। भजनहरू स्तुति प्रशंसाका गीतहरू हुन्। भजनहरूले आनन्द, हर्ष, अद्भुत विश्वास, आशा र भरोसाको व्यक्त गर्दछ। तर यो भजनमा चाहिँ यो छैन। यो त्यो भजन हो जुनमा तिनीहरू विलाप गरिरहेका छन्, शोक गरिरहेका छन्। भनिएको छ सियोनलाई सम्झिँदै हामी रोयौं। यो स्तुति प्रशंसाको भजन होइन, यो निराशाको, विलापको, शोकको भजन हो। ओ बाबिल र यरुसलेम बीच कस्तो भिन्नता छ। यरुसलेम पहाड़हरूमा बसालिएको सुन्दर स्थान थियो, बाबिल चाहिँ सुक्खा तराई बेसीमा अवस्थित स्थान थियो। मित्र, तिनीहरू त्यहाँ रहन चाहेकोले गर्दा, त्यहाँ रहन मन पराएकोले गर्दा त्यहाँ अहिले छैनन्। तिनीहरू त्यहाँ त्यसकारणले छन् किनभने तिनीहरूका शहरलाई विध्वंस गरिएको छ र तिनीहरूलाई त्यहाँ बन्धुवा वा कैदीको रूपमा बाबिलमा लगिएको थिए र अहिले तिनीहरू दासहरू काम गर्ने स्थानमा राखिएका छन् र तिनीहरूलाई पशु जस्तै काममा लदाइँदैछन्। अहिले तिनीहरू गृह विरह, होमसिकमा छन्। सियोनलाई सम्झिँदै हामी रोयौं, यहाँ तिनीहरू भन्छन्। त्यहाँ तिनीहरू किन छन्? तिनीहरू त्यहाँ यस कारणले छन् किनभने तिनीहरूले पाप गरे। यदि तपाईँ त्यस अवधिको अर्को एकजना रुने विलाप गर्ने मानिसलाई स्पष्टीकरण चाहनुहुन्छ भने त्यस मानिसबाट स्पष्टीकरण चाहनुहुन्छ भने यर्मिया कहाँ फर्कनुहोस्। उनी रुन्चे बालक जस्तै थिए, तर उससँग कुनै दोष नखोज्नुहोस्, किनभने जब परमेश्वरले आफ्ना दण्डको घोषणा गर्न कुनै मानिसलाई चुन्नुभयो, उहाँले कोमल हृदयको मानिसलाई चुन्नुभयो। यर्मिया अगमवक्ताले तिनीहरूको शहर विध्वंस हुनेछ भनी पहिले नै अगमबाडी गरेका थिए, अनि यो नै यर्मियाले तिनीहरू कैद वा बन्दुवामा जाने थिए भनेर अगमबाडी गरेथे। परमेश्वरले त्यस्तो क्रूर कठोर सन्देश दिन क्रूर कठोर मानिसलाई प्रयोग गर्नु भएन। उहाँले स्त्रीको जस्तो हृदय भएको कोमल मानिसको चुन्नुभयो। यर्मियाले भन्छन्, मेरा आँखाहरू आँसुहरूले भरिएका थिए, यो सन्देशले मेरो हृदयलाई टुटाइदियो, तोड्यो। परमेश्वरले त्यस किसिमको मानिस पठाउनुभयो ताकि तिनीहरूले थाहा पाउन् कि उहाँ यसको बारेमा कस्तो महसुस गर्नुहुन्थ्यो। उसको कुरालाई विलापको पुस्तकमा सुन्नुहोस्, विलाप 1:8 भनिएको छ, यरुसलेमले घोर पाप गरियो, यसैले त्यसको हटाइएको छ। अमित्र, बाबेलमा नहरहरूको किनाराहरूमा ती मानिसहरू किन छन्? तिनीहरूले घोर पाप गरे, त्यही नै कारण तिनीहरू अहिले त्यहाँ छन्। अहिले तिनीहरूको कुरालाई सुन्नुहोस्, 2 भनिएको छ, त्यहाँको बीचको बैंसको रूखमा हामीले आफ्नो वीणा झुन्ड्यायौं। मित्र, तिनीहरूसँग गाउने कुनै मन छैन, तिनीहरूले अहिले गाउने छोडेका छन्। तिनीहरूसँग त्यहाँ कुनै गायक दल छैन, त्यहाँ कुनै गीत सेवाहरू छैन। तिनीहरू गाइरहनु भएको सट्टामा विलाप सो गरिरहेका छन्। तिनीहरूले आफ्ना वीणाहरू बैंसको रूपमा झुन्ड्याए, तिनीहरूलाई अब कति पनि त्यसको आवश्यक छैन। बाबेलको नदीहरूको किनारामा तिनीहरूले सियोनको गीत गाउन सकेनन्। यरुसलेममा र यरुसलेमको मन्दिरमा तिनीहरू परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन सके र गाउँदथे। अहिले बाबेलको नदीहरूको किनारमा तिनीहरूले आफ्नो वीणाहरू बैंसको रूपमा झुन्ड्याए। स्तुति प्रशंसाको यी साधनहरूलाई तिनीहरूले बैंसको रूपमा झुन्ड्याए र शोक गरे। आज त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो आफ्ना वीणाहरूलाई बैंसको रूखहरूमा झुन्ड्याएका छन्, मतलब तिनीहरूले आफ्ना गीत गुमाए, हराए, तिनीहरूसँग वीणा छैन, मतलब स्तुति प्रशंसाको गीत तिनीहरूको जीवनमा, हृदयमा, मुखमा छैन। ख्रिस्टियन मित्र, के तपाईँले आफ्ना गीत गुमाउनु भएको छ, हराउनु भएको छ? तपाईँ सर्वप्रथममा ख्रिस्टमा आउनुहुँदा पाउनु भएको हर्ष आनन्दको सम्झना गर्नुहोस्, याद गर्नुहोस्, तपाईँले आफ्ना गीतको आज गुमाउनु भएको छ। हा मित्र, हामीले देख्यौं तिनीहरूका बाबेलमा मुख्य केन्द्रीय अनुभव, त्यसपछि हामी देख्छौ संकटपूर्ण अनुभव। 3 भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे, र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले बाबेलका मानिसहरूले इसरायलमा त्यहाँ गाउने कुराको बारेमा सुनेका थिए। इसरायलीहरू निश्चित कारणको लागि विश्वमा प्रख्यात थिए, जुन हामी केही क्षणपछि देख्नेछौ। अनि जब तिनीहरूले सुने कि ती इसरायलीहरूलाई बाबेलको शहरको बाहिरको नहरहरूको किनारमा ल्याइए र त्यहाँ नै तम्बुहरू लगाएर बसोबास गराइए र मानिसहरू त्यहाँ तिनीहरूलाई हेर्न आए, देख्नुभयो इसरायल विश्व प्रख्यात थियो, किनभने यरुसलेममा त्यहाँ जीवित र सत्य परमेश्वरको मन्दिर थियो। जब पर्यटकहरू यरुसलेममा आउँथे, तिनीहरूले मानिसहरूलाई मूर्तिको पूजा गरिरहेको नभेटाएर जीवित र सत्य परमेश्वरलाई सेवा गरिरहेको र उहाँको स्तुति प्रशंसा गरिरहेको र उहाँका पापहरूको क्षमा र उद्धारद्वारा नजिक पुगिरहेको र उहाँको निम्ति महिमाको गीत बढ़ी बढ़ाउको स्तुति प्रशंसाको गीत गाइरहेको पत्ता लगाउँथे। तिनीहरूले यस्तो केही पनि अरू कहीँ पनि जग्गामा देखेका थिएनन्। तिनीहरूले कहिले पनि त्यस्ता सुनेका थिएनन्। यसको खबर पूरा संसारभरि फैलिएको थियो। पृथ्वीको पल्लो छेउबाट सभाको रानी आइन्। जब तिनले यसको सुनिन्, तिनले सोचिन् कि त्यो खबर सत्य हुन सक्दैन। इसरायलको चाडहरूको समयमा मानिसहरू यरुसलेममा चारै जग्गाबाट एकसाथमा जम्मा हुन्थे र तिनीहरूले यी भजनहरू गाउँथे। सम्भवत यी सबै भजनहरू संगीतबद्ध गरिएका थिए। दाउदले सयौं गायक र संगीतकारहरूको दलको र अर्केस्ट्राको प्रबन्ध गरेका थिए। यो अनुमान गरिन्दछ कि त्यहाँ त्यस्तो समयहरू थियो, लाखौं मानिसहरू मन्दिरमा जम्मा भएर परमेश्वरको स्तुति प्रशंसा गाउँथे। तिनीहरूलाई सुन्न र सुन्न सनसनपूर्ण अनुभव थियो। तर अहिले मन्दिरलाई आगोले जलाइयो र यरुसलेम विध्वंसमा ढुङ्गा इँटाका टुक्राहरूमा पसरेर रहेको थियो, अनि त्यहाँका इसरायली मानिसहरू चाहिँ अहिले बाबेलमा दासको काम गरिरहेका थिए। धेरै यात्रीहरू पर्यटकहरू बाबेलमा यो भन्दै आए, यी इसरायलीहरूको चाडहरूको अवधिमा म यरुसलेममा थिए। तिनीहरू त्यहाँ पूरा संसारभरिबाट आएका थिए र जम्मा भएका थिए र त्यहाँ हजारौं मानिसहरू मन्दिरमा जम्मा भएका थिए। जब बलिदान भेटीहरूको चढ़ाइन्थ्यो र धुवामाथि उड्थ्यो, ती मानिसहरूको मुखबाट निस्किएको भजनले मलाई यो पृथ्वीबाट स्वर्गमा उठाएको आभास गरायो। मैले कति पनि यस्तो सुनेको थिएन कहीँ पनि। यी मानिसहरू शताब्दी शताब्दीदेखि संगीतकारहरू हुन्, यी इसरायलीहरू यहुदीहरू। जब यी मानिसहरू एकसाथमा भेला भएर परमेश्वरको निम्ति स्तुतिहरू गाउँथे, प्रशंसा गाउँथे, संसारले यसको बारेमा सुनेथे। परमेश्वरले यसको बारेमा संसारले सुन्न इरादा गर्नुभयो, इच्छा गर्नुभयो। अहिले तिनीहरू बाबेलमा बन्धुवा कैदीहरू छन् र बाबेल वासीहरूले भने हामी त्यहाँ गएर संगीत कार्यक्रमका सुन्नेछौं। जब तिनीहरू ती कैदी बन्धुवा इसरायलहरू भए कहाँ आए, ती बाबेलवासीहरूले तिनीहरूका वीणाहरू वंशको रूपमा झुण्ड्याएको देखे। तिनीहरूले यी मानिसहरू अति नै खिन्न उदासितामा बसिरहेको, निराशमा बसिरहेको देखे र तिनीहरू विलाप र शोक गरिरहेको देखे। अहिले व्यङ्ग्यात्मक वचनले छेड हान्दै तिनीहरूले भने, हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ, हामीले तिनीहरूको बारेमा सुनेका छौं, हामीले सोच्यौं कि तिनीहरू गाउन सक्छौ। तिनीहरूले उनीहरूको मजाक खेली उडाए, तिनीहरूले उनीहरूको उपहास गरे। भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले ती बन्धुवामा हुने इसरायलीहरूको कुरा सुन्नुहोस्। चार पदमा भनिएको छ, बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु, सुख सुख गर्दै आँखा भरि र गभरि आँसु खसाउँदै तिनीहरूले भने, हामीले हाम्रा गीतहरू हराएका छौं, गुमाएका छौं। तिमीहरू हामीलाई एउटा सियोनको गीत गाऊ भनेर हामीलाई मजाक ठट्टा गरिरहेका छौ। हाम्रा सियोन खरानीमा, भग्नावशेषमा र विध्वंसमा पसिरहेको छ। हामी कहीँ पनि गाउन सक्दैनौ, कति पनि गाउन सक्दैनौ। कसरी हामी परमप्रभुको गीत बिरानो मुलुकमा गाउन सक्छौ? अमित्र, चाखलाग्दो कुरा यो छ कि ख्रिस्टियनहरूले बिरानो मुलुकमा गीत गाउनुपर्छ, इसरायलका मानिसहरूले गाउनुपर्ने थिएन। त्यस कुरामा इन्कार गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरूले गाउन सकेनन्, न परमेश्वरले तिनीहरू भएको जहाँ कहीँ नै गाउन भन्नुभयो। तिनीहरूले सियोनको गीत खाली सियोनमा गाउनु पर्दथ्यो। परमेश्वरको सन्तान आज बिरानो मुलुकमा यो संसारमा परदेशी र तीर्थयात्री हुन् र आज तिनीहरूको हृदयमा स्तुति प्रशंसाको गीत हुनुपर्छ। खाली ओठको मात्र होइन, बोक्ने मात्र होइन तर हृदयभित्रबाटको गीत हामीले बिरानो मुलुकमा गाउनुपर्छ। परमेश्वरले हामीलाई गीत उद्धारको गीत दिनुभएको छ। मित्र, यी मानिसहरू किन बाबेलको नदीहरूको किनारमा छन्? अहिले म यसको उत्तर दिन सक्छु। तिनीहरूले पाप गरे। किन तिनीहरूले आफ्नो गीतहरू हराए, गुमाए? तिनीहरूले पाप गरे। र मित्र, पापले तपाईँबाट तपाईँको गीतको पनि लुट छ। आज धेरै क्रिस्चियनहरू किन प्रभुको भजन पूरा हृदयबाट गाउन सक्दैनन्? किन त्यसमा आनन्द र हर्ष हुँदैन? एक कारण यही हो, अपश्चतापी पाप। पापले हाम्रो आन्तरिक आनन्द, हर्षलाई, शान्तिलाई लुट्छ। यसले हाम्रो हृदयको हर्षको गीतलाई लुट्छ। यसले हाम्रो निन्द्राको लुट्छ। यसले परमेश्वरसँगको हाम्रो संगतिको लुट्छ। यसले प्रार्थना गर्ने बानीको लुट्छ। वचन अध्ययन गर्ने कामको लुट्छ। मित्र, आज हाम्रो स्थिति कस्तो छ? आफैले आफैलाई जाँचौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: भाइ, आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिस बाहिरी रूपमा जहाँ भए पनि उसको हृदय चाहिँ परमेश्वरसँग चाहिँ जोडिएको हुनुपर्छ। र अर्को कुरा हामीले यो पनि सिकेका छौं कि साँचो आराधना परिस्थितिमा कहिले पनि निर्भर हुँदैन, तर हृदयको सम्बन्धमा चाहिँ निर्भर हुँदछ।
2: हो भाइ, भजन संग्रह 137 एकदेखि 4 खण्डले निर्वासनको पीड़ा मात्र होइन, परमेश्वरको घरप्रतिको गहिरो प्रेम पनि देखाउँछ। उनीहरू टाढा भए पनि सिवनलाई बिर्सन सक्दैनन्। कहिलेकाहीँ दुःख यति गहिरो हुन्छ कि जीवन जिउन पनि गाह्रो लाग्छ, तर त्यही समयमा हाम्रो विश्वास अझ गहिरो रूपमा परमेश्वरतर्फ फर्कनको लागि आवश्यक छ।
1: त्यसो भए दाइ, आजको सन्देशले हामीलाई कठिन परिस्थितिमा पनि परमेश्वरलाई नबिर्सन, हाम्रो आत्मिक पहिचान जोगाउन र उहाँप्रतिको प्रेममा चाहिँ अडिग रहन चाहिँ सिकाएको छ।
2: पक्कै पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी दुःखको समयमा पनि परमेश्वरप्रति वफादार रहन्छौं? के हाम्रो हृदय उहाँको उपस्थितिसँग जोडिएको छ? र यदि तपाईँ आज टाढा, थकित वा पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँलाई बिर्सनु भएको छैन। उहाँले तपाईँको आँसु देखिरहनु भएको छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997024209797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।

0: रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ।
1: बाटो सत्य र जीवन के हो, भविष्य र विगतको बीच यो वर्तमान समयमा कसरी आफ्नो जीवनलाई सञ्चालन गर्ने अनि आफूलाई सकारात्मक रूपमा असलपनाको लागि कसरी परिवर्तन गर्ने जस्ता विषयहरूमाथि केन्द्रित आशाको झल्को दिन प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई विनम्र अभिवादन। आउनुहोस् आजको प्रस्तुतिलाई अघि बढाउँ यो संगीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी परमेश्वरको वचनलाई गहिरो रूपमा सूक्ष्म तौरले अध्ययन गर्ने हाम्रो सिलसिलामा भेला भएका छौं। अनि यसको व्याख्या विश्लेषण गर्दै जीवन उपयोगी कुराहरू सिक्ने हाम्रो यो क्रमलाई जारी राख्नेछौं। आरामै हुनुहुन्छ होला भनी आरामको कामना पनि गर्दछु। प्रिय मित्रहरू, आजको हाम्रो यो अध्ययनलाई पनि अगाडि बढाउनुभन्दा पहिले बुद्धि र ज्ञानको हामीलाई आवश्यकता छ र यसको निम्ति परमेश्वरसँग प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद यो समयको निम्ति। तपाईँको करूणामा तपाईँले हामीलाई यो जीवन दिनुभएको छ र आज फेरि तपाईँको वचनलाई नियालेर पढेर हामी तपाईँको सदिच्छा के रहेछ भनेर जान्न सकौं। प्यारो प्रभु येशू ख्रीष्टको नाममा विन्ती गर्छु, आमेन। प्रिय मित्रहरू, तपाईँलाई सम्झना छ होला त्यो पौराणिक इसरायलीहरू, उनीहरूको वरिपरि घटेका घटनाहरू अनि उनीहरूको बीचमा अवस्थित त्यो संरचना जुन थियो त्यसमा उल्लेखित विभिन्न कुराहरूलाई हामीले अध्ययन गर्दैछौ जुन उनीहरूको जीवनको एक अभिन्न अंग थियो। जब यो संसारमा मानव रूपमा आएर कलवरीमा हाम्रो उद्धारको खातिर आफ्नो जीवन अर्पणे काम पूरा गरी प्रभु येशू ख्रीष्ट स्वर्गमा फर्केर जानुभयो, त्यहाँ उहाँले गर्नुहुने वा निभाउनुहुने भूमिकाहरूबारे आफूलाई प्राप्त भएको दर्शनबारे चाहिँ यो अध्ययनको क्रममा चाहिँ प्रिय चेला अगमवक्ता प्रेरित युहन्नाले प्रकाशको पुस्तकको 14 अध्यायको 17 र 15 अध्यायको 5 अनि 16 अध्यायको 17 जस्ता पदहरूमा स्वर्गमा अवस्थित पवित्र स्थान रूपी संरचनाको कुरा गरेको हामी थाहा पाउँछौ। त्यो संरचना जुन चाहिँ अथवा जसको नकल चाहिँ इसरायलीहरूको माझमा अवस्थित त्यो अस्थायी संरचनाले देखाउँथ्यो। जब परमप्रभुले इसरायलीहरूलाई मिश्रबाट अगुवाई गरेर ल्याउने मोसालाई पवित्र स्थानको संरचना खड़ा गर्नु वा निर्माण गर्नु भनी अराउनुभयो, तब उनलाई त्यो संरचना उनलाई नै पर्वतमा हुँदा देखाइएको स्वर्गमा अवस्थित पवित्र स्थानको नमूना जस्तो हुनुपर्दछ भनी बताइएको थियो। जसले पढ्दै जाँदाखेरि के देखाउँछ भने स्वर्गमा पनि यसको वास्तवमा सक्कल रूप रहेछ र मोसाले जुन बनाएका थिए इसरायलीहरूको बीचमा अवस्थित त्यो संरचना चाहिँ त्यसको प्रतिरूप रहेछ भनेर हामी बुझ्न सक्छौ। युहन्नाले आफ्नो दर्शनको क्रममा जुन प्रकाश उनलाई प्राप्त भयो त्यसको क्रममा महापवित्र स्थानमा करारको सन्दुक पनि रहेको देखेका थिए, जसभित्र परम प्रभुको पवित्र नैतिक दश आज्ञाका शिलापाटी राखिएको हुन्थ्यो भने हिब्रूको पुस्तकको 9:4 र प्रकाशको पुस्तकको 11:19 स्पष्ट बताउँछ। हुन त श्रोता मित्रहरू, यो के को बारेमा होला भन्ने खुल्दोले पनि लाग्न सक्छ यदि हामीले बीचबाट अध्ययन गरिरहेका छौं भने, तर लेवीको पुस्तक, प्रस्थानको पुस्तक जस्ता मोसाले लेखेका पुस्तकहरूलाई हामीले अध्ययन गर्यो भने यो विषयको बारेमा त्यहाँ बताइएको छ र शास्त्रीय ज्ञानमा चाहिँ यो के रहेछ भनेर त्यसलाई बुझ्नको लागि सरल तौरले हामी यो अध्ययन गर्दैछौ। त्यसका अलावा अगमवक्ता युहन्नाले प्रकाशको पुस्तकै 14 अध्यायको 1-5 पदका साथसाथै प्रकाशको पुस्तकको 8:3 पदले स्वर्गमा अवस्थित त्यो पवित्र स्थानको संरचनामा ज्योति प्रवाहित गरिरहेको सामदान र सुनको धूप वेदी पनि देखेका थिए। अनि यी सबैभन्दा पनि महत्वपूर्ण कुरा प्रकाशको पुस्तकको 1:12-13 नियाल्दाखेरि स्वयं ख्रीष्ट प्रभु नै ती 7 सामदानको बीचमा हिँडिरहनु भएको उनले देखेका थिए। श्रोता मित्रहरू, प्रकाशको पुस्तक युहन्नालाई दिएको एक प्रकाश थियो। ती दर्शनहरू जुन उनले देखे हुनाहुने कुराहरूको बारेमा उनले त्यो लेखेका थिए वा उनले बताएका छन् भनेर भनौं। त्यसमा उनले स्वर्गमा के कस्तो चिजहरू रहेछ भन्ने दर्शन पनि देखेका थिए र त्यहाँ यी सबै कुराहरू आउँदाखेरि यसले कुन कुरालाई बल दिन्छ भने जुन कुरा चाहिँ पहिला हामीले अध्ययन गर्दाखेरि मोसाले जुन संरचना इसरायलीहरूको माझमा खडा गरेका थिए अस्थायी रूपमा यसको वास्तविक सकल रूप चाहिँ स्वर्गमा रहेछ भनेर। इसरायलीहरूको छाउनीको माझमा अवस्थित त्यो पवित्र स्थानको पाल र यसका चोकभित्र गरिने गतिविधिहरूले उनीहरूलाई मानिसको उद्धारको योजना जुन परमेश्वरले बनाउनु भएको थियो र परमेश्वरको सत चरित्रको साथै उहाँ कति व्यवस्थित तौरले चल्नुहुन्छ र कसरी हर पल हर क्षण हाम्रो बीचमा रहनुहुन्छ भन्ने कुरालाई हामी समक्ष प्रष्ट रूपमा बुझाएको हामीले पढ्न पाउँछौ। किन यो इसरायलीहरूको बीचमा अवस्थित त्यो पवित्र स्थानको संरचनाको बारेमा हामीले अध्ययन गर्नु पर्यो र भन्ने कुरा पनि आउला, तर त्यो संरचनाको अध्ययन यसकारणले त्यहाँ भएका गतिविधिहरूको अध्ययन यसकारणले पनि गर्नु श्रेयस्कर हुन्छ हाम्रो लागि, किनभने यसले चाहिँ स्पष्ट रूपमा परमेश्वरले हामी मानिसहरू जो यो संसारमा छौं नासी जाने बिती जाने यो संसारमा हामीहरूको उद्धारको योजना र परमेश्वर कति प्रेमिलो हुनुहुन्छ र उहाँ कसरी मानिसहरूसँग रहन रुचाउनुहुन्छ भन्ने कुरालाई हामी समक्ष देखाउँदछ, त्यो बुझ्न मदत गर्दछ। पवित्र स्थानको विधि विधानको अध्ययनले हामीलाई बचाउन परमेश्वरको पुत्रले आफ्नो प्राण त्याग्नु भएको यथार्थलाई हामी समक्ष घाम जतिकै छर्लङ्ग गरी बताउँदछ यदि यसको हामीले सही व्याख्या विश्लेषण वा अध्ययन गर्यौं भने गहिरिएर। जसरी यो संसारमा इसरायलीहरूको छाउनेको माझमा अवस्थित पालमा भएको वा रहेको त्यो पवित्र स्थान होस् वा प्रख्यात ज्ञानी राजा सुलेमानले बनाएको भव्य संरचना रूपी पवित्र स्थान नै किन नहोस्, ती संरचनाहरूले स्वर्गको सकल प्रतिलाई इंगित गर्दथे। त्यसरी नै ती भित्र गरिने क्रियाकलापहरूले गतिविधिहरूले पनि हिब्रूको पुस्तकको 8:5 अनुसार स्वर्गीय नक्कल र छाया बमोजिम त्यो थियो भनेर देखाउँदछ। तपाईँले पुरानो करारको खण्डलाई पल्टाउनु भयो भने लेवी र पवित्र स्थानका सेवक र अगुवाहरूले पृथ्वीको पवित्र स्थानभित्र गर्ने सेवाकार्य भन्दा पनि ख्रिस्ट स्वर्गमा गर्नुहुने सेवाकार्यहरूमा केही महत्वपूर्ण भिन्नता चाहिँ अवश्य थियो। हिब्रूको पुस्तकको 8:6-9:26 हामीले पढ्यौं भने उहाँले आफ्नै प्राण मानिसको निम्ति परमेश्वरको अथाह प्रेम र अनुग्रहमा समर्पण गरेर मानिसको उद्धार सम्भव गराउनु भएकोले परमेश्वर सामु एउटा पश्चातापी मानिसको निम्ति पनि सबल र श्रेष्ठ अनि स्वीकार्य तौरले मध्यस्थता गर्न सक्नुहुन्छ भनेर त्यहाँ बुझ्न सकिन्छ। मित्रहरू, हामी आफ्नै बलबुतामा आफ्नै हिसाबले हामी परमेश्वरसँग हामी संवाद गर्छौं वा गर्दैनौ भन्ने कुरा त्यहाँ होला, तर पनि हामीले यो बुझ्नु जरुरी छ कि परमेश्वर पवित्र हुनुहुन्छ र हामी अपवित्र छौं। हामी मान्छेहरू हाम्रो ख्यालहरू नराम्रा हुन्छन्, हामी पापमै जन्मेका हुन्छौं, अनि श्रोता मित्रहरू, पवित्र परमेश्वरसँग हामी आफ्नै बुतामा हामी उभिन सक्दैनौ। हाम्रो निम्ति एउटा मध्यस्थताको खाँचो हुन्छ र त्यो मध्यस्थता त्यो हाम्रो निम्ति जब हामी प्रार्थना गर्छौं पैरवी गर्ने चाहिँ स्वयं उहाँकै पुत्र परमेश्वर ख्रीष्ट हुनुहुन्छ। पुरानो करारमा उल्लेखित सेवकहरूले उनीहरू कहाँ आउने वा उनीहरू समक्ष उनीहरूलाई मदत गर्नुहोस् यो विधि विधानमा भनेर उनीहरूलाई भेट गर्न आउने ती दुखित मानिसको पापको क्षमा दिन र उसलाई पवित्र बनाउन सक्दैनथे। आज पनि म कुनै मान्छेकोमा जाउँला, म कुनै अग्रजकोमा जाउँला वा कोही म कहाँ आउँला, तर हामी मानिसले मानिसलाई हामी पवित्र बनाउन सक्दैनौ, मानिसले मानिसलाई उद्धार गर्न पनि सक्दैन। यो केवल परमेश्वरले मात्रै बनाउन सक्नुहुन्छ किनभने स्वयं परम प्रभु आफै पवित्र हुनुहुन्छ। त्यसैले ती मानिसहरू जो त्यहाँ काम गर्थे वा सेवकाई गर्थे उनीहरूले पनि उनीहरू कहाँ आउने पश्चातापी हृदय भएका मानिसहरूलाई वा दुखित मानिसहरूलाई उनीहरूले आफैले पवित्र बनाउन सक्दैनथे, किनभने उनीहरू पनि मानिस नै थिए, उनीहरू पनि कमी कमजोरीले भरिएका मानिसहरू थिए। र ती विधिहरू त्यहाँ उल्लेखित क्रियाकलापहरूमा भाग लिँदा त्यो पूरा गर्न भन्दा अगाडि ती मानिसहरू जसले अरूलाई सिकाउने गर्दथे, अरूको निम्ति मध्यस्थता गर्ने गर्दथे, उनीहरूले आफैले आफैलाई पनि उनीहरूले पवित्र पार्ने वा शुद्ध पार्नुपर्ने वा गर्नुपर्ने अवस्था थियो। तर ख्रिस्टको हकमा भने त्यो थिएन, उहाँले बारम्बार आफैलाई अर्पण गर्न जरूरी थिएन कारण उहाँ स्वयं ईश्वरसँग अनन्तदेखि एक ईश्वर पुत्र पवित्र परमेश्वर हुनुहुन्थ्यो भनेर विभिन्न अगमवक्ताका पुस्तकहरूले त्यो बताउँछ। र उहाँले मानिसको निम्ति आफ्नै जीवन त्याग गरेर सदाको निम्ति यो संसारबाट पापको दुःख हरण गर्नलाई एकपल्ट प्रकट हुनुभयो भनेर वचनले उल्लेख गर्दछ। जसरी मानिसको निम्ति एकपटक जन्मेपछि मर्नु निश्चित छ र त्यसपछि इन्साफ, त्यसपछि हामी आफ्नो इन्साफमा उल्लेख भएको प्रतिफल अनुसार को कता हुन्छौं हो श्रोता मित्रहरू। त्यसैले यो जीवनलाई हामीले सही तरिकाले बिताउनु जरुरी छ। यो जीवन केवल एकपटक हामीले पाउँछौं। अघि नै उल्लेख गरिए जस्तै एकपटक जन्मेपछि मर्नु निश्चित छ र त्यसपछि इन्साफ, त्यसरी ख्रिस्ट पनि धेरैजनाको पाप बोक्नलाई एकपल्ट अर्पित हुनुभयो र उहाँ अब दोस्रो पल्ट देखा पर्नुहुनेछ हाम्रो पाप बोक्नका निम्ति, किनभने उहाँले पहिलो आगमनमा नै त्यो गर्नुभयो। तर अब उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति भनी हिब्रूको पुस्तकको 9:27-28 पदमा उल्लेख भएको हामी पढ्न पाउँदछौं। प्रिय मित्रहरू, अहिले हामीले अध्ययन गरिरहेको विषयको शीर्षक हर पल हर क्षणको मित्रको आजको यो अध्ययनको समयमा भर्खरै पढिएको पद कति सान्दर्भिक देखिन्छ। परमप्रभु परमेश्वरले अगमवक्ता यसैयाद्वारा यसैयाको पुस्तकको 49:15-16 यसो भन्नुहुन्छ, तपाईँ र मलाई के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई पनि त्यसले हेर्दै गर्दाखेरि तिथ्याउँदिन र? तर यो संसार यति स्वार्थी छ मित्रहरू, कैयौं पटक हामी अखबार खबरहरूमा पढ्छौं कि बुबा आमाले आफ्नो छोरा छोरीले पनि आफूलाई जन्म दिने बुबा आमालाई बिर्सेका कुराहरू, यति नजिकको नातामा पनि मान्छे बेइमानी पूर्ण तवरले पेश हुन्छ एकअर्कासँग। कस्तो दुःखद छ यो संसार। तर परमप्रभु परमेश्वर भन्नुहुन्छ, म त तँलाई बिर्सन सक्दिन, हेर मैले तेरो नाम मेरो हत्केलामा खोपेको छु र त निरन्तर मेरो सामुन्य छस्। कति धाडसको कुरा मित्रहरू, प्रभु येशु ख्रिस्ट निरन्तर तपाईँ र मसँग जीवनको हर पल हर क्षण हाम्रो असल मित्रको रूपमा रहनु भनी गरिएको उहाँको प्रतिज्ञा। आजको यो अध्ययनबाट म विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 को जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज नयाँ आवाज।
2: जयमसी तथा हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएको सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज नयाँ आवाजमा। आदरणीय श्रोता, गुड न्यूज नयाँ आवाज लिएर म प्रस्तुता स्नेहा तामाङ र प्राविधिक मित्र सन्ध्याजी उपस्थित भइसकेको छु। अबको एक घण्टा म तपाईंलाई कार्यक्रममा साथ दिनेछु र कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीत र यो गीतलाई गाउनु भएको छ गायक रामकृष्ण ढकालले। गीतको बोल रहेको छ, म हारेको बेला म लडेको बेला।

कार्यक्रम गुड न्यूज नयाँ आवाजमा आजको शीर्षक रहेको छ आशारहितको आशा। प्रिय श्रोताबिन, के तपाईँले कहिले जीवनमा सबै आशा हराएको जस्तो महसुस गर्नुभएको छ? यो व्यस्त संसारमा जहाँ सबै आफ्नै दौड़धूपमा र व्यस्ततामा रमाइरहेका देखिन्छन्, सायद तपाईँ भने आफ्नो कोठाको कुनै कुनामा वा सिरानी च्यापेर कसैलाई केही भन्न नसकी चुपचाप आँसु बगाइरहनु भएको त छैन। तर एकछिन पर्खनुहोस्, के तपाईँलाई थाहा छ, एउटा यस्तो आशा छ जुन कहिले निराशामा बदलिँदैन, एउटा यस्तो आशा छ जुन कहिले मर्दैन, बरु सधैँ जीवित रहन्छ। त्यो आशा कुनै भावनामा मात्र होइन, तर उहाँ एक जीवित व्यक्तित्व हुनुहुन्छ, हाम्रो जीवित प्रभु येशू ख्रीष्ट। उहाँले मृत्युलाई समेत जित्नुभयो, त्यसैले उहाँमा भरोसा गर्नेहरूको आशा कहिले पनि समाप्त हुँदैन। प्रिय श्रोताबिनहरू, एउटा कुरा सोध्न चाहन्छु, मानिसलाई सबैभन्दा धेरै कुन कुराले थकाउँछ जस्तो लाग्छ? धेरै कामले, धेरै जिम्मेवारीले वा धेरै समस्याले? सायद होइन, मानिसलाई सबैभन्दा धेरै थकाउने कुरा हो अब त केही हुनेवाला छैन भन्ने सोच। जबसम्म मानिससँग आशा हुन्छ, उसले संघर्ष गर्न सक्छ, ऊ फेरि उठ्न सक्छ, ऊ फेरि हाँस्न सक्छ। तर जुन समय आशा हराउँछ, त्यही दिन जीवनको उज्यालो पनि हराएको जस्तो लाग्न थाल्छ। सायद आज कुनै विद्यार्थीले राम्रो नतिजा नआएको कारण आफूलाई असफल ठानिरहेको छ। सायद कुनै बुवा आमाले घरको खर्च कसरी चलाउने भनेर रातभर निदाउन सक्नु भएको छैन। सायद कुनै युवाले धेरै पटक जागिर खोजे पनि अवसर पाइराख्नु भएको छैन। सायद कसैको सम्बन्ध टुटेको छ, सायद कसैले आफ्नो प्रिय मानिसलाई गुमाउनु भएको छ, र सायद आज यो कार्यक्रम सुन्दै हुनुहुने कसैले मनमनै सोचिरहनु भएको छ, हे परमेश्वर, अब मसँग त शक्ति छैन, तर म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, तपाईँको जीवनको अध्याय अझैसम्म सकिएको छैन। जुन परमेश्वरले तपाईँको जीवन शुरू गर्नुभएको छ, उहाँले तपाईँलाई बीच बाटोमा छोड्नुहुन्न, त्यसैले परिस्थितिमा होइन तर परमेश्वरको प्रतिज्ञामा भरोसा गर्नुहोस्। जब मन हार मान्न खोज्छ, त्यही बेला परमेश्वरको वचनले हामीलाई उठ्न सिकाउँछ। त्यसैले रोमी 12:12 हामी पाउँदछौ, आशामा आनन्द गर, संकष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह। ध्यान दिनुहोस्, परमेश्वरले यदि संकष्ट आयो भने भन्नुभएको छैन, उहाँलाई थाहा छ संकष्ट त आउँछ, विश्वासी गर्नेहरूको जीवनमा पनि आदि आउँछ, रोग आउँछ, असफलता आउँछ, आँसु आउँछ, तर उहाँले एउटा कुरा भन्नुहुन्छ, आशा नछोड। किन? किनकि हाम्रो आशा परिस्थितिमा होइन, परमेश्वरमा आधारित छ।

प्रिय श्रोताबिन, जीवनमा धेरै पटक हामी परमेश्वरको घडी भन्दा आफ्नै घडी हेर्छौ। हामी भन्छौ प्रभु अब त धेरै ढिलो भयो, तर परमेश्वरको समय र हाम्रो समय एउटै हुँदैन। र यही कुरा बुझ्न हामी एउटा वास्तविक मानिसको जीवनतर्फ जाउँ। एकजना मानिस जसले आफ्नो जीवनमा यस्तो समय पनि देखे जब उसलाई भविष्य नै छैन जस्तो लागेको थियो, तर त्यही मानिसको जीवन परमेश्वरले यस्तो परिवर्तन गर्नुभयो कि आज संसारका लाखौं मानिसहरूले उनको गवाईबाट आशा पाएका छन्। उहाँ हुनुहुन्थ्यो दक्षिण कोरियाका पास्टर डेभिड योमिचो। आज संसारका लाखौं मानिसहरूले उहाँलाई चिने पनि उहाँको जीवनको शुरूआत त्यस्तो थिएन। उहाँ पनि एक समय तपाईँ र म जस्तै एउटा साधारण युवा हुनुहुन्थ्यो। जवान उमेरमै उहाँ गम्भीर रूपमा क्षयरोगबाट बिरामी हुनुभयो। उहाँको गवाई अनुसार डाक्टरहरूले उहाँको बाँच्ने आशा निकै कम रहेको बताएका थिए। एकातिर रोग, अर्कोतिर निराशा। उहाँको जीवनमा मानव सबै आशा सकिएको थियो, तर त्यही समय उहाँले जीवित येशूको सुसमाचार पाउनुभयो र विश्वास गर्नुभयो। उहाँलाई डाक्टरले 3 देखि 6 महिना दिएको थियो, तर परमेश्वरले उहाँलाई अझै कयौं वर्ष दिनुभयो। जहाँ मानिसको आशा समाप्त हुन्छ त्यहाँ परमेश्वरको महान काम शुरू हुन्छ। रोमी 5:5 हामीलाई भन्दछ, आशाले हामीलाई निराशा गराउँदैन। यो पदले हामीलाई रोग कहिले लाग्दैन भनेर प्रतिज्ञा गर्दैन, जीवनमा दुःख पनि आउँदैन भनेर भन्दैन, तर यसले एउटा कुरा भने निश्चित गर्दछ, परमेश्वरमा राखिएको आशा कहिले व्यर्थ जाँदैन। संसारले तिनी आशा परिस्थिति बदलिँदा हराउन सक्छ, तर येशूमा राखिएको आशा परिस्थिति भन्दा ठूलो हुन्छ, किनकि हाम्रो आशा कुनै अवस्था होइन, जीवित प्रभु येशू ख्रिस्ट हुनुहुन्छ र उहाँ अझै पनि आशाको परमेश्वर हुनुहुन्छ। उहाँमा राखेको आशा कहिले पनि मर्दैन, किनकि उहाँ आफै मृत्यु जस्तो डरलाग्दो कुरालाई जित्नु भएको विजय परमेश्वर हुनुहुन्छ र उहाँमा राखेको आशाले आज पनि एउटा निराश मानिसको जीवन बदल्न सक्छ। यतिन्जेलसम्म कार्यक्रम गुन्यस नयाँ आवाज सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम प्रति सल्लाह सुझाव भए प्रचार गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर रहेको छ 01-4770-754 01-4770-754। अब भने म प्रस्तुता स्नेहा तामाङ र प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै यहाँहरूको रेडियो सेटबाट विदा लिन चाहन्छु। जयमसी, तपाईँहरूको जीवन आशिषमय रहोस्। धन्यवाद।

0: Hi, Misha Boy. Khushishav swagat garda chau. Dhanyabad.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ। मन पराइनु र कदर गरिनु बीचको भिन्नता। जय मसी तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 38 यहाँलाई स्वागत छ। तपाईँको जीवनमा यस्ता मानिसहरू छन् जसले तपाईँलाई मन पराउँदछन्, तर तिनीहरूले तपाई एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरालाई महत्व दिँदैनन्। कसैमा आफ्नो धेरै समय र हृदय लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा ती व्यक्तिहरूलाई छान्नुहोस् जसले तपाईलाई कदर गर्दछन्। ती व्यक्तिहरू जसले तपाईँको लक्ष्यहरूलाई आत्मिक रूपमा समर्थन गर्न रोज्दछन्, ती व्यक्तिहरू जसले तपाईँको महत्वाकांक्षालाई चिन्दछन् र प्रोत्साहन गर्दछन्, तिनीहरूले तपाईँभित्र काम गरिरहेको परमेश्वरको आत्मा देख्दछन् र तिनीहरूले नै परमेश्वरले तपाईलाई दिनुभएको बोलावटलाई सम्मान गर्दछन्। हिब्रूको पुस्तक 10:24 यसरी लेखिएको छ, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। प्रियहरू, तपाईँले कदर गर्नुपर्ने व्यक्ति त्यो हो जसले तपाईलाई निरन्तर प्रोत्साहन गर्न खोजिरहेको हुन्छ। जब तपाईँ डिप्रेशनको अवस्थामा डुब्न थाल्नुहुन्छ, तिनीहरू नै तपाईँको लागि प्रार्थना गर्न, तपाईसँग परमेश्वरको वचन साझा गर्न तपाईँको लागि सधैँ हाजिर हुनेछन्। तपाईँको र ख्रीष्टको शरीरको लागि तपाईँ कति महत्वपूर्ण हुनुहुन्छ भनेर तपाईँलाई घरिघरि सम्झाइरहन उनीहरू नै तपाईँको साथमा हुनेछन्। धेरै मानिसहरू छन् जसले तपाईँलाई यो सोच्न लगाउँछन् कि तिनीहरूले तपाईँलाई मूल्यवान ठान्दछन्, तर भित्रभित्रै तिनीहरूले तपाईँलाई सम्मान गर्दैनन्। तपाईँ ती मानिसहरूलाई कसरी चिन्नुहुन्छ? तिनीहरूले तपाईँलाई भनेको प्रशंसाका शब्दहरूमा धेरै ध्यान नदिनुहोस्, बरु तिनीहरूको कार्य हेर्नुहोस् र यो कुरा अवलोकन गर्नुहोस् कि तिनीहरूले तपाईँलाई भनेका प्रशंसाका शब्दहरू उनीहरूले तपाईँसँग गर्ने व्यवहारसँग मेल खान्छ कि खाँदैन। एउटा भनाइ छ कि शब्दहरूभन्दा कामले ठूलो स्वरमा बोल्छ। कसैले तपाईँलाई आफ्नो ओठले साँच्चै राम्रा र सम्मानजनक कुरा भन्न धेरै सजिलो छ, तर तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्दछन्, तिनीहरूले तपाईँलाई कति मूल्यवान ठान्दछन् भन्ने कुरा तिनीहरूले तपाईँप्रति गर्ने व्यवहारबाट निर्धारित हुन्छ। प्रियहरू, जब तपाईँलाई उनीहरूको सहयोगको आवश्यकता पर्दछ, उनीहरूले गर्ने निर्णयहरूलाई ध्यानपूर्वक हेर्नुहोस् कि उनीहरू तपाईँलाई आवश्यक पर्दा आफ्नो बहुमूल्य समय त्याग गर्न तयार छन् कि उनीहरू क्षणिक समयमा नै तपाईँलाई सहयोग गर्न तयार हुन्छन्, वा के तपाईँलाई सुख हुँदा मात्र तिनीहरू तपाईँसँग हुन इच्छुक हुन्छन् र जब तपाईँलाई मद्दत चाहिन्छ तब तिनीहरू हराउँछन्, तिनीहरू गायब हुन्छन्। जब कसैले तपाईँसँग भेट्ने कुरा गर्छ र पछि उनीहरूले त्यो प्रतिबद्धता पूरा गर्दैन भने यसले त्यो व्यक्तिले तपाईँ र तपाईँको समयप्रति आदरको कमी देखाउँदछ। विशेष गरी यदि तिनीहरूले तपाईँलाई पहिले नै बताउन चाहँदैनन् कि तिनीहरूले त्यो भेटघाट राख्ने योजना बनाइरहेका छैनन्। तपाईँलाई साँच्चै महत्व नदिनेहरू नै तपाईँको जीवनमा त्यति बेला मात्र देखा पर्दछन् जब उनीहरूलाई केही चाहिन्छ र उनीहरू सोच्दछन् कि तपाईँले उनीहरूलाई आवश्यक पर्ने मद्दत प्रदान गर्न सक्नुहुन्छ। जब उनीहरू निरन्तर यसरी व्यवहार गर्दछन्, यो एक प्रदर्शन हो कि उनीहरू केवल आफ्नै स्वार्थी इच्छाहरूको बारेमा चिन्तित छन्। फिलिप्पीको पुस्तक 2:3 यसरी भन्दछ, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान। तपाईलाई साँच्चै मूल्यवान ठान्नेहरू ती हुन् जो तपाईँबाट केही पनि कुराको अपेक्षा नगरिकन तपाईँ कहाँ पुग्दछन्। तिनीहरू तपाईँको बारेमा सोधपूछ गर्दछन् किनभने तिनीहरू साँच्चै तपाईँ कस्तो हुनुहुन्छ भनेर वास्ता गर्दछन्, र जब तिनीहरूले थाहा पाउँदछन् कि तपाईँ कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ, तिनीहरू तपाईँलाई मदत गर्न उत्सुक हुन्छन्। तपाईँले हालसालै तिनीहरूको लागि गर्नुभएको कामको लागि तिनीहरू साँचो कदर व्यक्त गर्न तुरन्तै तयार हुन्छन्। जसले तपाईँलाई साँच्चै महत्व दिन्छन्, उनीहरूले तपाईसँग समय बिताउन आफ्नो समयलाई प्राथमिकता दिनेछन्। जसले तपाईँलाई महत्व दिँदैनन्, उनीहरूले तपाईँलाई निरन्तर आफू धेरै व्यस्त छु भन्ने बहाना दिन्छन्। जब कसैले भन्छ कि म व्यस्त छु, उनीहरूले वास्तवमा के भनिरहेका हुन्छन् भने उनीहरूको जीवनमा अरू केही तपाईँभन्दा महत्वपूर्ण कुरा छ। तपाईँको समय धेरै महत्वपूर्ण छ प्रियहरू, विशेष गरी जब तपाईँ आफ्नो समय परमेश्वरको जनहरूको सेवामा प्रयोग गर्दै हुनुहुन्छ। शैतानलाई ती मानिसहरू मार्फत तपाईँको समय चोर्न नदिनुहोस् जो तपाईँलाई निरन्तर तिनीहरूको लागि काम गर्न हेरफेर गर्न खोजिरहेका छन्। दयापूर्वक ती सम्बन्धहरूबाट अलग हुनुहोस् र तिनीहरूलाई ती व्यक्तिहरूसँग बदल्नुहोस् जो तपाईँबाट लिनुको सट्टा तपाईँको सेवा गर्न चाहन्छन्। इफिसीको पुस्तक 5:21 यसरी लेखिएको छ, ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ईश्वरीय सम्बन्ध तब हुन्छ जब तपाईँ दुवैले एक अर्काको सेवा गर्नुहुन्छ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
3: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
3: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछी नेनादी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। मेपिङ समस्या या त थगु समस्या जुके बिमते जयमसी जोजो लपा जे अमृता महर्जन स्पार्क माई फेथ यु जीवनिया श्रृंखला भाग 28 के छि सकसित न सुब्या। इमगु इच्छा अनुसार ज्याख मव बोले अप्प मनुतेस मिपिन त दोषी बिउ ले त चाहे बोले थ त चागु धका मिपिन त दोष बिउ सुना न इम त व्यवहार या त कि इमस उमु मनु या त इम त भावनात्मक रूप चोट लागेगु दोष बिगु मिपिन त छित घृणा या व्यवहार यही बोले छिगु प्रति दोष तै बोले इमगु समस्या या त छिगु समस्या जुके बिमते मुख इमगु व्यवहार या त छिगु दुख त प्रतिक्रिया व्याधिगु धैगु हेख यो पिनियन मेपी थगु हे विचार वो भावनाया जिम्मेवारीका अले सु छन् त चाहे बोले वयाको जीवन या छु जुया चुङ्गुली त चाकल धका स्वीकार्या वो त या त इमगु समस्या कथ स्वीकार्या छिगु मुखु गुब्ले छि त चाया प्रतिक्रिया बिग्ले इम्स छि त गथे व्यवहार या त धका त चाई छि इपी पाखे तपक्क उनी आछि इमगु समस्या थ ना प चुना सुन अथे या यही मते बरु इमगु त या त मतिना वो दया लिसम बिउ छा दासा छि न अथे हे ख रोमी चिन्युगु अध्याय निगु पत्के धाट गुदु आवो निसे थो संसारे पि मनु देस याना गु थे छिम्स या याना जुई मते बरु मन या त हिका नुपि मनु त जुया चो थुक थ याना जुसा परमेश्वर यु इच्छा छुख अले भिङ्गु वो या त योगु वो छु ख ठिक जु छिम्स बालक सिके थुके फै छि सुख वो छि त गथे ता धका मेपिन त कोछी बिमते थो इम त छित गथे याना व्यवहार याई धैगु खे आधारित जु बरु परमेश्वर यु छिगु बारे छु विचार याई धका छिगु नुगा या विचार या त नियन्त्रण टेकीमा वेक छिगु बारे छु विचार याई छि आज जाय पुमख अले छि वया अनमोल मचा ख यो पिनियन मिपि यदि सुयागु जीवन या परिस्थिति या कारण बालागु हि वोल अले परमेश्वर या वचन पाखे सकारात्मक विचार याए त थगु विचार या त गथे याना नियन्त्रण यागु धका म से कल धासा वया त त वै दुख जुए अले इम्स वो त मेपिन त पिकाई वो इमगु समस्या ख थो छगु समस्या मोहो इपि त चाहि बोले इम्स छन् त बामलाको व्यवहार याना चुन इम त करुणा मथिना वो क्षमा या लिस बिउ ल यदि इम्स छि त कुकथ व्यवहार याई धका छि थ त बालाको महसुस याके बिया दिल धासा छि इमगो समस्या या त थ लिसे हे जुना चुना दिगु जुइ अछे यामते मनुतेस छि त बामलाको व्यवहार या नाचुन धासा वो इमगो समस्या ख रोमी झिङ्गु अध्याय यो नि छगु पत्के धाट बुदु म भिङ्गु नि छिम त त्याके बिमते बरु छिमस भिङ्गु या त त्याके फै यो पिनियन मिपि थुके यसो ख्रिस्ट सित्त मख वया त मनुते त मत्ती कहे घेरेना त गुख इम्स वया त आलोचना या त इम्स वया त दोष पिल इम्स वया त घृणा या त यसु इमगु नकारात्मक भावना या त गुब्लेन थलिसे मयङ्कल व थ्री कल कि थुगु समस्या मखो इमगु समस्या ख अले व थ त निरन्तर मेपिन त मतिना व दया नाप लिस बित अनुमति बिल मत्ती न्यागो अध्याय यो पिपेङ्गु पत्के ध्या त गुदु तर झि छिम त ध्या शत्रु या त माया थ त दुख बिपिनी गुनिति प्रार्थना या थोहे ख वैकल झि त या त आग्रह या न दिगुदु अले आज चाहे पुगु खु धासा झिस को उद्देश्य या त पालन यायगु लै बोले झिगु जीवने आनन्द व शान्ति या भावना कायम या फै रोमी झिन्गु अध्याय यो झिन्सागु पत्के धा रगुदो फुक्क मनु त नाप फया फतले मिले झुया सुनेगु कुत या यो पिनियन मिपि मेपिनीगु नकारात्मक मनोवृद्धि छिगु मनिया शान्ति क्या मते परमेश्वर छिगु बारे छु धया चुङ्गु धका नुक्लेती छि जीवने गुले आनन्द क्या फै धयुगु छिगु थ प्रतिक्रिया दृष्टिकोण निर्धारण याई मनु त्यस छिद व्यवहार यही बोले उम्स थगु हे कथम जक्क व्यवहार या नाचुनी गुदु धका बिजा या नादिस अले छि थगु हे कथ प्रतिक्रिया ब्या दिस मथिना ओ दया लिसे थौयाको वचन या नादि गुनी छि सकसित न परमेश्वर स्वाभिमा जयमसे नियनमिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयंवश राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सरोज र म उपस्थित भइसकेका छौं। अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ। मती 7:1 आमा बुवा हो तपाईले आफ्नो छोरा छोरीले सही तरिकाले गरेको काममा भन्दा गलत तरिकाले गरेको काममा बढी जोड दिएर उनीहरूको मन तोड्न सक्नुहुन्छ। मण्डलीका सदस्यहरू हो तपाईले आलोचनाद्वारा आफ्नो पास्टरलाई निरुत्साहित पार्न सक्नुहुन्छ वा उनलाई परमेश्वरले बोलावट दिनुभएको कुराको परिपूर्णतामा प्रवेश नगरुन्जेल उनलाई प्रोत्साहन दिन सक्नुहुन्छ। हामी प्रोत्साहन दिने व्यक्ति बन्नको सट्टा आलोचक किन बन्छौ होला? किनकि हाम्रो आफ्नै कमजोरीको सामना गर्नुभन्दा अरूको दोष देखाउनु सजिलो हुन्छ। उनीहरूको कमजोरीको बारेमा विचार गर्दा हामीले आफ्नै बारेमा असल अनुभव गर्छौं, तर यीशुले हामीलाई त्यसरी उम्कन दिनुहुन्न। तिम्रो आफ्नै आँखामा मुडा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ? ए ढोगी, पहिले आफ्नो आँखाबाट मुडा निकाल, तब तिमी भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमीले सफासँग देख्नेछौ। तपाईँले सबैभन्दा बढी आलोचना गर्नुहुने व्यक्ति, समूह वा संस्थालाई अनि तिनीहरू तपाईले कस कहाँ आलोचना गर्नुहुन्छ त्यसको बारेमा विचार गर्नुहोस् त। के तपाईँ अरूको नजरमा आफ्नो हैसियत बढाउन कोसिस गर्दै हुनुहुन्छ? के तपाईँले आफै भित्र निको नभएका चोट र समाधान भएका मुद्दाहरू लिएर हिँडिरहनु भएको छ, जसको कारण तपाईँलाई बाधा दिने जोसुकै माथि तपाईँले आफ्नो रिस खनाउनुहुन्छ? यसुले भन्नुभयो, किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीलाई भन्दछु, हरेक व्यर्थको कुराको जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यो लेखा दिनुपर्नेछ, किनकि तिम्रो वचनले तिमी दोषी ठहरिनेछौ। यसको समाधान के हो त? यो प्रार्थना गर्नुहोस्, हे परमप्रभु, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्। त्यसैले आलोचक होइन, प्रोत्साहन दिने व्यक्ति बन्नुहोस्। श्रोता, कार्यक्रम अन्तरबिन्तीमा अहिलेलाई भनी विदा हुनुपर्छ। त्योभन्दा अगाडि आलोचक होइन प्रोत्साहन दिने व्यक्ति बनौ भन्दै कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह।

भाइ, तपाईँलाई मण्डलीले सुसमाचारको जिम्मा दिएका छौँ। तपाईँ परमेश्वरको महान आज्ञा पूरा गर्न जानुहोस्। हामी तपाईँको लागि प्रार्थना गर्नेछौ। प्रभु, धन्यवाद छ तपाईँलाई। तपाईँको छोरा जाँदै हुनुहुन्छ, तपाईँले सहायता गर्नुहोस्। तपाईँको आज्ञा लिएर जाँदै हुनुहुन्छ, पूरा गरेर आउनुमा तपाईँले सुरक्षा दिनुहोस्। यीशु प्रभुको नाम, आमेन।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।